काभ्रे पलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरुद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरुद्धको खोप लगाउन सुरुमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलेखेल स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1000 रुपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरुद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1000 रुपियाँ तिर्दा जम्मा 4000 रुपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन्। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाए। टेकुमा भेटिएकी उनले सुनाइन्। खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: Yamaha Monsoon Service Camp. Export care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट।
2: 15
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिङ्ग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो। त्यस्तै सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो।
4: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन गरेको छ। 5 हप्ताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिस गर्न कार्यदललाई जिम्मेवारी दिएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेका हुन्।
3: मनसुन शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले काभ्रे पलाञ्चोकमा मनसुन जन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, नम्बर 15 गढ हेकुवा, पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो।
4: कानूनले तोकेको सिफारिस र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मधेस प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मधेसका 8 जिल्लाका 136 वटा पालिका छन्।
3: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ। समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र माथतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको सञ्चालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
4: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो।
3: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 वटा ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 वटा ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ। प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो।
4: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपान को आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवडा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
3: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ। बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रुपियाँ रहनेछ।
4: बाँदर र जंगली बँदेलको बँदेलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्।
3: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीबास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दीबास 14 का वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउन्डेशनको रोहबरमा बुधबार सीमावर्ती बिट्टा मोड़ चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताएका छन्। प्रदेश सभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनु पर्नेमा जोड़ दिइएको हो।
3: मधेस प्रदेश सभाको बिहिबारको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसमितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मधेस प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्वसमितिले पारित भएको हो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए त अमेरिका इरान बीच यति ठूलो लडाईँ चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि सुरु हुने जोखिम बढाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा 3 जना भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मञ्चमा क्यानाडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
3: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत 16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
4: शैक्षिक परामर्शमा व्यतिथि शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवाञ्छित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटी भिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 59 63 98 55 77 0 61 र 98 55 77 0 53।
13: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440 4 93 580 र 98 55 26 440।
14: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 29 गते शुक्रबार, सन् 2026 जुन 12 तारिक अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अर्ब 80 करोड बिगो दाबी, 86 प्रतिवादी।
0: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन सुरु, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
1: चैते धानबालीमा घाँटी मरुवा अर्थात् नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
4: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
0: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
1: र विश्वकप 2026को भव्य उद्घाटन, मेक्सिको विजयी सुरुवात, उद्घाटन खेलमै 3 खेलाडीले पाए रातो कार्ड।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित
6: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
7: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
6: माडी नगरपालिका, बसन्तपुर, चितवन।
8: सिप हुन्छ साथमा, रोजगारी हातमा।
9: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
7: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
10: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
11: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
12: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
9: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123।

0: घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्सका सञ्चालक लगायत विरुद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितुपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरुद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरुद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रुपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैङ्किङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तिनवटै अदालतमा गरी 27,80,86,22,127 रुपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन्, जसका कारण कुल प्रतिवादीको सङ्ख्या 86 छ। बिमा ऐन र धितुपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कल्याण, सुमेर शमशेर जबरा, शालिनी सङ्गाई, सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरुद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बिमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैङ्किङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 मुद्दा। कान्तिपुरमा खबर छ।
1: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महानिधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधि चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संहिताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 को राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोर्खापत्रमा खबर छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टे चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औँला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईँहरूको काण्डबारे हामी अनभिज्ञ छौँ र उहाँले आफूमाथि औँला ठड्याउने सांसदहरूलाई कारवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुसी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैङ्कर खुसी भएको भए किन बैङ्कमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुङ्गोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटमा यसलाई समावेश गर्नुभएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौँ, उहाँले बजेट मार्फत उल्लेख गर्नुभएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पुँजी पलायनको जोखिम रोक्न नसकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँगै विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानुनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
0: काया कैरनमा चैते धान बालीमा मरुवा रोगबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, हेलो आयन, के छ?
3: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656-1040 र 9852-0280 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
10: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
11: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
10: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
12: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
13: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-42। हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
14: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
12: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी
0: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27,80 करोड बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन सुरु, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्योभन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। गैराती पनि देशका केही ठाउँमा ठुलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठुलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बाग मधेस प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारिकमा मनसुन भित्रिने गर्छ। आज जुन 12 तारिक हो, यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ।
0: सरकारले चैते धान बालीको उत्पादन बढाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात् नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढेको छ। थप जानकारी सहित मदन पौड्याल।
15: विगतमा बर्खे धान बालीमा मरुवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरुवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो, त्यो पनि पहाडी क्षेत्रमा बढी देखिन्छ। मरुवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धान बालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
16: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौँ। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको 2 दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
15: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पुरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धान बाली विज्ञले बताएका छन्।
16: नर्मल्ली चैते धान जुन तल्लो पहाडमा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौँ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
15: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहुँ, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन, त्यसैले रोगको सुरुवाती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिस रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ अनि अर्को वर्ष जात छनोटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे,
16: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो। यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको।
15: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनोटमा मुख्य ध्यान दिन सल्लाह छ।
0: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
18: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
17: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
19: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556-595-174, मोबाइल 98-550-50934।
20: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
21: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
20: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
21: 24 घन्टा इमर्जेन्सी सेवा,
20: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
21: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
20: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
21: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
20: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
21: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
20: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
21: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
20: भेन्टिलेटर सेवा,
21: होल बडी चेकअप जाँचको सुविधा
20: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
21: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-818-53।
0: देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हिन्द महासागरको समुद्रको भेदमा रहेका लाखौँ वर्ष पुराना ह्वेलका अवशेष वरिपरि आश्चर्यजनक रूपमा समुद्री जीवहरू फस्टाइरहेको वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। दक्षिण पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेलीफिस, ट्युबमर, भङ्गुर तारा, समुद्री काँकडी, स्क्वाटा, लोबस्टर, नुनिलो पानीका सिप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूका अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको अहिलेसम्म कुनै अभिलेख छैन। व्हेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिडमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिडमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन सङ्घका अनुसार व्हेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमुना सङ्कलन गर्नका साथै व्हेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिन व्हेल र अन्य प्रजातिका व्हेलका टाउको र हड्डीसहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झन्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोऱ्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्त्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन समेत उहाँले बताउनु भयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
1: अब खेल खबर। फिफा विश्वकप 2026 औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रङ्गशालामा भव्य सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको सुरुवात गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह एको खेलमा जुलियन क्वेन्सियोनेस र राहुल हिमेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन क्वेन्सियोनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाटै बाहिरिए। त्यसपछि 10 खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिका विरुद्ध खेलको 67 मिनटमा

0: छायाको इरनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम बलोन लामा र वर्तमान महासचिव बलराम खतरोडा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका कुल 132 जना ऋणीको नामावली सार्वजनिक भएको छ।
1: सङ्घ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाडी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाडी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोक्का गरिएको हो।
0: र विद्युत खरिद सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। कायाको हिरणमा अब पालो उखानको
1: जत्रो दौरा उत्रै खल्ती।
0: उखानसँगै हामी कायाको हिरणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर। 27 अर्ब 80 करोड बिगो दाबी, 86 प्रतिवादी।
0: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन सुरु। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
1: चैते धानबालीमा घाँटी मरुवा अर्थात् नेक ब्लास्टको समस्या। तापक्रममा भएको उतार चढाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
0: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति, अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी। थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
1: र विश्वकप 2026 भव्य उद्घाटन, मेक्सिको विजय सुरुवात। उद्घाटन खेलमै 3 खेलाडीले पाए रातो कार्ड।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन्, के खेलेको यार, यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
2: 93.2 स्वदेश FM।
3: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खिम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँमा सुन्दै हुनुहुन्छ नेपाली नेटवर्कबाट र यतिखेर रेडियो नारायण 99.1 MHz काठमाडौँमा सुनिरहनु भएको छ। हामी नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा, सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका चर्चा र परिचर्चा गर्ने गर्दछौ। सिधा प्रश्नको सिधा जवाब पनि लिने गर्दछौ। र यो बिहानी पखमा तपाईँहरू नेपाली बहसको तपाईँलाई जानकारी गराउन चाहन्छौ। यतिखेर स्कुल कलेज पढ्ने उमेरका युवाहरू डरलाग्दो गरी लागु औषधको कुलतमा फसेका छन्। केही वर्ष अघिको तथ्याङ्कले 130,000 भन्दा धेरै युवाले कडाखाले लागु औषध सेवन गर्ने गरेका छन्। आदरणीय श्रोता, यो संख्या हरेक वर्ष 11% दरले बढ्दै गएको पनि तथ्यहरूले देखाएको छ। लागु पदार्थ दुर्व्यसन तथा कारोबारमा संलग्न 6,119 जना कैदीहरू अहिले पनि जेलमा छन्। हजारौं दुर्व्यसनीलाई सुधार्न देशभर 240 भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा छन्। लागु औषधको र दुर्व्यसनीहरूको संख्या बढिरहेको छ, ट्रान्जिट प्वाइन्ट बनिरहेको छ नेपाल। यतिखेर पछिल्लो समय छिमेक र तेस्रो मुलुकका नागरिकले पनि नेपाललाई लागु औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनाएको पनि प्रहरी अनुसन्धानले फेला पारेको छ। उत्सुकता र सङ्गतले पनि फसेका छन्। तपाईँलाई जानकारी गराउँ, यतिखेर उमेरजन्य उत्सुकता र साथीभाइको सङ्गत एवं आग्रहले युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्ने गरेको पनि पाइएको छ। गत असो 26 राति ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 4 चारकुमा 52 वर्षीय रत्न कुमारी कटवाल कार्कीको हत्या गरियो। हतियारधारी समूहले दाहिनेपट्टिको कञ्चट तथा कानको भागमा प्रहार गरी उनको बेभत्स हत्या गरे। हत्यापछि उनको घरमा रहेको नगद र सुनका गहनाहरू लुटेर भागे। त्यहाँ अनुसन्धानमा खुल्दै जाँदाखेरि लागु पदार्थ दुर्व्यसनी गर्नेहरू संलग्न रहेको भन्ने भेटिन आयो। त्यसैले गर्दाखेरि यो दलदलबाट उम्किनका निम्ति, यो दलदलबाट, यो ट्रान्जिट पोइन्टबाट मुक्ति पाउनका निम्ति धेरै कामहरू यतिखेर गर्नुपर्नेछ। नेपाली बसमा आज हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता। 4 वटा वित्तीय अपराधमा 3

0: अदालतमा मुद्दा छ। 27 अर्ब 80 करोड बीको दाबी, 86 जना प्रतिवादी बनाइएको छ। धेतोपत्र कसुरमा 81, बिमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी छन्। एकजनालाई 4 वटासम्मका मुद्दाहरू छन्। तपाईँलाई जानकारी गराउँ, बिचौलिया दीपक भट्ट, सुलभ अग्रवाल लगायतहरूले जुन किसिमको जालसाजी र सेटिङमा अरबौँ अरब रुपियाँ लुटेका थिए, जिल्ला अदालत काठमाडौँले भनेको छ कुन अदालतमा कति बिको दाबी छ, तपाईँलाई जानकारी गराउन चाहन्छु। म यतिखेर 3 अर्ब 73 करोड 85 लाख यो बिमा सम्बन्धी कसुरमा बिको छ, 1 अर्ब 14 करोड 46 लाख 86 लाख धितोपत्र सम्बन्धी कसुरमा छ, विशेष अदालतमा करिब 22.5 अर्ब सम्पत्तिको शुद्धिकरण कसुरमा, उच्च अदालत पाटनमा करिब 42 करोड 14 लाख बैङ्किङ कसुरमा सम्पत्ति आर्जन गरेको भन्ने विषय आएको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउन चाहन्छु हामी आजको नेपाली बहसमा। र नेपाली बहसमा अहिलेको अवस्थामा देशभरि जुन किसिमले आम नागरिकहरूले आशा अपेक्षा गरेको यो सरकार, यसको नेतृत्व र यसले हरेक नागरिकका जनजीवनहरूमा सहजता प्रदान गर्छ भन्ने खालको जुन आशा छ, त्यो आशा कतै निराशामा परिणत त हुँदै छैन। निशुल्क शिक्षामा विरोधाभास छ आदरणीय श्रोता, किनभने जनताले आशा गर्ने भनेको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा हो, तर आज निशुल्क शिक्षाका नाममा विरोधाभास भएको छ। एकातिर संविधानमा माध्यमिक तहसम्मको शिक्षा अनिवार्य तथा निशुल्क भनिएको छ, अर्कोतिर विद्यार्थीसँग सरकारले 3% कर दिँदैछ। यो कस्तो दोहोरो नीति हो? हाम्रो बहसमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: होइन, नेकपा एमाले भित्रको विवाद अहिले मथर हुँदै गएको हो। हिजो अस्तिसम्म हेर्दाखेरि त अब अपरेसनै गर्नुपर्छ भन्ने खालका आवाजहरू सुनेका थिए, तर अहिले सीतामलले सन्चो भयो होइन?
1: विवाद खासै विवाद त थिएन, अब बाहिर
0: खासै विवाद त किन थिएन, महासचिव उपाध्यक्ष लगायतकाहरूले चाहिँ सचिवालय बैठकमै तपाईँ छोड्नुहोस् भने होइन अस्ति भर्खर अध्यक्षलाई?
1: होइन, यो चाहिँ बाहिर प्रचारमा आएको विषय नै हो। बैठकमा चाहिँ जुन ढङ्गले बाहिर प्रचारमा आयो त्यस्तो बैठकमा त भएको होइन। बैठकको इन्डिङमा अब जुन ढङ्गले एउटा चाहिँ अब सहमतिका साथ निर्णयहरू गरेर आएको छ र त्यो निर्णय अब कार्यान्वयनको चरणमा छ, अगाडि बढ्दैछ। त्यसो भने बैठकमा जे भइरहेको थियो र त्यो बैठकको विषयलाई लिएर बढाई चढाई जुन प्रचारबाजी बाहिर भयो यति मात्रै हो। त्यसका कारणले गर्दा एमालेभित्र धेरै नै रडाएको छ। यो अपरेसन गर्नुपर्ने के अनेक खालका कुराहरू, शब्द त बाहिर बनाइएको शब्द नै हो त्यो,
0: बैठकमा
1: बनेको शब्द त होइन, बैठकमा बनेको कुरा थिएन, बैठकमा बनेको विषय थिएन। र बैठकमा त अब ठिक छ, आफ्नो दृष्टिकोणहरू राख्छन्, दृष्टिकोणहरू राख्ने सन्दर्भमा आफूलाई लागेको कुरा त खुल्ला खुलस्त राख्न पाइयो। त्यो राख्ने क्रममा राखेका विषयलाई लिएर बढाई चढाई बाहिर चाहिँ अब प्रचारबाजी भए पछाडि एमालेभित्र धेरै नै अब रडाएको भयो कि क्या हो भन्ने जस्तो बुझ्न गएको हो। त्यसैले अब अहिले त
0: समिति नै बनाउनु पर्ने स्थिति आयो नि त पार्टी अध्यक्षले, यसको चाहिँ अब मूल्याङ्कन गर्न
1: अब हामी छिटै केन्द्रीय कमिटीको बैठक पनि बस्छ, लगभग पार्टीले अब असारको दोस्रो हप्ता केन्द्रीय कमिटी बैठक पनि भन्ने छ, त्यहाँ पनि त राख्छ कुराहरू, केन्द्रीय कमिटीका सदस्यहरू पनि राख्छन्। अब त्यसपछि पनि एकचोटि चर्चा हुनेवाला छ फेरि होइन, एमालेभित्र के हुन लाग्यो भन्ने चर्चा हुनेवाला छ। ठिकै छ, अब चर्चाहरू हुँदै गर्छन्, तर एमाले आफ्नो रफ्तारमा अगाडि बढ्दै गर्छ, आफ्नो हिसाबले अगाडि बढ्दै गर्छ। उसका चाहिँ आफ्नो
0: एमाले अब कसरी बढ्छ अगाडि, चाहिँ बिस्तारै हिँड्छ कि रफ्तारमा दौडिन्छ कि होइन एक्सर्साइज गरिरहेको छ कि कस्तो छ अहिले?
1: अनि ठिकै छ, अब हाम्रा आफ्ना संगठनात्मक संरचनाहरू जस्ताको तस्तै छ, त्यसलाई मुभ गर्नुपर्नेछ। अलि मुभ भइरहेको छैन यो सत्य हो, अहिले धेरै राम्रोसँग एकदमै छिटो गतिमा हिँड्न सकिरहेको छैन। त्यसलाई अब अलिकति पूर्ण ताजकी गरेर अब हिँडाउने गरी पार्टीले अब निर्णयहरू गरेको छ र ती निर्णयहरू चाहिँ को आधारमा तल स्थानीय तहमा अब कार्यकर्ताहरू खट्न थाल्नेछन्, हिँड्न थाल्नेछन्, उसका नेताहरू चाहिँ कार्ययोजना बनाएर हिँड्न थाल्नेछन्। बिस्तारै अब प्रदेशका बैठकहरू सुरु भइरहेको छ, क्रमैसँग जिल्लाका कामहरू गरेर वडा तह, पालिका तह सबैमा पार्टीका चाहिँ पहिला संगठनात्मक संरचनालाई निर्वाचन पछिको उसलाई एकचोटि पुनः ताजगी गरेर त्यस पछाडि अब पार्टी कामलाई अगाडि बढ्छ।
0: अब नेकपा एमाले चाहिँ अहिले सरकारका कामहरू, गतिविधिहरू, प्रधानमन्त्रीका अभिव्यक्तिहरू, सुदन गुरुङको फिर्तीलाई चाहिँ कसरी हेरिरहेछ?
1: अब यो चाहिँ नेपाली जनताले यही खोजेको अहिले होइन, अब कसरी हेरे भन्नु, अब जनताले नै खोजेर भोट हालिदिए, अब जनताले नै भोग्छन्, अब भोगिरहेको पनि छ होइन। हामीले त यस्तो नगरौँ, नखोज्नु, यस्तो चाहिँ हुँदैन र यो बाटो सम्भव छैन। उहाँहरूको जुन खालको क्रियाकलाप, जुन ढङ्गले उहाँहरू उदाउनु भएको छ, अब पुरा तोडफोड आगजनीबाटै उदाएको शक्ति हो। त्यसो भएको हुनाले यसले चाहिँ मुलुकलाई राम्रो गर्दैन भन्ने हाम्रो मत थियो, हामी त्यही आधारमा अब जनताको बिचमा गएका थियौँ, तर जनताले हाम्रो कुरालाई त्यतिखेर अलि अलि पत्याएनन्, अलि अब यो अविगत व्यवहार छ मुलुकले, जनताले व्यवहार छ होइन, अब व्यक्ति नै त्यस्तै व्यक्तिहरूलाई, त्यस्तै पार्टीलाई, त्यस्तै मान्छेहरूलाई चाहिँ जनताले छानिदिएका हुन, अब यो त यसको सबै उता जनतालाई नै भोग्छ, र हामीले कमसेकम त्यसको क्षतिपूर्ति त्यसको नभोगोस्, त्यस्तो नहोस्, उनीहरूलाई सचेत गराउने, नराम्रो नगरोस्, अब जितेर आइसके पछाडि राम्रो गरोस् भन्ने अभिप्रायले हामीले सच्चिन सच्याउन न हामीले चाहिँ संसदमा होइन संसद बाहिर हामीले आवाजहरू राख्ने हो, जनताका कुराहरू सुनाउने हो, र जहाँसम्म अब जितेर आइसके पछाडि राम्रोसँग चलाओस् भन्ने हाम्रो अभिप्राय हो, त्यसमा हाम्रो सधैँभरि खबरदारी रहन्छ।
0: होइन अब 30-35 वर्षदेखि चाहिँ आश्वासनका फोकाहरू जनताले कति सुन्ने भनेको तपाईँहरूप्रति त
1: होइन, यो पनि फेरि भनाइ नै रह्यो, आश्वासनका पोका भन्यो, के भन्यो, गाली गर्यो, अनेक गर्यो, होइन 30-35 वर्षदेखि मुलुकमा जिरो हो त, के पनि नभएको हो त, अहिले त हिजो हामीले जे जग बसायौँ त्यही जगमाथि नै साथीहरू अलिअलि यसो लिपोत गर्न कोसिस गर्दैछ, तर लिपोत पनि राम्रोसँग गर्न नसक्ने ढङ्गले देखेको कारणले नै आलोचना बढ्या हो, अहिले हामीले चाहिँ खबरदारी गर्दै गरेको हो, अब त्यो के पनि भएन, यसो भयो उसो भयो, खालि नेगेटिभ खालि नेगेटिभ खालि नेगेटिभ, तपाईँहरूको प्रश्नमा पनि सधैँभरि नेगेटिभ प्रश्न के नेकपा एमाले पनि एमाले हिजो सरकार चलाउँदै गर्दा कोही नेताहरू कोही मतलब भनौँ न कोही सरकारमा जिम्मेवार भएका कुनै पदमा जिम्मेवार भएका कुनै प्रशासकहरू बिचौलियाको चाहिँ फन्दामा परेर बिचौलियाबाटै राज्य सञ्चालन गरेको बिचौलियाबाटै तपाईँको चाहिँ प्रभावित भएर कतिपय जस्तो अहिले देखियो नि त तपाईँको चाहिँ करका दरहरूमा होइन अब अहिलेको अर्थमन्त्रीज्यूले जुन झुट बोलिरहेको छ हो त्यस्तो प्रभावहरू त अहिले पनि परिसक्यो भन्ने त देखियो नि त अब
0: होइन अर्थमन्त्रीले करका दर हेरफेर गर्ने कुरादेखि लिएर चाहिँ जुन 773 बिवाइडीहरू भित्रिएका छन् त्यसमा उनको संलग्नता छ त्यसो भए तपाईँ दाबी गर्न सक्नुहुन्छ
1: त्यो अब त्यो त तपाईँको चाहिँ संसदीय छानबिन समिति बनाएर अब अगाडि बढोस् होइन संसदीय छानबिन समितिले चाहिँ त्यसको छानबिन गरोस् हेरोस् त्यस्तो अघोषित सत्ता अथवा बिचौलियाहरू होइन अब सत्तामा प्रभाव गरेर कमाउन खोज्ने सत्तामा प्रभाव गरेर चाहिँ आफ्नो प्रभाव जमाउन खोज्ने आफ्ना हैसियत बढाउन खोज्ने तत्त्वहरू त विश्वव्यापी नै हुन्छन् नेपालमा पनि छ होइन त्यस्तो चिजबाट प्रभावित भएर हिजो नेकपा एमालेको सरकार वा सत्ता हुँदाखेरि एमालेका मान्छेहरू त्यसमा फसेका त्यसका त्यस त्यो अनुसार गरेका हुन् भने त्यो कारवाहीको प्रोसेस अगाडि बढाउँदा हुन्छ कसले त्यसो गरे हो हामी पनि त्यो चाहिँ यदि हामी त्यसमा फसेका हौँ त्यसमा फसेर कोही मान्छेले चाहिँ कोही नेताले कोही नेतृत्वले कोही पदाधिकारीले त्यस्तो गरेको यदि ठहरियो भने त्यस्ता चिजहरूमा अगाडि बढौँ हामी एमाले पनि शुद्ध हुन चाहन्छौँ एउटा कुरा अर्को दोस्रो कुरो वर्तमान सरकारका पदाधिकारीहरू मन्त्रीजीहरू उनीहरू पनि त्यसमा नफसोस् होइन त्यस्तो गर्न खोज्ने अब आफ्नो कमाउन खोज्ने प्रवृत्ति त मैले अघि नै भने विश्वव्यापी नै हुन्छ नेपालमा पनि छ र त्यस्ता मान्छेहरूको प्रभावमा परेर अब सत्तामै तपाईँको चाहिँ त्यस्ता मान्छेको प्रभाव पर्ने कुरा गलत कुरा हो र हिजो एमालेको सत्ता सरकार हुँदाखेरि कति प्रभाव पर्यो यो कुराको अब छानबिन पार्टीभित्र पनि होस् र पार्टी बाहिर पनि होस् होइन अब सम्बन्धित निकायबाट पनि होस् र त्यस्तोबाट चोखो हुनुपर्छ तर अब हिजोका ती सबै चिजहरू अहिले वर्तमानमा पनि उही जस्ताको तस्तै दोहोरिए को जस्ताको तस्तै नराम्रा चिजहरू जति चाहिँ जस्ताको तस्तै दोहोरिने होइन अनि राम्रा चिजको चाहिँ
0: अर्थमन्त्रीले त भन्नुभएको छ नि त 2 अर्ब होइन 2 रुपियाँ मात्रै घोटाला भएको देखाऊ म चाहिँ यो राजनीति नै छोडिदिन्छु भन्नुभएको छ नि त होइन
1: त्यो भनाइ नै हो होइन अब त्यो त अब देखाऊ भन्ने अब संसदीय छानबिन समिति बनाऊ नि त सकिएको नि बाहिर किन बोल्दै हिँड्ने संसदीय छानबिन समिति बनाऊ त्यसपछि सकिएको छानबिन समितिले जे देखाउँछ अब त्यही प्रतिवेदन आउँछ त्यही प्रतिवेदनको आधारमा अगाडि
0: बढ बारम्बार
1: अनि संसदीय छानबिन समिति बनोस् न त्यस पछाडि चाहिँ अवरोधहरू हट्छ सबै हुन्छ निष्पक्ष ढङ्गले अगाडि बढ्छ अब छानबिन समितिबाट छानबिनमा चाहिँ यदि निर्दोष देखियो भने क्लिन चिट पाउनुहुन्छ स्याबास भनौँला त्यसैले तपाईँको चाहिँ अब त्यति बनाउन पनि डर लाग्ने अनि छानबिन समिति बनाउनु पर्यो भने आफ्नै मान्छे राखेर अनि आफूलाई नै चोख्याउने खालको चाहिँ राखेर चाहिँ अब गर्ने खालको प्रवृत्ति
0: बढी गृहमन्त्री फर्केर आए नि त
1: स्टेट सत्ताको प्रभाव भने त्यही नै हो, तपाईँको चाहिँ आफै आफैले चाहिँ आदेश गरेर आफ्नै मान्छे राखेर बनाउने अनि त्यस पछाडि चाहिँ क्लिन चिट दिन लाउने, प्रतिवेदनमा के छ भन्ने पनि पार्लियामेन्टमा नपुग्ने होइन, पहिलो कुरो त प्रतिवेदन पार्लियामेन्टमा त पुग्नु पर्यो नि त, अब पार्लियामेन्ट चलिरहेछ, पार्लियामेन्ट चलेको बेलामा त पार्लियामेन्ट मुख्य कुरा हो नि त, संसद भने त जनताको प्रतिनिधिमूलक संस्था भनेको त संसद हो नि, सबै कुरा संसदमा पारदर्शी हुनु पर्यो, संसदमा चाहिँ सर्लङ्ग हुनु पर्यो नि त, संसदमा नहुने बाहिर बाहिर अनि त्यस पछाडि चाहिँ अब चोख्याउने हिसाबले चाहिँ एउटा समिति बनायो अनि चोख्याइदियो अनि चोख्यारे भन्ने एउटा चाहिँ होइन रहेछ भन्ने त्यतिकै समाचार बनायो, त्यस पछाडि होइन भनेर अब बन्यो, त्यो कसले त्यो पुष्टि गर्ने के, त्यसो भएको हुनाले यस्ता चिजले यसले चाहिँ अराजकता बढ्छ, यसले सत्ताको स्वेच्छाचारिता बढ्छ, यसले चाहिँ तपाईँ जिम्मेवारीपन घट्छ, त्यसो भएको हुनाले सरकार सत्ता संसद यी सबै चिजहरू जनताप्रति उत्तरदायी र पूर्ण जिम्मेवार बन्नुपर्छ र ऐना जस्तै छर्लङ्ग हुनुपर्छ।
0: अहिलेको अवस्थामा सुनपानीले धोइपखाली गरियो गृहमन्त्रीलाई भन्ने नै हो तपाईँहरूको शङ्का आशंका, त्यसो भए
1: अब प्रश्नै देखियो नि तपाईँको चाहिँ ठिक छ अहिले चोख्याउनु होला, ओके यो पनि हामीले स्वीकार दियौँ, चोख्याउनु होला, आफ्नो समिति बनाउला, आफूलाई चोख्याउने समिति बनाउला, सम चोखिएला, जसरी अब तपाईँको चाहिँ उहाँ चोखिए भनेर भनिराख्नु भएको छ, अब ठिक छ नि त, कुनै दिन फेरि त्यो त्यो फाइल फेरि खोल्ने दिन पनि त आउँछ नि,
0: अब
1: दिन आउँछ नि, समय त समय त गतिवान छ, अगाडि बढ्दै गर्छ, त्यसो भएको कारणले उहाँलाई चाहिँ म चोखेँ, म चाहिँ फ्री भएँ, मैले चोख्याउने मान्छे राखेर चोख्याएँ भन्ने लाग्यो होला मनमा, तर अब यो चिज त सधैँ रहि नै रहने
0: भयो, होइन
1: सबै फाइलहरू चाहिँ होइन उहाँ भन्दै हुनुहुन्छ पुराना फाइल सबै खोल्छु, खोल्नुहोस् न, कसले नखोल्नु भने
0: पछाडि
1: यी फाइल पनि त फेरि अब डार्क फाइलको रूपमा रहन्छ नि त अब होइन, यी फाइल पनि डार्क फाइलको रूपमा रहन्छ र यी फाइल पनि खोल्लान् कुनै दिन, त्यसो भएको हुनाले अहिले चोखिए एकदम चाहिँ उन्मुक्ति पाए भनेर खुसी नमनाए हुन्छ कसैले,
0: होइन तपाईँ पनि स्वास्थ्य मन्त्री बन्नुभएको थियो होइन, स्वास्थ्य र शिक्षामा अनि विद्युत लगायतकाहरूमा चाहिँ कर लगाउनु भएको छ, अर्थमन्त्री स्वर्णिम वाग्लेले करकातर हेरफेर गरेको कुरा तपाईँले अगाडि नै भनिसक्नु भएको छ, यो बजेट आइसके पछाडिको तपाईँको टिप्पणी के छ?
1: अनि यस्तो अब बजेट चाहिँ कस्तो हुन्छ भने अब नेपालको बजेट वास्तविकता बजेट हुँदै हुँदैन कहिले पनि होइन, बजेट त अब फुलेर बनाउने हो, अब सोइलिङ बजेट हो, अब यसको कार्यान्वयन त अब एकदमै कम हुन्छ, अब केही विकासका बजेटहरू अब पूर्वाधार क्षेत्रका तपाईँको चाहिँ त्यो भनौँ न साधारण खर्च नगरी नहुने खर्च बाहेक अरू विकास बजेटहरू भनेको ठ्याक्कै अब बजेटले अलिकति चाहिँ पैसा हुँदा टेन्डर हुन्छ, काम हुन्छ, पैसा नहुँदा त अब शीर्षक राखिया हुन्छ, अब काम त हुँदैन, त्यसो भएको हुनाले वर्षौँ वर्ष शीर्षक राख्दा पनि काम नहुने क्षेत्रहरू धेरै क्षेत्रहरू छन्, त्यसपछि स्वास्थ्य शिक्षा जस्ता ठाउँहरूमा कर लगाउने कुरा त यो एकदमै नाजायज भयो, एकदमै यो त ब्लन्डरै भएको छ, अब यस्तो चिजले अब स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई तपाईँको चाहिँ एकदम दूषित बनायो, अब यो एकदमै दूषित बनाएको छ, त्यसो भएको हुनाले अब स्वास्थ्य त मैले जस्तो तपाईँको चाहिँ 100% बिमाको चाहिँ अवधारणा हिजो स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि त्यो अवधारणाको बारेमा एउटा अध्ययन र त्यो अगाडि बढाउने कुरा म गर्दैछु गर्दै थिएँ, तर अहिलेको अर्थमन्त्रीज्यू भन्दै हुनुहुन्छ अहिलेको बिमा सिस्टमले अब सिस्टमले धान्दैन भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ, अब ठिकै छ त, अब यदि धान्दैन भने नयाँ सिस्टम लिएर आउँ, नयाँ सिस्टम चाहिँ कस्तो हुन्छ भने 100% बिमा पोलिसीलाई अगाडि बढाउँ होइन, युनिभर्सल हेल्थ कभरेज सिस्टमलाई अगाडि बढाउँ र त्यो सिस्टमलाई अगाडि बढाउने हो भने खर्च पनि कम हुन्छ र धान्न पनि सकिन्छ र नेपाली जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्न सकिन्छ, 100% ग्यारेन्टी गर्न सकिन्छ, अब नयाँ एकदम दुई तिहाई सहितको अब जनताले चुनेको अब यति आँट त गर न होइन, हिजो हामी ठिक छ हामी यसो सामान्य बहुमत हुँदा यसो बिचमा केही तलमाथि भएर बनेको सरकारहरू हुँदा त हामीले त्यस्तो चिजहरू आँट गरेर छलफल चलाएका थियौँ होइन, अब अहिलेको बिमा समेत पनि धान्न नसक्ने भने पछाडि कुन चाहिँ बिमा सिस्टम लिएर आउनुहुन्छ त अब त्यसो भएको भने अब त अगाडि बढौ, अब त किनभने जनताले त्यसै मत हालेको त होइन होला नि त, जनताले त अब रुचाएरै हालेका छन् होइन, कि त जनताले गल्ती नै गर्यो मिस्टेकै गर्यो भन्नु पर्यो होइन, यसपटकलाई जनताले मिस्टेक गरेरै भोट हाल्यो भन्नु पर्यो, यदि त्यसो होइन भने त जनताले विश्वास गरेर उहाँहरूलाई दिइसके पछाडि त केही न केही पोलिसी त ल्याउनु पऱ्यो नि. नयाँ बजेट उही पुरानो ढाँचाको बजेट हो, त्यसमा अलिकति थपथाप गरेर ल्याएको न हो होइन. अब हिजो हामीले रेल मार्गको कुरा गर्दै गर्दाखेरि अब गल्ली गर्ने विरोध गर्ने कहाँ बन्यो रेल कहाँ बन्छ भन्दै थियो, उही रेल मार्गको कुरा गर्छ अहिले पनि. हिजो हामी सुरुङ मार्गको कुरा गर्दै सुरुङको प्रवेश मार्गहरू, सुरुङ मार्गहरूको अध्ययन गर्दै, सुरुङ मार्गहरू खन्दै अगाडि बढ्दा गर्दा हिजो गाली गर्नेहरू आज उही बजेटमा उही कुरा हो. बजेटको प्याटर्न हेर्दाखेरि हामीले 51 सालमा जुन बजेट लिएर आयौँ त्यसपछिको बजेट नै वास्तवमा 51 सालको बजेट नै त्यो एउटा चाहिँ त्यतिखेर एउटा भनौँ न टर्निङ पोइन्ट थियो बजेटको. त्यसपछिको बजेटमा खासै तपाईँको चाहिँ भनौँ न कुनै सुधार, कुनै अर्को टर्निङ पोइन्ट बजेटमा ल्याउन सकेको छैन. त्यही बजेटको बेसमा अहिलेको बजेटहरू हो. त्यसो भएको हुनाले अब यसमा के न ल्यायो भन्ने ठाउँै छैन. र त्यसैले त पार्लियामेन्टमा मान्यज्यूहरूले एकदमै अब भनिराख्नु भएको छ, बोलिराख्नु भएको छ, फेरि बोल्न पनि पाइराख्नु भएको छैन मान्यज्यूहरूले पार्लियामेन्टमा.
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: हजुर, नमस्ते.
0: नेकपा एमालेका नेता शेरबहादुर तामाङ आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित गर्नेछौँ.
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना.
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ.
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ.
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन. थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557.
0: यतिखेर नेपाली बहसमा अमेरिकाको बोस्टन सहरबाट वैज्ञानिक जितु उपाध्याय जोडिनु भएको छ. उपाध्यायजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
4: धन्यवाद खेमजी.
0: अब तपाईँ अमेरिकाको बोस्टनबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिरहँदाखेरि तपाईँको सेक्टरको नवप्रवर्तन तथा अब यो होइन एउटा नयाँ मन्त्रालय नेपालमा पनि स्थापना भयो, अब विज्ञान र प्रविधिमा चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्, के छ तपाईँको फिडब्याक भन्नु?
4: म अहिले घुमाइको सिलसिलामा यता आएको हो. खास मेरो बसाइ नेपाल र पछिसम्म क्यानाडा हो. र निश्चित रूपमा विज्ञान र प्रविधिलाई छुट्टै विशिष्टकृत गर्नको लागि मन्त्रालय गठन गरिएको छ वर्तमान सरकारले. यो स्वागत योग्य छ. यसले नेपालको विकासमा विज्ञान प्रविधि र इनोभेसन को क्षेत्रमा होइन फोकसले काम गर्नको लागि अब विषयगतै मन्त्रालय तोकिसकेपछि यसमा चाहिँ डायस्पोरामा रहेका या नेपालभित्र रहेकाहरू जो नवप्रवर्तनसँग चासो राख्ने र त्यसबाट कन्ट्रिब्युसनबाट देशलाई विकास गर्नका निम्ति आफ्नो कन्ट्रिब्युसन गर्नको लागि ठुलो प्लेटफर्म भएको भनी महसुस गरेका छौँ.
0: अब अहिलेको अवस्थामा डायस्पोरामा बसेका नेपालीहरूको स्थिति के छ? होइन अब देशमा नयाँ सरकारहरू आउँछन्, नयाँ ढङ्गले चाहिँ अगाडि बढ्ने भनेर चाहिँ होइन विभिन्न किसिमका चाहिँ योजनाहरू ल्याउँछन्, अब देशलाई कायापलट गर्छौँ भनेर आउँछन्, तर विदेशमा बसेका नेपालीहरू अझ विशेष गरी तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहाँ बसेका नेपालीहरूको अहिलेको नेपालप्रतिको धारणा अर्थात् नेपालप्रतिको हेराइ चाहिँ कस्तो छ?
4: निश्चित रूपमा अहिले यो सरकार विशेष गरी जनजी आन्दोलन पश्चात जुन देशभित्र देश कतातिर जाँदैछ भन्ने कुरा एउटा चिन्ताजनक विषय भएको भेटिएको थियो भने जनजी आन्दोलन पश्चात बनेको सरकार, सरकारले गरेको निर्वाचन, निर्वाचन पश्चात जुन जनताको म्यान्डेट अलमोस्ट 2/3 मेजोरिटीको सरकार बने पश्चात डायस्पोरामा रहेका नेपालीको धेरैकोमा सकारात्मक सोच भएको भेटिएको छ खेमजी. विशेष गरी लामो समयसम्म हामी व्यवस्था परिवर्तन गर्यौँ, अवस्था परिवर्तन भएन र त्यति मात्र होइन एउटा सरकार फुल फेज पाँच वर्ष पनि नचलेको स्थिति थियो लामो समयसम्म र अहिले स्थिर सरकार स्टेबल गभर्मेन्ट बनेकोले यसले नेपालको लाई सही दिशामा डोर्याउँछ भन्ने कुरामा धेरै डायस्पोराकाहरू आशावादी छन्।
0: होइन अब नेपालीहरूले एउटा आशाको किरण को सुरुवात त गरे फागुन 21 गते, तर अहिले समग्रतामा हेर्दाखेरि चाहिँ विवादमा मुछिँदैछन् धेरै मन्त्रीहरू, होइन मन्त्री विवादमा मुछिने, समिति बन्ने, समिति बनिसके पछाडि चाहिँ दुई पखाले क्लिन चिट दिएर चाहिँ फेरि फिर्ता पठाउने, समितिको प्रतिवेदन बाहिर सार्वजनिक नहुने, बजेटका करका दरमा हेरफेर हुने, होइन सीमानाकाबाट आएका गाडीहरू चाहिँ विवादास्पद बन्ने, संसदीय छानबिन समिति चाहिँ गठनै नहुने, नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको छ भनेर पार्लियामेन्टमै प्रधानमन्त्री जस्तो व्यक्ति बोलिदिने, यी यावत कुराले तपाईँहरूलाई छुँदैन?
4: निश्चित रूपमा धेरै डायस्पोरामा बस्ने या भनौँ नेपालभित्र बस्ने पनि ले पनि के सोच गरेको थियो भने भनेको बहुमत टु थर्ड मेजोरिटीको सरकार यसले लाई कमी कमजोरी र गर्ने छुट छैन यो अर्थमा बुझेका थिए र अहिले पनि तपाईँले जुन प्रसङ्ग उठाउनु भयो कि ट्याक्सको कुरादेखि लिएर यो आयोग बन्ने कुरा निश्चित रूपमा एउटा चिन्ताको विषय बनेको छ र यसमा पनि थोरै मत विभाजन भएको पाइएको छ। यसलाई एक थरीले होइन यसलाई सामान्य रूपमा लिएको छ कि संसदको रोस्टममा अहिलेको अर्थमन्त्री व्यक्तिगत रूपमा पनि म उहाँ चिन्दछु उहाँलाई मेरो व्यक्तिगत रूपमा पनि तर त्यो करको दायरा हेरफेर भएको भन्ने कुरामा धेरैजनाले भएन होला भन्ने नै बढीको बुझाइ छ मेरो बुझाइअनुसार। रह्यो अर्को तपाईँ गृहमन्त्रीको कुरा उठाउनु भयो अब त्यो कुरा चाहिँ पारदर्शी रूपमा गरिदिएको भए होइन ल यो यस यो कारणले उहाँले क्लिन चिट पाउनुभयो यो संलग्नता छैन भनेर भनिदिएको भए अझ बढी ठिक हुन्थ्यो भन्ने छ। रह्यो अर्को कुरा संसदमा राष्ट्रियताको विषयको लागि
0: होइन डायस्पोरामा बसेका नेपालीहरू देशप्रति के चाहन्छन्, मुलुक कस्तो भइदियोस् भन्ने चाहन्छन्, लगानीको वातावरण नेपालमा देखिन्छ कि देखिँदैन त्यो क्षेत्रबाट हेर्दा, उनीहरू एउटा विज्ञताको हिसाबले हरेक क्षेत्रमा काम गरेका पनि छन् विश्वका धेरै ठाउँहरूमा, नेपालीहरूले नेपाल फर्किन चाहन्छन् नेपालीहरू?
4: सिप र ज्ञानलाई भौतिक रूपमा आफू उपस्थित भएर नेपाललाई कन्ट्रिब्युसन गर्न चाहने ग्रुप पनि छ भने जहाँ यदि राम्रो उपयोग इच्छुक पनि हुनुहुन्छ भने अर्को कुरा
0: तपाईँको अडियोमा अलिकति क्लियरिटी आएको छैन जितु उपाध्यायजी, अलिकति यो नेटको समस्या वा इन्टरनेटको समस्या हो, अलिकति क्लियर ठाउँमा गइदिन प्लिज।
4: निश्चित रूपमा डायस्पोरामा रहेका साथीहरू लिएको ज्ञान सिप र पुँजी रूपमा नेपालमा उपस्थित भएर आफ्नो ज्ञान र सिपलाई चाहिँ नेपालको समृद्धिमा लगाउन चाहने ग्रुप पनि छ भने अर्को थरीले हेलो
0: सुन्दै हुनुहुन्छ? सुन्दैछु कन्टिन्यू गर्नु
4: हजुर। जुन कुनामा भएको पुँजीलाई नेपालमा लगानी मैत्री वातावरण भएको खण्डमा आफ्नो पुँजीलाई चाहिँ लगानी गरी देश विकास या देशको जुन समृद्धिको बाटोमा चाहिँ आफूलाई समावित र गर्नको लागि भन्ने दुई थरी अलिक बढी भेटिन्छ।
0: अब
4: निश्चित रूपमा आफू संसारको जुन कुरामा भए पनि नेपालको प्रगति र समृद्धिको लागि चाहिँ निकै चिन्तित, चासो र जिज्ञासु बढी।
0: तपाईँहरूलाई आशा छ अब नेपाल बन्छ? नेपाल कहाँनिर के को कमजोरीले चाहिँ देश समृद्ध बन्न सकेन, देशमा के चाहिँदो रहेछ? तपाईँ त धेरै देशहरूमा घुम्नु पनि भएको छ, डायस्पोराका नेपालीहरूका समस्याहरूलाई पनि बुझ्नु भएको छ। देश अहिले यो विकसोन्मुख तर्फ नै अहिले रहिरहनुको कारण एउटा राजनीतिक अस्थिरताको त एउटा कारण रह्यो, तर अन्य कारणहरू के हुन् नेपाल चाहिँ समृद्धिको यात्रातर्फ नडोरिएको नजानुको?
4: अब नेपाल किन बन भनिएको विषयको बस धेरै अगाडिदेखि उठ्दै आएको छ र केही नेपालको विकास निर्माणतिर न अथवा होइन फेरि कि अहिलेको सरकार हुँदा सबै ठिकठाक हुने र पूर्ववत सरकारले केही पनि गरेन भन्ने कुरा छैन। विशेष गरेर खेमजी हामीहरूको बुझाइ के छ भने पटक पटक व्यवस्था परिवर्तन भयो, हामीहरू सबैजनाहरू व्यवस्था परिवर्तनमा बढी इङ्गेज भयौँ र बिचमा चाहिँ लामो सशस्त्र यसले गर्दा यी एवत कारणले गर्दा दोस्रो कुरा सुशासन र स्थिर सरकार सबभन्दा ठुलो बाधक भयो भन्ने बुझाइ छ। अब यो कुरालाई चाहिँ अहिलेको म्यान्डेटले त्यो पुरा गरेको हुनाले अब देशलाई सुशासन र स्टेबल सरकारले चाहिँ विकासतिर डोर्याउँछ। पहिले भएको विकासलाई पनि लाई टेक्दै थप समृद्ध देश बनाउनको लागि चाहिँ अगाडि बढ्छ भन्ने आशावादी छौँ।
0: अहिले तपाईँ नेपालमा पनि आउने जाने भइरहन्छ, तपाईँको नेपालमा अलिकति बढी बेसी नै बस्नुहुन्छ, तर नेपालमा जुन किसिमको भ्रष्टाचारका कुराहरू आउँछन् होइन, नेपालमा चाहिँ लगानी गर्न चाहिँ विदेशीहरू रुचाउँदैनन्, लगानीको वातावरण सिर्जना गर्ने खालले चाहिँ सरकारले त्यसको चाहिँ फ्लेक्सिबिलिटी गरिदिँदैन, त्यसको भनौँ त्यो अवसर प्रदान गरिदिँदैन भन्ने आवाजहरू पनि उठ्छन्। अहिलेको बजेट र अहिलेको सरकारको एक्सन कसरी हेर्नु भएको छ?
4: अब अहिले त अब यो बजेट भर्खर आएको छ, यसलाई कसरी कार्यान्वयनमा जान्छ त्यो कुरा ठुलो पाठ भयो। किनभने हाम्रो प्रत्येक वर्ष जेठ 15 गते प्रत्येक सरकारले ल्याउने बजेट एउटा एउटा निरन्तरता नै हो, यसलाई कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा ठुलो एउटा चुनौती छ। र अर्को कुरा कि अघि तपाईँले भने जस्तो लगानी गर्न चाहँदैन, लगानी गर्न चाहन्छन् र लगानी गर्नको लागि दुई तिनवटा कुरा, एउटा चाहिँ तपाईँ झन्झिटुलो यो एडमिनिस्ट्रेटिभ बर्डन हडल छ, त्यो कुरामा ठुलो के अरे झन्झट बेहोरेको धेरैको अनुभव छ कि आफ्नो पुँजीलाई लगानी गर्न गयो दर्ता प्रोसेसदेखि नै आफ्नो दर्ता प्रोसेसदेखि नै त्यो चाहिँ एडमिनिस्ट्रेटिभ हडल्स हो, त्यो कुरालाई चाहिँ स्मुथ गर्न सक्यो, नीतिगत सुधार गर्न सक्यो, एन नियम र कानुनलाई थोरै के अरे लगानी मैत्री चाहिँ परिभाषन गर्न सकियो भने विदेशी लगानी मात्र होइन डायस्पोरामा रहेका धेरै नेपालीहरू जसले आफ्नो सिप र ज्ञान र आफ्नो पुँजीलाई चाहिँ नेपालमा लगाउन चाहन्छन्, यो कुरामा वर्तमान सरकारले ध्यान दियोस् भन्ने कुराको हाम्रो आग्रह पनि हो।
0: कतिको आशा छ डायस्पोराका नेपालीहरूलाई अब देश बन्छ भनेर?
4: अब यो हामी सब अब पनि देश बन्छ भन्ने कुरामा आशावादी बाहेक अर्को के छ र हामी नेपालीमा कि प्रत्येक सरकारसँग हामीले नै चाहिँ हामी समृद्ध देश बनाऊ भन्ने आशा पहिलेका सरकारसँग पनि थियो, यो सरकारसँग पनि छ र यो सरकारलाई के छुट छैन भने कि पहिलेको सरकारसँग केही कुराहरू चाहिँ कि स्टेबल सरकार नहुँदाखेरि कुन बेलामा कुन सरकार चेन्ज हुन्छ भन्ने एउटा कुरा दुविधा थियो, त्यसैमा बढी इङ्गेज हुनुपर्ने स्थिति थियो भने यो सरकारसँग त्यो अवस्था छैन, त्यो भएकोलाई यो सरकारलाई के अरे नगर्ने कुनै छुट पनि छैन, त्यो भएको हुनाले हामी आशावादी नै छौँ।
0: कस्तो छ अमेरिकाको अहिलेको मौसम? साँझ भयो होला होइन त्यहाँ?
4: यहाँ अहिले राति भयो खेमजी, विशेष गरी म घुम्न यता आइपुगेको चाहिँ अहिले यता आइपुगेको छु।
0: भनेपछि अब त्यहाँ बसेका नेपालीहरू पनि अब देशप्रति चिन्तित छन्?
4: धेरै चिन्तित र चासो दुई रूपमा लिएको छन्।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
4: धन्यवाद।
0: अमेरिकाको बोस्टन सहरबाट वैज्ञानिक र नेपालका लागि जानकार जितु उपाध्यायसँग हामीले प्रत्यक्ष रूपमा संवाद गरेका थियौँ। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा हुन्छु, नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 056-5359-7053, 98-550-77-061 र 98-550-77-053।
5: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चित वन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
6: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा जडीबुटी पार्क उद्यान बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी सातमा पार्क निर्माण गर्न लागिएको हो। कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा 300 जडीबुटीका बिरुवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल जस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिनेछ। 3-5 मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले माडीको वैकुण्ठ धाम स्थित आरण्य बौद्ध विहारको डीपीआर बनाउन नगरपालिकाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार बिहान बौद्ध विहार परिसरमा सम्पन्न छलफल बैठकमा बोल्दै नगर प्रमुख महतोले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। आरण्य बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै माडी आठका हालका वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडाको बजेटबाट सिडी निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सहभागी रहँदै बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, साहित्य सर्जक एवं अध्येता डीपीआर पौडेल, डीआर पोखरेल, मूर्तिकार स्वामीदेव सूर्य मध्यरात लगायतले पनि आफ्नो स्थानबाट बिहारको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसबाहेक जापानी नागरिक मिहोतानवाराले ओडा र नगरपालिकाको लागत सहभागितामा 3 मिटर अग्लो बुद्ध मूर्ति बनाउन स्रोत व्यवस्थापन गरिदिनुहुने भएको बैठकलाई अध्यक्ष अधिकारीले जनाउनुभयो। पार्कमा प्रवेशद्वार, गेट, बाटुका सिडी, सत्तल, बौद्ध स्तूपा, ध्यान केन्द्र, कम्पाउण्ड पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको विस्तृत योजना रहेको अधिकारीले जानकारी दिनुभयो। पूर्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेको सडक खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेका काम सम्पन्न भएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिमी खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुङदी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। उहाँका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षा लगायतका सामान्य कामहरू बाँकी नै रहेका छन्। विश्व रक्तदाता दिवसको अवसरमा हिज देशकै चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव 2083 आयोजना हुने भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागेको हो। भरतपुरलाई अस्पतालहरूको शहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ। विशेष गरी गर्मियामा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ। सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राही बीच सहमति भएको हो। अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरूले दौडधुप गरिरहेका छन्। राजसपाको प्रथम अधिवेशन जेठ 26 असार 1 गते हुने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ। जेठ 22 गते संघीय सांसदहरूलाई केन्द्रीय तह बाहेक तल्लो समितिमा उम्मेदवारी बन्न नपाउने सर्कुलर राजसपाको केन्द्रले जारी गरेको थियो। सबै मन्त्रालयका 1-1 सचिव राख्ने भएको छ। त्यसको कार्यान्वयन गत शुक्रबारदेखि भएको हो। शुक्रबार सरकारले 10 सचिव सरुवा गर्दै हरेक मन्त्रालयमा 1 सचिव मात्र रहने व्यवस्था लागू गरेको छ। त्यसलाई कानूनी रूप अब मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा दिइनेछ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि गत वैशाख 30 गते नेपाल सरकार नियमावली 2083 ल्याइएको थियो। राज्यसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको काम कार्यवाहीलाई सूक्ष्म रूपमा अध्ययन र सहजीकरण गर्न छुट्टा छुट्टै उपसमितिहरू गठन गर्ने लगायतका चार निर्णय गरेको छ। बिहिबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका काम कार्यवाहीको सहजीकरण गर्ने लगायतका निर्णय गरेको हो। समितिले कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू बनाएको छ। प्रतिनिधिसभा सदस्य निष्कल राईले संसदमा पेश भइसकेको आर्थिक विधेयकमा आफूखुसी कदका करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठाएका छन्। संसदमा आर्थिक वर्ष 2083-84 राजस्व र आय व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले अर्थमन्त्रीकै विगतको भनाई सापट लिएर करको दर फेर्ने कार्यलाई राजद्रोहको संज्ञा दिएका हुन्। खरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनैतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गर्नुभएको छ। अर्थमन्त्रीले पेश गरेको 21 अर्ब 24 अर्बको बजेट चुनौतीपूर्ण रहेको र त्यसमा अर्थमन्त्रीको टेस्ट हुने भन्दै उनले बजेटका विषयमा मुख्य गरी 3 आलोचनात्मक टिप्पणी गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्य सम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र 6 जिल्लामा स्थलगत अनुगमन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बिहिबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको काम कार्यवाही निगरानी गर्न उपसमितिहरू प्रस्तावित गरेको हो। साय प्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बिहिबार उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङ बीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीयता सुदृढीकरण, प्रदेश संघीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको हो। प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनाधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले पत्राचार गरेर अनाधिकृत प्रसारण रोक्न आग्रह गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएसएसई अर्थात् यसलाई पुनः सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा 12 नतिजा आगामी असार 10 गतिभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तर पुस्तिकाको समरीकरण सकेर टेबुलेसनको काम भइरहेको छ। 10 गतेभित्र नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भन्नुभयो सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुमति पत्र रद्द गर्नुपर्ने राय दिएको हो। ऊर्जा मन्त्रालयका सहसचिव मोहन साखेको संयोजकत्वमा अनुमति पत्र अध्ययनका लागि 5 सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन पेश गरेको हो। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको सो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलोपटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराति मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। अवश्य सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: स्वदेश एफएम 93.2 MHz
2: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले सुन्ने धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। डाक्टर सुन्दरमणि दीक्षित सरसँग हामी कुरा गर्ने प्रयास गरिरहेका छौँ र नेपालीहरूले जुन किसिमले अहिले शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको करको विषय छ त्यो करका विषयमा त्यो बारेमा विरोध जनाएका छन् र आर्थिक वर्ष 2083-84 बजेटप्रति सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसदहरूले नै असन्तुष्टि जनाएका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झन्डै 2 बहुमत पाएको राष्ट्रसभाका वरिष्ठ नेपाली शाह नेतृत्वको सरकारका अर्थमन्त्री डाक्टर वाग्लेले जेठ 15 गते 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। यसै विषयमा पनि हामी कुराकानी गर्दैछौँ। कुराकानीका निम्ति राजनीतिक विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ, नागरिक क्षेत्रका अगुवा। दीक्षित सर, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। डाक्टर साहब, अहिलेको अवस्थामा अब शिक्षा र स्वास्थ्यमा लगाएको करको बारेमा चर्को विरोध हुँदैछ सरकारले ल्याएको बजेटमा, कि त चाहिँ यो शिक्षा स्वास्थ्यलाई बढी करको दायरामा ल्याउन खोजियो?
1: सबभन्दा बढ्दो छुट दिनुपर्ने शिक्षा र स्वास्थ्यमा, ती चाहिँ ल्याएर यिनले चाहिँ कर जुन लगायो, यो त एकदमै गल्ती हो, एकदमै गल्ती हो।
2: तर 3-3% कर लाग्यो यसमा, होइन?
1: स्वयम्भले बेसिकै नेपालमा धेरै वर्ष बसेका थिएनन्, नेपालको रियल समस्या बुझेकै छैन जस्तो लाग्छ मलाई। विदेशमा बसे 34-36 वर्ष चाहिँ मुलुकको त्यहाँनिर अर्थतन्त्र हेरे होलान्, त्यहाँ सक्सेसफुल भयो होलान्, त नेपालमा बसेका थिएनन्। हाम्रो यहाँको मेन समस्या भने चाहिँ स्वास्थ्यमा एकदम न्यूनतम बजेट र शिक्षामा त्यस्तै न्यूनतम बजेट। अनि त्यसैले गर्दाखेरि अब पढाइ अलिकति शिक्षित अलिकति स्वस्थ व्यक्ति नभएको मुलुक कसरी अगाडि बढ्छ? अब त्यो त पनि ध्यान छैन कि। अब ठुल्ठुला प्रोजेक्ट कुरा गर्छन्, खर्बौँ खर्बको बजेट गर्छन्, खाल्टो ठुलो छ, त्यो पैसा कहाँबाट आउने हो? यो चाहिँ नि यो अहिले शिक्षा र स्वास्थ्यमा ल्याउनु त यो त अन्याय हो, यो नेपाल नबुझेको मान्छेले गरेछ बुझ्यो।
2: हजुर डाक्टर साहब, अब डाक्टर स्वर्णिम वाग्लेले के भन्नुभएको छ भने सन्तानलाई निजी स्कुलमा पढाउनेको वार्षिक आमदानी 10 लाखभन्दा धेरै छ, 10 लाखभन्दा सम्म चाहिँ आयकर छुट दिएकै छ, शिक्षामा भएको खर्चमा करकटीमा पनि पर्छ भनेर चाहिँ उहाँले उदाहरण दिनुभएको छ अरे क्या?
1: उहाँले उदाहरण जस्टिफिकेसन उहाँ धेरै दिनु खोज्नु होला। तर बेसिकली त्यो सबै जुन कर लाग्छ त्यो कर त्यो बाबुआमालाई हो, 10 लाख कमाउला, वर्षको 10 लाख कमाउला नि, मेहनत कति गरे त्यो पनि बुझ्नुहोस् न, कति मेहनत गरेर 10 लाख भनेपछि उसले महिनाको जाने करिब 80,000 खर्च गर्ने पाउने भयो, त्यसमा उसको कति ठुलो खर्च होला? म त्यो सबै विचार गर्नु छैन, यति कमायो भने त त्यही सुनको फुल पार्ने कुखुराले काट्ने हो र। अब यो चाहिँ उल्टो दिशामा गयो। यिनीहरूले भन्दाखेरि के क्यापिटलिस्ट हिसाबले चल्ने, एकदम अब चाहिँ व्यापार बिजनेस प्रोत्साहन दिने भन्छन्, तर इन्डिभिजुअल लेभलमा चाहिँ नि 10 लाख कमाउने चाहिँ अब त्यहाँ माको भार लगाइसके, त्यो काम हो गरिबको त हेर्दै हेर्दैन, त्यो भिन्दै कुरा हो, गरिबहरू त ध्यानै दिएनन्। अब यतापट्टि चाहिँ अब कमसेकम चाहिँ आफ्नो कमाइ गरिकन बसेकाहरूलाई चाहिँ त्यहाँ पनि अब एकदमै मारसँग भार हालिदिए, अब यो कस्तो खालको बजेट हो यो?
2: गृहमन्त्रीमा सुदन गुरुङ फेरि फर्किए नि त, होइन?
1: यो जोशी सुदन गुरुङ फर्किने दुईटा कुरा छ। सुदन गुरुङले 15 दिने म्याचमा पनि खुब राम्रो काम गरे, उनले सबै भन्नु जनताको सरोकारको विषयमा दुःख पाएको कुरा सबै पर्सनली हेरिकन गएका हुन् र पुलिसको मनोबल बढाइदिए, यति राम्रो काम गरे सुदन गुरुङले, फेरि आउनु मलाई त खुसी लाग्यो। तर आउने बाटो यसपालि फरक भयो, पहिलोचोटि आउँदाखेरि चाहिँ उनी सफा बिल्कुलै चाहिँ अलिक कोरा थिए, तर उनले कुनै किसिमको दाग साग थिएन, जेएनजीबाट आएका छन्, ठिक छ, युवा हुन् गर्छन् भनेर गर्न पनि गरे। तर यसपालि आएको बाटो छ, अहिलेसम्म त्यो प्रतिवेदनको छानबिनको बाहिर निस्केको छैन, हेर्नुहोस् सरकारले गठन गरेको यो कमिसनले सरकारलाई बुझायो, त्यही सरकारले फेरि निर्दोष ठहरायो, त्यही सरकारले चट्ट झन् गृहमन्त्री बनायो। यो त हेर्दाखेरि त कहीँ लुकुवा बाटोबाट फस्याओ कि पहिले त सोझो बाटोबाट ठुलो ढोकाबाट भित्र पसेका थिए मन्त्रीमण्डलमा, यसपालि त लुकुवा बाटो सुरुक्क पस्या बुझिन्छ, त्यो हुने बित्तिकै नैतिक बल घट्छ। फेरि यसपालि सुदन गुरुङ जति हामीले मन पराए पनि बाटो
2: तपाईँले त मन पराउनु भएको थियो नि त, होइन? सुदन गुरुङको एक्सनहरू, सुदन गुरुङ राम्रो काम गर्दैछन्, गृहमन्त्रीमा यस्तै मान्छे चाहिन्छ भन्नुभएको थियो नि त तपाईँले,
1: हो गर्छन् पनि होला, तर अब उनको भित्र पस्ने बाटो फरक भयो कि। जहिले पनि हामीले प्रक्रिया पनि हेर्नुपर्छ, नतिजा भन्दा पनि कहिलेकाहीँ जाने बाटो कुनबाट आएको छ भने, कुनै मान्छे एकदम आएर एकदम ठुलो दान दातव्य गर्ला त त्यो मान्छे काटिकन आएको छ फर इक्जाम्पल छ भने त त्यो त अन्यायको पैसा हो नि त। त्यसै याद छ तपाईँलाई हन्डुरासमा जब बेबी डकले जाने त्यो पैसा एकदम भयङ्करसँग डोनेसन दिन्थे, मदर टेरिजाले मदर टेरिजा गएर त्यो पैसा लिँदाखेरि कत्रो आलोचना भयो संसारभरि, जाने यस्तो हत्यारोको पैसा पैसा तपाईँले कसरी दिनुभएन, म त टेरिजालाई पनि त्यो भएको थियो कि फेरि सुदन गुरुङको आए राम्रो भयो त बाटो चाहिँ नि लुक्वा बाटो भइदियो।
2: यसको मतलब अब सुदन गुरुङमाथि चाहिँ निष्पक्ष रूपमा छानबिन क्लियर हुन सकेन, प्रतिवेदन बाहिर ल्याइएन होइन,
1: जुन चाहिँ नि जुन छानबिन गरेछ नि त्यो कम से कम पब्लिकमा या मिडियामा त आउनु पर्यो नि त, सरकारले गठन गर्ने अब उद्देश्य रहेछ उनलाई ल्याउनु भनेर, अब त्यो उद्देश्य प्राप्तिको लागि चाहिँ त्यही खालको कमिसन बनायो, त्यही खालको प्रतिवेदन आयो, त्यही खालको चाहिँ प्रधानमन्त्री ओ निष्पक्ष एकदम निर्दोष भने र गृहमन्त्री बनाए, हामीले हेर्दाखेरि त्यसो देखियो के त्यसो नदेखिनु ल्याउने पहिले त्यो प्रतिवेदन मिडियामा र जनतामा दिनु पर्थ्यो, हामीले पनि हेर्न पाउनु पर्थ्यो, हो जनताले पनि भन्छ मिडियाले पनि होइन यो के एकदम सफा रहेछ मान्छे भनेदेखि, अनि के आउनु भने त्यो फ्रन्ट डोरबाट आएको हुन्थ्यो कि सोझो बाटोबाट, यहाँ त हेर्दा के छ न प्रतिवेदन जनतामा दिन्छन् न मिडियामा दिन्छन्, सोझे निर्दोष भनेर ल्याउँछन्, कसरी भने निर्दोष भनेर,
2: यो भनेपछि उनलाई धोएको धोएपखाली गरेर ल्यायो डाक्टर साहब,
1: हेर्दाखेरि उनलाई उनले सफाई पाएको होइन कि सफाई दिलाइयो जस्तो हामीलाई लाग्छ, अब त्यो कुरा सुदनलाई खराब हो कि हामीले उसलाई मन पराएको व्यक्ति हो, जनताले यो मान्छेले काम हाम्रो लागि गरेको छ भनेर परेको व्यक्तिलाई अब यो हिसाबले आउँदाखेरि चाहिँ जनताले पनि पर्छ ए बाबा यो त के हो यो भने शङ्का त पऱ्यो नि, जुन कुरा स्वच्छ हिसाबमा उहाँलाई सोच्यो सुदनलाई हामीले हेरेका छौँ दृष्टिबाट, अब त्यो त त्यो नहुने भयो, त्यो त्यसले गर्दा उनको इफेक्टिभनेसको हो पावर होला पावर खेलाउलान् पावर छ तर जनताको नजरमा चाहिँ क्या हो यो भने त्यो सधैँ त्यो र शङ्का चाहिँ पर्ने भयो कि,
2: अनि अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ सरकारले
1: हेरेका छन् दृष्टिबाट अब त्यो त त्यो नहुने भयो, त्यो त्यसले गर्दा उनको इफेक्टिभनेसको हो पावर होला पावर खेलाउलान् पावर छ तर जनताको नजरमा चाहिँ क्या हो यो भने त्यो सधैँ त्यो र शङ्का चाहिँ पर्ने भयो कि,
2: अनि अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ सरकारले
1: भ्रष्टाचारले निर्मूल गर भने सुरुदेखि भनिहाल्छ बाबा वाइट बडी काण्ड सुन काण्ड भेपिङ काण्ड ललतेनेवास काण्ड गिरिबन्धु काण्ड क्याम्बोडिया काण्ड चाङचोको चाङचो मुद्दाहरू त त्यो खोल न बाबा हामीले भन्दा त्यो खोल, अब यो जब कहिले चाहिँ राजा हत्याकाण्ड भन्छन् कहिले 46 साल भने होइन
2: गरौँ
1: ठिक छ तर वैश्विक यता जुन अहिलेको ताततातै पोलिटिसियन त्यही हुन् त्यही ओली त्यही देउवा त्यही प्रचण्ड छन् पार्टीहरू त्यही हुन् यिनीहरूले यो 20-22 वर्ष लुटेर खायो यो मुलुकमा तिनीहरू त कमसे मुद्दा रेडी छ बाबा खोले खोलिसकेका छ त उनी आफै आफै मिलेर चाहिँ नि तिनवटा प्रधानमन्त्रीले आफै मिलेर चाहिँ एउटाको मुद्दा अर्को बन्द गरिदिने अर्को अर्को हेर्न दिने गरेर मिरो मिटोमा सब भएका थियो, अब त्यो त मुद्दा खोल बाबा त्यो मुद्दा रेडी छ खोल्न मात्रै बाँकी छ, खोलेर अगाडि बढेर दण्ड दिने पर्छ दण्ड दिने व्यवस्था गर त्यो हाम्रो भनाइ छ, अहिले ताततातै हाम्रो चाहिँ बेसली यताको कुरा गर अब अगाडि त्योभन्दा पछाडि हेर्ने भने पछि गर्दै गरौँ भिन्दै कुरा सक्छौ भने अहिले हामीले त व्यक्ति ती छन् पोलिटिक्समा एक्टिभ छन् यिनले फेरि पावरमा पुलिस आउन सक्छन् तिमीलाई त कहीँ भ्रष्टाचार त त्यहाँ त दण्ड हिंसाको अन्त गर्न पर्यो त्यो तिमीलाई त त्यही कुलाई ल्याए त हो नि जनताले न के कारण ल्याए नदेखि,
2: अनि यो दरबार हत्याकाण्ड छानबिन गर्छु भने चाहिँ कतै आफू माथि लागेका आरोपहरूलाई डाइभर्ट गर्ने र जनताको अलिकति यो पब्लिसिटी कमाउने
1: पब्लिसिटीको कुरा हो यो, किन मैले त पहिले भनिसकेँ कतिवटा मिडियामा यो दरबार हत्याकाण्ड कुनै कुनै प्रुफ कतै देख्ने छ, अब त्यो भएको ठाउँको संरचना भत्काइसकेका छन् व्यक्तिहरू कहाँको कहाँ पुगिसके अब सबै 25 वर्ष बितिसक्यो यो त कहाँबाट कुन चाहिँ प्रमाण ल्याउने, प्रमाण त त्यो स्पटमा गएर हेरेर पो हुन सक्छ त, अब स्पटै खत्तम भइसकेको छ सबै खन्जर भइसकेको छ त्यहाँ भनेदेखि यो अहिले यो भन्नु चाहिँ नि पपुलिजम मात्रै हो अहिले चाहिँ डाइभर्ट गर्न खोजा मात्रै हो,
2: होइन अब डाक्टर साहब यो सरकारका मन्त्रीहरूले पनि काम गर्ने कुरामा डेलिभरी दिने कुरामा नवप्रवर्तन र डिजिटलाइजेसनमा जाने कुरामा होइन अहिले नयाँ मन्त्रालय पनि थप भएको छ महावीर पुन पनि मन्त्रालयमा गएका छन् तर उहाँले चाहिँ झोले झिम्टा बोकेर फेरि मन्त्रालयतिर प्रवेश गर्नुभयो, अहिले उहाँको पनि के आलोचना हुँदैछ भने अब हामी नवप्रवर्तनतर्फ अलि अगाडि बढ्नु पर्यो, छाउछाउको पेटीमा चाहिँ मतदान गरिरहेका दृश्यहरूदेखि होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै यो अधिवेशनहरूमा जिल्ला अधिवेशनहरूमा अब प्रदेशमा पनि त्यही हुने होला, नवप्रवर्तनका नाममा पैसा चाहिँ छुट्याउने तर यसको प्रगति विवरणहरू चाहिँ दिन नसक्ने यो अन्य स्टनतिर लागे कतै भन्ने खालका पनि विषय आएका छन् कसरी हेर्नुभएको छ,
1: मैले भनेको थिएँ महावीर पुन अहिले मन्त्री हुन पहिले हामीले भन्थ्यौँ एक जमानामा चाहिँ नि होइन यो कार्यकारी त जाँदाखेरि चाहिँ भइगयो टप मोस्ट मान्छे थियौँ सन्दीप रोहित छन् महावीर पुन छन् भनेर कतिको नाम दिएको थियौँ हामीले तर सुरेन्द्र किजो यस्तो नाम दिएको थियौँ कि तर अहिले हेर्दाखेरि त महाविपुलनलाई मन्त्री हुन चाहिँ नि फिट चाहिँ होइन भयो। उनी धेरै हाई साइन्टिफिक भएको बुद्धि भएको व्यक्ति, उनले त सल्लाह माथिल्लो तहबाट सल्लाह दिएर त्यो कार्यान्वयन गर्न उनले चाहिँ त्यो पावर दिन पर्थ्यो। मन्त्री बनाएर होइन कि त्यो मन्त्रालयमा उनलाई टप मोस्ट सल्लाहकारको रूपमा कम्प्लिट पावर दिएर राखिदिनु पर्थ्यो। मन्त्रीले आफ्नो एडमिनिस्ट्रेसन गर्थे, ब्युरोक्रेसी चलाउँथे, फाइनेन्सहरू हेर्थे, तर माथिल्लो साइन्टिफिक सल्लाह दिएर चाहिँ कार्यान्वयन गर्ने उनलाई त्यो पद दिनु पर्थ्यो। अनफर्चुनेट उल्टो भयो चाहिँ उनलाई चाहिँ मन्त्री बनाइदियो। मन्त्री बनाए जब त्यहाँ विजय बाबा त्यहाँ ब्युरोक्रेसी हेर्नु पर्छ, फाइनेन्स हेर्नु पर्छ, भ्रष्टाचार कुरा आउँछ, सरुवा बढुवा यो सबै आउँछ। त्यति नै त्यो उनलाई त्यो ठाउँमा चाहिँ दिनु गल्ती थियो। उनलाई त्यहाँ नि उनको ल्याकत अनुसार जो उनको खुबी छ त्यो साइन्स हो, टेक्नोलोजी हो, त्यसमा उनलाई चाहिँ कम्प्लिट छुट दिनु पर्थ्यो। मन्त्री भएर त्यो गर्नै सक्दैन, नट पोसिबल।
2: होइन, मन्त्रीमा चाहिँ मैले कायपलन गर्छु, अब यो एकदमै छिटो चाहिँ हुँदैन, के सबै कुर्नुहोस् भन्नुभएको छ क्या उहाँले चाहिँ।
1: होइन, उहाँले पनि ठिक हो, तर उहाँले चाहिँ फेरि एउटा पनि भन्नुभएको थियो, मैले आफै खोलेको पासोमा म आफै परेँ भन्नुभएको छ नि। अब त्यो पासोमा परिपरि भनेपछि आउनु हुँदैन। उहाँले भन्नु पर्थ्यो कि म ब्युरोक्रेसीमा जान्दिनँ, म म्यानेजमेन्ट जान्दिनँ, म यो सर्वबुढामा गर्न सक्दिनँ, मेरो काम हो साइन्सलाई अगाडि बढाउने, म कलेज स्कुल एआई कम्प्युटराइज इन्टरनेट त्यसमा सब म लाग्छु, मलाई मन्त्रालयमा माथिल्लो तह सल्लाहकार पावर साथ मैले देऊ, कुनै पद पनि बरु देऊ, तर मलाई मन्त्री नबनाऊ। मन्त्रीले त्यहाँदेखि जुन डे टु डे काम गर्ने कुरा त्यो त एकदमै गाह्रो काम छ। सचिवको यता सचिवको उता सरुवा बढुवा फाइनेन्स भयो, आज यति पैसा यहाँ खर्च भयो, त्यो त्यतापट्टि त्यो बुद्धि जान गयो भने त उसले मेन काम त गर्नै सक्दैन। त्यही महावीर पुनियाले मन्त्री हुनुभन्दा माथिल्लो तहको पावर सहितको जाने सल्लाहकार भए हुन्थ्यो। अब त्यो उसले अब मन्त्री नै भन्न खोजेछन्। अब पहिले पनि उनी इलेक्सन गराउने हामी भनेर मन्त्री भए सुविधा कार्यक्रमको टाइममा चट्ट मन्त्री छोडेर आफै इलेक्सन लड्न गए। राज्य स्वतन्त्र पार्टी उनलाई फेरि एकदम अङ्गलाएर जिताइ पनि दियो। रिजल्ट के भने कि बच्चनमा अलिकति ठेगान देखेन के भनेको थिए, हाम्रो काम इलेक्सन गराउने भन्दाखेरि चट्ट गएर आफै पो इलेक्सन लडे भयो। गर्दाखेरि उनको त्यहाँदेखि अलिकति बोलीमा अलिकति पदको लोप पनि देखियो के।
2: होइन डक्टर साहब, अहिलेको अवस्थामा बालेन शाह प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामे छाने बेज अलिकति कन्ट्राडिक्सन सुरु भएको हो, यो मनमतान्तर सुरु भएको हो।
1: डेफिनेटली हो, किनभनेदेखि यसमा एउटै इन्डिकेसन दिन्छु। एउटा चाहिँ जब प्रधानमन्त्री मोदीले बोलाउनु भयो, आफै फोन गरेर दुई दुईचोटि फोन गरेर चाहिँ बालनलाई बोलाउनु भयो, निम्ता दिनुभयो, जबकि नेपालले निम्ता माग्नु पर्थ्यो, निम्ता दिनुभयो, त्यो बालनले लत्याए, ओके ठिक छ, नेपाल गए हानि गरे, उनले चाहिँ ज्यादै हट र मैले घमण्ड गरे बुझ्यो मैले। तर त्यसले बापत रवि लामिछाने गए, हेर्नुहोस् रवि लामिछाने गएर त्यस्तो चाहिँ अब नेपाल इन्डियासँग जुन एक प्रकारले चिसोपन्त आयो नि, त्यसमा चाहिँ नि रवि लामिछाने जाँदाखेरि त्यसमा नेपालको सरकारले भन्नु पर्थ्यो हो हाम्रो प्रधानमन्त्री बालन शाह ज्यादै बिजी आउन सक्दैन, तर अध्यक्ष हामी उहाँलाई पुरा समर्थन सरकारको छ, उहाँलाई जे गर्नु छ सरकार तर्फ गर्नु छ भनेर आखिर रवि लामिछाने त पार्टीको अध्यक्ष हो बाबा, उसलाई चाहिँ त्यो उसलाई त अफिसियली एकदम हाम्रो तर्फ नेपालको सरकार तर्फबाट पुरा समर्थन छ भन्नु पर्ने ठाउँमा त हामीलाई थाहा नै छैन, त्यो प्रधानमन्त्री कार्यालय थाहा पनि थिएन, उहाँको प्राइभेट भिजिट होला कि के होला, म त त्यसो भन्ने हो भने यो त अनर्थ होइन र भन्नुहोस् मलाई। त्यही पनि भारतले वास्तव गरेन, रवि लामिछानेले दिनुसम्म सम्मान दियो, रविले पनि नेपालको हुनुसम्म इज्जत बचाएर आए, तर त्यसपछि मेन नेक्स्ट पोइन्ट के त खनाल पुगे, तत्काल दुई दिनपछि खनाल गएका छन् परराष्ट्र मन्त्री, उनीहरूले एउटा कुरा फर्किने बित्तिकै के भन्ने थाहा छ, त्यो मलाई एकदम इन्ट्रेस्ट लाग्यो, हाम्रो यस्तो दुई तर्फ यो उच्च स्तरीय चाहिँ भेटघाट भएको थिएन, मेरो यो भेटघाट पछि चाहिँ यो सुरु भयो भने रवि लामिछाने तिन दिन अगाडि गएर उनको त्यो बाटो त्यत्रो खोलिदिएका छन्, त्यत्रो चिसिएको भारत सम्बन्ध जोडेर आउने रवि लामिछाने, अब यत्रो अध्यक्ष गरेर गएको आएको त्यो उसले वास्तै गरेर मैले गरेर आउँदाखेरि अब चाहिँ भयो मैले त्यो बुझेँ, अब चाहिँ नि डेफिनेटली यतातिर रवि लामिछानेलाई त्यो निस्तेज पार्न खोजे उनको भ्रमणलाई प्रधानमन्त्री कार्यालयबाट, यतापट्टि परराष्ट्र मन्त्री भन्छन् रवि लामिछाने वास्तै गरेनन्, त्यत्रो उनले रविले गएर फिल्ड ठिक गरेको हो, अनि मैलेदेखि यिनमा डेफिनेटली गडबड भइसकेको छ।
2: होइन, एउटा कुरा चाहिँ जस्तो अब रवि लामिछाने त राम्रो सम्मान पाए नि त भारतमा डाक्टर साहब,
1: एकदम राम्रो, माने हामीले सोचे मैले आजसम्म यति वर्ष भयो भारत त नजिकै छ, मैले हेरेको छु कुनै पनि यहाँबाट कतै पनि संसारको कोही पनि कुनै पार्टीमा अफिसमा जाँदाखेरि त्यत्रो सम्मान कुनै नेताले आजसम्म संसारकै कुनै नेताले पाएको छैन, हेर्नुहोस्
2: यति राम्रो सम्मान पाए रवि लामिछानेजीले
1: भयंकर र सम्मान दियो माने भारतले नेपालसँग यति चिसेको सम्बन्ध ओली देउबार प्रजन बिगारेका थिए त्यसलाई भारतले नेपालसँग सम्बन्ध कति राम्रो गर्न खोजेको भन्ने कुरा बिजेपीले पनि त्यत्तिकै सम्मान दियो तत्काल परराष्ट्र मन्त्री तत्काल अमित शाह तत्काल मोदी धनाधन भेटियो सबैले राम्रो सम्मान गरेका छन् भने रविले पनि आफ्नो छवि एकदम राम्रो नेपालको बेइज्जत नहुने गरिकन इज्जत नै कमाउने गरिकन गरे त्यो रविलाई बधाई छ किनभने नत्र जो गए पनि आफूलाई बोल्थे रविले भने मैले त देशको विकासलाई ढोका खोल्न आएको छु भने त्यो बिल्कुल सत्य कुरा हो मलाई पनि थाहा छ आफ्नो पर्सनल अनुभवबाट जो प्रधानमन्त्री जान्थे या ठुलो व्यक्ति जान्थे आफूलाई कुरा गरेर आउँथे कि या पार्टीको लागि गर्थे त्यसरी रविले यसपालि इज्जत पनि नेपालको धान्यो सम्मान पनि भयंकर पायो नेपाल भारतको सम्बन्धलाई जतिसुकै ओलीमा बालन शाहको सरकारले उनलाई निस्तेज पार्न खोजे पनि त्यो धेरै राम्रो भ्रमण र भारतले त्यो प्रधान हाम्रो यहाँको प्रधानमन्त्रीको हरकतलाई वास्तै गरेन
2: अब अहिलेको अवस्थामा चाहिँ भारत भ्रमण जानु पूर्व रवि लामिछानेजीको अघिल्लो दिन प्रधानमन्त्री बालिन शाहले संसदमा दिएको अभिव्यक्तिको पनि निकै ठुलो कडा आलोचना भइरहेको छ डाक्टर साहब तपाईँलाई कस्तो लाग्यो
1: त्यो त हो नि त्यो भन्न पाइन्छ भने अब त्यो बेला क्वेसन त्यो लिपु लेख र लिम्पिया धुराको

0: फर्काउनु पर्यो. हामी त धर्मको भूमि हौ, हामी त बुद्ध भगवान्को भूमि हौ. हामी प्राण जाए वचन नजाए त हामी त्यो हाम्रो यहाँ त भनाइ नै थिएछ. सो हामीले त्यो उनको भूमि भनेपछि दिनु पर्यो. अब सो कुन चाहिँ भूमि दिने बालनशाहले के विचार गरे त्यो हामीले थाहा पाउनु पर्यो नि त.
1: यसको मतलब प्रधानमन्त्रीको गलत हो यसमा?
0: गलत मात्रै होइन, उनले त माफी माग्नु मात्रै होइन, यस्तो बोलेका छन् कि त्यो बोल्ने व्यक्ति नेपालको प्रधान पदमा बस्ने अब लायक छैन. राजीनामा नै दिनुपर्छ. खालि सत्य माफी मागेर हुँदैन भयो, राजीनामा दिनुपर्छ त.
1: अब जाँदा जाँदै देशमा चाहिँ जुन किसिमको भ्रष्टाचारका काण्डहरू आउँदैछन् होइन, जुनलाई बाहिर ल्याइँदैछ, तिनीहरूलाई चाहिँ अब कारवाहीको दायरामा ल्याउने भन्ने कुरा छ. यी सबै कुराहरू अस्तिको सुकुम्बासी बस्तीमा डोजर चल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै कैयन नेताहरूका र कैयन उनीहरूका नजिकका व्यक्तिका पर्दाखेरि बस्ती हटाउन छोडियो भन्ने कुरा आएको छ. यस्तै यस्तै खालका क्रियाकलाप हुने त होइनन् कतै सुदन गुरुङको यो दुई पखालीबाट चाहिँ के सन्देश दिन्छ?
0: संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको जुन 181 वर्ष छन् तिनमा कुनै सिरियसनेस देखेको छैन. यिनी संसदीय व्यवस्था जानेका पनि छैनन्, पोलिटिसियन पनि यिनी होइनन्. घन्टीको सुनामीमा उसलाई पहिचान नगर्ने व्यक्तिहरूमै घन्टीको सुनामी उसलाई चाहिँ भोट दिए, घन्टीमै हाले, कसलाई व्यक्तिले हाले मतलब छैन, घन्टीमा दिए. यिनी कुनै बिल्कुल कोरा व्यक्ति आएका छन् हेर्नुहोस्. त्यसमाथि अहिले यो छानबिन गर्ने मलाई डर के छ भनेदेखि बिस्तारै बिस्तारै चाहिँ नि मान्छेको अब हामी भ्रष्टाचार विरुद्ध गरेर भने पनि बिस्तारै बिस्तारै बिस्तारै भ्रष्टाचार त आउँछ, भयो इन्फ्लुएन्स आउँछ आउँछ. अघि ठुल्ठुला नेताहरू छन्, नेता त तिन चार जो प्रधानमन्त्री भएका व्यक्तिहरू उनले इन्फ्लुएन्स गर्दैन भन्न सकिँदैन. मलाई डर के छ भने मुद्दाहरू अगाडि त लग्लान् र फितलो मुद्दा लगिदियो भने त त्यो त फेरि कोर्टले त फ्याँकिदिन्छ हेर्नुहोस्. त्यहाँ डर चाहिँ नि छ. त त्यही पनि कमसेकम हामीले देख यो यसपालि बालेन्स उसको सुदन गुरुङको प्रतिवेदन नै मिडियामा दिएनन्, जनतामा दिएनन्, त्यस्तो गुपचुप गरेर त हुँदैन. अब जाने भए ओट खुल्लेआम पारदर्शी रूपमा चाहिँ नि कडाईको साथमा यी भ्रष्टाचारीहरू 20 वर्षदेखि हामीले लुटेका भ्रष्टाचारीको तिनको चाहिँ तिनलाई दण्ड दिने व्यवस्थामा जानुपर्छ.
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो नागरिक सचेतक अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु. 93.2 स्वदेश
2: एफएम. संसदमा भइरहेको हंगामा लगायतका विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य आशिष गजुरेल. उहाँ संसदको पूर्वाधार विकास समितिको सभापति समेत हुनुहुन्छ. आउनुहोस् सुरु गरौँ आशिष गजुरेलसँग जनता जान्न चाहन्छ.
3: आशिष गजुरेलजी, जनता जान्न चाहन्छन् म स्वागत छ यहाँलाई.
4: हस् नमस्कार.
3: सहकारी काण्ड, इभी काण्ड काफी थियो, अब फेरि दरबार हत्याकाण्ड उत्खनन गर्नुभयो, यसको रहस्य के हो?
4: होइन, अब सुशासन भनेकै यही त हो. अब जति पनि यो काण्डहरू छन् अब तिनलाई चाहिँ छानबिन गर्ने, दोषीलाई कारवाही गर्ने, सुशासन भनेको यही हो. अब यो त एकदमै पोजिटिभ पक्ष हो जुन अब गृहमन्त्रीज्यू आउनुभयो, आउने साथै एउटा जुन यो निर्णय गर्नुभयो त्यसलाई सबैले स्वागत गरेका छन्. र त्यसमा थप मदन भण्डारी, जीवराज आश्रित लगायतका जुन यो प्रकरणहरू छन् त्यसका पनि छानबिन हुनुपर्छ भनेर आज चाहिँ आवाज उठिरहेको छ. त्यो गृहमन्त्रीज्यूलाई सल्लाह पनि अहिले जनमानसबाट आइरहेको छ.
3: त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टी, रासोपा सरकार अनि गृहमन्त्री सुदन गुरुङले चाहिँ जस्तो सुकै काण्ड भए पनि नछोड्ने होइन त?
4: अब त छोड्नै भएन नि. अब सुशासन भनेकै
3: पर्दाफास गर्ने,
4: पर्दाफास
3: फाइल खोल्ने, एक्सन लिने,
4: एक्सन लिने
3: भन्नको लागि मात्रै हो कि दरबार हत्याकाण्डको
4: होइन? अब
3: विषय सुल्झाउनलाई त्यो अनुसन्धान गर्न त धेरै गाह्रो छ नि आशिषजी.
4: होइन, अब यस्तो हो, अब सजिलो त के छ र, देश विकास गर्न सजिलो छ र, राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो प्रचण्ड बहुमत ल्याउन के सजिलो थियो र? केही पनि सजिलो थिएन नि.
3: पछिल्ला काण्डहरू के पर्दाफास गर्न सक्नु भएको छैन, अनुसन्धान गर्न सक्नु भएको छैन, टुङ्गोमा पुर्याउन सक्नु भएको छैन?
4: होइन, अनुसन्धान कन्टिन्यू छ, अनुसन्धान भइरहेका छन्. होइन, अब ती प्रमाणहरूले चाहिँ भोलि कसरी त्यसलाई व्यवस्थापन गर्ने भनेर अगाडि बढ्छ.
3: नेपालमा काण्डहरू देखाएर चर्चा कमाउने, स्टन्ट गर्ने जुन प्रवृत्ति छ नि त्यसैलाई निरन्तरता दिनुभयो गृहमन्त्री सुदन गुरुङले पनि भनेर टिका टिप्पणी भइरहेछ. यसअघि तपाईँकै पार्टी सभापति रवि लामिछाने उप प्रधानमन्त्री एवं गृहमन्त्री हुँदाखेरि उहाँले पहिलो निर्णय गर्नुभएको थियो निर्मला पन्तको हत्यारा पत्ता लगाउने, सक्नु भएन.
4: अब
3: दरबार हत्याकाण्ड पनि हात्ती आयो, हात्ती आयो फुस्सा भने.

0: यस्तो त हुँदैन नि।
1: अब अहिलेको गृहमन्त्रीज्यू, अहिलेको सामान्य प्रधानमन्त्रीज्यूको त एकदमै एक्सन ओरिएन्टेड हो होइन। अब पहिलो पनि हामीले चाहिँ गृहमन्त्रीज्यूको काम देखेकै हो, उहाँ हर छेड एक्सनमै हुनुहुन्थ्यो। प्रधानमन्त्रीज्यू पनि एक्सनमै हो, पार्टी सभापति रवि लामिछानेज्यू पनि सधैँ एक्सनमै हो, हामी पनि अहिले एक्सनमै हौँ होइन। त्यही भएर अब हामीलाई एक्सन नलिने छुट पनि छैन, हामीलाई सुशासन कायम गर्नै पर्नेछ, देश विकास गर्ने नै छ, आर्थिक विकासले चाहिँ एउटा देशलाई उन्नत बनाउनै पर्छ होइन। सकिनँ गर्दिनँ भन्ने हामीलाई छुट पनि छैन र हामी गर्छौँ भनेर आएको हामी रात दिन त्यसैमा लागिरहन्छौँ होइन। अब तपाईँले भने जस्तो यो हात्ती आयो फुस्सा होइन, अब यो साँच्ची नै यसलाई तार्किक निष्कर्षमा लाने हो। फेरि अब तपाईँले भने जस्तो यो पुरानो केसहरू फेरि अनुसन्धान गर्छु फाइल खोल्छु भन्ने बित्तिकै आजको भोलि प्रमाणित हुने विषय पनि होइन, यसको थालनी हुन्छ। उठान भएपछि हरेक चिजको बैठान हुनुपर्छ, व्यवस्थापन हुनुपर्छ, त्यो कुरा चाहिँ अब हुन्छ। अब कति कुरा चाहिँ अब अनुसन्धानले चाहिँ एउटा तार्किक निष्कर्षमा पुर्याउँछ, कति अनुसन्धानले थप अनुसन्धान माग गर्छ, अब यो त अगाडि बढ्दै गएपछि यो कसरी बढ्छ भन्ने कुरा त प्रष्ट भइ नै हाल्छ।
0: दरबार हत्याकाण्डको अनुसन्धान गर्ने भनेर जुन बोल्नुभयो नि गृहमन्त्री सुदन गुरुङले, यो चाहिँ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले खेप्नु परेको, बेहोर्नु परेको जुन विवाद छ, आलोचना छ, आरोप छ नि, पछिल्ला विषयहरूमा ध्यान भड्काउनको लागि फगत एउटा बोल्नको लागि मात्रै गरेको निर्णय हो, स्टन्ट हो भन्न मिल्ने कि नमिल्ने?
1: मिल्दैन। अब हामीले जेएनजीको जुन आन्दोलनदेखि नै हालका गृहमन्त्री सुदन गुरुङज्यूलाई हामीले देखि नै राखेको हो, उहाँ चाहिँ सधैँ एक्सनमै देख्छु म पनि, उहाँ मन्त्री नहुँदा पनि त्यहाँ सदनमा देख्दाखेरि पनि उहाँ एक्सनमै हुनुहुन्छ। भनेपछि उहाँले गर्नुभएको कुरा चाहिँ एउटा सही कुरा र गर्नुपर्ने कुरा चाहिँ लाई अगाडि उठाउनु भएको छ र अहिले जनमानसमा पनि चाहिँ यसले एकदमै सकारात्मक कुराहरू, सकारात्मक सोच सिर्जना भएको छ र अरू रहस्यमय जुन मृत्यु प्रकरणहरू छन् तिनीहरूको पनि फाइल खोल्नुपर्छ भनेर आम नागरिकले अहिलेको गृहमन्त्रीलाई चाहिँ सुझाव दिइरहनु भएको छ।
0: खोइ त जेएनजी आन्दोलनकै फाइल अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छ? भदौ 23-24 गतेको घटनाको विषय, कार्की आएको प्रतिवेदनको विषय, त्यो पछिल्लो समय मानव अधिकार आएको प्रतिवेदनको विषय,
1: त्यो जुन प्रतिवेदनहरू त ती कार्यान्वयनमा गएको विषय हुन् होइन। त्यसमा चाहिँ अब अहिलेकै हाल गृहमन्त्रीले नै कतिजनालाई पक्रिनु पनि भयो होइन, र अब त्यसपछि एउटा सरकार हुन्छ, अर्को चाहिँ अदालत हुन्छ, सरकारले गर्ने काम गर्छ, कानुनले आफ्नो काम गर्छ भनेपछि, तर एक्सन हामीले छोड्दैन।
0: एक्सन कहिलेसम्म चलिरहन्छ तपाईँहरूको यो?
1: अब एक्सन भने त देश भनेको त एक्सनले नै चल्ने हो नि त, विकास पनि एक्सनै हो, सुशासन पनि एक्सनै हो, डिजिटलाइजेसन पनि एक्सनै हो, रोजगारी सृजना पनि एक्सनै हो, कृषि आधुनिकीकरण पनि एक्सनै हो, सबै कुरा त एक्सन हो नि।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति होइन, अर्थमन्त्री डाक्टर सोनी मगलेको इभी प्रकरण, बजेटबाट 16 पन्ना गायब, यी सबै विषयहरूलाई ओझेल पार्नलाई गरिएको यो नाटक त होइन?
1: त्यो केही नाटक होइन। अब यसलाई चाहिँ अब देखिराखेको छ, उहाँ एक्सन ओरिएन्टेड मान्छे हो, भोलिको दिनमा थप प्रष्टय हुन्छ, भोलि उहाँले एक्सनमा जानु भएन भने हामी आफै उहाँ एक्सनमा जानु भएन भनेर हामी आफै बोल्छौँ।
0: तपाईँ त विकास तथा पूर्वाधार विज्ञ, संसदको पूर्वाधार विकास समितिको सभापति समेत हुनुहुन्छ, बजेट चाहिँ कस्तो आयो पटक?
1: बजेट राम्रो छ, बजेट राम्रो छ, यसले चाहिँ एउटा परिवर्तन गर्ने एउटा चाहिँ सामर्थ्य राख्छ, यसलाई चाहिँ हामीले राम्रोसँगले लागू गर्न सक्यो भनेदेखि एउटा चाहिँ समृद्धको एउटा पाइला चाहिँ यसले सुरु गर्छ।
0: आलोचना खेपिराख्नु परेको छ बजेटको 16 पन्ना खोइ
1: यस्तो
0: डाक्टर सोनी मगले
1: यस्तो
0: अर्थमन्त्रीले सेटिङ गरेर 16 पन्ना गायब गर्नुभयो भन्ने प्रश्नको जवाफ दिन सक्नुहुन्छ तपाईँ?
1: अनि यो त उहाँले दिइहाल्नु भएछ, उहाँले दिइरहनु भएको छ, त्यसो त मैले किन दिनु पर्यो होइन। अब जुन बजेटको अहिले कुरा गर्नुभयो होइन, अब यो 21 खर्ब भन्दा अलि बसीको बजेट आएको छ र मलाई चाहिँ बढी इन्ट्रेस्ट लाग्ने भनेको चाहिँ पुँजीगत खर्च अथवा विकास खर्च जुन कुल बजेटको 20.30% छ होइन त्यो भनेको चाहिँ तपाईँको 4 खर्ब भन्दा बेसी छ होइन भनेपछि
0: यो त छँदैछ 16 पन्ना चाहिँ कसको इसारामा कोसँग सेटिङ गरेर गायब गरेको क्या
1: कता गायब भयो
0: हेर्नु भएको छैन
1: मैले राम्रोसँगले मैले याद गरेको छैन
0: प्रश्न उठाउन सक्नुहुन्न
1: होइन तपाईँले
0: पार्टीबाट
1: अहिले हामी सदनमा पनि बजेट तथा कार्यक्रमकै छलफलमा छौँ आज पनि छलफलमै थियो केही वक्ताहरूले आज केही सांसदहरूले यसभित्र छलफल गर्नुभयो भोलि हामी पनि यो विषयमा थप छलफल गर्छौँ
0: करको दर हेरफेर गर्नुभयो बिवाईडीसँग कनेक्सन
1: त्यस्तो के
0: हेर्नु 774 वटा गाडी
1: यो हाम्रो चाहिँ यो
0: बिवाईडीसँग सेटिङ गरेर नाकाबाट छिराइयो
1: त्यस्तो हुनै नसक्ने कुराहरू हुन् होइन अब यो तपाईँको कस्तो हुन्छ भन्दा अब यो प्रजातन्त्रमा चाहिँ खास गरी हाम्रो जस्तो देशमा चाहिँ अब विपक्षीलाई केही न केही विरोध गर्नै पर्ने त्यो विरोध गरेन भने फेरि आम नागरिकमा प्रेजेन्स पनि देखाउन सकिँदैन त्यो हिसाबले धेरै इस्युहरू चाहिँ यस्ता उठाइन्छ होइन यो विषयमा अर्थमन्त्रीज्यूले आज चाहिँ अर्थ समितिमा पनि क्लियर गरिसक्नु भएको छ होइन त्यो भएर यसलाई थप यो यस्तो हाम्रो सरकारको मन्त्रीज्यूहरूले यस्ता काम गर्नै सक्नुहुन्न गर्दा पनि गर्नुहुन्न भन्ने कुरामा म स्पष्ट छु
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता अनि मन्त्रीहरू चाहिँ दुधले नुहाएका हुन्
1: एकदम अब अहिले हामी
0: कुन गङ्गामा नुहाएर आएका छन् अथवा दुधले धोएका छन्
1: होइन हामी
0: आशिष गजुरेलजी
1: हामी स्पष्ट भिजन लिएर आएका छौँ हामी बिहानदेखि बेलुकासम्म काममै खटिरहेका छौँ तपाईँले पनि देखिरहनु भएको छ बुझिरहनु भएको छ संसद पनि हेर्नुहोस् ढिलोसम्म चल्छ समितिहरू पनि चलिरहेका छन् होइन त्यस्तै हामी विकासको विषयमा चाहिँ अब अरू साथीहरू अब सुशासनको विषयमा प्रविधिको विषयमा धेरै छलफल गर्नुहुन्छ भने म चाहिँ पूर्वाधारको चाहिँ विषयमा चाहिँ बढी केन्द्रित रहन्छु र
0: रासुपाका मन्त्री र सांसदहरूलाई चाहिँ प्रश्नै प्रश्न जहिले पनि प्रश्नबाट बाहिर हुनुहुन्न
1: प्रश्नबाट त बाहिर को हुन्छ भनेको
0: काण्डै काण्ड
1: के छ काण्ड त्यो निकालेको त्यो सृजित काण्ड काण्ड होइन क्या
0: कहिले सम्पत्तिको विषय आउँछ
1: तपाईँले रिजल्टमा हेर्नुपर्छ
0: विवादित व्यवसायी बिचौलियासँगको कनेक्सनको कुरा आउँछ
1: अब
0: अनि सुनपानी सर्किने काम हुन्छ
1: म आफ्नै उदाहरण दिन्छु म
0: अनि कोही चाहिँ
1: यो
0: श्रम मन्त्री बर्खास्त हुनु पर्यो
1: यो देशमा नभएको काण्डलाई त्यसै सिर्जित गरिन्छ क्या म आफ्नै उदाहरण दिन्छु नि होइन अब म साइकल चढेर चाहिँ घर संसद जान्छु संसदबाट घर जान्छु अनि पत्रकार साथीहरू अरू साथीहरू घरमा चाडा गाडी छ भनिदिनुहुन्छ
0: तपाईँ त साइकल सांसद हो
1: नाटक गरेर साइकल
0: ढोङ्गी भन्नुभयो नि त तपाईँ
1: ढोङ्गी भयो म आजसम्म किन चढिरहेको थिएँ
0: स्टन्ट गर्नको लागि साइकल चढ्नुभयो कतिवटा गाडी छ भन्नुहोस्
1: स्टन्ट गर्न त एक दिन चढे भइहाल्यो नि मसँग कतिवटा गाडी छ मसँग घरमा 2 गाडी छ एउटा श्रीमतीको स्विफ्ट गाडी छ उनी आफै ब्याङ्कमा काम गर्छिन् र अर्को चाहिँ यो भागेनर भन्ने एकदम पुरानो गाडी छ त्यो मैले चाहिँ 5 लाखमा किने हो र 1 लाख चाहिँ रिपेयर मेन्टेनेन्समा खर्च गरेको पहिला हामी चोबारमा बस्थ्यौँ चोबारबाट चाहिँ बच्चाहरूको स्कुल जान आउने स्कुल बस आउँदैन थियो त्यो प्रयोजनको लागि किनेको हो अब अहिले

0: तपाईँ सिन्धुलीमा त्यही त्यो पुरानो गाडी चाहिँ सिन्धुलीमा लगाएर राखेको थिएँ बुवा मम्मीले चढ्ने भनेर, फेरि उहाँले चाहिँदैन लग्तै भनेर भन्नुभएको छ। यो कहिले सिन्धुलीमा हुन्छ त्यो कहिले काठमाडौँमा हुन्छ। अब अहिले त हामी कोसलडारमा बस्छौँ र त्यहाँ चाहिँ स्कुल बस पनि आउँछ, त्यही भएर त्यो
1: घर कतिवटा छन् तपाईँको
0: घर? घर सिन्धुलीमा छ, यहाँ छ, घरै घर छन्।
1: अनि दुई तिनवटा घर, दुई तिनवटा गाडी, अनि साइकलमा सर र चढेर जनतालाई चाहिँ आँखामा छारो हाल्ने काम गर्नु,
0: साइकल चढ्नको मजा आउँछ। तपाईँले देख्नुहुन्न नेदरल्यान्डको चाहिँ राष्ट्रपति होइन, बेलायतका प्रधानमन्त्री होइन साइकलमा चढ्नुहुन्छ। अब त्यहाँ जर्मनीको म हुँदाखेरि त्यहाँको चान्सलर एन्जेला मर्केल हुनुहुन्थ्यो, उहाँ सुपर मार्केटमा त्यो ऊ लिएर गाडी त्यो सामान आफै किन्न जानुहुन्थ्यो।
1: संसद जाँदाखेरि मात्रै चढ्नुहुन्छ होइन साइकल चाहिँ?
0: म त्यो चाहिँ चढ्छु, त्यो बाहेक अरू पनि कहिले इच्छा लाग्यो भने चढ्छु, तर प्राय चाहिँ मैले।
1: अन्त त क्यामेरा हुँदैन नि त संसद जाँदाखेरि, संचार कर्मीहरूले घेर्छन्, साइकल सांसद भन्छन्, तपाईँ मख पर्नुहुन्छ आशिषजी।
0: होइन त्यो त म त खिच्नु भनेको छु त, म त सार्वजनिक बस पनि चढ्छु, अब मैले खिच्नु त भनेको छैन नि, अब खिच्नुहुन्छ त ठिक छ त।
1: गाडी चाहिँ घरमै राखेर जानुहुन्छ कि संसद जाँदाखेरि कि गाडी पनि सँगै? यसो सिंह दरबारको छेउछाउ पुग्न लागेपछि मात्रै साइकल चढेर गएर जनतालाई दिग्भ्रमित गर्ने काम गर्नुहुन्छ तपाईँ?
0: यस्तो एकजना मैले साइकल चढ्दाखेरि के हुन्छ थाहा छ? काठमाडौँमा एउटा सवारी संख्या कम हुन्छ, त्यसले के हुन्छ त भन्दा डिजेल पेट्रोलको खपत पनि कम भयो, ट्राफिक जाम पनि कम भयो, पोल्युसन पनि कम गराउन सहयोग गर्यो भने चाहिँ यति फाइदा छ क्या। तपाईँ पनि स्टन्ट गरौँ क्या, हर मान्छे स्टन्ट गरौँ, साइकल चढौँ क्या, रोम मजा आउँछ त। दिनको 5 किलोमिटर 6 किलोमिटर गयो, 6 किलोमिटर घर आयो। तपाईँ एउटा कुरा मैले भन्छु, हामीले साइकल लेन अहिले काठमाडौँमा बनाउने हो भने अरू होइन, तपाईँ अहिले मलाई क्वेसन गरिरहनु भएको छ, तपाईँ आफै साइकल चढ्नुहुन्छ, त्यो रमाइलो पनि हुन्छ, तपाईँ एक्सर्साइज पनि हुन्छ, फाइदै फाइदा चाहिँ रमाइलो हुन्छ नि, रमाइलो पनि हुन्छ। म त फेरि हेर्नु पहिलो, अब म त आफै यातायात इन्जिनियरिङ पढेको विद्यार्थी, मानव मैत्री सहर बनाऊ भनेर चाहिँ एउटा अभियानमै लागेको मान्छे, त्यो भनेको साइकल लेन बनाउनु पर्छ, पैदल यात्री सुरक्षित हुनुपर्छ, सार्वजनिक यातायात व्यवस्थित हुनुपर्छ, सहरमा चाहिँ खुला क्षेत्र हुनुपर्छ, पार्क हुनुपर्छ, मान्छे त अनि अपाङ्गता भएको व्यक्तिको लागि पूर्वाधार हुनुपर्छ, मजाले हिँड्न पाउने, जुन तपाईँले जापानतिर कोरियाको जुन जर्मनीको जुन भिडियोहरू हेर्नुहुन्छ नि।
1: अनि बजेटमा चाहिँ तपाईँले परिकल्पना गरे अनुसारको विषयवस्तु समावेश गरियो त?
0: छ, यसपालि सुरुवात भएको छ। जस्तो
1: के के विषयवस्तु समावेश गरियो?
0: जस्तो तपाईँले हेर्नु भने नीति
1: पनि हेर्नुहोस्,
0: नीति तथा कार्यक्रममा पनि साइकल
1: करको दर हेरफेर भन्दा केही आएन,
0: सार्वजनिक यातायातको कुरा गरेको छौँ। अहिले पनि तपाईँको चाहिँ काठमाडौँ र पोखराबाट चाहिँ विद्युतीय ठुला सवारी साधन सार्वजनिक यातायातको रूपमा प्रयोग गर्ने भनिएको छ, र काठमाडौँ र पोखरा पछि अन्य सहरमा विस्तार गर्ने भनिएको छ होइन। त्यस्तै अब गण्डकीमा चाहिँ साइकल ट्रेल बनाउने भनिएको छ होइन। भनेपछि राम्रा कुराहरू आएका छन् र सार्वजनिक यातायातको लागि चाहिँ सुधार गरौँ भनेको छु। भर्खर मात्र काठमाडौँमा 27.5 किलोमिटरको मेट्रो रेल बनाउनको लागि अध्ययनको लागि टेन्डर निस्किसकेको छ। भनेपछि मैले उठा इस्युहरू भनेको हामी आफैले गर्ने हो, गरिराखेका छौँ, र मानव मैत्री सहर बनाउन चाहिँ लागेका छौँ। आज काठमाडौँमा हेर्नुहुन्छ भनेदेखि हिँड्नको लागि चौडा फुटपाथ बन्ने अभियान चलिसकेको छ, अब हामी साइकल लेन पनि बनाउँछौँ, सार्वजनिक यातायातमा पनि अहिले सिसिटिभी क्यामेरा चाहिँ सुरु गरेको छौँ, अब ब्लु बस चलाउने भनेको छौँ महिलाको लागि निशुल्क, ताकि महिलाको चाहिँ रोजगारीमा सुनिश्चितता होस्, उद्यम गर्न सक्नुहोस्, सुरक्षित यात्रा गर्न सक्नुहोस् भनेर। भनेपछि यस्ता राम्रा विषयहरू आएका छन्, सुरुवात भएका छन्, जुन चाहिँ एकदमै सकारात्मक हुन्।
1: सुकुमवासी समस्या समाधान गर्न सक्नु भएको छैन?
0: अब त्यो
1: बिचल्लीमा छन्
0: अहिले सुकुमवासी, त्यो पनि जिल्लामा यो सिडिओको चाहिँ अध्यक्षतामा हरेक जिल्लामा चाहिँ समिति गठन गर्ने निर्णय भइसकेको छ। प्रधानमन्त्रीज्यूले नै यो हजार दिनमा चाहिँ हामी सम्पूर्ण यो सुकुम्बासीहरूको भूमिहीनको चाहिँ समस्या समाधान गर्छु भनेर उहाँले रोड म्याप तयार गरिसक्नु भएको छ र काम सुरुवात भइसकेको छ। अहिले पहिलो चरणमा चाहिँ जो जोखिम हुने ठाउँहरूमा चाहिँ उहाँहरूले बसोबास गरिरहनु भएको थियो उहाँलाई स्थानान्तरण गरियो, किनभने नागरिकको सुरक्षा नै पहिलो कर्तव्य हो। आज चाहिँ अलिकति बसिरहेको ठाउँ छोडेर जाँदाखेरि चित्त दुख्छ होला, तर उहाँ त सुरक्षित हुनुभयो। अब त्यो भइसकेपछि अब
1: होल्डिङ सेन्टरमा रुवावासी छ सुकुम्बासीहरूको,
0: होइन अब केही
1: अहिलेसम्म शिक्षा स्वास्थ्य
0: अनि यस्तो
1: घाँस बाँस कपास सबै कुराहरूको अभाव भयो भनेर
0: केही नगरे भने
1: उनीहरू आवाज उठाइरहेछन्।
0: केही नगर्दा त सजिलो,
1: समस्यामा छन्।
0: केही नगरी बस्न त सजिलो हो नि त, होइन? केही गर्यो भने के हो त भन्दा त्यसका चुनौती आउँछन्, समस्या आउँछन्, ती पहिचान गरेर सुधार गर्दै जाने त्यही होइन हामीले जिन्दगीमा सिके त्यही होइन र विकसित देशले पनि त्यही गर्छ, होइन? विकसित देशले पनि त्यही गर्यो नि त भन्दा जर्मनीकै कुरा गरौँ।
1: गरिबलाई सुकुम्बासीहरूलाई रुवाउँछ
0: सुरक्षित ठाउँमा रहेको तपाईँको बाढीले बगाएर तपाईँको त्यही बल्खुमा हेर्नुहोस् कति मान्छे चाहिँ त्यहाँ हरेक वर्ष बाढीमा डुबेर मृत्यु हुने गरेको थियो, कतिजना चाहिँ त्यहाँ बिजोक हुनु परेको थियो, रातभरि नसुती त्रासमा चाहिँ बस्नुभयो, त्यो त हामीलाई थाहा छ त। त्यही तपाईँको चाहिँ केही वर्ष अगाडि त्यही गल्छी चोबार गल्छीबाट चाहिँ त्यो नक्खु एरियामा त्यहाँ चाहिँ बाढी गएर त्यहाँ कतिजनाको बिजोग भयो, कतिजनाको मृत्यु भयो, त्यो त हामीलाई थाहा छ त। अनि त्यो कुरालाई सुधार गर्नु पर्दैन र सुकुम्बासी समस्या त प्रधानमन्त्रीज्यूले त हजार दिनमा समाधान गर्छु भन्नुभएको छ। त्यसको लागि भूमिको लागि चाहिँ त्यो आयोग गठन गरेर अहिले सिडिओको चाहिँ संयोजकत्वमा हरेक जिल्लामा एउटा समिति गठन भइसकेको छ भनेपछि प्रक्रियामा छ। हजार दिनमा गर्छु भन्ने टार्गेट राखेपछि त दुई महिनामा त सोध्नु भएन नि त, दुई महिना त 60 दिन हो, तिन महिना भने 90 दिन हो, हामीले के भनेको छौँ भन्दा हजार दिन भनेका छौँ नि त, होइन? तर त्यो हजार दिनको लागि अहिले हामीले सुरुवात गरेको छ कि छैन भन्दा त सुरुवात भइसकेको छ भनेपछि त हामी त राइट ट्र्याकमा छौँ भन्ने कुरा त यहीँ बुझ्नु पर्यो नि।
1: आशिषजी, सुशासनको क्षेत्रमा अब डन्डा चलाउँदै गर्दाखेरि तपाईँहरूको निशानामा चाहिँ को को छन् त?
0: अब निशाना त अब
1: रासोपाको हिट लिस्टमा
0: त्यस्तो हिट लिस्ट भनेर चाहिँ भन्दाखेरि पनि त्यो अब गृह मन्त्रालय होइन अन्य निकायहरूमा चाहिँ होइन त्यस्ता समस्याहरूका फाइलहरू छन्, ती फाइलहरू खोल्दाखेरि को को पर्छन्,
1: प्रतिशोध सान्नुहुन्छ होइन, बदला लिनुहुन्छ, आफ्नालाई जोगाउने अरूलाई फसाउने,
0: त्यस्तो होइन, आफ्नो अर्का भन्ने होइन। अहिले पनि मैले भने विधिभन्दा माथि कोही छैन, कानुनभन्दा माथि कोही छैन, प्रश्नभन्दा बाहिर कोही पनि छैन, यो कुरामा हामी प्रष्ट हुनुपर्छ।
1: अब यो विषयलाई गिजोल्दाखेरि जसरी सुदन गुरुङले दरबार हत्याकाण्डको विषय उठाउनु भयो नि, त्यो चाहिँ राष्ट्रपतिसम्म जोडेर हेरिरहेछन् नि,
0: होइन? अब सुरुवात गरेपछि त कहाँ कहाँ जोडिन्छ कहाँ कहाँ जोडिन्छ,
1: राष्ट्रपतिलाई हटाउने खेल सुरु भयो अब भनिरहेछन्।
0: यो गफमा धेरै यो देश चल्ने भयो, होइन? हामी अब त्यसरी नसोचौँ। अब पहिलोभन्दा तपाईँ हामीले पनि फरक दृष्टिकोणले सोच्नु पर्यो क्या, अहिले त हामी फरक परिवेशमा छौँ नि त। अहिले तपाईँ संसदमा जानुभयो भनेदेखि यति नयाँ चाहिँ अनुहारहरू देखिन्छ, केही गरौँ भन्ने विभिन्न क्षेत्रका विज्ञता भएका सांसदहरू देख्नुहुन्छ, होइन? अनि उहाँहरूलाई अब त्यो संसदमा धेरै बोलिरहनुभन्दा कहाँ चाहिँ काम गर्न सकिन्छ, कहाँ चाहिँ हामीले सहयोग गर्न सकिन्छ भनेर दौडधुप गरिराखेको हुन्छ भने चाहिँ भिन्नै ठाउँमा गइसकेको त। आजको त संसद र हिजोकोमा त सांसद र आजको सांसदमा त धेरै फरक भइसक्यो।
1: सांसदहरूको प्रस्तुति हेर्नु संसदमा, निलो क्रान्ति चाहिँ संसदभित्रै भइसकेको छ, होइन?
0: अब तपाईँहरू पुरानो नेताहरूको सुन्ने बानी परेर त्यो लागेको, आज नयाँ कुराहरू नयाँ रूपको प्रस्तुतिहरू हेर्नुहोस् न, त्यसलाई त तपाईँहरूले त राम्रो सोच्नु पर्यो नि।
1: तपाईँकै पार्टीका सांसदले होइन, अझ तपाईँकै निर्वाचन क्षेत्रमा गएर सिडिओलाई घिसार्छु, एसपीलाई गलत्याउँछु भनेको, अनि तपाईँकै पार्टीको सांसदले होइन विदेशी महिलालाई गर्भवती बनाएको,
0: होइन? त्यो खोइ त्यो गर्भवती बनाएको त्यो खोइ त्यसपछि केही पनि आएको छैन त। उहाँ त्यो उहाँले गल्ती गरायो भए त उहाँ आफै पनि त सजाय भोग्न तयार हो। मैले उहाँसँग कुरा पनि गरेँ, सोधेँ पनि, त्यो त्यसै त्यो मिडियाले त्यसै उछाल लिएको भन्नु आखिरमा त्यो अगाडि केही पनि आएन।
1: राष्ट्रपतिका सांसदहरूले जे जे गर्दा नि छुट्छ,
0: छुट खसे
1: पालिका अध्यक्षलाई धम्की दिँदा पनि छुट्छ, ट्राफिक प्रहरीलाई गर औलो ठण्याउँदा पनि छुट्छ,
0: गल्ती गर्नलाई छुट छैन कसैलाई पनि। हामी आफ्नो अर्काको भन्ने नै छैन नि, तपाईँले देखिरहनु भएको छ अन्त हाम्रो पहिलाको श्रम मन्त्री पनि हुनुहुन्थ्यो, उहाँले गल्ती गर्नुभयो, उहाँले छोड्नु पर्यो मन्त्री पद होइन। अब केही सानो कुरा आउँदा आखिरमा पछि त उहाँको त अब अलि चाँडै निर्णय पनि भएछ भन्ने पनि पछि महसुस पनि भयो। भनेपछि हाम्रा चाहिँ गल्ती गर्ने छुट छैन। अब गल्ती गर्न गऱ्यो भने आम नागरिकले हामीलाई पत्याउँदा नि पत्याउनुहुन्न र त्यसको लागि हामी आएको पनि होइन। त्यही भएर होइन त्यही भएर
1: रासोपाका 182 मध्येका सांसदहरूलाई नपत्याएर प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयको जिम्मेवारी दिनु परेको छ।
0: अब हेर्नुहोस् उहाँ आफैमा वैज्ञानिक, उहाँ चाहिँ यस्ता कुराहरू इनोभेसनमा चाहिँ चाख पनि राख्ने र काम गर्ने होइन, एउटा चाहिँ तपाईँको इनोभेसन सेन्टर चाहिँ चलाएर बस्नु भएको होइन, अब बन्द भएको कल कारखाना पनि उहाँले सुचारू गर्ने त्यो सामर्थ्य भएको व्यक्ति हुनुहुन्छ। त्यही भएर अहिले त्यो मन्त्रालयमा सबभन्दा सक्षम र डेलिभरी गर्न सक्ने उहाँ नै हुनुहुन्थ्यो, उहाँ मन्त्री हुनुभयो होइन। त्यही भएर हाम्रो त जान्नेलाई छान्ने भन्ने हो नि त। जस्तो म पूर्वाधारमा काम गरेको भएर आज पूर्वाधार विकास समितिको सभापति भएको छु होइन, हाम्रो त त्यो हो नि त चलन।
1: जान्नेलाई छान्ने नीति चाहिँ राम्रैसँगले अवलम्बन गरेका छ होइन,
0: अवलम्बन छ। अब अहिले हाम्रो पूर्वाधार विकास मन्त्रालयको मन्त्रीज्यू हेर्नुहुन्छ नि, उहाँ आफू इन्जिनियर होइन, पूर्वाधार को विज्ञ हुनुहुन्छ। भनेपछि यसरी चाहिँ जसले जहाँ फिट हुन्छ त्यो मान्छेलाई त्यो पोजिसनमा चाहिँ हाम्रो पार्टीले चाहिँ छनौट गरेर राखिरहेको छ। त्यसले चाहिँ एउटा डेलिभरी गर्नको लागि एउटा आधार बनाइराखेको छ।
1: रासोपामा रवि लामिछाने गुट, बालेन्द्र शाह गुट मौलाउन थाल्यो भन्छन् नि,
0: त्यो विषय मलाई थाहा छैन, त्यो त मैले याद पनि गरेको छैन, मलाई कसैले भनेको पनि छैन, त्यो मैले महसुस गरेको पनि छैन।
1: जिल्ला अधिवेशनमा झडप भइरहेको छ, बागमतीकै अधिवेशन स्थगित गर्नुपर्ने अवस्थामा पुग्नु भयो।
0: यस्तो हुन्छ, पार्टी ठुलो भएपछि अब आन्तरिक रूपमा पनि होइन, आन्तरिक रूपमा पनि त तपाईँको प्रतिस्पर्धा हुन्छ होइन। जस्तै घरमा एउटा छोरा भयो भने केही समस्या, दुईवटा तिनवटा हुने बित्तिकै अनि यता अंशमा झगडा, यता केमा झगडा, उसमा झगडा होइन। त्यो भनेको के हो त भन्दा त्यो एउटा प्रतिस्पर्धा हो क्या, प्रतिस्पर्धा हो, त्यसलाई हामीले विरोध भन्न मिल्दैन। र हामी विधिवत रूपमा सर्वसम्मत हुँदा सर्वसम्मतबाट चाहिँ नेतृत्व चयन हुन्छ, नभए निर्वाचन हुन्छ। र अहिले तपाईँले देख्नुहुन्छ अधिकांश ठाउँमा निर्वाचनबाटै निर्वाचित हुनुभएको छ जिल्ला सभापतिहरू, र अब प्रदेशको पनि अब त्यही हुन्छ, बागमतीबाट सुरु भयो होइन, बागमतीमा पनि निर्वाचनबाटै सभापति र अन्य पदाधिकारी चयन हुन्छ, यो सातैवटा प्रदेशमा त्यही हुन्छ।
1: जिल्ला अधिवेशन प्रदेश अधिवेशनमै यति धेरै टाउको दुखाइको विषय बनेको छ, केन्द्रीय महाधिवेशनमा त झन् तपाईँहरूको हालत के होला
0: अनि यो तपाईँ
1: भनेर प्रश्न उठाइरहेछन् अहिले।
0: चलायमान पार्टीमा त छलफल हुन्छ होइन, एउटाको कुरा अर्कोलाई चाहिँ चित्त बुझ्दैन त्यसमा फेरि छलफल हुन्छ। यो त जीवित पार्टीमा त यस्ता चाहिँ तपाईँको छलफल त हुनै पर्यो नि, नत्र त के पार्टी त यत्रो ठुलो पार्टीमा त।
1: महाधिवेशन पछि चाहिँ नेतृत्वमा को आउँदैछ
0: अब त्यो त अब महाधिवेशनमा कसले उम्मेदवार दिन्छ त्यसपछि थाहा हुन्छ।
1: रवि लामिछाने नै दोहोरिनुहुन्छ कि विकल्प खोज्नुहुन्छ?
0: अब त्यो विषयमा मलाई त्यो म फेरि कस्तो छु भन्दाखेरि अब राजनीतिमा म नयाँ पनि भएँ, एउटा त म सिक्दै पनि छु होइन, र बढी चाहिँ हामी चाहिँ अब अहिले पनि मैले भने अब विकासमै काम गर्ने भएर र विकास ढिलो भयो विकास गर्नुपर्छ भन्ने एजेन्डाले नै राजनीतिमा आएको भएर बढी चाहिँ हामी म भनौँ न यो विकासकै विषयमा बढी केन्द्रित हुन्छु। म नेताजीहरूसँग भेट्दाखेरि पनि विकासकै कुरा गर्छु, जस्तो सभापति रवि लामिछानेजीसँग कुरा गर्दाखेरि म नितान्त विकासको कुरा गर्छु।
1: हस्, समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस् बोलाउनु
1: हस्, नमस्कार।
2: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: This is Radio Nepal. I'm Manjil Ghimiri with 8 a.m. news. The headlines first. Debate continues on budget in the lower house. Lawmakers question budget allocations as Finance Minister defends fiscal plan. Foreign Minister defends Prime Minister's border comments, briefs upper house on India visit. Home Minister calls for legal reforms to improve disaster response and rescue preparedness. And U.S. claims progress towards Iran agreement as Tehran urges caution.
1: गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्र्याउने सरकारको अनुमान छ। साना किसानका लागि आमदानीको भरपर्दो स्रोत बन्न थालेको नेपाली चिया भारत निकासीमा अन्यल भएपछि चिया व्यवसाय चिन्तित बनेका छन्। पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाई गर्दै स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै अनिवार्य प्रयोगशालाको परीक्षणको व्यवस्था गरेपछि भारत पुगेको चिया उतै रोकिएको व्यवसायको भनाइ छ। प्रयोगशाला परीक्षण गर्न लागि धेरै नमूनाको रिपोर्ट अझै नआएको र आएको मध्ये आर्गेनिक प्रमाणीकरण भएर तेस्रो मुलुक गइरहेको एक प्रतिष्ठित उद्योगको चियामा दोष देखाइएको चिया व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण भएर तेस्रो मुलुक निकासी भइरहेको चियामा त दोष लगाइएको छ। अर्ग्यानिक भए पनि अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण गर्न नसकिएका चियामा त राम्रो रिपोर्ट आउला भन्ने आशा हराएको छ। सूर्योदय नगरपालिका स्थित तारागाउँका टी उद्योग सञ्चालकका उत्तम कुमार प्रधानले भन्नुभयो, यो त भारतमा नेपाली चिया जान नदिने भारतको रणनीति हो। अब नेपाली चिया भारत जाँदैन भन्नेमा ढुक्क भए हुन्छ। उहाँको भनाइ छ, नेपालबाट भारत निर्यात भएर करिब 20 दिन यता थन्किएको चियाको अझै रिपोर्ट नआएपछि अब के गर्ने भन्नेमा उद्योगी सोच्न बाध्य भएको अर्का चिया व्यवसायी ज्ञानी लिम्बुको भनाइ छ। नेपालको पूर्वी सिमाना सूर्योदय नगरपालिका 4 र 5 भने भारतीय चिया व्यवसायीले हरियो पत्ती राम्रो मूल्यमा लाने गरेको उद्यमी बताउँछन्। अन्तुमै रहेको श्रीअन्तु गोर्खा टीका सञ्चालक अभिनन्द गिरीले अहिले पनि खुला सिमानाका कारण भारतीय व्यापारीले नेपाल आएर किसानबाट हरियो पत्ती लाने गरेको बताउनुभयो। भारतीय व्यापारीले भारतीय 55-60 रुपियाँ प्रति किलोका दरले चिया खरिद गरेर लाने गरेका छन्। भारतीयले जस्तो सुकै पत्तीको मूल्य राम्रो दिने, नेपाली उद्योगमा भने गुणस्तरको चिया मात्र खोज्ने भएकाले किसानले भारतीयलाई हरियो पत्ती दिने गरेका छन्। यसरी हरियो पत्ती भारतका उद्योगले लानु र नेपालमा तयारी भएर भारत जाने चिया रोकिनु भनेको नेपाली चिया रोक्ने भारतको रणनीति रहेको किसानहरूको बुझाइ छ। गत मे 1 भारत निर्यात हुने नेपाली चियामा कडाई भएपछि पटक पटक सरकार गुहारेका नेपाली किसान र व्यवसायको कुरालाई सरकारले भने चासो दिएको छैन। वार्षिक अरबौं रुपियाँको चिया निर्यात हुने गरेकामा मे महिना यता निकासीमा कडाई भएपछि सूर्योदय नगरपालिकाले संघीय सरकारलाई पुनः भारतसँग छलफल र कूटनीतिक पहल गर्न आग्रह गरेको छ। भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तली क्षेत्रमा वर्षौंदेखि देखिँदैआएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना शुरू गरिएको छ। बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना शुरू गरिएको हो। आयोजना सम्पन्न भएपछि त्यहाँ दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घन मिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ। तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार यस आयोजनाको अनुमानित लागत करिब ₹1 करोड रहेको छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगाडिदेखि नै बजारमा अप्राकृतिक रूपमा रहेका पाकेका आँप छ्यापछ्याप्ती बिक्री भइरहेकोमा पनि ध्यानाकर्षण गराइएको छ। काठमाडौँ उपत्यकाका छवटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका 1488 जना भूमिहीन तथा व्यवस्थित बसोबासीको सम्पूर्ण सुरक्षा जिम्मा अब सरकारले लिने भएको छ। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले यी नागरिकका लागि सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, जीवन बीमा र बालबालिकाका लागि बाल शैक्षिक योजना समेत उपलब्ध गराउने तयारी तीव्र पारेको छ। यो बीमा बापत लाग्ने सम्पूर्ण प्रिमियम खर्च सरकार आफैले बेहोर्नेछ र यसको स्रोत समेत सुनिश्चित भइसकेको छ। हालसम्म 95% भन्दा बढी नागरिकको डिजिटल लगत संकलन भइसकेको र बाँकी 5% काम पहिचान कार्ड मार्फत विवरण समेटेर कम्तीमा 10 वर्षसम्म यो कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना छ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 152.92 रुपियाँ र बिक्री दर 153.92 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 176.43 रुपियाँ र बिक्री दर 177.12 रुपियाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.35 रुपियाँ र बिक्री दर 205.16 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 191.32 रुपियाँ र बिक्री दर 192.07 रुपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 106.97 रुपियाँ, बिक्री दर 107.39 रुपियाँ, क्यानेडियन डलर एकको खरिद दर 109.41 रुपियाँ र बिक्री दर 109.84 रुपियाँ तोकिएको छ। त्यस्तै जापानी एन 10 को खरिद दर 9.53 रुपियाँ र बिक्री दर 9.56 रुपियाँ तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सक्यो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: शक्ति नेपाली उपचार पद्धति नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौं जीवन हिँडाई भोगाई दुःख सुख जीवनको दुईवटा यात्रामा हुने घटना हुन् यस्तै घटना मध्ये नवलपुर जिल्ला गैंडाकोट १० पिठौली निवासी बिनी सरा मर्स्याङ्गीको जीवन सामान्य रूपमा घर गोठ काम धन्दा र अरू सामान्य घरयासी काम गर्दै बित्दै थियो यस्तो सामान्य र हाँसी खुसी चलिरहेको जीवनमा काम गर्दा गर्दै हिँड्दा हिँड्दै उहाँलाई एक्कासी घुँडा दुख्ने हात खुट्टा पोल्ने र हात खुट्टा बाउने समस्याले थला पारी दियो
1: मेरो बिनिसरा मसरङ्गी गैडकोट घर नम्बर 10 पिताजी मेरो पहिला यो घुँडाघाँटा दुख्थ्यो हात खुट्टा चल्दैन थियो मेरो उठ्यो दुईपट्टिबाट सामातिर मलाई उठाउँथ्यो भनेपछि खुट्टा मेरो चल्दैन थियो फेरि खुट्टा नचल्ने काम नि पुरै काम नि त्यस्तो भएको थिएँ म पोल्ने पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै यस्तो हुन्थ्यो बौडिने के सबै बौडिने अनि फेरि तेल लगायो माड्यो फेरि एकछिन राम्रो हुने फेरि यस्तो फर्किने जम्मै
0: उपचारका लागि विभिन्न हस्पिटल पुगेर उपचार गर्दा पनि उहाँको स्वास्थ्यमा सुधार हुन सकेन समस्याले झन झन च्याप्दै गयो अब त शौचालय समेत जान नसक्ने अवस्थामा पुग्नु भए कि मर्स्याङ्गीलाई अब मेरो जीवन नै यत्तिकै रहेछ भन्नेमा पुग्नु भयो
1: मेडिकल गए उहाँ एक्सरे गरे दबाई ल्याएर खाएपछि झन बढी भयो मलाई पुरै शरीरको सिटिजन गरे त्यहाँबाट झन् म हुँदै भएन झन् ठपक्क भयो मेरो हात खुट्टा चल्नै छोड्यो नभएपछि अब लुलो हुँदै गयो मेरो त हात खुट्टा त म त सक्दै नसक्ने काम नै भए न सुत्नु सक्छ न उठ्नु सक्छ म दुखाएर म टुक्रु बसेर दिसा बस्नु सक्दैन थियो इङ्ग्लिस सिट राखिदिएको छ बाबुले यहाँबाट सामानहरू लग्यो भित्र छोडिदिन्थ्यो उनीहरू बाहिर आउँथ्यो अनि भ्यायो भ्याइसकेपछि अनि धुइ धाइ गरेपछि अनि अब उठाउनु पर्ने अनि जान्थ्यो बुढो जान्थ्यो अनि उठाएर लिएर बा त्यस्तो बाबु अब यत्तिकै रहेछ म त भनेको थिएँ नि अब त मेरो मानव पुरा भएको रहेछ भनेको थिएँ मैले त
0: एक दिन रेडियो सुन्ने क्रममा रेडियोमा वैदिक आयुर्वेदको प्रचार सुनेर उहाँको छोराले उपचार गर्न वैदिक आयुर्वेद सेवा प्रणाली नारायणगढ पुर्याउनु भयो
1: अनि लास्टमा मेरो छोराले के गर्यो भने यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु
0: वैदिक आयुर्वेदिकको चिकित्सकको सल्लाह बमोजिम 15 दिनसम्म पञ्चकर्म अन्तर्गतको विभिन्न कर्म र आयुर्वेदिक औषधि सेवन गर्नुभए कि बिनिसरा मर्स्याङ्गीको स्वास्थ्यमा केही दिनमै चमत्कारिक परिवर्तन भयो
1: त्यहाँ लगिसकेपछि त्यहाँको दबाई ल्याएर खाएँ मैले डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ तपाईँलाई आमा भनेर भन्नुभयो 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि पहिला तेल लगायो तेल लगाएपछि बल्ल पछि बाफले मजाले सेकेपछि आनन्दै फेरि चल्नु मिल्ने फेरि नदुख्ने खाना पनि दुखेको सेक्दा त्यो पसिना निक्लिँदो रहेछ बेसरी पसिना आउने पुरै पसिना बग्यो त्यसपछि बल्ल मलाई हल्का हुँदै गयो
0: एम्बुलेन्समा छोराले बोकेर ल्याउनु भएको मर्स्याङ्गी केही दिनमै आफै ठम ठमी हिँडेर आउन सक्ने हुनुभयो
1: 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म अलि आड लिएर कसैले उठाइदियो भने खुट्टा सार्न सक्यो मैले त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
0: यसरी बिनिसरा मर्स्याङ्गीको जीवनमा वैदिक आयुर्वेद सेवा प्रणालीले खुसी फर्काउन सफल भएको छ
1: म हिँड्छु डुल्छु खान्छु माथिसम्म पुग्छु तल पुग्छु म नातिकेटलाई म स्कुल छोड्न जान्छु अहिले अब त म त बचेँ भनेको छ नि म त
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन् आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको

0: किन डोला हो गेबिट बाल्यो
1: मुंगुर बाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौ
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
5: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
6: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
7: सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 9855-39122 र 9855-39123
8: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ
8: माडी नगरपालिका बसन्तपुर चितवन

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: किसान,
5: a complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिस। 75 आयोजनालाई कारवाही र 176 आयोजनाको तत्काल पिपिए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शङ्कास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको सङ्घर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। सरकारको सयबुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कारवाही प्रक्रिया अघि बढाउन भनिएको छ। 50% बढी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाटभन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पिपिए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फर्मा स्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डिकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको केमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नकली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारवाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कारवाही प्रक्रिया अघि बढाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो। तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा हस्तगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीका नाममा जारी गरिएका पत्र र त्यससँग सम्बन्धित आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असङ्गति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शङ्कास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रम विरुद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको आह्वानमा सन् 2002 हरेक वर्ष जुन 12 यो दिवस मनाउन सुरु गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आइओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानको नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढेको छ। इफानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र सदस्य पदका लागि 2 प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इफान भिजन 2029 नारासहित प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसै गरी विक्रम विष्ट, सुसन कर्माचार्य लगायत रहनु भएको छ। अब विदेशको खबर। सुडानको रणनीतिक सहर एल ओबेदामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीच सुरु भएको सङ्घर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये 2 बाल बालिका र 1 महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद सहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो सहर डार्फर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसङ्घका अनुसार यस वर्ष जनवरीदेखि अप्रिलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक, चेकिया, मेक्सिको ग्वादालाहारा रङ्गशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरुद्ध 1 गोल गरेको छ। पहिलो हाफ पुरा हुँदासम्म दुवै टोलीबाट चेकियाले एक गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एक पटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिस। 75 आयोजनालाई कारवाही र 176 आयोजनाको तत्काल पिपिए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शङ्कास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बलबीचको सङ्घर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरुद्ध 1 गोल प्रहार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
1: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
5: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको

0: 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई केवल मुख्य सडकमा मात्र सीमित नगरी सम्पूर्ण सहर समेटेर वैकल्पिक समाधानसहित सुधार गर्नुपर्ने बताउनु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेसँगको छलफलमा ट्राफिक व्यवस्थापनलाई सहरको मुहार मात्र हेरेर नभई भित्री गल्ली, चोक र कम देखिने क्षेत्रहरूको अवस्था समेत समेटेर दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार मुख्य सडकमा मात्र पार्किङ नियन्त्रण गर्ने मात्र पर्याप्त नहुने भन्दै भित्री क्षेत्रका पार्किङ व्यवस्थापन सुधार नभएसम्म समस्या एक ठाउँबाट अर्को ठाउँमा सर्ने अवस्था रहने बताउनुभयो। उद्धार गरिएका मध्ये सडक सहयोगपक्षी मानव 40% मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताएको छ। मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न वाहना वा समस्याका कारण सडकमा आउने गरेका छन्। उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन्। पटक पटकको प्रयासपछि बढीमा 40% परिवारसँग पुनर्मिलन गराउन सकिएको बताइएको छ। उद्धार गरिएका मध्ये धेरैजसोलाई परिवारसँग मिलन गराउने आश्रमको दायित्व र उद्देश्य रहेको र त्यसका लागि अहिले सडक सहयोगका पक्षहरूको वास्तविक पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। अहिले काठमाडौँ उपत्यकामा 2 होल्डिङ सेन्टर सञ्चालनमा छन्। काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गएको वैशाख 23 संयुक्त रूपमा वडा नम्बर 8 तेलगङ्गामा सञ्चालन गरेका सेन्टरमा 28 राखेर पहिचान गरिएको हो। गएको 24 2,223 गाडी चालक गाडी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 18,81,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मा जाँड रक्सी खाएका 94, नियम विपरीत राइड सेयरिङ गरेका 150, सङ्केत बत्ती उल्लङ्घनकर्ता 177 र तीव्र गतिमा गाडी चलाउने 118 कारवाही गरिएको छ। र काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाइदिने भन्दै 40,50,000 रुपियाँ ठगी गर्ने 2 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका 2 45 रकु कुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका 35 शैलेन्द्र साक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण, समग्र शहरभरि नै सडक सुरक्षा र ट्राफिक व्यवस्थापन आवश्यक रहेको कार्यवाहक मेयर डङ्गोलको भनाई, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच समन्वय आवश्यक र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 40,50,000 रुपियाँ ठगी गर्ने 2 पक्राउ। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: देखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब तिस वर्ष चाहिँ कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
2: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भर्याङ चढ्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ फोन 056-595-174 मोबाइल 98-550-50934
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी
8: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
9: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63938 र 98-550-65542
10: हेलो आयन के छ
11: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
10: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
11: भिडियो अन गर न यार
10: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
11: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
13: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई
14: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
15: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
16: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
17: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98-550-51-584 98-651-54-998

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्री परिषद बैठक बस्दैछ। बैठक आज दिउँसो 2 बजे बस्न लागेको हो। प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। बैठकका एजेण्डा बारे भने जानकारी गराइएको छैन। सिराहाको गोलबजार क्षेत्रमा सिंचाईका लागि प्रयोग हुँदै आएको विद्युत ट्रान्सफर्मर चोरी भएपछि किसानहरू प्रभावित भएका छन्। खेतीपातीको मुख्य समयमा विद्युत आपूर्ति अवरूद्ध हुँदा करिब 300 बिघा खेतीयोग्य जमिन बाँझो रहने जोखिम बढ़ेको स्थानीय किसानहरूले बताएका छन्। गोलबजार नगरपालिकातिर दुर्गापुर स्थित सिमरा चौरमा चढ़ान गरिएको 11,000 भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएको थियो। स्थानीयका अनुसार उक्त ट्रान्सफर्मरबाट सिमरा चौर क्षेत्रका 200 देखि 300 किसानले सिंचाईका लागि विद्युत सेवा लिँदै आएका थिए। वर्षेनी सड़क दुर्घटना र मनसुनजन्य पहिरोका कारण हुने ठूलो मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमै व्यवस्था गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रम अनुसार यी दुई महत्वपूर्ण क्षेत्रका लागि मात्रै कुल 5,62 करोड़ रूपियाँभन्दा बढ़ी बजेट विनियोजन गरिएको छ। विगतका वर्षहरूमा सहायक प्राथमिकतामा खुम्चेका यी क्षेत्रका लागि यसपटक छुट्टै बजेट शीर्षक खड़ा गरी पहिरो नियन्त्रणका लागि 3,17 करोड़ र सड़क तथा ट्राफिक सुरक्षाका लागि 2,45 करोड़ रूपियाँभन्दा बढ़ी बजेट बाँडफाँड गरिएको हो। सड़क सञ्चार विस्तारमा मात्रै बजेट खन्याउने परम्परागत प्रवृत्तिलाई परिमार्जन गर्दै सड़कलाई सुरक्षित बनाउनेतर्फ सरकारले चालेको यस कदमलाई सरकारवालाले सकारात्मक रूपमा लिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा उद्योगले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली चढ़ान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही गरिने विज्ञप्तिमा उल्लेख छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जल विद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। सरकारको सय बुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समेतमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रवर्धकमाथि उक्त कदम चाल्न सिफारिस गरेको मन्त्री श्रेष्ठको सचिवालयले आएको छ। समितिले शून्य प्रगति रहेका 1388 मेगावट क्षमताका 38 जल विद्युत आयोजनाको अनुमति पत्र अर्थात लाइसेन्स रद्द गर्न राय दिएको हो। समितिले 2076 सालभन्दा अघि अनुमति लिएर हालसम्म कुनै प्रगति नगरेका 161 मेगावटका अन्य 11 आयोजनालाई पनि विद्युत ऐन 2049 बमोजिम तत्काल खारेज गर्न सिफारिस गरेको छ। काम भइरहेका तर विभिन्न कारणले ढिलाइ भएका 1124 मेगावटका 38 आयोजनालाई छिटो सम्पन्न गर्न सहजीकरण गर्न भनेको छ। विद्युत आयोजनाको अनुमति र लगानी स्वीकृतिका सम्बन्धमा लगानी बोर्ड उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालय बीच रहेको कार्यक्षेत्रको दोहोरोपन हटाउनु पर्ने सुझाव समितिले दिएको छ। फिफा विश्वकप 2026 अन्तर्गत सम्म एकको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध पुनरागमन जित हात पारेको छ। नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै दक्षिण कोरिया 2-1 अन्तरले विजयी बनेको हो। खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो। पहिलो हाफ गोलपछि लाडिस्लाई अग्रता दिला तर यो अग्रता लामो समय टिक्न सकेन। 67 मिनटमा इन बेओम हाङले गोल गर्दै खेल बराबरीमा ल्याए। 80 मिनटमा ओभन र क्यूले अर्को गोल थप्दै दक्षिण कोरियाको पुनरागमन पूरा गरेका थिए। समूहको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले हराएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा रोकिएको अधिवेशन भोलि हुने भएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी यही जेठ 27 गते रोकिएको निर्वाचन जेठ 30 गते काठमाडौँको धुमबराई स्थित पार्टी प्यालेसमा हुन लागेको जानकारी दिएको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण समायोजन सूचीको व्यवस्थापन प्राविधिक परीक्षण लगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ 30 गते निर्वाचन हुने जानकारी दिनुभयो। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: डोला हो के बिट बाल्यो
1: मुंगुर पाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्नी
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
8: सम्पर्क 9725773089 9804446182 र 9491295225

0: सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
3: Yamaha Monsoon Service Camp Expert Care for Rainy Ride Just 24 to 30 दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15-point चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
5: यस यामाहा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले हेप्ने गरी बोलेको भनेर ध्यान आकर्षण गराउनु भएको छ। आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा बिहिबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा छलफल भएको थियो। साथै प्रतिनिधि सभामै पनि यो विषयमा छलफल भएको थियो। जवाबका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर नेता पुनले लेखा समितिमा यो विषय उठाउनु भएको छ। अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी धम्की दिने जस्तो हिजोकाहरूको हामी छानबिन गर्न फाइल खोज्दैछौ, हिजोकाले 70 प्रकारका हेरफेर गरे, मैले 6-7 प्रकारको मात्रै गरे भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो। नेता पुनले भन्नुभयो यो दुखद कुरा हो। संसदीय समितिको समेत मान मर्दन हुने गरी प्रस्तुत हुँदा संसदीय समितिको सभापतिबाट रूलिङ हुनुपर्ने माग उहाँले राख्नुभयो। सभापति भरत बहादुर खड्काले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। त्यस्तै नेकपा एमालेका सांसद गणेश सिंह ठगुनाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डाक्टर वाग्ले व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत भएको बताउनु भएको छ। जवाबका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर एमाले ठगुनाले पनि यो विषय उठाउनु भएको छ। मनसून शुरू भएसँगै बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदका घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ। सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारवाला निकायसँग समन्वय गरी सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक रणनीति अघि बढ़ाउने निर्णय गरिएको हो। विराटनगर स्थित बिग होटलमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा समन्वय समितिको बैठकले मनसून जन्य विपदको सम्भावित असर, चुनौती तथा त्यसको व्यवस्थापनको उपायका बारेमा विस्तृत समीक्षा गरेको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षतामा तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ। मन्त्री परिषदको बैठक आज अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज दिउँसो 2 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयगत निर्णय हुन सक्ने जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। निजी क्षेत्रका जल विद्युत प्रबन्धकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा तथा 8 अधिवेशन काठमाडौँमा शुरू हुँदैछ। साधारण सभाको उद्घाटन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गर्नुहुनेछ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्नेछ। इपानको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदलाई नेतृत्वको मुख्य प्रतिस्पर्धाका रूपमा हेरिएको छ। यसपटक वर्तमान उपाध्यक्ष उत्तम ब्लोन लामा र महासचिव बलराम खतिवडाको समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। इपानको नयाँ नेतृत्वका लागि यसअघि 6 निर्विरोध निर्वाचित भएका छन्। 1 उपमहासचिव कविता पोखरेल, 5 सचिवहरूमा अभिज्ञा मल्ल र ईशा श्रेष्ठ, कुबेर मणि नेपाल, विजय मोहन भट्टराई र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन्। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 अन्तरले पराजित गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा चेकियाका कप्तान लेडिस क्लाब क्रेक्सले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका ह्याङ इबोनले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु परेको हो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आज राति नेपाली समय अनुसार 1:15 बीमा क्यानाडा र बोस्निया एन्ड हर्स गोभिना बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै भोलि बिहान 6:45 समूह डी अन्तर्गत अमेरिका र पराग्वे बीच प्रतिस्पर्धा हुनेछ। हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: माडी नगरपालिका, बसन्तपुर, चितवन।
3: Yamaha Monsoon Service Camp, Expert Care for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
5: यस, यामाहा।

0: हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षसित कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 0556951174 मोबाइल 98550509034
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0556858353 5189353।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
12: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
13: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4935 80 र 98 550 26 440
3: It's 12 o'clock. Ahile 12 bajeko cha.

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। अर्थमन्त्रीले थाक थम्की दिएको भन्दै प्रतिपक्षी दलहरूको आपत्ति, बजेटमा चुहावट भएको भन्दै संसदीय छानबिन समितिको माग, नेपालका लागि अमेरिकी राजदूत र सभामुख अरियालबीच शिष्टाचार भेटवार्ता, मन्त्री परिषदको बैठक बस्दै अध्ययन भिसा सिफारिसमा अनियमितता, कारवाही अघि बढाउन गृहलाई पत्रचार, शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका, नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनवाई हुँदै, कांग्रेसको सदस्यता अद्यावधिकका लागि समय थप, सदस्य अद्यावधिकले डिजिटल तरंग ल्याएको प्रदीप पौडेलको भनाई, हुम्ला बाजुरा सीमा विवादले मुगुमा असर, पर्यटन क्षेत्र प्रभावित, मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी, सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको मृत्यु, ड्रोन उडान प्रकरणमा पदस्थ राष्ट्रपति युनलाई थप 30 वर्षको जेल सजाय, र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत, चेक रिपब्लिकमाथि 2-1 रोमाञ्चक जित, आज राति क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच प्रतिस्पर्धा हुने,

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदको बैठक सम्बन्धी खबरबाट मन्त्री परिषदको बैठक आज अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री पालेन शाहको अध्यक्षतामा आज दिउँसो 2 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालय गत निर्णयहरू हुन सक्ने जनाइएको छ। प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन्। हिजो सुचारू भएको संसद बैठक आज फेरि बिथोलिएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लीले हिजो दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्रीले थाक थम्की दिएको र वित्तीय अपराध गरेको आरोप लगाउनु भएको छ। उहाँमाथि संसदीय छानबिन गर्नुपर्ने वर्षमान पुनको माग थियो। पुनले भन्नुभयो अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ, थम्क्याउने कोशिश भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ। सातवटा करका दर हेरफेर गरेको खुल्लम खुल्ला स्वीकार्नुभयो। यो आर्थिक अपराध हो, उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ, यसले मानहानि भएको छ, सभामुखबाट रूलिङ हुनुपर्छ, संसदीय छानबिन गरिनुपर्छ वर्षमान पुनको भनाइ छ। त्यस्तै नेकपा एमालेका सांसद गणेश सिंह ठगुनाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डाक्टर वागले व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत भएको बताउनु भएको छ। अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो, व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत हुनुभयो, ठगुनाले भन्नुभयो। जवाबका क्रममा अर्थमन्त्री वागले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर एमाले ठगुनाले यो विषय उठाएका छन्। अर्थमन्त्रीले भनेका कतिपय विषयले दुविधा उत्पन्न भएको ठगुनाको भनाइ छ। पन्ना हेरफेर सहितको विषयमा संसदीय छानबिन हुनुपर्ने माग विपक्षीको रहेको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट र प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा कार्यवाहक राजदूत स्कटले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सुशासनका लागि निरन्तर सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताउनु भएको छ। सभामुख अरियालले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन नेपाल अमेरिका संसदीय मैत्री समूह पुनर्गठनको प्रक्रिया अगाडि बढ़ाइरहेको जानकारी दिनुभयो। नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगत्मक सम्बन्ध प्रति अमेरिका प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिका बीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगत्मक सम्बन्ध प्रति अमेरिकाको प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्रचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाइएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्रालयले त्यही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्को पत्र समेत नक्कली रहेको पाइएको जनाएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएका सिफारिश पत्र समेत खारेज गरिएको छ। मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा त्यस घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो।
3: अब विदेशको खबर। मध्यपूर्वमा चलिरहेको इरान अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड 19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धितर्फ जाने जोखिम बढेको भन्दै विश्व बैङ्कले चेतावनी दिएको छ। विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक पर्सपेक्टिभ प्रतिवेदन सन् 2026 लागि विश्व आर्थिक वृद्धिदरको अनुमान 2.9% घटाएर 2.5% झरेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ्नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। विश्व बैङ्कका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति श्रृङ्खलामा गम्भीर असर पारेको छ। विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भइरहेको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गएको वर्षको औसतभन्दा 36% बढी हो। मलखातको मूल्य पनि उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ, यसले खाद्यान्न को मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैङ्कले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। प्रतिवेदनमा द्वन्द्व थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने चेतावनी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ। मेक्सिको ग्वादालाहारा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पुनरागमन जितसहित महत्त्वपूर्ण 3 अङ्क जोडेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा कप्तान लेडिस क्लाभा क्लेजिबले हेड मार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका वाङ इबोनले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80 मिनटमा ओ हेन्यूले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बिहोर्नु पर्यो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद सुरुवात गरेको छ भने चेक रिपब्लिक सन् 2006 पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गरेको छ। आज राति नेपाली समयअनुसार 1:15 समूह बीमा क्यानाडा र बोस्निया एन्ड हर्ज गोवाना बीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलि बिहान 7:00 समूह डी अन्तर्गत आयोजक अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ्यो, सुन तोलाको 2,92,000 रुपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढीमा बगेर 2 महिलाको ज्यान गयो, कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रति कार्ययोजना अनुमोदन। मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिड पछिकै कमजोर अवस्थामा पुर्याउने, विश्व बैङ्कको चेतावनी, आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने अनुमान। र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भइपुग्छ, IELTS पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 4 95 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट chitwannationalpark.gov.np।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 5 50 39 122 र 98 5 50 39 123।

0: यस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-5507-061 र 98-5507-053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5506-4040
3: It's 1 o'clock. अहिले 1 बजेको छ.
4: स्थानीय तहको स्रोतहरू घटाइएको छ. स्थानीय तहलाई दिनुपर्ने अनुदानहरू घटाइएको छ. र सङ्घ सरकारले प्राथमिकतामा राख्नुपर्ने शीर्षकहरू पनि प्राथमिकतामा राखेको छैन. मलाई के लाग्थ्यो भने रोजगारी सिर्जनामा सरकार केन्द्रित हुन्छ. सरकार आफैले सरकार सञ्चालन गरेको दलले दलको नेताले बोले.
5: माननीय सदस्य नरेन्द्र कुमार केरुङ, त्यसपछि माननीय सदस्य पुष्पराज कणेल.

0: सामान्य सभामुख महोदय, 2072 साल चैत्र 25 गतेबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन थापा रहनु भएको बेलामा प्रारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा अहिले 22 लाख घर परिवारका 90 लाख भन्दा बढी जनताहरू आबद्ध भएका छन्। हिजो माननीय अर्थमन्त्रीज्यूले जवाफ दिने क्रममा स्वास्थ्य बिमा अन्तर्गत स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने रकममा निकै धेरै सकस महसुस गर्नुभएको मैले पनि महसुस गरेँ। एउटा परिवारको मूलीको नाताले आफ्ना छोराछोरीहरू परिवारका सदस्यहरू बिरामी हुँदा हामीले सैकडा 3 रुपियाँ भन्ने त बुझ्नुहुन्न होला। हाम्रो गाउँघरमा 100 रुपियाँ बराबर 3 रुपियाँ चाहिँ ब्याज ऋण काट्ने चलनलाई सैकडा 3 भन्छ। सैकडा 3ले भए पनि ऋण काटेर बालबच्चाहरूको र परिवारका सदस्यहरूको चाहिँ औषधोपचार गर्नुपर्ने अभिभावकीय दायित्व हुन्छ। त्यस्तै सरकारले पनि आफ्ना देशका जनताहरूले प्रत्यक्ष रूपमा सरकारलाई भेट्ने, सरकारलाई छाम्ने र सरकारलाई देख्ने जुन प्रत्यक्ष रूपमा यो स्वास्थ्य बिमा कार्यक्रम थियो, यो बिमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत धेरैजसो राम्रा अस्पतालहरू, निजी अस्पतालहरू र सरकारी अस्पतालहरूले समेत स्वास्थ्य बिमा कार्यक्रमलाई स्थगित गर्नु भन्ने सूचना यसतर्फ जसरी भए पनि स्रोतहरूलाई जसरी व्यवस्थापन गरेर भए पनि माननीय अर्थमन्त्रीज्यूलाई म निवेदन गर्न चाहन्छु यो व्यवस्थालाई अझै प्रभावकारी, बरु त्यसमा केही कमी कमजोरीहरू छन् भने सुधारौँ, तर स्वास्थ्य बिमा कार्यक्रमलाई अझै प्रभावकारी र विस्तारित गरेर लैजानको निम्ति म हार्दिक निवेदन गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यसका अतिरिक्त हाम्रा कर प्रणालीहरूलाई सहज बनाउनको निम्ति कर कार्यालय र आन्तरिक राजस्व कार्यालय भन्ने बित्तिकै आतंकित बन्नुपर्ने परिस्थितिहरूमा हाम्रा विद्यमान कानुनमा संशोधन गरेर करसँग सम्बन्धित पदाधिकारीहरूलाई तालिम प्रशिक्षण दिएर भए पनि करदाताहरूप्रति अत्यन्तै सहिष्णु, अत्यन्तै प्यार का साथ चाहिने करदाताहरूलाई सेवा दिने व्यवस्थापन मिलाउनको निम्ति हार्दिक निवेदन गर्दै मेरो कुराहरू टुङ्ग्याउने अनुमति चाहन्छु। जय नेपाल।
1: माननीय सदस्य पुष्पराज कणेल, त्यसपछि माननीय सदस्य कृष्ण हरि बुढाथोकी।

0: samania słuchamy gdzie? Ma yo biniyojan bideka kehi kuraru ma tippani garna chahanchu. Pahilo cha artha mantralaya ma 5 kharba jati lagbhag hamro budget ko झन्डै झन्डै 20% जति रकम चाहिँ राखिएको छ विभिन्न शीर्षकमा 4-5 वटा शीर्षक छ त्यहाँ त्यसलाई अलिक प्रष्ट बनाउनु पर्छ भन्ने म ठान्दछु यति धेरै रकम कहाँ कहाँ लगेर खर्च गर्ने हो यो डिटेल फेरि हामीसँग आइसकेको छैन नआएको कारणले गर्दा प्रष्ट हुन सकेन दोस्रो राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रमा राष्ट्रिय गौरवका आयोजनाहरू 2 वर्षभित्र सिद्ध्याउने भनिएको थियो म आशावादी पनि थिएँ राष्ट्रिय गौरवका आयोजना झुन्डिएको झुन्डै रहने भयो लामो समय अब त सिद्धिने भयो भन्ने आशा गरेको थिएँ तर अहिले राष्ट्रिय गौरवका आयोजनाको त्यहाँ त नामै छैन एउटा कुरा त बजेट स्पिचमै छैन दोस्रो अब एउटा राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गलाई 2 अर्ब रुपियाँ छुट्याइएको छ कर्णाली राजमार्गलाई 1 अर्ब रुपियाँ छुट्याइएको छ यो हिसाबले जाँदा त अर्को 25 वर्ष पनि राष्ट्रिय गौरवका आयोजनाहरू सिद्धिँदैन भन्ने मैले ठान्दछु मध्य पहाडी लोकमार्ग छिटोभन्दा छिटो सिद्ध्याउनु पर्ने आवश्यकता मैले देखिरहेको छु तर त्यहाँ धेरै अवरोधहरू छन् र त्यो मध्य पहाडी लोकमार्ग नसिद्ध्याइकन मध्य पहाडलाई हामीले अर्थतन्त्रको मेरुदण्ड बनाउने कुरो सम्भव हुँदै हुँदैन र त्यहाँ अलिकति पैसा बढी दिएर भने पनि त्यसलाई सम्पन्न गराउनु पर्ने अहिले पनि 2 अर्ब मात्रै मैले देखिरहेको छु त्यस्तै गरी अब शिक्षा पर्यटन सञ्चार सूचना सञ्चार उद्योग यी सबैमा बजेट चाहिँ पहिलाभन्दा बढ्ने भन्दा पनि कोही यथावत कोही चाहिँ घटेको स्थिति देखिन्छ कृषिमा झन् चाहिँ जुन शीर्ष प्राथमिकता भनिएको छ तर त्यसमा बजेट बढ्न सकेको देखिँदैन बुढी गण्डकीका बारेमा मैले पटक पटक उठाइरहेको छु फेरि पनि म के उठाउँछु भने प्राधिकरण मोडलमा लैजाने भनिएको छ बजेटमा यो चाहिँ फुटबललाई हाने जस्तो कहिले प्राधिकरणबाट समितिमा लैजाने कहिले समितिबाट प्राधिकरणमा लैजाने तर त्यसको वित्तीय खाका के हो र कसरी जान्छ भन्ने कुरो यसमा कुनै प्रष्ट हिसाबले आएको छैन खालि पन्छ्याउन खोजेको मात्रै मैले देख्छु अर्को चाहिँ यसमा अब यो पुँजीगत खर्च चाहिँ हाम्रो नहुने यो एउटा मूल समस्याको रूपमा रहेको छ तर पुँजीगत खर्च कसरी बढाउने भन्ने कुरो समग्र बजेट वक्तव्यमा पनि आएको छैन र यही
1: मान्य सदस्य कृष्ण हरि बुढाथोकी त्यसपछि मान्य सदस्य पार्वती विक

0: सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकमाथि छलफल गर्न म यहाँ उपस्थित भएको छु। सीमित स्रोत साधनका बावजुद सरकारले प्रस्तुत गरेको यो बजेट विनियोजन विधेयकमा का प्राथमिकतालाई सन्तुलित गर्ने प्रयास भएको देखिन्छ। यद्यपि स्रोतको सीमा र विकासको चाहना बीचको खाडल पूर्ण हामीले थप विवेकपूर्ण र अनुशासित आर्थिक अभ्यासको चाहिँ अभ्यास गर्नुपर्नेछ। यो बजेट केवल सङ्ख्याको योग नभएर आगामी दिनमा देशलाई आत्मनिर्भर बनाउने एउटा ठोस आधार बन्न सक्नेछ भन्ने विश्वास गर्न सकिन्छ। हाम्रो अर्थतन्त्रमा रहेको ऋणको चाप व्यवस्थापन गर्न सरकारको पहललाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। यद्यपि आन्तरिक र वैदेशिक ऋणको सामा ब्याज भुक्तानीमा ठुलो हिस्सा खर्च भइरहेको अवस्थाले हामीलाई थप मितव्ययी बन्न घचघच्याएको छ। सीमित स्रोतको सदुपयोग गर्दै अब हामीले विकासका आयोजनाहरूलाई थप प्राथमिकरण गर्न पर्ने बेला आएको छ। ऋणको बोझ घटाउँदै राजस्वका नयाँ स्रोतहरू पहिचान गर्न र लगानीका वातावरण तयार गर्न सरकारले थप सक्रियता देखाउनेछ भन्नेमा पनि म विश्वस्त छु। सम्माननीय सभामुख महोदय, बजेटको कार्यान्वयनमा देखेका विगतका चुनौतीहरूलाई चिर्दै यसपटक विकास निर्माणमा गुणस्तरीयता कायम गर्ने सरकारको प्रयास पनि सराहनीय नै देखिन्छ। विकासका कामहरू केवल आर्थिक वर्षको अन्त्यमा मात्र होइन, बाह्रै महिना चुस्त पारदर्शी बनाउन सरकार लाग्नेछ र मन्त्रालय अर्थ मन्त्रालयले कार्यान्वयनको अनुगमनमा थप कडाई र समन्वयकारी भूमिका खेल्नेछ भन्ने कुरा म आशावादी छु। सम्माननीय सभामुख महोदय, संहिताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई स्रोत साधनको हस्तान्तरण र तिनको क्षमता अभिवृद्धिमा सरकारले दिएको प्राथमिकतालाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। सीमित बजेटका बावजुद पनि तल्लो तहसम्म सेवा प्रवाहलाई सहज बनाउन र स्थानीय विकासलाई गति दिन सरकारले खेलेको चाहिँ भूमिका महत्त्वपूर्ण छ। आगामी दिनमा स्थानीय तहमा स्रोतको प्रयोगलाई अझ बढी उत्पादनमूलक क्षेत्रमा लगाउन म विशेष रूपमा सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। सामूह महोदय, विकास आयोजनाहरू प्रभावकारी रूपमा सम्पन्न गर्न सङ्घीय जनप्रतिनिधिको समन्वयकारी भूमिका सुनिश्चित गर्न सकेमा थप मितव्ययी र छिटो छैतो बनाउन सकिन्छ कि भन्ने राय पनि प्रस्तुत गर्दछु। यो विनियोजन विधेयक 83 देशको आर्थिक स्थायित्व, सुशासन र समृद्धिको यात्रा तय गरेको छ। धन्यवाद।
1: मान्य सदस्य पार्वती पिक, त्यसपछि मान्य सदस्य हरिना देवी कामी।

0: सम्माननीय सभामुख महोदय, आर्थिक विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने विषयमा आफ्नो धारणा राख्न गइराखेको छु। मैले सुरुमै अर्थमन्त्रीजीले प्रस्तुत गर्नुभएको विधेयकको भोलुम सर हेरेँ, यो विडम्बना हाम्रो देशमा चालु खर्च यति धेरै बढी हुन्छ, पुँजीगत खर्च यति धेरै कम छ, अनि हामी कुरा समृद्धिका गर्छौँ, देशलाई सुन्दर बनाउने कुरा गर्छौँ, अझ राम्रो विकासको कुरा गर्छौँ, हामी कहिले त्यो पुँजीगत खर्च बढाउँछौँ र हामीले यो देशलाई हामीले भने जस्तै गरिकन विकास गर्न सक्छौँ? हाम्रो बजेट चालुमै रुमलिएको छ, भएका एकाद मान्छेहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै रुमलिएको मैले देखिराखेको छु। म आग्रह गर्छु, यो बजेट हुन त यहाँ फुल स्टपसम्म पनि सायद च्यान्ज हुने पक्षमा छैन, तर पनि जसरी हुन्छ यो पुँजीगत खर्च चाहिँ बढाउनुपर्छ। अर्कोतिर बजेटको प्राथमिकताको कुरा छ, हामी आवश्यकता आधारमा भन्छौँ, देशलाई सामान ढङ्गले विकास गर्ने, पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि पहाडसम्म सामान स्तरमा विकास गर्ने कुरा गरिराखेका छौँ, तर पनि कहाँ छ भने जाजरकोटका भूकम्प पीडितले तीन वर्ष बितिसक्दा पनि अहिले पनि जस्ताको टहराभित्र बस्नु परेको, त्योभन्दा ठुलो आवश्यकता के हुनसक्छ? सम्माननीय सभामुख, यो चाहिँ विडम्बनाको कुरा छ। मान्छेहरू रोडमा छन्, तिनी अहिलेसम्म पनि सही ढङ्गको गाछबास पाउन सकिराखेका छैनन्, योभन्दा ठुलो विडम्बना केही पनि हुन सक्दैन जस्तो लाग्छ। अर्कोतिर हामीले हेऱ्यौँ, यो प्राथमिकताको कुरा अन्तर्गत नै म गएँ, हामीले हेरेका छौँ, यो देशमा हामी समानताको कुरा गर्छौँ, दलित कम्युनिटीप्रति माफी मागेको छ सरकारले, माफीको कुरा गरिराखेका छौँ, तर बजेटमा किन देखिँदैन? गफ गरिकन त यहाँ केही हुनेवाला छैन। अहिलेसम्म हामीले धेरै कामभन्दा गफै गरिकन त बिग्रेको हो, सायद मलाई लाग्थ्यो यो उमेर समूहले काम गर्छ होला, यो पनि कतै यो बजेट विनियोजन ले मलाई के सन् जो झस्काइराखेको छ भने कतै गफै गर्नेतिर बढी केन्द्रित हुने हो कि भन्ने कुरा झस्काइराखेको छ। त्यसैले गर्दाखेरि हामी सचेत हुन आवश्यक छ, हामीले भनेर यहाँ केही पनि हुनेवाला छैन। मान्यजीहरूले धेरै विषयमा कुरा उठाउनु भएको छ, बजेटले साना साना कुरा होइन, एकदम पुरा मध्यमवर्गीय परिवार र पुँजीपति वर्गलाई अलि बढी समेटेको छ। हाम्रो फेरि गरिबीको स्तर जहाँ छ त्यहीँ रहनेवाला छ, बजेटले सक्छ भने त्यतातिर ओरिएन्टेसन गर्नेछ भन्ने आफ्नो विचार राखी, धन्यवाद।
1: माननीय सदस्य हरिना देवी कामी, त्यसपछि माननीय सदस्य राजेन्द्र कुमार राई।

0: सम्माननीय सभामुख महोदय, म विनियोजन विधेयक 2083 को दफा 5 सम्बन्धमा केही गम्भीर विषय उपर यस सदनको ध्यान आकर्षण गराउन चाहन्छु। बजेट केवल आय व्ययको विवरण होइन, यो सरकारका प्राथमिकता नीति र कार्यक्रमको वित्तीय अभिव्यक्ति हो। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा कति स्रोत विनियोजन गर्ने भन्ने निर्णय संसदले गर्छ। त्यसैले बजेट कार्यान्वयनका क्रममा सरकारलाई आवश्यक लचकता दिनु आवश्यक भए पनि त्यो लचकता र संसदीय नियन्त्रणबीच उचित सन्तुलन कायम गर्नुपर्दछ। दफा 5 रकमान्तर स्रोतान्तर कार्यक्रम, संशोधन क्रियाकलाप, संशोधन तथा त्रैमासिक विभाजन, संशोधन सम्बन्धी विस्तृत व्यवस्था गरेको छ। बजेट कार्यान्वयनका क्रममा कुनै शीर्षकमा बचत हुने र अर्को शीर्षकमा अफुग हुने व्यवस्था आउन सक्छ भन्ने यथार्थलाई यो व्यवस्थाले स्वीकार गरेको छ, त्यसमा हाम्रो कुनै आपत्ति छैन। तर प्रश्न के हो भने, संसदले स्वीकृत गरेको विनियोजनमा हुने यस्ता परिवर्तनहरूबारे अन्तिम जानकारी कसलाई हुन्छ, निर्णय कसले गर्छ र त्यसको जवाबदेहता कसप्रति हुन्छ? दफा 5 अनुसार एक अनुदान सङ्केतबाट अर्को अनुदान सङ्केतमा रकमान्तर गर्ने अधिकार अर्थ मन्त्रालयमा केन्द्रित छ। त्यस्तै एउटा अनुदान सङ्केतभित्र चालु र पुँजीगत खर्चबीच रकमान्तर गर्ने अधिकार लेखा उत्तरदायी अधिकृतलाई दिएको छ। कार्यक्रम क्रियाकलाप र त्रैमासिक विभाजन संशोधन सम्बन्धी अधिकार पनि मुख्यत प्रशासकीय तहमा निहित छ। यहाँ एउटा महत्त्वपूर्ण प्रश्न आउँछ, संसदले बजेट पारित गर्दा तय गरेको प्राथमिकता कार्यान्वयनको क्रममा कति परिवर्तन भयो भन्ने विषयमा संसदलाई जानकारी गराउने वा संसदीय समीक्षा गर्ने स्पष्ट षड्यन्त्र कहाँ छ? सभामुख महोदय, हामीले वर्षौँदेखि पुँजीगत र कार्यान्वयनमा चुनौती भोगिरहेका छौँ। विकास निर्माणका लागि छुट्याएको रकम समयमै खर्च नहुने, पुँजीगत खर्च उपलब्धि कमजोर हुने, चालु खर्चको हिस्सा बढ्दै जाने समस्या हामीलाई थाहा छ। यस्तो अवस्थामा पुँजीगत र चालु शीर्षक बीच रकमान्तरको अधिकारलाई प्रयोग गर्दा अत्यन्त सावधानी आवश्यक हुन्छ, अन्यथा संसदले विकास निर्माणका लागि दिएको प्राथमिकता कार्यान्वयनको क्रममा क्रमशः कमजोर हुँदै जानेछ। म अर्को विषयमा पनि उठाउन चाहन्छु, दफा 5 रकमान्तर र संशोधन गर्ने प्रक्रिया र विशेष रूपमा निर्धारण गरेको छ, तर त्यसमा भएका परिवर्तनहरूको समग्र विवरण संसद समक्ष नियमित रूपमा प्रस्तुत गर्ने व्यवस्था प्रष्ट रूपमा देखिँदैन। लोकतान्त्रिक शासन व्यवस्था वित्तीय लचकता जति महत्त्वपूर्ण हुन्छ, वित्तीय जवाबदेहता पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। संसदले बजेट पारित गर्दा केवल रकम विनियोजन गर्दैन, राष्ट्र
1: माननीय सदस्य राजेन्द्र कुमार राई, त्यसपछि माननीय सदस्य निराशा चौधरी।

0: Samani 2083 विनियोजन विधेयक सम्बन्धमा छलफलको निम्ति म रोस्टममा उभिएको छु। अब मैले यहाँ के कुरा राखौँ, नयाँ सरकार, युवा जोस जाँगर, धेरै पढेको अर्थमन्त्री हुनुहुन्छ, उहाँले भन्दै हुनुहुन्थ्यो यो देशको अर्थतन्त्रलाई म कायलपल्ट गर्छु, सबै नेपाली जनतालाई खुसी बनाउँछु, सबै नेपाली जनतालाई हाँसिरहने बनाउँछु, उहाँले भन्नुभएको थियो। तर मलाई के लाग्यो भने उहाँले लेखेको विनियोजन विधेयक हेर्दाखेरि उहाँले लेखेको चिज यो दोबाटोमा उभिएको छ। त्यो दोबाटोमा उभिएको विनियोजन विधेयक कता जाने हो? त्यसको ठिक ढङ्गले निष्कर्ष निकालेर नेपाली जनतालाई खुसी बनाउनु, नेपाली जनतालाई चाहिँ एउटा समृद्धिको बाटो लानु, एउटा आर्थिक र सामाजिक रूपान्तर गर्ने बाटो हुनुपर्थ्यो, त्यो देखिँदैन। त्यसैले गर्दाखेरि अर्थमन्त्रीज्यू, सभामुख मार्फत तपाईँलाई म निवेदन गर्न जान्छु, यसलाई पुनर्लेखन गर्नुहोस्। पुनर्लेखन गर्नुपर्ने जरुरी छ, यस कारणले जरुरी छ। प्राथमिकता के त, त्यो कहाँ बोलो म देख्दिनँ, त्यसलाई स्पष्ट किटाणुसहित आउनु पर्थ्यो, त्यो देखिँदैन। त्यो देखिएको भए के हुन्थ्यो भने यसले एउटा बाटोसम्म छ, एउटा बाटो समातेपछि नेपाली जनता खुसी हुनेछन् भन्ने हामी निष्कर्ष निकाल्न सक्थ्यौँ। आज हाम्रो सबभन्दा पहिला प्राथमिकता के हो यो बुझ्न जरुरी छ। हामीले बुझ्यौँ कि बुझ्यौँ न, हिजो सबै पार्टीले नारा लायो, तपाईँले झन् उफ्री उफ्री नारा लाउनु भयो, रोजगार। रोजगार केमा हुन्छ, रोजगारका ठाउँ के हो त्यो स्पष्ट किरण खोइ त। सभामुख मार्फत म अर्थमन्त्रीलाई निवेदन गर्न चाहन्छु, यसको बाटो खोइ त। हामीले कृषि क्षेत्रलाई व्यापक रूपमा महत्त्वपूर्ण दिएर यसलाई प्राथमिकता राखेर त्यसबाट तमाम युवालाई रोजगार सिर्जना गर्ने एउटा वातावरण सिर्जना गर्नु पर्थ्यो, त्यो देखिँदैन। त्यसै गरिकन म सभामुख मार्फत अर्थमन्त्रीजीलाई निवेदन गर्न चाहन्छु, आज हामीले भन्यौँ शिक्षाको क्षेत्रमा खोइ त पैसा, मलाई लाग्छ उस्तै उस्तै छ, यसलाई हामीले व्यवस्थित गर्न पर्थ्यो, यो पनि सकिएको छैन। त्यसैले गर्दाखेरि मलाई लाग्छ तपाईँले सोचेको र हामीले सोचेको देश एउटै बनाउने कुरा हो, तर तपाईँले नयाँ गर्छु भन्नुभयो, नयाँ केही पनि देखिएन। र फेरि म अर्थमन्त्रीज्यूलाई सभामुखमा निवेदन गर्छु, यसलाई राम्रो ढङ्गले पुनर्लेखन गरौँ, सबैसँग सल्लाह गरौँ, सबैसँग छलफल गरौँ। हाम्रो देशको जनसङ्ख्या 2,92,50,000 जनसङ्ख्यालाई व्यवस्थित ढङ्गले कि 1, 2, 3, 4, 5, 6, 7 कुन कुनलाई प्राथमिकता दिने हो त्यो किटान गरेर गइसकेपछि हामीले यसलाई व्यवस्थित गर्न सक्थ्यौँ भन्ने कुरा राख्न चाहन्छु। सभामुखमा अर्थमन्त्रीलाई यो निवेदन मैले के भयो सभामुखमा
1: माने सदस्य मिसिनले गरेको माने सदस्य मैले होइन मान्य सदस्य निराशा चौधरी, त्यसपछि मान्य सदस्य गणेश बहादुर विक।
2: माननीय सभामुख महोदय, सुदूरपश्चिमका जनताले केवल आश्वासन मात्र पाउने कि विकासको वास्तविक अनुभूति पनि गर्ने, नारामा सुदूरलाई नजिक बनाउने तर बजेटमा सुदूरलाई अझै टाढा ढकेल्ने कार्य स्वीकार्य हुन सक्दैन। माननीय सभामुख महोदय, राणा थारू समुदाय नेपालको मौलिक सभ्यता, संस्कृति र ऐतिहासिक पहिचान बोकेको महत्त्वपूर्ण समुदाय हो, तर आर्थिक वर्ष 2083-84 को बजेटमा यस समुदायको सांस्कृतिक संरक्षण, परम्परागत जीवनशैलीको प्रवर्धन तथा होम स्टे, पर्यटन, कृषक विकासका लागि अपेक्षित कार्यक्रम र बजेट विनियोजन नदेखिनु दुःखद विषय हो। सांस्कृतिक विविधता राष्ट्रको सम्पत्ति हो। राणा थारू समुदायको भाषा, कला, संस्कार र मौलिक पहिचानको संरक्षण गर्दै पर्यटनसँग जोडेर आर्थिक सशक्तिकरण गर्ने अवसरलाई बजेटले पर्याप्त रूपमा सम्बोधन गर्न सकेन। सभामुख महोदय, बजेट केवल डिजिटल र एआईको सप्ता देखाएर वर्तमानका जल्डाबल्डा समस्याहरू, महँगी, बेरोजगारी र पुँजीगत खर्चको न्यूनतमबाट उम्कने सरकार एउटा असफल प्रयास हो। 2 करोडको रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्पादनमा लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम ल्याएको छ। यो व्यवस्थाले गाउँका साना सीमान्तकृत र वास्तविक किसानलाई होइन, सरकारका कर्पोरेट र ठुला घरानाहरूलाई मात्र फाइदा पुर्याउँछ। साना किसानका लागि मल, बिउ, सिँचाइ र ग्यास, पेट्रोल सधैँ हाहाकार कायमै रहने, तर ठुलो लगानीकर्तालाई सरकारी ढुकुटीबाट करोडौँ अनुदान बाँड्ने नीति समन्वित हुन सक्दैन। कृषि र पशु बिमामा 80% प्रिमियम अनुदान दिने बहानामा अन्य अनुदानहरू क्रमशः घटाउँदै लैजाने घोषणाले वास्तविक किसान मारमा परेका छन्। हस्, धन्यवाद।
3: माननीय सदस्य गणेश बहादुर विक्क, त्यसपछि माननीय सदस्य गङ्गा लक्ष्मी हवाल।

0: सम्मान्य सभामुख महोदय, विनियोजन विधेयक 2083 माथि छलफल गर्दा फेरि पनि अर्थमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँमा भएको वैचारिक अस्पष्टताका कारण यो विनियोजन विधेयकमा सिद्धान्त पनि मिल्दैन, प्राथमिकता पनि मिल्दैन र नीति तथा कार्यक्रमको संयोजन छैन। विगतमा पिएचडी नगरेका थुप्रै अर्थमन्त्रीज्यूहरूले पेस गरेका बजेट अहिले पनि नेपाली जनतामा जनताको मुटुको ढुकढुकीमा रहिरहेको कुरा तपाईँले बुझ्नुपर्दछ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ जुन ढङ्गले चाहिँ यसलाई ल्याएका छौँ, जसै उदाहरणको लागि मैले केही समय योजना आयोगमा बसेर काम गरेको अनुभव भए हुनाले 80% चाहिँ चालु खर्च र 20% चाहिने पुँजीगत खर्चका आधारमा अब हामीले चाहिने यहाँ एकदम नयाँ गर्ने अथवा रोजगारी सृजना गर्ने अथवा चाहिने यसले उत्पादन वृद्धि गर्छ भन्ने कुरा कसरी पत्याउन सकिन्छ? नेपालमा पुँजीगत खर्च के किन कम हुन्छ त भन्दाखेरि हामीले यहाँ बाटोमा अरबौँ पैसा हालिदिन्छौँ, उता जङ्गल हुन्छ, त्यसको कुनै रिसर्च बिना चाहिँ हामीले योजनाहरू बाँडिराखेका छौँ, अहिले पनि त्यस्तै देखिन्छ कतिपय योजनाहरू। त्यस कारणले गर्दाखेरि नेपाली अर्थतन्त्रको समस्या पनि त्यति पहिचान भएको देखिँदैन, समाधानमा वैचारिक अस्पष्टता छ, यी विगतका बजेटहरूको खिचडी जस्तो देखिन्छ, स्रोत र खर्चको अनुमान विश्वसनीय छैन, आर्थिक वृद्धिको अनुमान नितान्त मनोगत देखिन्छ, प्रस्तावित कार्यक्रम र आयोजनाको आधार औचित्यहीन छ, बजेटमा कुनै नयाँपन देखिँदैन। समग्रमा हेर्दा बजेटको संरचनागत ढाँचा, आयव्ययको अनुमान र राजस्वको स्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संहिता आदि आर्थिक यो अर्थ राजनीतिका हिसाबले हेर्दाखेरि त्यति मेल खाँदैन भन्ने मलाई लाग्दछ। अब दोस्रो कुरा चाहिने यो झन्डै दुई तिहाईको सरकारले 35 वर्षको चाहिने शासनकाललाई चाहिँ अत्यन्तै धेरै दोष दिएर 35,000 वर्षदेखिको जातीय उत्पीडनको अन्त्य हुन्छ भन्ने विश्वास थियो, तर केही बाल बालिका न्याय पाउँदैनन्, गाउँका हजारौँ मान्छे अर्थमन्त्रीज्यू, त्यस कारणले गर्दाखेरि यिनका लागि आर्थिक, राजनीतिक र सामाजिक रूपान्तरणका विशेष कार्यक्रमको आवश्यकता पर्दछ। अन्तिममा यो समावेशी अर्थतन्त्रको हिसाबले यो बजेट, जस्तै मैले एउटा मात्र उदाहरण दिन चाहन्छु, दलित विकास समिति, वादी विकास बोर्ड, ओबिसी विकास समिति खारेज गरेकोमा बहादुरी छ, तर तपाईँले अनगिन्तीवटा प्राधिकरण, न्यायाधिकरण, कोष र फेसिलिटीहरूको चाहिने ओइरो लगाउनु भएको छ। यसबाट प्रष्ट हुन्छ यो बजेटको सिद्धान्त र यो बजेटको केन्द्र कहाँ छ भन्ने कुरा। धन्यवाद।
1: माननीय सदस्य गङ्गा लक्ष्मी अवाल, त्यसपछि माननीय सदस्य आर्यन राई।

0: सम्माननीय सभामुख महोदय जोजलपा, अर्थमन्त्रीले विनियोजित बजेटका लागि राजस्व आमदानीबाट रु 24,531,00,000 प्राप्त हुने अनुमान गरेका छन् भने वैदेशिक अनुदानबाट रु 61,74,00,000,000 प्राप्त हुने अपेक्षा गरेका छन्। यसरी कुल विनियोजित बजेटमा सम्भावित आमदानी घटाउँदा रु 6,57,29,00,000,000 न्यून हुने देखिन्छ। सो वित्तीय घाटा परिपूर्ति गर्ने साधनका रूपमा सार्वजनिक ऋणलाई उपयोग गर्ने जनाइएको छ। यसरी अर्थमन्त्रीज्यूले आगामी आर्थिक वर्षका लागि थप रु 2,47,28,00,000,000 बाह्य ऋण र रु 4,10,00,000,000 आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएका छन् भने झन्डै दुई तिहाई, यो ठुलो बजेट हो, महत्त्वाकांक्षी बजेट हो, यो म पहिलाको पनि बजेट याद गर्न चाहन्छु, झन्डै दुई तिहाई सरकारको पहिलाको शक्तिशाली प्रचण्ड सरकारको बजेट पनि यस्तै ठुलो थियो। तर सो बजेट कार्यान्वयन गर्न स्रोतको पहिचान र परिचालनमा भने रणनीति अलि गौण देखिन्छ र कृषि क्षेत्रको पुनरुत्थानको लागि प्राथमिकता राखेको सरकारले उत्पादन र बजारीकरण सहितको कृषि उत्पादनमा आत्मनिर्भर हुने स्पष्ट मार्गचित्र अगाडि सार्न सकेकोमा नसकेको अथवा त्यस कृषिमा ध्यान दिन चुकेको अनुभव भइरहेछ। साना किसानलाई अलिकति अन्याय गरेको र ठुला किसान 2,00,00,000,000 जसले लगानी गर्छ, जसले कम्पनी दर्ता गर्छ र कम्पनी भएको ठुल्ठुला किसानलाई चाहिँ 40% जुन अनुदान दिने र देशैभरि कृषि अहिले महिलाले धानेको छ, महिला कृषिमा महिलाकरण भएको छ, अधिकांश युवाहरू वैदेशिक रोजगारको लागि विदेशमा गएको अवस्थामा देशैभरि महिलाले किसान धाने कृषि धानेको भए पनि महिला किसानको सम्बोधन भएको देखिँदैन। तर पनि यसमा मैले हेर्दै जाँदा एआईको क्षेत्रमा केन्द्रित योजनाहरू लगायत रिमोट वर्कलाई कानुनी मान्यता दिने, स्टार्टअपलाई कर छुट दिने जस्ता आदि कुराहरू स्वागतयोग्य छ। तर नेपालको वर्तमान अवस्था आर्थिक संरचनालाई हेर्ने हो भने आफै पनि ठुलो जनसङ्ख्या असुरक्षित आयमा निर्भर छ, लाखौँ युवाहरू वैदेशिक रोजगारमा र कृषि क्षेत्रमा सङ्कट र श्रमको अभाव र श्रमिकहरूको सामाजिक सुरक्षा कमजोर भएको हुनाले अर्कोतिर यसपालिको बजेट देशैभरि कृषि अधिकांश साना किसानलाई सम्बोधन गर्न नपाएको र कृषक समूहहरू पशु समूहहरूलाई पनि कम्पनी अनुसारै 25% जुन ट्याक्स लिँदै आएको छ त्यो चाहिँ तत्काल रिमुभ गर्न हटाउन पनि म यहाँ सुझाव दिन चाहन्छु, किनभने साना किसानहरू महिला कृषक समूहहरूले आफ्नो समूह दर्ता गर्न रिनो गर्न पनि
1: माननीय सदस्य आर्यन राई, त्यसपछि माननीय सदस्य गुरु प्रसाद बराल।
2: धन्यवाद सम्माननीय सभामुख महोदय। हामी विनियोजन विधेयकमा छलफल गरिरहेका छौँ।

जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या। यो पुस्तौँ पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति चाहिँ यो आयोगहरू बनाएको, र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिला अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्री समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ जस्तो लाग्छ। र अर्को कुरो, यो दुःख लाग्दो कुरा चाहिँ के छ भन्दाखेरि, म आज अर्थमन्त्रीजीलाई यहाँ प्रश्न गर्न चाहन्छु, यो नयाँ पुरानो भन्नुभन्दा पनि अब हामी नयाँ कसरी गर्ने भन्ने कुरा फर्मुको होला। हिजो वैदेशिक ऋण यति भयो उति भयो भनेर आलोचना गर्ने, त्यस विषयमा चाहिँ ठुला ठुला तपाईँको सभा सम्मेलनमा कराउने, अहिले हामी नयाँ भन्नेहार पनि छौँ। त्यसै कारणले गर्दाखेरि म एउटै मात्रै प्रश्न के गर्न चाहन्छु भने, आज दुःख लाग्दो कुरा, ऋण लिएर ऋण तिरिरहेका छौँ, अब यसको लागि नेपाली आम जनताले के गर्नुपर्ने, देशकै हामी अर्थमन्त्रीज्यूले भनिदिनु भने यसको भावी

0: हुनेहो यस सम्बन्धी सबै देशवासीहरू, सम्बन्धित निकायहरू, सम्बन्धित सरकारवालाहरू चिन्तित हुन जरुरी छ। धन्यवाद। जय देश जय माटो।
1: माननीय सदस्य गुरु प्रसाद बराल, त्यसपछि माननीय सदस्य साजिदा खातुन सिद्दिकी।

선만이요. 소바 먹고 어디요? 아저, this man, समग्र अर्थतन्त्रले जुन विकासको गति लिनुपर्ने हो त्यो विकासको गतिमा एउटा ठुलो ग्याप रहेको महसुस भएको छ. हामी जबसम्म उद्यमशीलता विकासको ठोस योजना, मानव संसाधन विकासको ठोस योजना, उत्पादनका साधन र उत्पादक शक्तिको बिचमा उत्पादनशील सम्बन्धको ठोस योजना अनि समग्र करिब 20 लाख हेक्टर जमिन जो अहिले देशमा बाँझो छ त्यसमा कृषिको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकरण सँगसँगै समग्र सिँचाइको प्रबन्ध नगरेसम्म हामी देशको अर्थतन्त्रमा कृषि क्षेत्रमा आज आधारित भएको करिब 67% नागरिकहरू र करिब 24-30% आसपासमा रहेको कृषि क्षेत्रको विभिन्न ढङ्गको योगदानलाई हामीले अगाडि ल्याउन सक्दैनौँ. आयात प्रतिस्थापन र निर्यात प्रवर्धनको हाम्रो सोच छ, तर यो सोचलाई व्यवहारमा अनुवाद गर्नको लागि हामीले बल्कमा प्रडक्सन, लो कस्ट प्रडक्सन र क्वालिटी प्रडक्सन नगरिकन हामीले देशको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सक्दैनौँ. हाम्रा उत्पादनहरू प्रतिस्पर्धी हुन सक्दैनन्. त्यसो भएको हुनाले यो विद्यमान बजेटले एकातर्फ यी चिजहरूलाई ध्यान दिन सकेको छैन. हिजो अर्थमन्त्रीज्यूले गरिबका सँग जोडिएका यावत कुराहरू यथावत छन् भन्नुभएको छ.

0: यथावत छन् भन्नुको अर्थ इम्फासिस दिन उहाँले सक्नु भएको छैन। जबसम्म इम्फासिस दिँदैन त्यो ग्यापलाई हामीले मिटिगेसन गर्न सक्दैनौँ सभा महोदय। त्यसो भएको हुनाले आज देशले आयोग प्रतिस्थापन गर्नको लागि ठोस ढङ्गको कार्य त्यस्तै हामीले उत्पादक शक्ति र उत्पादन सम्बन्धको बिचमा हामीले प्रोग्रेसिभ सम्बन्धलाई स्थापना गर्न सकेका छैनौँ र समग्रमा देशको सम्पूर्ण पूर्वाधारहरू उत्पादन मैत्री बनाउन सकेको छैन। यस अर्थमा हामीले मध्यम
1: माननीय सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि माननीय सदस्य प्रेम बहादुर बयक। दुई हजार तिरासी 2084 बजेट विनियोजनतर्फ म केन्द्रीकृत छु। एक्चुली म मुस्लिम कम्युनिटीबाट प्रतिनिधित्व गर्छु र म आज मदरसा शिक्षालाई फोकस गर्न चाहन्छु र माननीय अर्थमन्त्री डाक्टर सोडिम वाग्लेज्यूलाई म यो रिक्वेस्ट यहाँबाट सुनाउन पनि चाहन्छु। 218 अर्ब 30 करोड बजेट विनियोजन गरिएको छ मदरसा शिक्षातर्फ। मदरसा शिक्षा विषयमा विनियोजन विधेयक 2083 के छ र के छैन भन्ने कुरामा म केन्द्रीकृत भएँ। विद्यालय शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा, शिक्षक क्षमता विकास, शैक्षिक पूर्वाधार सुधारका कार्यक्रमहरू समावेश छ एकातर्फ भने, अर्कोतर्फबाट सम्माननीय सभामुख महोदय यही रिपोर्टले के बोल्छ भने मदरसा शिक्षाको गुणस्तर सुधारका लागि त्यति ठोस योजना नभएको हुनाले मैले रिक्वेस्ट गर्न के चाहेँ भने यसलाई चाहिँ अझ सुधारका प्रोग्रामहरू अझ बढी यसमा राखेर अगाडि बढ्ने हो कि त्यसले त्यो भयो भने मदरसालाई क्वालिटीमा पनि हामीले फोकस गर्न सक्छौँ। किनभने मदरसा मा मुस्लिम समुदायको बच्चाहरू पढ्नुहुन्छ र मुस्लिम समुदायको बच्चाहरू स्कुलमा पनि गइराख्नु भएको छ तर हामीले परिकल्पना गरेको एजुकेसनको प्लान र कन्ट्रीको प्लानमा त एउटा समुदायको बच्चा पछाडि हुनु हुँदैन। त्यसकारण यसलाई अलिकति ध्यान दिनु पर्ला र मदरसा शिक्षक तालिम र प्राविधिक मैत्री शिक्षाका लागि बजेट राख्नुपर्ने त्यहाँ रहन्छ तर मैले यहाँ देखियो भन्ने कुरा फोकस गरेँ। मदरसा शिक्षक तालिम चाहिँ अलि अनिवार्य छ कि किनभने म लुम्बिनी प्रदेशमा मदरसा विज्ञ भएर सपोर्ट गरिरहेको अवस्थामा र आई थिङ्क 2060 सालबाट नेपालमा मदरसा एजुकेसनमा मेरो अलिकत बढी योगदान छ। त्यस कारणले मौलाना साहबहरूलाई अलिकत नेपालको सन्दर्भमा रहेर उहाँहरूलाई पनि यसको ट्रेनिङहरू दिन जरुरी छ, त्यहाँ छैन भन्ने छ तर मेरो रिक्वेस्ट राख्नुहोला भन्ने म अनुरोध गर्न चाहन्छु। र मदरसा शिक्षा र मूलधारको शिक्षाबीच समन्वयका लागि स्पष्ट योजना त्यहाँ त्यति क्लियर बोल्दैन तर मैले हुनुपर्छ भनेर हजुरलाई रिक्वेस्ट गर्छु किनभने मदरसाबाट निक्लिएको बच्चा अझ एडभान्स हुनुहुन्छ किनभने उहाँलाई उर्दू अरबीको पनि नलेज छ र मेरो राज्यले दिएको त्यो करिकुलम पनि उहाँहरूलाई थाहा छ। त्यसले गर्दा उहाँ नेसनल इन्टरनेसनल लेभलमा हरेक तहमा गएर उहाँ चाहिँ काम गर्न सक्नुहुन्छ। त्यस कारणले मदरसा शिक्षा इम्पोर्टेन्ट विषय हो। जस्तो इक्जाम्पल मभन्दा मेरो बहिनी धेरै अझ क्यापेबल छ किनभने उसलाई मदरसा शिक्षा उसले लियो तर मैले बाहिर लिएँ सिस्टममा लिन पाएन। सो यसलाई याद गर्नुहोला। यो विषयलाई धार्मिक भन्दा पनि शिक्षाको पहुँच र गुणस्तर र सम्मान अवसर हुनुपर्छ भन्ने भाषा कसरी यो भाषालाई कसरी म्याचिङ हुन्छ त सम्माननीय सभामुख महोदय र मन्त्रीज्यूलाई किनभने एकातर्फबाट हामीले समता समानताका कुरा गरेका छौँ। माननीय सदस्य प्रेम बहादुर बयक, माननीय सदस्य यशुदा कुमारी बराल, त्यसपछि माननीय सदस्य हर्क राज राई।

0: सम्माननीय सभापुङ महोदय, आज म 83-84 को विनियोजन बजेटमाथि छलफलका केही टिप्पणी गर्न चाहन्छु। मैले चाहिँ फेरि पनि आलोचनामाथि आलोचना जस्तै हुन्छ, मेरा सुइना कर्णालीका सुइना जुन मेरै कालीकोटमा गएर प्रधानमन्त्रीज्यूले एउटा स्ट्याटस राख्नुभएको थियो, मैले केही दिन बजेट भाषण हुनु अगाडि चाहिँ यही टेबलमा आएर कर्णालीमा बजेट विभेदीकरण हुनुपर्छ भनेर माग राखेको थिएँ। राज्यको सुनवाई हुन्छ, पहिलाको सरकारले योभन्दा टेबल नै बजेट गएको थियो, तैपनि कर्णाली नै पुगेन, किनकि भौगोलिक क्षेत्रले विगत ठाउँ तर मानसिक रूपमा विगत होइन। यो कुरा चाहिँ राज्यलाई कहिल्यै पनि ध्यान आकर्षित भएन। अहिलेको पनि ठुल्ठुला नारामा हामी सुदूरपश्चिम र कर्णालीमा केही गर्छौँ भनेर तपाईँले नारा लगाएका सीमित रहे। किन भन्दा मेरो कर्णाली राजमार्गमा अहिले फोलेनको बाटो मैले रोजेको थिइनँ, टुलेनको, जुन कर्णाली राजमार्गलाई चाहिँ टुलेनको बाटोमा अलिकति बढी बजेट गएर कर्णालीका मान्छे मृत्यु मार्गबाट चाहिँ सरल तरिकाले हिँड्न पाउँछन् कि भन्ने आश राखेको थिएँ, त्यो पनि राज्यको आँखामा चाहिँ पुगेन जस्तो छ। सुतेरै सपना देख्नुभएको रहेछ भन्ने कुरा स्पष्टीकरण भयो यहाँ चाहिँ। त्यसैले गर्दा नेपालमा गरिबीको सङ्ख्या धेरै छ, 47.4% अहिले पनि छ अनुमानित। त्यो न्यून वर्गका समुदायलाई हेर्ने दृष्टि राज्यले जुन तरिकाले गरेको छ त्यो चाहिँ अहिले पनि न्यून वर्ग ग्यास चामल तेलदेखि लिएर तपाईँले कर्मचारीलाई जुन तलब बढाउनु भयो त्यसलाई स्वागत योग्य छ, तर न्यून वर्गका मान्छेलाई दिनभरि काम गरेर राति खाना खानको लागि पनि त्यो पैसा किन्नको लागि त्यसलाई के व्यवस्था, मैले त यो बजेट विनियोजनमा गरिब जनताको लागि पनि केही आउँछ भन्ने ठुलो अपेक्षा राखेको थिएँ। तपाईँका नारा, तपाईँको सोच नयाँ र पुराना 35-35 वर्ष भनेर दिनका दिन घोग्रो सुक्ने गरेर उफ्रिने मान्यज्यूले केही गर्नुहुन्छ भन्ने आश थियो। अर्को कुरा, अपाङ्गता भएका क्षेत्रमा चाहिँ केही विशेष तरिकाले मानवीय संवेदनाको हिसाबले तल्लो पछाडि परेको वर्ग हेर्ने दृष्टिले फरक, त्यो वर्गलाई पनि राज्यले केही विशेष तरिकाले हेर्छ कि भन्ने आशा राखेको थिएँ। त्यो कुरामा पनि विनियोजन बजेटमा केही छैन। अब आउने बजेटमा चाहिँ यी तल्ला वर्गहरूलाई, पछि परेका वर्ग, न्यून वर्गहरूको लागि आशा र अपेक्षाका रूपमा चाहिँ दलितको लागि तपाईँकै सभापतिज्यू यहाँ आएर चाहिँ क्षमा माग्नुभयो, तैपनि त्यो वर्गलाई पनि खासै माथि लिएको र त्यो तल्लो वर्गलाई राज्यले हेरेको देखिँदैन। यो कुरा चाहिँ राज्यको नजरमा नपरेको हो कि मिडियम वर्गलाई मात्रै प्राथमिकता, तपाईँ हामी मिडियम लेभलबाट यहाँ आयौँ तर तल्लो वर्ग पनि नेपालमा तपाईँ हामीभन्दा धेरै छ भन्ने कुरा चाहिँ सोच दिएको भए राम्रो हुन्थ्यो कि। अब आउने बजेटमा यो कुरालाई अलिक प्राथमिकता दिनुहुन्छ कि भन्ने आशा अपेक्षा राख्दै हस्त धन्यवाद, नमस्कार।
1: माननीय सदस्य हर्कराज राई, त्यसपछि माननीय सदस्य खुशबु ओली।

0: सलाम महोदय, यो बजेट भन्ने बित्तिकै विकास भन्ने बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। र विकास भनेको चाहिँ वास्तवमा के जस्तो मलाई चाहिँ लाग्छ भने, यो चाहिँ विकास भनेको चाहिँ वृद्धि र व्यवस्थापन दुईवटा मिसाएर जे योग आउँछ त्यो हो विकास। त्यसले गर्दाखेरि हामीले वृद्धि मात्रै सोचेर हुँदैन, व्यवस्थापनको पक्षमा पनि हामी जानुपर्छ भन्ने म तर्क राख्न चाहन्छु। विकासले कुनै देशलाई पुगेको छैन। आज अमेरिका पनि स्ट्रगल गरिरहेको छ, जापान हेऱ्यो, चीन हेऱ्यो, रसिया हेऱ्यो। त्यसले गर्दाखेरि व्यवस्थापनको पक्षमा पनि हामी लाग्नुपर्छ जस्तो लाग्छ। व्यवस्थापन भनेको सेटिस्फ्याक्सन पनि हो। त्यसले गर्दा कमिलाले हात्तीसँग तुलना आफूलाई गर्न थाल्यो भने होइन, हामीले चिनसँग तुलना आफूलाई अमेरिकासँग तुलना गर्न थाल्यो भने त्यो उचित हुन्छ जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले गर्दाखेरि यो विकास कसले धेरै गर्ने, कुन चाहिँ सरकारले धेरै योजनाहरू ल्याउने भन्ने दौडमा हाम्रो विदेशी ऋण प्रत्येक साल बढिरहेको छ। म हाम्रो अर्थमन्त्रीज्यूलाई, नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु, बरु योजनाका सङ्ख्याहरू घटाउँ। हामीले हुँदो नहुँदो योजना लिएर तपाईँको चाहिँ के अरे ऋणको भारीमा खिचिएर थिचिएर बस्नुभन्दा अब हामी आत्मनिर्भर बन्नुपर्छ भन्नेतर्फ हाम्रो अर्थनीति अगाडि जानुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। मैले धेरैचोटि यहाँ उभिएर पनि भनेको छु, जबसम्म हामीले शिक्षामा नै श्रम ल्याउँदैनौँ, शिक्षामै हामीले केटाकेटीलाई स्कुलिङमै जबसम्म हामी काम गर्न सिकाउँदैनौँ, काम गर्नु नै शिक्षा हो भन्ने कुराको मानक स्थापित गर्दैनौँ, तबसम्म देशमा उत्पादन हुँदैन। देशमा उत्पादन नहुनु भनेको औद्योगिकरणमा नजानु हो देश। त्यसो भएको कारणले गर्दाखेरि श्रम, हामी त श्रम संस्कृति भन्दै आएकै कुरा मान्छे हो। श्रम संस्कृति चाहिँ वास्तवमा के हो त भन्दाखेरि, यो एउटा पार्टीको नाम मात्रै नभएर यो भनेको चाहिँ गरी खान सिकाउने। अब भोका नाङ्गालाई जहिले पनि भात लिएर कपडा लिएर चाहिँ सहयोग गर्नुभन्दा उसैले आफैले उत्पादन गरेर उपभोग गराए भनेर सिकाउने एउटा संस्कृति हो। त्यसो भएको कारणले त्यसतर्फ ध्यान दिनुपर्छ भन्ने मलाई चाहिँ के अरे लाग्दछ, र त्यही सुझाव म दिन चाहन्छु। हामी कति सफल भयौँ या कति असफल भयौँ भन्ने कुराको मूल्याङ्कन हामीले विदेशी ऋण घटायौँ या बढायौँ भन्ने कुराले निर्धारण गर्छ भन्ने म सुझाव दिन चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि हामीले जति सक्दो ऋण घटाउने कोसिसतर्फ हामी चाहिँ के अरे लाग्नुपर्छ। र म त भन्छु, अर्को साल ऋण तपाईँको चाहिँ नलिकन हामीले चाहिँ नि होइन राष्ट्रिय
1: माननीय सदस्य खुशबु ओली, त्यसपछि माननीय सदस्य पवित्रा विक्क। सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि संघीय संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बजेट खर्च गर्ने अधिकार दिने सामान्य विनियोजन विधेयकका रूपमा मात्र बुझिनु हुँदैन रहेछ भन्ने कुरा यो विधेयक अध्ययन पश्चात स्पष्ट भइयो। मैले यो विधेयकको महत्त्वपूर्ण पक्ष के हो भनेर केलाएर हेर्दा, यो विधेयकले हाम्रो संसदबाट स्वीकृत बजेटमाथिको नियन्त्रणलाई कार्यपालिकातर्फ सार्ने विभिन्न संयन्त्रहरू सृजना गरेका विषयहरू छन्। सरकारले यसलाई आर्थिक वर्ष 2083-84 लागि संघीय संचित कोषबाट करिब ₹17,600,000,000 खर्च गर्ने अधिकार दिने नियमित विधेयक भनेर प्रस्तुत गरेको छ। यो विधेयकलाई गहिरो गरी पढ्दै जाँदा स्वभावत संसदीय प्रश्नहरू आए। बजेट रकमान्तरको अत्याधिक अधिकारका सम्बन्धमा प्रश्न आयो। विधेयकले अर्थ मन्त्रालयलाई विनियोजित रकमको 10% सम्म विभिन्न अनुदान संकेत बीच रकमान्तर गर्न सक्ने अधिकार दिएको छ। मलाई मनमा कुरा आयो सार्वभौम संसदले यहाँ यत्रो विस्तृत छलफल गरेर बजेटका प्राथमिकता निर्धारण गरेको छ भनिन्छ तर कार्यपालिकालाई फेरि ती प्राथमिकताहरू परिवर्तन गर्ने अधिकार किन यस्तो व्यापक दिइन्छ यो प्रणालीगत प्रश्नका विषयमा संसदहरू समक्ष छलफल गरिँदा स्वयं संसद नै लाभान्वित हुन्छ संसदले एउटा बजेट पारित गर्ने तर कार्यपालिकाले अर्को बजेट कार्यान्वयन गर्ने त्रुटिपूर्ण संरचनामा हामीले कसरी फेरबदल गर्न सक्दछौँ होला यो प्रश्न मैले जिम्मेवारीमा रहनुभएका पदाधिकारीसँग राखे उत्तरको अपेक्षा छ एउटै अनुदानभित्र असीमित रकमान्तर विधेयकले एउटै अनुदान सङ्केतभित्र जति पनि रकम रकमान्तर गर्न सकिने व्यवस्था गरेको देखिन्छ यो विधेयकको सबैभन्दा महत्त्वपूर्ण तर लुकेको प्रावधान मध्ये सायद यही नै प्रमुख हो यसले के देखाएको छ भने कुनै मन्त्रालयले एउटा आयोजना घटाउन अर्को आयोजना बढाउन र प्राथमिकता परिवर्तन गर्न लगायत विषयमा संसदमा फर्किनु नै पर्दैन त्यसैले मनमा संसदीय प्रश्न आयो सांसदले आयोजना स्वीकृत गरिरहेको हो कि मन्त्रालयलाई खर्च गर्नको लागि एकमुष्ट रकम मात्र दिएको हो यो अन्यपूर्ण प्रश्नको उत्तर पनि अपेक्षाकृत छ यो विधेयकले लेखा उत्तरदायी अधिकारीलाई कार्यक्रम परिवर्तन गर्ने अधिकार पनि दिएको छ लेखा उत्तरदायी अधिकारीलाई कार्यक्रम संशोधन क्रियाकलाप संशोधन त्रैमासिक विभाजन परिवर्तन पुँजीगत बजेट पुनः व्यवस्थापन गर्ने अधिकार दिएको छ त्यसैले स्वाभाविक प्रश्न आयो यदि जनप्रतिनिधिले स्वीकृत गरिसकेको कार्यक्रमलाई एक प्रशासनिक अधिकारीले संशोधन गर्न सक्नुहुन्छ भने संसदले आफ्नो नीतिगत अधिकार कतिको प्रयोग गर्न पाउँछन् वा पाए होला सायद हामी यस्ता विषयहरूमा थप प्रभावकारी सुधार गर्न सक्दछौँ मन्त्री परिषदलाई दिएको व्यापक अधिकार विधेयकको लगभग अन्तिमतिर दफा 11 कार्यान्वयनमा बाधा परे मन्त्री परिषदले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्ने व्यवस्था गरेको छ आवश्यक व्यवस्था भन्ने शब्द अत्यन्त व्यापक र स्पष्ट हुने भएकाले यस्ता विषयमा हामी केही स्पष्टता राख्न सक्छौँ कि भन्ने प्रश्न रह्यो संसदले स्पष्ट रूपमा नदिएको कुन अतिरिक्त अधिकार मन्त्री परिषदले यस दफा अन्तर्गत प्रयोग गर्न सक्ने रहेछ यस्ता स्वाभाविक संसदीय प्रश्न छन् उत्तरको अपेक्षा राख्दछु धन्यवाद
2: सामान्य माननीय सदस्य पवित्रा विक्क

0: सम्माननीय सभामुख महोदय, म यहाँ रोस्टममा उभिँदै गर्दा बिपीले भनेको स्थापना कालदेखि बिपीले भनेको एउटा कुरा स्मरण गराउँदै आफ्नो भनाइहरू सुरु गर्न चाहन्छु। जातिपाति मान्दैनौँ, भात भत्ताको खुसी, सँगै बसौँ सँगै खाउँ भन्ने जुन अभियान लिएर हिँड्नु भएको थियो, र अहिलेको सरकारले जुन आर्थिक वर्षको बजेटमा दलित समुदायलाई कुन स्थानमा राखेको छ भन्ने विषयमा पनि थोरै बोल्न चाहिँ, हुन त नेपाललाई छुवाछुत अन्तरिम संविधान 2063ले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो, र जेठ 21 लाई हामीले छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको रूपमा मनायौँ, र जातीय छुवाछुत कसुर सजाय 2068 पनि पारित गरियो, र अहिलेको जुन सरकारमा रहनुभएको हाम्रो पार्टीको सभापतिले दलितसँग क्षमायाचना माग्नुभयो, तर उहाँले क्षमायाचना मागेपछि धेरै दलित समुदायहरू प्रेम विवाह गरेकै कारण, एउटा घरमा गएकै कारण चाहिँ आफ्नो ज्यान गुमाउनु परेको अवस्था छ, र अहिले सडकमा माइती घर मण्डलामा सरकार कोठा खाली छ भनेर हिँडेको अवस्था छ, र म मेरो एउटा द सम्पूर्ण दलित समुदायको तर्फबाट चाहिँ सरकारले क्षमायाचना माग्यो, तर त्यो क्षमायाचना मागेर कार्यान्वयनहरू के भयो, दलित समुदाय हिंसामा पर्दै गर्दा अनेक कुराको घटनामा उहाँहरूले ज्यान गुमाउँदै गर्दा सरकारले के कदम चाल्यो भन्ने कुरा पनि हो, र जातकै आधारमा विभेद भएर मर्दै गर्दा म चाहिँ सम्माननीय सदनबाट के भन्न चाहन्छु भने, एउटा पार्टीको सभापतिले बोल्नुभयो, तर दलित समुदायले त देशको अभिभावक प्रधानमन्त्रीज्यूले चाहिँ रोस्टमबाट जुन पार्टी सभापतिले क्षमायाचना माग्नु भएको थियो त्यो चाहिँ रोस्टमबाट प्रधानमन्त्रीज्यूले माग्नु पर्थ्यो, अनि मात्रै दलित समुदायले त्यो हामीले पनि केही न्याय पाउँछौँ कि भनेर राहत पाउँथ्यो होला, त्यो पनि हुन सकेको छैन। म सरकारलाई सुझाव दिन चाहन्छु, यदि सरकारले जातको आधारमा हुने विभेदलाई हटाउने हो भनेदेखि सरकारको राजपत्रमा लेखियोस् जातको आधारमा विभेद गरिनेलाई सरकारले दिने राज्यले दिने कुनै पनि सेवा सुविधा उपलब्ध गराइने छैन, त्यो सेवा सुविधाबाट वञ्चित गरिनेछ भनेर यो एउटा नीति पास गर्न सकोस्, अनि दलित समुदायले हो भन्ने सरकारले केही गर्न खोजेको छ, दलितलाई पनि मानवको रूपमा हेरेको छ भन्ने महसुस गर्थ्यो होला। त्यो अहिले सरकारले राम्रो कामको पनि हामीले प्रशंसा गर्नुपर्छ, 25 जिल्लामा दलित बालबालिकालाई बाल पोषण भत्ता दिएको छ, तर अहिले देशै
1: माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेलाई छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदय, विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू, त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू, तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो। धेरै मान्यज्यूहरूले राख्नुभएका विकास निर्माणका चासोहरू चाहिँ अब आउँछ मन्त्रालयगत विनियोजनमा, अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका यो मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीकै अगाडि मान्यज्यूहरूले ती कुराहरू राख्नुहुने नै छ केही त्यो। अब यसपछि आज चाहिँ सैद्धान्तिक छलफल, मूलत जुन 21-24 विनियोजन प्रस्ताव गरिएको छ त्यसको ठुलो रकम तल जान्छ, तर सङ्घीय सरकारले प्रयोग गर्ने रकमहरू र यहाँ मोटामोटी माथि एप्रोप्रिएसन गरिएका कुराहरूलाई हामीले आज छलफलको विषय बनाएका हौँ। म सरसर्ती मैले टिपेको छु मान्यज्यूहरूले उठाउनु भएका जिज्ञासाहरू। अब यो समताको शिक्षा स्वास्थ्यको विनियोजन अहिले सङ्घले कमै राख्छ, हामीले विनियोजन ठुलै गरे पनि धेरै शिक्षा स्वास्थ्यका कुराहरू चाहिँ हाम्रो संविधानको अनुसूची अनुरूप पनि सस्टेनेबल डेभलपमेन्ट गोल्सका प्राथमिकता अन्तर्गत पनि डेलिभरी लोकल डेलिभरी भएर त्यो ठुलो रकम खरबौँ चाहिँ तल नै जान्छ र यहाँ सङ्घले राख्ने रकमहरू कम नै हुन्छन्। स्रोतान्तर रकमान्तर गर्ने जस्ता विधिहरूमा पनि केही परिमार्जन गरिएको छ। यसपालि पुँजीगत खर्च द्रुत रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठुलो अधिकार अहिले प्रत्यायोजन गरेको छ। सम्बन्धित मन्त्रालयले नै स्रोतकै अन्तर्गत नै चाहिँ सोध्न पर्यो, किनकि ऋणका कुरा छन्, अनुदानका कुरा छन्, वैदेशिक र आन्तरिक स्रोतहरू यो सबै मिलाउनु पर्ने हुन्छ। तर विनियोजित रकमभित्रको रकमान्तर काम भएको शीर्षकबाट काम नभएको शीर्षकतिर सार्नको लागि वा भाइस वर्षा यो सबै गर्नको लागि चाहिँ सम्बन्धित मन्त्रालयहरूलाई ठुलो अख्तियारी प्रदान गरिएको छ। अर्को यो गणितमा अलिकति मान्यज्यूहरूले चासो राख्नु भएको छ। अब यो मैले बारम्बार भन्ने गरेको छु, यो राज्य आँखा चिम्लेर सिन्को नभाँच्दा पनि झन्डै झन्डै हाम्रो अनिवार्य दायित्व 14 खर्ब जति छ। तलब सुविधाका कुराहरू, ऋण सेवा ब्याजका कुराहरू छन्, सामाजिक सुरक्षा भत्ताहरूका कुराहरू छन्, त्यसैले त्यो चालु मोस्टली चालुमै प्रतिबिम्बित हुन्छ। यद्यपि एउटा डिफ्रेन्सिएसन चाहिँ हामीले गर्नुपर्ने हुन्छ, चालु भने सबै खराब, पुँजीगत भने सबै राम्रो पनि होइन। चालुभित्र शिक्षकको तलब जान्छ, स्वास्थ्य कर्मीहरूको तलब जान्छ, त्यो पनि विकासै हो। त्यसैले त्यसलाई ठ्याक्कै अलिकति अलि एक तह गहिरिएर हामीले विश्लेषण गऱ्यौँ भने त्यो थप स्पष्ट हुन्छ। र पुँजीगतमा जस्तो सवारी साधनको खरिद त्यो सधैँ उत्पादक नहुन पनि सक्छ नि, तर त्यो पुँजीगतमा रिफ्लेक्ट हुन्छ। भ्यू टावरहरूको निर्माण त्यो आफैमा उत्पादक नहुन सक्छ त्यो, त्यसैले पुँजीगतभन्दा राम्रो चालु भने नराम्रो भन्ने चाहिँ होइन। ठुलो रकम 600 अर्ब हामीले राजस्व बाँडफाँड सहित तल पठाएका छौँ, त्यसमा पनि यी कुराहरू चाहिँ लुकेका हुन्छन्। यद्यपि सारमा चालुको वर्चस्व ठुलो भयो भन्ने कुरामा हामी एकदमै सचेत छौँ। त्यसैले अब यो हामी चैतमा आयौँ, जेठमा बजेट लिएर आयौँ, तुरुन्तै चालुलाई काट्ने काटेर यसलाई अस्टेरिटीतिर जान सम्भव थिएन, त्यसको थालनी भने गरेका छौँ। यहाँहरूले जानकारी पाइ नै राख्नु भएको छ, विभिन्न आयोगहरूदेखि लिएर मन्त्रालयकै पनि कन्सोलिडेसन र 20 अर्ब जति त त्यहीँबाट हामी बचाउँछौँ भनेर भनेका पनि छौँ इत्यादि। यो कन्टिन्यू नै हुन्छ, यो प्रशासनिक सुधार टेक्नोलोजीको अवलम्बनले अब पहिले जस्तो धेरै मानिसहरू नचाहिने गतिविधिहरूमा यसलाई कस्ट कटिङ गरेर हामी अगाडि जाँदैछौँ। सङ्घीय निजामती विधेयक पनि आउँदैछ, त्यसमा पनि केही छलफलहरू हुने नै छन्। त्यसैले पनि यसपालि असाध्यै ठुलो ध्यान यो 20-21 खर्बले मात्र देश बन्ने भएन है, 70 खर्बलाई नै उत्तेलित गर्नु पर्यो। त्यो भनेको सार्वजनिक कोषभन्दा बाहिरको रकम पनि अब आकर्षित गर्नु पर्यो। र मैले हिजो पनि निवेदन गरेँ मान्य सांसदज्यूहरूलाई, 1 रुपियाँ सङ्घीय बजेटले 5 रुपियाँ निजी पुँजी तान्ने, क्राउड इन गर्ने गरेर हामीले विनियोजन गर्नुपर्ने हुन्छ, र हाम्रो अर्को 4-5 वर्षको बजेट यसैतिर केन्द्रित हुन्छ। सो अर्जुन दृष्टिमा यो अहिले यहाँ 17 खर्बको जति कुरा गरिएको छ, समग्र बजेट 21-24 आयो, तर मेरो ध्यान 74-58 अर्बतिर छ, अर्थात् जिडिपीको आकारतिर त्यहाँ पुर्याउनु पर्नेछ यो आर्थिक वर्षको अन्तमा। त्यसैले त्यहाँ पुर्याउनको लागि विनियोजन कुशलता दक्षता पनि हामीले देखाउनु पर्ने हुन्छ। यद्यपि अहिले यो साल हामी आउँदा आउँदै त्यो फिस्कल रुम असाध्यै साँगुरो थियो, ऋण तिर्नु परिहाल्यो, सभरेन कमिटमेन्टहरू भए, सिलिङहरू बाँडिसकिया थियो, अघि मैले भनेका अनिवार्य दायित्वहरू भइ नै हाले, र अघि एकजना मान्य सदस्यले राजस्वको कुरा उठाउनु भयो, यो ऋण लिएर ऋण तिर्ने राजस्वमा गरौँ हामी पनि सघाउन चाहन्छु, म त्यसको स्वागत गर्न चाहन्छु। यो सरकारले गर्न खोजेको त्यही हो। यसपालि असाध्यै महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ, ऋणमा होइन राजस्वमा 1580 अर्ब हामीले उठाउने लक्ष्य लिएका छौँ। सुशासनको जगमा, कम्प्लायन्सको जगमा, अहिले करका धेरै कुराहरू मान्यज्यू समक्ष मैले हिजो निवेदन पनि गरेँ, धेरैलाई फर्मलाइज गर्नुपर्नेछ, करको दायराभित्र ल्याउनुपर्नेछ, र अलिअलि हल्का आलोचना भएका विषयहरू पनि मकसद त्यही नै हो। कसरी हुन्छ यो अर्थतन्त्रलाई औपचारिकीकरणतिर लिएर आउँ, ट्याक्स नेटमा जोडौँ धेरैभन्दा धेरै करदाताहरूलाई, तर करको भार चाहिँ एकदमै न्यून वा लगभग नगण्य बनाउनेतिर हामी लागौँ, र त्यो सम्भव हुन्छ जब दायरा फराकिलो हुन्छ। त्यो त्यो लक्ष्यका साथ हामीले यत्रो प्रचण्ड बहुमत प्राप्त सरकारले पनि त्यो आँटेन भने यो कुनै पनि सरकारले गर्न सक्दैनन्, यो थाती राख्ने काम हुन जान्छ भनेर यसपालि त्यो सुरुमा झट्ट सुन्दा अप्रिय लागे पनि कालान्तरमा त्यो देशले मागेको कुरातिर हामी गएका छौँ। सभरन डेटका कुराहरू मैले निवेदन गरिसकेँ। अब ऋणै नलिने भन्ने भएन, तर ऋण जिडिपीको सापेक्षतामा अर्थात् अर्थतन्त्रको आकारको सापेक्षतामा एउटा वाञ्छित सीमाभित्र राख्नुपर्छ र लिएको ऋणले त्यो ऋणलाई तिर्न सक्ने क्षमता अर्थतन्त्रको सामर्थ्य बढ्दै जाओस्। डेट्स सुड पे फर देमसेल्भ्स भनेर भनिन्छ। त्यसैले त्यो उत्पादनमूलक क्षेत्रमा लगाउन सक्यो भने त जिडिपीको आकार बढ्छ। त्यसैले न्युमरेटर बढिरहेछ, डिनोमिनेटर पनि बढ्यो भने त्यो घटिरहेको हुन्छ रेसियो। हाम्रो लक्ष्य त्यो हो। त्यसैले हिजो मैले निवेदन गरिसकेको छु, झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ। अहिलेकै 43% 44%को हाराहारीमा रहन्छ र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन। अहिले हामी एकदमै लो स्ट्रेसमा छौँ। डेट सस्टेनेबिलिटीको विश्लेषण नियमित रूपमा भइराखेका हुन्छ। रेमिटेन्सको प्रभावले, एक्सपोर्ट्सको प्रभावले त्यसलाई हामीले सर्भिसिङ गर्न सकिरहेका हुन्छौँ भन्ने खालको विश्लेषण गर्दाखेरि यो 43-44 भनेको धेरै खराब होइन। धेरै मान्यज्यूहरूले तिमी त पहिला ऋणको विरोध गर्थ्यौ भने मैले कहिले पनि त्यसरी निरपेक्ष ढङ्गले बोलेको छैन, कहिले पनि बोलेको छैन मान्यज्यूहरूले। मैले बोलेको कुरा त्यो स्रोतको विश्वसनीयताबारे प्रश्न उठाएको हुन सक्छु, तर ऋण लिएर नै जिडिपी बढाउन सकियो, आर्थिक वृद्धिलाई चलायमान गर्न सकियो भने यो आफैमा ठुलो विषय होइन। तर ऋण लिएर अनुत्पादक क्षेत्रमा, चालु खर्चमा, रिटर्न नदिने क्षेत्रमा खर्च गर्यो भने चाहिँ यो बोझ बन्दै जान्छ। र अब जापान जस्तो मुलुकको त डेट टु जिडिपी रेसियो 200% छ, उसको राष्ट्रिय विश्वसनीयता र धेरै डेट डोमेस्टिक भएको हुनाले र उसको मुद्राको अन्तर्राष्ट्रिय क्रेडिबिलिटी भएको हुनाले उसले सक्यो। अमेरिकाको 100%भन्दा माथि छ, तर हामी 50 नाग्न हुँदैन, अहिले 43-44 छौँ। यद्यपि यो भूकम्पको बेलामा जम्मा 25 थियो, यो बढ्दै गएको हो। भूकम्पपछि हामीले ऋण लियौँ, कोभिडमा पनि ऋण लियौँ, अरू विकास निर्माणको आकाङ्क्षा पनि बढ्दै गएर अहिले 25% अफ जिडिपीबाट हामी 43% अफ जिडिपीमा छौँ। अर्थतन्त्र ठुलो हुँदै गयो भने यो स्वतः घट्दै जान्छ पनि, त्यसैले यसलाई म्यानेज गर्न सकिन्छ। मान्यज्यूहरूले यसमा चासो राख्नुभएको हुनाले मैले भने, मान्य नरेन्द्र केरुङले स्वास्थ्य बिमाको कुरा गर्नुभएको छ, चिन्ता छ यसलाई, तर यो असीमित दायित्व बन्यो भने 2124 अरबै स्वास्थ्य बिमामा खर्च गरियो भने पनि त्यो नपुग्न सक्ने हुन्छ। त्यसैले यसलाई कुन सीमाभित्र राख्ने र हिजो भनिए जस्तै विपन्नको सहारा राज्य बन्नै पर्छ, सब्सिडाइज नै गर्नुपर्छ, तर आय बढ्दै गएपछि हामीले यसलाई योगदानको आधारमा पनि इन्स्योरेन्स स्किमकै रूपमा अपरेसन गर्नुपर्ने हुन्छ र त्यो कोषलाई भायबल बनाउनुपर्छ। त्यसको प्रारम्भिक बिन्दु चाहिँ युनिभर्सलाइज गर्नुपर्ने हुन्छ, रिस्क पुललाई। तर यो स्वास्थ्य मन्त्रालयको विनियोजन छलफलमा अझ घनीभूत रूपले मान्यज्यूहरूले राख्नुहुने नै छ। अर्थ मन्त्रालयको बजेट 5 खर्बै हो कि भन्नुभयो योजनाका पूर्व उपाध्यक्ष, त्यहाँ एउटा सुन्ना गलत पढ्न जानुभयो कि जस्तो लाग्यो मलाई, त्यति धेरै छैन। अर्थ मन्त्रालयको त्यही 50-60 अर्ब कति छ यहाँहरूले लास्टमा देख्नु होला। अरू चाहिँ विविध भनेर राखिन्छ, जस्तो चुनावै गराउनु पर्यो 20-22 अरब त लाग्ला, त्यो रकम अहिले हामीले राखिराखेका हुन्छ एउटा कोषमा। चुनाव गराउनु पर्यो भने त्यसमा पछि विनियोजन हुन्छ, निर्वाचन आयोग लगायत सुरक्षा निकायहरूलाई त्यो विनियोजन गरिन्छ। त्यसैले भइपरि आउने इमर्जेन्सी क्राइसिसको बेलामा चाहिँ त्यो अर्थ मन्त्रालयले विविध शीर्षकमा राखेको हुन्छ र केही चाहिँ पेन्सनर्सहरूको तलब सुविधा यसपालि वृद्धि पनि भएको छ, ती कोषहरू पनि विभिन्न शीर्षकमा राखिएको हुन्छ। अर्थ मन्त्रालय आफैको खासै ठुलो विकास कार्यक्रमहरू छैन र त्यसमा पनि विनियोजन विधेयकमा यहाँहरूले देखिहाल्नुहुनेछ कति आइटममा के भएको भन्ने कुरा। सडक गाउँठाउँका कुराहरू सम्बन्धित मन्त्रालयकै विनियोजनमा छलफल गर्नुहुने नै छ। चालु पुँजीगत लगायतको सन्तुलन यहाँ दोहोरियो, त्यो मैले स्पष्ट पारिसकेँ। मान्य राजेन्द्र राईले सबैलाई खुसी पार्छु भन्दै हिँड्नु भएको थियो भने मैले त्यस्तो त बोलिनँ होला कहिले पनि। धेरै मानिस खुसी नै भएको पाएको छु, तर बजेटको पुनर्लेखन गर्नुहोला भने बजेटको पुनर्लेखन हुन्छ अर्को वर्ष। मान्य निराशा चौधरी ले सुदूरपश्चिम लगायतका कुराहरू गर्नुभएको छ, यो सुप भनेरै नछुटिए पनि समग्र राष्ट्रिय कार्यक्रमहरूको भौगोलिक वितरण सकेसम्म न्यायोचित नै भइराखेको हुन्छ। त्यसैले मधेस, कोशी, सुप भनेर नभनिए पनि अब सामाजिक सुरक्षाको कार्यक्रम 120 अर्ब छ नि त, त्यो त सबै नागरिकलाई हो नि, त्यसैले त्यो ठ्याक्कै आफ्नो शब्द नै, खोजेको शब्द नै नपाइए पनि यसमा अलिक गहिरिएर हामीले वर्गीकरण गऱ्यौँ भने धेरै नै छ। यद्यपि कर्णाली, सुप र मधेसलाई अलि विशेष प्राथमिकतामा हामीले राखेकै हो यसपटक। अब अलि क्षेत्रगत कुराहरू मान्यजीहरूले उठाउनु भएको छ, कृषि लगायत धेरै विषयहरू, मद्रासा शिक्षाको विषय राम्ररी राख्नु भएको छ, शिक्षाकोमा सायद मान्यजीले अझ घनीभूत यसमा छलफल उठाउनु होला, शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा गरिबीलाई यथावत, गरिबीसँग सम्बन्धित कार्यक्रमहरूलाई कन्टिन्युटी गरेको छु, निरन्तरता दिएको छु, तर मकसद भनेको निम्न आयलाई मध्यम वर्गमा उकास्ने नै हो, त्यो दिगो आर्थिक वृद्धिबाट मात्र सम्भव छ, दिगो आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई नै उद्वेलित पार्नुपर्छ भन्ने त्यो सैद्धान्तिक धारबाट यो बजेट बनेको हो। कर्णालीको विषय, राजमार्गको विषय, अलि विनियोजन, यो पातलो विनियोजन विधेयकमा त त्यो थिएन, मान्यजीवहरूले उठाइहाल्नु भए भएर मैले भने, भौतिक पूर्वाधार अथवा पूर्वाधार विकास मन्त्रालयको विनियोजनमा देखिने नै छ, काम सुरु भएर काम भएको खण्डमा त्यो रकम थप्न सकिने सुविधा सम्बन्धित मन्त्रालयलाई हुन्छ नै, त्यसैले सुरुमा रकम कम पर्यो कि भनेर त्यति धेरै चिन्ता गर्नु पर्दैन। हाम्रो पुरानो रोग के थियो भने रकम 20-30 अरब राखिदिने, ठेक्कापट्ट लगाउँदैमा 8 महिना जान्थ्यो र त्यो रकम नखर्च नहुने, त्यसैले अहिले बरु थोरै रकमबाट सुरु गरौँ, काम भएको खण्डमा त्यहाँ रकमान्तर गरेर र अर्थ मन्त्रालयको सहमतिमा स्रोतान्तरै गरेर पनि त्यहाँ गर्न सकिने भन्ने कुराहरू नै छन्। शिक्षाको मोडलबारे, अब यो वृद्धि र व्यवस्थापनको बारेमा मान्य अर्क साम्पाङ, अर्क राईले राख्नु भएको छ, त्यो एउटा सैद्धान्तिक धार अब ठिकै पनि हो, अब यसलाई विभिन्न मन्त्रालयहरूका कार्यक्रममा पनि थप पृष्ठपोषण हुन्छ होला नै। मान्य खुसबु ओलीले यो अधिकार चाहिँ कार्यपालिकाले खोसेको हो कि भन्ने आशय व्यक्त गर्नुभएको छ, अब यो वेस्टमिन्स्टर प्रणालीमा यही नै हो, ओभरअल म्यान्डेट लेजिस्लेचरले दिन्छ कार्यपालिकालाई, कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो, त्यसैले यो सार्वभौम नै छ, मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ, सम्मानित सदनले राख्छ, सरकार बनाउने, सरकार ढाल्ने, तर त्यहाँ वेस्टमिन्स्टर प्रणालीमा अब अङ्कगणित बहुमतीय प्रणालीमा एक एउटा चाहिँ स्थापित मान्यता छ नै, तर यो हरेक खुद्रे गतिविधिहरूमा संसदमा आउन सम्भव नभएर यो विश्वव्यापी अभ्यास 200-300 वर्षको संसदीय अभ्यासले गर्दाखेरि यो यसरी नै प्रत्यायोजन नै गर्ने हो। अझ धेरै समृद्ध लोकतान्त्रिक मुलुकहरूमा त जस्तो ट्रेड नेगोसिएसन, संयुक्त राज्य अमेरिकाकै उदाहरण लिने हो भने ट्रेड नेगोसिएसन गर्ने अधिकार वास्तवमा कङ्ग्रेसको हुन्छ, तर त्यहाँ दफा दफा हरफ हरफमा नेगोसिएसन संसदले गर्न थाल्यो भने त्यो ड्रिल कहिले पनि नहुने भएर उसले एकमुष्ट अधिकार कार्यपालिकालाई दिएको हुन्छ, प्रेसिडेन्सीलाई दिएको हुन्छ, र विभिन्न उसले कार्यपालिकाले गरेका डिलहरूलाई संसदले अप अर डाउन, यस अर नो मात्र भन्न पाउने गरेर पनि त्यो फङ्सनल बनाउनको लागि विभिन्न कम्प्रोमाइजेस भएका हुन्छन्। तर यो ठिक भएन, विनियोजन विधेयक यसरी नगरौँ, अब सबै कुरा चाहिँ यहीँ आउनुपर्छ भन्ने हो भने यो पनि त्यो निर्णय गर्ने अधिकार फेरि यहीँ हो, ऐन बन्ने यहीँ हो, त्यसैले यसरी जाउँ भन्ने कुरा चाहिँ बहस गर्न सकियो, तर एउटा स्थापित अभ्यास विशिष्ट कारणहरूले अनुभवका आधारमा खारिँदै माझिँदै पनि आएको हुन्छ, तर सुधार्दै सुधारको आवश्यकता महसुस भयो भने त्यो गर्न सकियो पनि। मान्य पार्वती विकलले जातीय विभेदका कुराहरू गर्नुभएको छ, अघि मैले इङ्गित गरिसकेँ, यी कुराहरू छुट्टै शीर्षक नभए पनि एउटा थ्रेड चाहिँ समन्यायिक समाज, समावेशी समाज को कल्पना गर्दै गर्दाखेरि, इन्क्लुसिभ ग्रोथका कुराहरू गर्दै गर्दाखेरि यिनीहरू चाहिँ परोक्ष वा प्रत्यक्ष रूपमा सम्बोधन भएर नै गएका हुन्छन् भन्ने कुरा म यहाँहरू समक्ष आश्वस्त गराउँदै मोटामोटी विनियोजन विधेयकको सैद्धान्तिक छलफलमा उठेका विषयहरूलाई मैले यति सम्बोधन गरेँ। मान्यजीवहरूले अब मन्त्रालयगत छलफलमा भाग लिँदाखेरि सम्बन्धित मन्त्रीजीवहरूले जवाफ दिनुहुने नै छ। हस्त, धेरै धेरै धन्यवाद।
3: नियमावलीको कुन नियमापत्ति मान्य सदस्य? के आकस्मिक विषय? आकस्मिक विषयको विषयवस्तु माइक दिनुहोस् एकछिन। मान्य सदस्य छोटकरीमा एक मिनटभित्र आफ्नो कुरा राख्नुहोस्।
4: सभामुख महोदय, समयका लागि धन्यवाद छ। आज मात्रै नवलप्रासी जिल्लाको सुस्ता क्षेत्रमा भारतीय एसएसपी बल नेपाल प्रवेश गरी त्यहाँ ठुलो समस्या सिर्जना भएको छ। सभामुख महोदय, नेपालको भूमिमा छिरेर गस्ती गरेको छ र त्यहाँ त्यसपछि आतंक सिर्जना गरेपछि स्थानीयवासीहरू एकजुट भई त्यसको प्रतिकार गरेका छन् र पछि स्थानीयवासीले लखेटेका छन्। म यो सम्मानित सदनमा सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु र म भन्न चाहन्छु कि नेपाल सरकार के हेरेर बसेको छ। सभा हामीले त्यसै भनेका छैनौँ, यो प्रतिपक्षको विषय मात्र होइन, यो सिङ्गो नेपालको विषय हो, नेपालको एजेन्डा हो। र आज सभा प्रधानमन्त्रीले सदनमा जसरी बोल्नुभयो र नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका कारण आज भारत यो नेपाल र भारतको धेरै सीमा क्षेत्रमा समस्या भएको छ र एसएसपी बलले नेपाली जनताहरूलाई समस्या दिइरहेका छन्। र आज म धन्यवाद भन्न चाहन्छु ती सुस्थावासीलाई जसले त्यहाँको चाहिँ प्रतिकार गरेका छन्, एसएसपीको प्रतिकार गरेका छन् र लखेटेका छन्। म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु र ती राष्ट्रवादी जनताहरूलाई म नमन व्यक्त गर्न चाहन्छु र म टोपी खोलेर शिर झुकाएर ती राष्ट्रवादी सुस्थावासीहरूलाई म धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय, धन्यवाद।
3: मान्य सदस्यहरू, विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यहीँ समाप्त हुन्छ। अब म विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय एवं सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर समेत दिनका लागि यही 2083 साल असार 1 गतेदेखि 4 गतेसम्मका दिनहरू तोकेको छु। साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा विभिन्न मन्त्रालय एवं सचिवालय र सो मन्त्रालय एवं सचिवालयसँग सम्बन्धित विभिन्न शीर्षकहरू अन्तर्गतको छलफलमा भाग लिनुहुने मान्य सदस्यहरूको नाम सम्बन्धित संसदीय दलका पदाधिकारी मार्फत सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने दिन बैठक बस्नुभन्दा 1 घन्टा अगावै कार्यव्यवस्था शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालयमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरू, विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 148 बमोजिम खर्च कटौतीको प्रस्तावको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले 2083 साल जेठ 31 गते दिनको 4 बजेभित्र विधेयक शाखा प्रतिनिधि सभामा दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौड्याललाई राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफलमा प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। माननीय सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आआफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यहरूलाई 3 मिनटको समय निर्धारण गरिएको छ। मान्य सदस्यहरू, विधेयकको छलफलमा भाग लिनुहुने केही मान्य सदस्यहरूले निर्धारित समयभन्दा ढिलो गरी नाम दिने गर्नुभएकोले तोकिएको समयभित्र आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीलाई उपलब्ध गराई सहयोग गर्न अनुरोध गर्दछु। सर्वप्रथम मान्य सदस्य कृपा महर्जन। मान्य सदस्य विश्वराज पोखरेल उठ्नु भएको हो।
2: सम्माननीय सभामुख महोदय, म अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै केही सुझाव प्रस्तुत गर्न चाहन्छु। अभौतिक संस्कृति नै भौतिक संस्कृतिको जननी हो। नेपालको सभ्यता, इतिहास र राष्ट्रिय पहिचानको मूल आधार अभौतिक संस्कृति सम्पदा हो। मन्दिर, दरबार र स्मारकहरू देखिने सम्पदा हुन्, तर तिनलाई जीवन्त बनाउने शक्ति हाम्रो जात्रा, पर्व, नाच, भजन, भाषा, लोककला, मौलिक ज्ञान, सिप र सामाजिक अभ्यासहरू हुन्। नेपाल विश्वको भूभागको केवल 0.03% हिस्सा ओगट्ने राष्ट्र हो, तर सांस्कृतिक विविधता दृष्टिले संसारकै सम्पन्न राष्ट्रमध्ये पर्दछ। भूगोलले पनि संस्कृति निर्धारण गर्ने गर्दछ। हिमालमा शेर्पा समुदायका मौलिक परम्परा छन्। पहाडमा गुरुङ, मगर, तामाङ, राई, लिम्बू, नेवार लगायतका समुदायका भाषा, संस्कार र जीवन पद्धति छन्। तराईमा थारू, मधेसी तथा अन्य समुदायका आफ्नै विशिष्ट पर्व, लोक संस्कृति र ज्ञान प्रणाली छन्। काठमाडौँ उपत्यकाका जात्रा पर्व, देवी नाच, दफा भजन तथा गुठी परम्पराले हजारौँ वर्षदेखि हाम्रो सभ्यतालाई निरन्तरता दिएका छन्। कर्णालीका देउडा गीत, सुदूरपश्चिमका गौरा पर्व, थारू समुदायको सखिया नाच, किराँत समुदायको मुन्दुम परम्परा, गुरुङ समुदायको रोदी संस्कृति, मधेसका लोकगीत तथा उपत्यकाका जात्रा र नाचहरू केवल सांस्कृतिक अभ्यास मात्र होइनन्, यी नेपाल राष्ट्रका जीवित इतिहास। तर आज यस्ता सम्पदा संरक्षणको अभाव, आर्थिक स्रोतको कमी, बढ्दो सहरीकरण, वैदेशिक पलायन तथा पुस्तान्तरणमा आएको अवरोधका कारण सङ्कटमा पर्दै आएका छन्। सम्माननीय सभामुख महोदय, ढुङ्गा, इट्टा र काठबाट बनेका सम्पदा फेरि बनाउन सकिन्छ, तर पुस्तौँदेखि हस्तान्तरण गरिआएको संस्कृति हरायो भने यो सधैँका लागि हराउँछ। त्यसैले अभौतिक सम्पदा संरक्षण कुनै सांस्कृतिक कार्यक्रम मात्र होइन, यो राष्ट्रको स्मृति, पहिचान र आत्मा जोगाउने अभियानको रूपमा सञ्चालन गर्नुपर्दछ। प्रस्तुत विधेयकमा मुख्य जिम्मेवारी मन्त्रालयमा केन्द्रित गरिएको देखिन्छ, तर संस्कृति मन्त्रालयले मात्रै संस्कृति जोगाउन सकिँदैन, किनभने संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले संघ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्। हरेक जात्रा, भाषा, भजन, नाच, लोककला, परम्परागत ज्ञान र सिपको वैज्ञानिक अभिलेखीकरण गरियोस्। साथै लोप उन्मुख
1: मान्य सदस्य प्रकाश चन्द्र परियार, त्यसपछि मान्य सदस्य परमिला कुमारी गच्छदार।

0: सम्मानीय सभामुख महोदय, म आज अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथिको छलफलका लागि केही सुझाव सहित केही बुधाहरू पनि राख्न चाहन्छु। यो विधेयक युनेस्को 2003 को महासन्धि र नेपाल को संविधान को मर्म अनुसार जुन धारा 32 अनुसार भाषा र संस्कृति को हक कार्यान्वयन गर्न ल्याएको देखिन्छ। यो अत्यन्तै सकारात्मक छ किनभने नेपाल बहुजाति बहु सांस्कृतिक बहुभाषिक मुलुक हो जुन चाहिँ नेपालका लागि हाम्रा यी मौलिक परम्पराहरू नै अन्तर्राष्ट्रिय पहिचान पनि हुन्। यो विधेयकले पुस्तादेखि चलिआएको अमूर्त ज्ञानहरूलाई कानुनी संरक्षण दिने आधार पनि खडा गरेको छ। यो मुख्य छलफलका लागि केही विषयहरू म राख्न चाहन्छु सभामुख महोदय। सिफारिस समितिको संरचना जुन दफा 5 छ, जसमा चाहिँ 7 सदस्य समितिमा सरकारी अधिकारीहरू प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरू पनि रहेको छ। यसमा सम्बन्धित समुदायका प्रतिनिधि र विज्ञहरू विषयगत विज्ञहरूलाई पनि अनिवार्य समावेश गरिनुपर्छ ताकि निर्णय प्रक्रिया गर्न चाहिँ प्रक्रियामा समावेशी होस् भन्नको लागि। त्यसै गरी समुदायको वास्तविक सहमति र स्वामित्वको कुरामा जुन दफा 3 छ, अभिलेखन लेखीकरण गर्दा चाहिँ समुदायको सहमति र सहभागिताको कुरा गरिएको छ दफा 3। यो प्रक्रियालाई औपचारिकतामा मात्र सीमित नगरी समुदायको अग्राधिकारलाई ऐनमै स्पष्ट रूपमा सुनिश्चित गरिनुपर्दछ। र 3 तहको कार्यगत स्पष्टता जुन दफा 10 संविधानले तिनै तहलाई चाहिँ सांस्कृतिक अधिकार दिएको छ। यो सङ्घीय विधेयकले प्रदेश र स्थानीय तहसँगको वित्तीय र प्रशासनिक समन्वय कसरी गर्छ भन्नेमा चाहिँ अझै स्पष्टता आवश्यक छ ताकि काम गर्दाखेरि दोहोरोपन नहोस् भन्नको लागि। त्यसै गरी यो व्यावसायिक उपभोक्ता र मौलिकताको रक्षा जुन दफा 7 छ, समुदायलाई सम्पदाको व्यावसायिक उपयोग गर्ने अधिकार दिएको छ तर व्यापारीकरणले सम्पदाको मौलिकता र सांस्कृतिक मूल्य नष्ट हुन नदिन स्पष्ट सुरक्षात्मक मापदण्डहरू ऐनमै उल्लेख हुनुपर्दछ। तोकिए बमोजिमको सीमा जसमा चाहिँ विधेयकका धेरै महत्त्वपूर्ण कार्यविधिहरू जस्तै सूचीकरण मापदण्ड
1: माननीय सदस्य गणेश कार्की, त्यसपछि माननीय सदस्य समीक्षा बासकोटा।

सम्माननीय सभापति महोदय, देश भनेको सिमाना नागरिक मात्रै पनि होइनन्। देश भनेको नागरिकले प्राप्त गरेको ज्ञान, रैथाने ज्ञान, सिप, जात्रा, लोकगीत, भजन, धेरै कुराहरू जोडेर देश भन्छ। हामीले यसलाई आजसम्म कहिले पनि कानुनी रूपमा पहिचानै दिएका रहेन रहेछौँ। हुन त 2003 युनेस्कोले कन्भेन्सन फर द सेफगार्डिङ अफ द इन्टेन्जिबल कल्चरल हेरिटेज भनेर पारित गरेको थियो। सन् 2010 नेपाल त्यसको पक्ष राष्ट्र भएको थियो, तर 16 वर्षसम्म पनि यो कानुन बन्न सकेको थिएन। ढिलो गरेर भए पनि हामीले थाहा पायौँ कि देश भनेको देखिने कुरा मात्रै होइन रहेछ, नदेखिने अभौतिक कुराहरू पनि रहेछन्, र पुस्तौँ पुस्ता विरासतका रूपमा आएका कुराहरू भनेर हामीले मानेका कुराहरू, हाम्रा रैथाने ज्ञानहरू चाहिँ हामीले पुरानो पुस्ताबाट नासोका रूपमा अब आउने पुस्तालाई फर्काउनु पर्ने सापटीका रूपमा पाएका रहेछौँ भनेर थाहा पायौँ। अब आउने पुस्तालाई सापटी फिर्ता गर्नका लागि, यसको कानुनी पहिचान दिनका लागि जुन यो विधेयक आएको छ, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, यसको खुला मनले स्वागत गर्दछु। हाम्रो संविधानको धारा 32 भाषा र संस्कृतिको हकलाई मौलिक हक मानेको छ, र धारा 51 देशको सांस्कृतिक विविधता कायम राख्दै यसको संरक्षण गर्ने नीति निर्देश गरेको छ। यो सबै कुरालाई समेट्दै गर्दा मानवहरू बिचमा रहेको मान्छेले

0: ठुलो प्राप्ति त्यही हुन्छ। यो विधेयकमा राम्रा कुराहरू असाध्यै धेरै छन्, तर अझै सुधार्नुपर्ने केही कुराहरू छन्। जस्तै स्थानीय समुदायको स्वामित्व र अधिकार अझै स्पष्ट हुनुपर्छ। रैथाने ज्ञानका लागि कसैले व्यावसायिक रूपमा प्रयोग गर्छ, आर्थिक लाभ लिन्छ भने थोरै भए पनि लाभको केही प्रतिशत त्यो स्थानीय समुदायमा, त्यो रैथाने ज्ञान बोक्ने पुस्तामा, त्यो समुदायमा रोयल्टीका रूपमा केही जाने व्यवस्था पनि गरिनुपर्छ। समग्रमा नेपालको मौलिक पहिचान, सांस्कृतिक विविधता र राष्ट्र गौरवको संरक्षणका लागि यो विधेयक समयानुकूल, आवश्यक र स्वागतयोग्य रहेको धारणा व्यक्त गर्दै आवश्यक सुधारसहित पारित गरौँ भन्दै म यस विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य समीक्षा बासकोटा, त्यसपछि माननीय सदस्य अनुष्का श्रेष्ठ।

0: सम्माननीय सभामुख महोदय, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 को सैद्धान्तिक छलफलमा म आफ्नो केही धारणा राख्न चाहन्छु। हामीले धेरै देख्ने कुराहरू गर्छौँ, हामीले सेफोक्सुन्डो देख्छौँ, रारा देख्छौँ, सिजा देख्छौँ, गढीमाई देख्छौँ, पाथीभरा देख्छौँ, रामा रोशन देख्छौँ, बढी मालिका देख्छौँ, गोसाई कुण्ड, पाँच पोखरी देख्छौँ, चन्दननाथ देख्छौँ, तर तीसँग जोडिएका किम्बदन्तीहरू देख्दैनौँ। ती किम्बदन्तीहरूलाई कसले देख्ने त भन्दा यी यस्तै अभौतिक सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न बनेको विधेयकले देख्नेछ भन्ने आशा लिएको छु। हरेक मठ मन्दिर हरेक पवित्र स्थलसित जोडिएका केही किम्बदन्तीहरू छन्, ती अभिव्यक्तिहरू छन्, ती लिपिहरू छन्, तिनीहरूलाई पनि यसले अभौतिक सांस्कृतिक सम्पदा इन्ट्यान्जिबल कल्चरल हेरिटेज यसले प्रवर्धन र सम्वर्धन गर्छ भन्ने मलाई लाग्छ। संविधानमा हामीले लेखेका रहेछौँ धारा 3 राष्ट्र बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भन्यौँ, तर हामीले हाम्रा बहुजातीय बहुभाषिक बहुविशेषताहरूलाई बहुसांस्कृतिक विशेषताहरूलाई बिर्सेको छ र यो इन्ट्यान्जिबल यो अभौतिक सांस्कृतिक सम्पदाले अब यसको जगेर्ना गर्नेछ भन्ने म विश्वस्त छु। त्यसमा सामाजिक व्यवहार र अनुष्ठान र जात्रा पर्वहरू पनि युनेस्कोले चाहिँ रिकग्नाइज गरिसकेको रहेछ। युनेस्कोले हामीले वैदिक उच्चारण वैदिक मन्त्र उच्चारण या त वैदिक रिसाइटेसनलाई हामीले त्यति मान्यता दिँदैनौँ, तर 2003 युनेस्कोले के भनेछ भन्दा युनेस्को प्रोक्लेम द्याट ट्रेडिसन अफ वैदिक चान्टिङ अ मास्टरपिस अफ द ओरल एन्ड इन्टान्जिबल हेरिटेज अफ ह्युम्यानिटी भनेर उसले त्यतिखेर मानव सभ्यताको वैदिक रिसाइटेसन चाहिँ एकदमै ठुलो इन्ट्यान्जिबल हेरिटेज हो भन्यौँ, तर हाम्रै घर अगाडि भएको मन्त्र उच्चारणलाई हामीले त्यति प्रवर्धन गरेको छैन। यो अभौतिक संस्कृति सम्पदाले जगेर्ना गरोस् भन्ने लाग्छ। त्यस्तै वैदिक सनातन हिन्दू दर्शनको बारेमा कुरा गर्छौँ हामी, तर वेद इज अ टोटल नलेज र यसलाई साइन्ससित जोडेर हामी हेर्दैनौँ, त्यसलाई पनि हामीले हेर्न सकौँ र यसलाई युनिभर्सल कन्स्टिट्युसनको रूपमा लिएर अगाडि बढ्न सकौँ भन्ने लाग्छ। हार्वर्ड र एमआइटीमा संस्कृत भाषा पढाइन्छ, तर हाम्रा शिक्षा पद्धतिबाट हामीले हाम्रो संस्कृत भाषालाई त्यतातिर पनि हामीले हेर्नुपर्ने जरुरी छ। हामी विश्वलाई नेपालले विश्वको नेतृत्व लिन सक्छौँ भन्ने विश्वास राख्छौँ कि राख्दैनौँ थाहा छैन, तर मलाई के लाग्छ भने नेपाल टु लिड द वर्ल्ड, तर कसरी नेपालले विश्वको नेतृत्व लिने हो भने यही इन्ट्यान्जिबल कल्चरल हेरिटेजबाटै नेपालले विश्वको नेतृत्व लिन्छ। यो हाम्रो सफ्ट पावर हो, योग ध्यान यज्ञ यी हाम्रा सफ्ट पावर हो, बुझ्न मात्र बाँकी छ, यो बुझिन्छ भन्ने म चाहन्छु। हस्त, धन्यवाद।
1: माननीय सदस्य अनुष्का श्रेष्ठ, त्यसपछि माननीय सदस्य रिमा विश्वकर्मा।
2: सम्माननीय सभामुख महोदय, 18 अप्रेलमा वर्ल्ड हेरिटेज डेको बधाई दिँदै गर्दाखेरि मेन्सन गरेको थिएँ कि हामीले आफ्नो हेरिटेज कन्जर्भेसनमा ट्यान्जिबल हेरिटेज देखिने भौतिक संरचनालाई मात्र हाम्रो एन्सियन्ट मोन्युमेन्ट प्रिजर्भेसन एक्ट 2013 विक्रम सम्बतले कभर गरेको छौँ, त्यसैले यो अभौतिक संरचनालाई अभौतिक सभ्यतालाई इन्ट्यान्जिबल हेरिटेजलाई प्रोटेक्ट गर्ने एक्ट निकै नै स्वागत योग्य छ।

0: प्रश्न जहिले आउँथ्यो कि हाम्रो यो जात्रा पर्वहरूलाई चाहिँ साँच्चै कसले फन्ड गर्दोरहेछ, कसले सपोर्ट गर्दोरहेछ, किनभने यो त भव्यताका साथ हुन्छन् भनिरहँदाखेरि गुठी कर्पोरेसन एक्ट, नेसनल कल्चरल पोलिसीले आजसम्म धानिरहेको रहेछ। यसले एउटा प्रश्न पनि निम्त्याउँछ होला, साँच्चै कल्चर आफ्नै हिसाबले, जुन धेरै पूर्ववक्ता सांसदज्यूहरूले पनि भन्नुभयो, 2010 मात्रै हामी चाहिँ सिग्नेट्री भएको हौँ 2003 युनेस्को कन्भेन्सनको, तर हाम्रो परम्परा त त्योभन्दा सदियौँ अगाडिदेखि चलिआएको छ त कुनै इन्टरफियरेन्स बाहेक। सो अहिले आएर यो इन्टरफियरेन्स भन्ने कि यो इन्भल्भमेन्ट सरकारी चाहिँ किन चाहियो त, किन बिल नै चाहियो? कति देशहरूले जस्तो इन्डियाले त बिल बनाएर गर्नु हुँदैन भन्दाखेरि चाहिँ साँच्चीकै हाम्रा कुराहरू हराउँदै नै छन् भन्ने यो तथ्य चाहिँ एकदमै भएकोले अहिले यो लिगल प्यारेन्ट एक्ट नै आउनु चाहिँ निकै स्वागत योग्य छ। के आशा गर्छु भनेदेखि यस प्यारेन्ट एक्टले जुनले धेरै कुरा समेटिसकेको छ, अब समितिमा दफावार छलफलमा आइरहँदाखेरि, स्टेक होल्डर कन्भर्सेसन हुँदाखेरि, इन्ट्यान्जिबल भनेको के त, अभौतिक भनेको के? खाना खान मिल्छ, छुन मिल्छ, समात्न मिल्छ, तर रेसिपी मिल्दैन, त्यसलाई इन्ट्यान्जिबलमा गर्नुपर्छ। कपडा टेक्सटाइल छुन मिल्छ, छान्न मिल्छ, ट्यान्जिबल हो, तर बुन्ने तरिका, त्यो स्किल इन्ट्यान्जिबल हो। अहिले मैले लगाइरहेको पहिरनको बुट्टालाई माकसी भन्दोरहेछ, मलाई थाहा थिएन, कताबाट थाहा पाएँ त भन्दाखेरि यो बुन्ने थाहा भएको बहिनीले मलाई भन्नुभयो कि उहाँको हजुरआमाले भन्नुभयो यसलाई माकसी भन्छ भनेर, यस बुट्टालाई। सो यसरी हामीले यस प्यारेन्ट एक्ट बनाउँदै गर्दाखेरि हो, हाम्रा जात्रा गीत सङ्गीत गर्दै गर्दाखेरि अभौतिकमा हाम्रा रेसिपीहरू, हाम्रा विभिङ बुनाइका टेक्निकहरूलाई पनि संरक्षण गर्नुपर्छ, र भाषा लिखित र मौखिक रिटन एन्ड स्पोकन ल्याङ्ग्वेजेसलाई हामीलाई साँच्चीकै प्रोटेक्ट गर्ने केही नै पनि छैन। यस सन्दर्भमा के पनि भन्न चाहेँ भनेदेखि, हामीले कसको उदाहरण लिन सक्छौँ भनेदेखि, जापान र साउथ कोरियाको हामीले उदाहरण लिइरहँदाखेरि चाहिँ हामीले खालि संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ, र एउटा कोषको पनि अवधारणा जसले चाहिँ निरन्तरता यसलाई प्रोटेक्ट गरिरहनेछ। अब आउँदो दिनमा समितिमा यसमा दफावार छलफलमा धेरै सरोकारवालाहरूसँग चाहिँ संवाद गर्ने नै छौँ। धेरै स्वागत योग्य छ, हस्त धन्यवाद।
1: माननीय सदस्य रिमा विश्वकर्मा, त्यसपछि माननीय सदस्य ताहिर अली भाट।

0: सम्मानीय सभामुख महोदय, आजको विश्व भनेको सैन्य सामर्थ्य र आर्थिक सबलताले मात्र होइन, सांस्कृतिक परम्परा सभ्यताले डुराइरहेको विश्व हो। विश्वको मानचित्रमा नेपाल भूगोलका हिसाबले एउटा सानो सानो जस्तो देश देखिए तापनि जब सांस्कृतिक सम्पदाका कुरा आउँछन्, प्राकृतिक विविधताका कुरा आउँछन्, हामी एकदमै समृद्ध राष्ट्र छौँ। र देखिने कुरा त सबैको नजरमा पर्ने भयो, यो नदेखिने अमूर्त सम्पदालाई कानुनी मान्यता दिएर संवर्धन प्रवर्धन गर्ने जुन हाम्रो सरकारको यो प्रयास छ त्यो वास्तवमै स्वागत योग्य छ, हामी धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। मलाई लागेका केही कुराहरू यहाँहरू समक्ष राख्न चाहन्छु। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो भन्ने कुरा त भनिरहनु परेन। पछिल्लो राष्ट्रिय जनगणनाले नेपालमा 142 जातीय समुदायको पहिचान गरेको रहेछ। अब ती जातीय प्रत्येक जातीय समुदायको आफ्नै भाषा छ, संस्कृति छ, पर्व छ, उत्सव छ, खाने कुराहरू छन्, होइन, परम्परागत ज्ञान छन्, जीवनशैली छ। यसले चाहिँ के दर्शाउँछ भने हामीले यो विधेयक तयार गर्दै गर्दाखेरि यो विधेयकको दायरालाई अलिकति फराकिलो चाहिँ बनाउनुपर्छ, ताकि सबैले कानुनी प्रतिनिधित्व पनि पाउन्, मान्यता पनि पाउन्, होइन। र अर्को चाहिँ हामीले यो पुस्तौँ पुस्तादेखि हस्तान्तरण हुँदै आएको सम्पदालाई संरक्षण गर्ने, प्रवर्धन गर्ने भन्दै गर्दाखेरि नयाँ पुस्ताले सृजना गरिरहेको सांस्कृतिक अभिव्यक्ति जुन चाहिँ डिजिटल सिभिलाइजेसन छ, डिजिटल जेनेरेसन छ, त्यसलाई हेर्ने दृष्टिकोणलाई पनि समेट्नुपर्छ जस्तो मलाई लाग्छ, होइन। अर्को चाहिँ ओनरसिपको कुरा आउँछ। यो विधेयकले चाहिँ कसरी हाम्रो अभौतिक सांस्कृतिक सम्पदालाई चाहिँ बजारीकरण गर्ने कुरा पनि उठाएको छ, तर यो एकदमै कम्प्लेक्स विषय हो जस्तो लाग्छ। दफा 3 चाहिँ यसको अधिकार चाहिँ 3 तहलाई दिएको देखिन्छ, यसले चाहिँ अधिकार बाँझिन्छ कि जस्तो देखिन्छ। अर्को चाहिँ स्वामित्वको कुरा पनि आउँछ होला, होइन। अब अधिकार दिँदै गर्दाखेरि अब यसमा चाहिँ अब साझा स्वामित्वको विषय हो यो अभौतिक सांस्कृतिक सम्पदा भनेको चाहिँ। यसमा अब समुदायले पनि क्लेम गर्न मिल्छ, जातिले पनि क्लेम गर्न मिल्छ, प्रदेशले पनि क्लेम गर्न मिल्छ, स्वयं सर्जक अब मौलिक जसले सृजना गर्नुभएको छ उहाँले पनि क्लेम गर्न मिल्ने भएर यो साझा स्वामित्वलाई हामीले कसरी ब्यालेन्स गर्ने एउटा त्यसमा फोकस हुनुपर्छ होला। अर्को भनेको चाहिँ यसको बजारीकरणमा ध्यान दिँदै गर्दाखेरि चाहिँ यसको मौलिकता जब त्यसमा अर्थ जोडिएर आउँछ, मौलिकतालाई पनि कसरी संरक्षण गर्ने, यो बजारीकरण, व्यवसायीकरण र संरक्षण सन्तुलनलाई हामीले विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। मैले हाम्रो मित्र राष्ट्र भारतमा भएको एउटा प्रसङ्ग जोड्न चाहे। केही समय अगाडि चाहिँ त्यहाँ राजस्थानी समुदायको एउटा सांस्कृतिक उत्पादन जुन जुत्ती छ त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय ब्रान्डले चाहिँ नकल गर्यो, होइन, कपी गर्यो भनौँ न, अनि त्यसले एउटा विशेष बहस, एकदम सिरियस बहस छेडेको थियो मित्र राष्ट्रमा। अब हाम्रा पनि त्यस्तै सांस्कृतिक उत्पादनहरू छन्, जस्तै पालपाली ढाकाको कुरा आउला, होइन, हस्तकलाहरू छन् हाम्रा, कति पस्मिनाको कुरा छ, यी सबैलाई थान्काका कुराहरू छन्, यी सबैलाई अब अन्तर्राष्ट्रिय बजारमा चिनाउने, बजारीकरण गर्ने भन्दै गर्दाखेरि
1: मान्य सदस्य ताहिर अली भाट, त्यसपछि मान्य सदस्य रन्जु नेउपाने।

0: सम्माननीय सभामुख महोदय, भौतिक सांस्कृतिक संपदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने पर्यटन मन्त्रीजीको यो विधेयक ल्याउनु भएको छ, म उहाँलाई स्वागत गर्दछु। वास्तवमा हामी चाहिराखेको थियौँ यस्तो विधेयक आओस्, हाम्रो आफ्नो आफ्नो कुरा राखौँ। बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो नेपाल यो देश हो, सयौँ थुङ्गा फुल्छ, हामी एउटै माला नेपाली भन्ने हामी सबै हौँ। त्यसकारण यहाँ मैले देखेको छु यहाँको सम्पदाहरू, मन्दिर, मस्जिद, बौद्ध गुम्बा धेरै त्यस्तै बनाइएको छ, कुनै प्रमाणहरू छैन। कब्रस्तान छ, श्मशान घाट छ, यिनीहरूको कहीँ पनि प्रमाण छैन। त्यसकारण पर्यटन मन्त्रीज्यूले जुन प्रकारको यो लाउनु भएको छ, जे हामी चाहिराखेका थियौँ त्यही विधेयक उहाँले लाउनु भएको छ, यो सबैको लाल पूर्जा या प्रमाणपत्र दिनुपर्छ पर्यटन मन्त्रीज्यू। त्यसकारण मलाई लागेको छ भने अहिले वास्तवमा नेपाल बडा सुन्दर देश, यसको हामी संरक्षण गर्न सकिराखेको छैन। रारा ताल जस्तो तमाम तालहरू छन्, तमाम अब पहाड छ, तराई छ, मधेस छ, यदि यसको संरक्षण बाटोमा हाम्रो राम्रो संरक्षण गर्यो भने पर्यटन दृष्टिकोणले यो नेपाल मलाई लाग्छ विश्वको सबैभन्दा सुन्दर देश हुन्छ। त्यसकारण मलाई लागेको छ भने यस्तो राम्रो यो विधेयक आएको छ, त्यसकारण यसको कन्जर्भेसन हुनुपर्छ, यसको संरक्षण हुनुपर्छ। त्यसकारण मलाई लागेको छ भने अहिले वास्तवमा धेरै गाउँहरूमा लोपोन्मुख संस्कृतिहरू भइराखेको छ, लोपोन्मुख जातिहरू भइराखेको छन्। जस्तो तराईमा पत्थरकट, डोम, धरकार यो जातिहरूको एकदमै हेला जाति हुन्थ्यो, उनीहरूको एउटा आफ्नो आफ्नो पेसाहरू थियो, त्यो पेसाहरूको संरक्षण भइराखेको छैन, लोपोन्मुख भइराखेको छ। त्यसकारण यो सबै जातिलाई टेवा दिँदै हामी यिनको संरक्षण गर्नुपर्छ मलाई लागेको छ भने अब भएर अब हाम्रो लुम्बिनीमा अब हाम्रो लुम्बिनी छ, धेरै लगानी हामी लगाइसक्यौँ, त लुम्बिनीको जुन प्रकारले संरक्षण हुनुपर्ने, जुन प्रकारले पर्यटकहरू उतार्नुपर्ने त्यो प्रकारले हामी गर्न गइराखेको छैन। त्यसकारण लुम्बिनीको एकदमै संरक्षण गर्नुपर्छ, यो देशको हाट हो, यो देशको लुम्बिनी हाट हो। अब कुरा आइ नै सक्यो, अब अर्को कुरामा म जान्छु, पर्यटन मन्त्री यहीँ भएको हुनाले बैरहवा विमानस्थल सञ्चालन गरिदिनु पर्यो पर्यटन मन्त्रीज्यू, त्यस कारण तपाईँसँग एकदम मेरो साधारण अनुरोध छ। धन्यवाद।
1: मान्य सदस्य रन्जु नेउपाने, त्यसपछि मान्य सदस्य राजीव खत्री।
2: सम्माननीय सभामुख महोदय, लोकगीत लोप भएपछि सम्मेलन गरेर चिन्ता व्यक्त गर्ने हाम्रो पुरानो बानी हो, त्यसैले अब लोप हुनु अघि संरक्षण गर्ने बानी बसाल्न पर्छ। यो अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धीको छलफलमा हामीले गहन रूपले अगाडि बढाउँदै गर्दाखेरि यसलाई निकै नै स्वागत पनि गर्नुपर्छ। धेरै माननीय ज्यूहरूले यसको महत्त्वपूर्ण विषय, महत्त्वपूर्ण पाटोहरू यहाँ खोलेर नै गइसक्नुभयो। म त्यसमा थोरै स्ट्रेस गरेर यसमा मिसिङ केही भएको कुराहरू चाहिँ राख्न पनि चाहन्छु। यस विधेयक सांस्कृतिक सम्पदाको स्पष्ट परिभाषा गरेको छ, राष्ट्रिय सूचीकरणको व्यवस्था गरेको छ, समुदायको सहमति र सहभागितालाई मान्यता पनि दिएको छ, तथा जीवित मानव सम्पदा को अवधारणा जुन विश्वका धेरै देशहरूमा पहिल्यैदेखि छन् मार्फत परम्परागत ज्ञानका धनी व्यक्तिहरूलाई सम्मान र संरक्षण गर्ने व्यवस्था पनि गरेको छ। तर यस विधेयकलाई अझ प्रभावकारी, समावेशी र दीर्घकालीन बनाउन म केही महत्त्वपूर्ण विषयहरूमा थप सुधार आवश्यक देख्दछु। सबैभन्दा महत्त्वपूर्ण भनेको समुदायको बौद्धिक सम्पत्ति अधिकार, इन्टेलेक्चुअल प्रपर्टी राइट सम्बन्धी स्पष्ट व्यवस्था यस विधेयकमा मिसिङ देख्दछु। कुनै पनि समुदायको लोकगीत, लोककला, परम्परागत ज्ञान वा सांस्कृतिक चिन्हलाई निजी कम्पनी, विदेशी संस्था वा अन्य पक्षले व्यावसायिक प्रयोजनमा प्रयोग गर्दा सम्बन्धित समुदायले प्राप्त गर्ने अधिकार, लाभ वा क्षतिपूर्तिबारे विधेयकमा अझै केही कुराहरू आउन बाँकी नै छन्। पूर्व सूचित सहमति, फ्री प्रायर इन्फर्म्ड कन्सेन्ट तथा लाभ बाँडफाँड, बेनिफिट सेयरिङ सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिनुपर्दछ। त्यसै गरी सभामुख महोदय, डिजिटल युगमा हामी प्रवेश गरिसकेको अवस्थामा विधेयकले डिजिटल संरक्षणलाई पर्याप्त प्राथमिकता अझै दिनुपर्ने देखिन्छ। आज विश्वभर सांस्कृतिक सम्पदाहरू डिजिटल अभिलेखीकरण, कृत्रिम बौद्धिकता एआई, त्रिआयामिक अभिलेखन, 3D डकुमेन्टेसन तथा डिजिटल आर्काइभ मार्फत संरक्षण भइरहेका छन्। हामीले पनि त्यसमा अलिकति भए पनि ध्यान दिनु आवश्यक छ। अन्त्यमा, हामी सम्पदाका मालिक होइनौँ, अस्थायी संरक्षक मात्र हौँ। हामीले जोगाएर आउने पुस्तालाई हस्तान्तरण गर्ने कि हराइसके पछाडि माफी माग्ने निर्णय हामीले नै लिनुपर्छ। धन्यवाद। नेपाल र नेपालीको जय होस्। हामी सबैको मङ्गल होस्।
1: मान्य सदस्य राजीव खत्री, त्यसपछि मान्य सदस्य कुलभक्त साक्य।

0: सम्माननीय सभामुख महोदय, सभ्यता केवल ढुङ्गा माटो इटाले बनेका दरबार वा मन्दिरमा मात्र जीवित रहँदैनन्, त्यो त जनजीवनका गीत भाका संस्कार परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवन मूल्यहरूमा पनि धड्किरहेका हुन्छन्। नेपाल मण्डलको रूपमा परिचित काठमाडौँ उपत्यका र यसको सेरोफेरो यस्तै जीवन्त सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो, जसलाई नेवार समुदायले हजारौँ वर्षदेखि आफ्नै प्राण सर जोगाउँदै आउनुभएको छ। आज पनि भक्तपुरको मध्यपुर थिमी वा उपत्यकाको कुनै पुरानो बस्तीमा पुग्दा इतिहास बोलिरहेको अनुभूति हुन्छ। 2000 वर्षदेखि निरन्तर अभ्यास हुँदै आएको एउटा दाफा परम्परा, कतिले सुन्नुभएको छ, दाफा परम्परा यसको उत्कृष्ट उदाहरण हो। दाफा केवल सङ्गीत वा भजनको स्वर होइन, यो समुदायको आत्मा, पहिचान र सांस्कृतिक निरन्तरताको प्रतीक हो। जबसम्म दाफाको स्वर गुन्जिरहन्छ तबसम्म हाम्रो सांस्कृतिक अस्तित्व पनि जीवन्त रहिरहन्छ। तर समयको तीव्र परिवर्तनसँगै यस्ता मौलिक परम्पराहरू चुनौतीको घेरामा परिरहेका छन्। आधुनिकताका आकर्षणमा नयाँ पुस्ता आफ्ना जरा र पहिचानबाट क्रमशः टाढिँदै गएको यथार्थ हामी सामु छ। यदि आज हामीले आफ्ना भाषा, लोककथा, गीत, नृत्य, संस्कार, सिप र परम्परागत ज्ञानलाई संरक्षण गर्न सकेनौँ भने भोलिका पुस्ताले आफ्नो इतिहास केवल पुस्तकका पानामा मात्र खोज्नुपर्ने अवस्था आउन सक्छ। यही सन्दर्भमा प्रस्तुत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 अत्यन्त महत्त्वपूर्ण र समय सापेक्ष छ। यो केवल कानुनी दस्तावेज होइन, यो हाम्रो पहिचान, स्मृति र सांस्कृतिक आत्माको संरक्षण गर्ने सङ्कल्प हो। विधेयकले भौतिक सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण प्रवर्धन र पुस्तान्तरणलाई संस्थागत आधार प्रदान गर्दै स्थानीय समुदायको योगदानलाई सम्मान गर्नेछ। सम्माननीय सभामुख महोदय, संस्कृति राष्ट्रको आत्मा हो। आर्थिक समृद्धिले राष्ट्रलाई बलियो बनाउन सक्छ, तर संस्कृतिले मात्र त्यसलाई विशिष्ट र सम्मानित बनाउँछ। त्यसैले हाम्रो मौलिकता, इतिहास र सभ्यताको जीवित धरोहर बनेका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण आजको आवश्यकता मात्रै होइन, भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो। यही विश्वासका साथ म यस विधेयकको सैद्धान्तिक पक्षमा आफ्नो पुनः समर्थन व्यक्त गर्छु, किनकि जब म मध्यपुर थिमी पुग्थेँ तब त्यहाँको ओपन म्युजियमको जगेर्ना कसरी गर्ने भन्ने जिज्ञासा र चिन्ता लाग्थ्यो। आज कम्तीमा आशा जागेको छ। अब बाँसुरी मात्रै होइन, बाँसुरीको धुनको पनि संरक्षण हुनेछ। धन्यवाद।
1: माननीय सदस्य कुलभक्त साक्य, त्यसपछि माननीय सदस्य परशुराम तामाङ।

0: सम्माननीय सभामुख महोदय, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकमाथिको छलफलमा भाग लिँदै म आफ्नो केही भनाइ राख्न चाहन्छु। नेपालले सन् 2010 अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धि 2003 हस्ताक्षर र अनुमोदन गरी सन्धिको 125 पक्ष राष्ट्र भएको अहिले 16 वर्ष भइसकेको छ। यति धेरै वर्षहरूसम्म ऐन नल्याई अभौतिक सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापनको लागि विद्यमान प्राचीन स्मारक ऐन र राष्ट्रिय संस्कृति नीति 2067 यस सम्बन्धी विषयलाई सम्बोधन गर्न नसकेको, खालि भौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित रहेको र सोको मात्र संरक्षण र व्यवस्थापन गर्न सकिने विद्यमान अवस्था रहेको र अभौतिक सांस्कृतिक सम्पदाहरूको पहिचान संरक्षण र व्यवस्थापनका लागि छुट्टै नयाँ कानुनको आवश्यकता रहेको छ। नेपालको संविधानले मौलिक हक, धार्मिक स्वतन्त्रता, भाषा तथा संस्कृतिको हक, धर्म संस्कृति संस्कार, प्रथा परम्परा प्रचलन वा अन्य आधारमा विभेद अन्याय र शोषण हुन नदिने, सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव ऐक्यबद्धता र सामञ्जस्य कायम गर्ने व्यवस्था गरेको छ। सभामुख महोदय, हाम्रो देश नेपाल सांस्कृतिक सम्पदाहरू र धेरै अभौतिक सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण देश हो। विश्वभरबाट नेपाल आउने पर्यटकहरूको मुख्य गन्तव्य र आकर्षण भनेकै यी भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरू हुन्। हाम्रो देशमा विश्व सम्पदा सूचीमा रहेको 10 सम्पदाहरू छन्। राजधानीमा मात्र 7 विश्व सम्पदामा सूचीकृत सम्पदाहरू छन्। हाम्रो देश नेपालमा 125 आदिवासी समूह र 123 भाषाहरू सबै अभौतिक सांस्कृतिक सम्पदा हुन्। सोनिग, काठमाडौँ उपत्यका तथा देशको सबै प्रदेशभित्रका सबै मौलिक जात्रा पर्वहरू, सबै जात जातिहरू, सबै धर्म समुदायका चाडपर्व, गुठी परम्परा, सांस्कृतिक धार्मिक एवं रथ जात्रा, खट जात्रा, बाजा गाजा, परम्परागत पौवा, चित्रकला, हस्तकला, काष्ठकला, भाषा, लिपि आदि सबै अभौतिक सम्पदाहरू हुन्। त्यसकारण संविधानले तोकेको संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्रको हैसियतले नेपालले प्रतिबद्धता व्यक्त गरेको विषय कार्यान्वयन गर्नुपर्छ। अन्त्यमा, विधेयकको प्रस्तावनामा उल्लेख भएअनुसार नेपालमा बसोबास गर्ने व्यक्ति समूह वा समुदायकोले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएको अभौतिक सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षण र प्रवर्धन गर्न यो ऐन आवश्यक छ।
1: मान्य सदस्य परशुराम तामाङ, त्यसपछि मान्य सदस्य गुरुप्रसाद बराल।

सभामुख महोदय, सांस्कृतिक विविधता र जैविक विविधताको बीचमा सहसम्बन्ध हुन्छ। यो युनेस्को धेरैवटा स्टडिजहरूले चाहिँ प्रमाणित गरेको छ र विश्वमा पुँजीवाद र उपभोक्तावादले संस्कृतिमाथि जैविक विविधतामाथि चाहिँ आक्रमण गरेको छ। त्यसो भएको हुनाले अहिले दिन प्रतिदिन संस्कृतिहरू लोप हुने, भाषाहरू लोप हुने क्रम चलिरहेको छ। त्यो कुराबाट नेपाल अछुतो छैन। भनिन्छ संसारमा 4,000 देखि 5,000 भाषाहरू छन्, तर प्रत्येक भाषा एक दिनमा एउटा भाषाको लोप भइरहेको छ। नेपालको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। अघि एउटा मित्रले बताइसक्नु भएको थियो, नेपालबाट पनि 5-7 वटा भाषाहरू लोप भइसकेको छ र अरू पनि लोप हुने क्रममा छ। यो भएको हुनाले यो सबै कुराको संरक्षण प्रवर्धन चाहिँ राष्ट्रिय आवश्यकता हो भन्ने कुरा हामी सबैले महसुस गर्नुपर्दछ र नेपालमा दुईवटा कुराले यसलाई अझ बढाउन सकिने कुरा देखिन्छ। एउटा त अहिलेको संविधानले यसलाई संवैधानिक हक अधिकारको रूपमा प्रस्ताव गरेको छ अथवा उल्लेख गरेको छ। दोस्रो चाहिँ इन्टरनेसनल कन्भेन्सनहरू, जस्तो चाहिँ युनेस्को आधारमा युएनले चाहिँ कन्भेन्सन अन इन्टेन्जिबल हेरिटेज भनेर चाहिँ कन्भेन्सनै बनाएको छ, त्यसलाई नेपालले रेटिफाई गरेको छ। अनि त्यो कन्भेन्सनलाई तपाईँको चाहिँ इन्डोर्स गर्ने अरू धेरै कन्भेन्सन र इन्टरनेसनल तपाईँको एग्रिमेन्ट्स र डिक्लेरेसनहरू छ, जस्तो चाहिँ आदिवासी जनजातिको संयुक्त राष्ट्रसँग घोषणा पत्र, आइएलओ 169, यो कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी 8J, यस्ता थुप्रै इन्टरनेसनल, यहाँ नाम समय अभावमा मैले सबै नाम लिइनँ, यस्ता धेरै कुराहरू छन् र यी सबैले के भन्छ भन्दाखेरि चाहिँ यसले संरक्षण गर्ने यसका मेकानिजमहरू तयार गर्नुपर्छ, यसको चाहिँ आधारहरू

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4943 4440 4395 580 र 98550 26 440
2: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवलप्रासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिचाइबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल SSB सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा SSBको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा SSB बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा SSB प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको सुरुमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली काङ्ग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारत बीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद अर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवाञ्छित गतिविधि हुन नहुनेमा जोड दिनुभयो। एमालेका सांसद गुरुप्रसाद बरालले नेपाली भूमि लिम्पियादुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरुपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात् क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्टसहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि सुरु भएको इप्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधान लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाइ छ। कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानुनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड छ। अब विदेशको खबर। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक दुई घण्टाभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट एमसिआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले आएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झन्डै 1,200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसिआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्ज गोबिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रङ्गशालामा नेपाली समयअनुसार राति 1:15 सुरु हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा 1 पनि जित्न सकेको छैन। यस्तै बोस्निया एन्ड हर्ज गोबिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा नेपाली समयअनुसार 7:15 सुरु हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजय सुरुवात गरेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिसाइबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पछि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष। 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार।
9: नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयले स्थापनाको 70 वर्ष पुग्न लाग्दा आफ्ना जमिनहरू खोज्न थालेको छ। राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका संगठनदेखि पेट्रोल पम्प र बालुवा डिपो जस्ता व्यापारिक समूहबाट त्रिभुवनको जमिन अतिक्रमणमा परेको छ। विश्वविद्यालय प्रशासनले वैशाखको पहिलो हप्तादेखि विभिन्न संस्थाहरूलाई औपचारिक रूपमै पत्र पठाएर आफ्नो नाममा रहेको भूमि गर्न र विश्वविद्यालयलाई फिर्ता गर्न आग्रह गरेको थियो। ती जग्गामा कतिले आफू खुसी संरचना बनाएका छन् त केहीले आफ्नो उपभोगका लागि भनेर लिएको जमिनमा संरचनाहरू बनाएर भाडामा लगाएका छन्। तिर्वीले पत्र पठाएका 19 संस्थामध्ये अहिलेसम्म 10 संस्थाले लिखित जवाब पठाएका छन्। धेरै जसो संस्थाले आफूहरूले प्रयोग गरिरहेको जग्गा सरकार वा तिर्वीकै आधिकारिक निर्णयका आधारमा प्राप्त गरेको दावी गर्दै आएका छन्। गएको असोज 26 गते तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081ले ठूलो मात्रामा त्रिभुवनको जग्गा मिचिएको देखाएको थियो। खोजबिन समितिले त्रिभुवन स्थापना र सञ्चालनका लागि सरकारले विभिन्न समयमा अधिग्रहण गरेर लिएको 5,050 रोपनी, 3 आना 1 पैसा 1 दाम क्षेत्रफलको जग्गामध्ये झन्डै 2400 रोपनी भन्दा धेरै जग्गा अपचलन भएको निष्कर्ष निकालेको थियो। किर्तिपुरमा मात्र नभई उपत्यका अन्य ठाउँमा पनि त्रिभुवनका जग्गा अतिक्रमित छन्। काठमाडौँको नैकाप, दिल्ली बजार, त्रिपुरेश्वर, लोबु, कपन र स्वयम्भु क्षेत्रमा गरी 96 रोपनी जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ। काठमाडौँ महानगरपालिका 16 वनस्थलीबाट लागू औषध सहित 4 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चनपुरका 29 वर्षीय सन्तोष राहल र 22 वर्षीय पुष्कर महरा, धादिङका 31 वर्षीय धीरन आले मगर तथा रामेछापका 18 वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका 8 पशुपति भुवनेश्वरी चोकबाट लागू औषध सहित त्यही ठाउँ बस्ने 26 वर्षीय बिपिक लिम्बू पक्राउ परेका छन्। प्रहरीवृत्त गौशालाबाट खटिएको टोलीले लिम्बूलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका 4 शङ्ख पार्कबाट लागु औषध सहित 2 जना पक्राउ परेका छन्। प्रहरीवृत्त महाराजगञ्जबाट खटिएको टोलीले मकवानपुरका 23 वर्षीय राम तामाङ र सर्लाहीका 19 वर्षीय समीर लामालाई पक्राउ गरेको जनाएको छ। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घ संस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा खलल हुन सक्ने भएकोले अनुमति नलिई खेल प्रदर्शन गर्न रोक लगाएको जानकारी दिनुभयो। उहाँले पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलाउने गतिविधि नगर्न नगराउन सबैलाई अनुरोध गर्नुभएको छ। खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकोले त्यो निवेदनमा उल्लेखित शर्तहरूको अधीनमा रही सङ्घ संस्था वा कम्पनी रहेको ठाउँ तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बलमिचाइबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। स्थापनाको 70 वर्ष पुग्न लाग्दा त्रिभुवन विश्वविद्यालयले आफ्नो जमिन खोज्दै पत्र पठाएका 19 मध्ये अहिलेसम्म 10 संस्थाले लिखित जवाब पठाए। र काठमाडौँको वनस्थलीबाट लागु औषध सहित 4 जना पक्राउ। अहिलेलाई चारभन्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
11: कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्था समावेश गरिनेछ भनी ढाँचा त कोरिएको छ, तर विधेयकको प्रारम्भिक दफा 1 देखि 12 सम्म हेर्दा कसैले अभौतिक सांस्कृतिक सम्पदाको चोरी गरेमा विकृत गरेमा वा नष्ट गरेमा के सजाय हुने भन्ने कुरा कतै उल्लेख छैन। सजाय बिनाको कानुन दाँत नभएको बाघ जस्तै हो। अमूर्त संस्कृति जस्तै रैठानी सिप सङ्गीत खात परिकारको बौद्धिक सम्पत्ति अधिकार र प्रतिलिपि अधिकार संरक्षण गर्ने विषयमा यो विधेयक मौन छ। सबैको अधिकार सुनिश्चित हुनुपर्दथ्यो भन्दै मेरो कुरा यहीँ अन्त्य गरे। धन्यवाद।
12: माननीय सदस्य सुम्निमा उदास, त्यसपछि माननीय सदस्य सुलभ खरेल।

0: सम्मान्य सभापक महोदय, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सैद्धान्तिक छलफलको लागि समय दिनुभएकोमा धेरै धन्यवाद। यो छलफलको लागि तयारी गर्दै मैले सोचे किन चाहियो विधेयक, जबकि हाम्रो इन्टेन्जिबल हेरिटेज हजारौँ सयौँ वर्षदेखि त्यत्तिकै चलिरहेको छ। तर नाउ इट इज भेरी क्लियर टु मी कि भौतिक सम्पदाहरू संरक्षणको लागि त हामीले केही पहलहरू गर्यौँ होला, तर अभौतिक सम्पदाहरूलाई कसरी आउने पुस्तामा पुस्तान्तरण गर्ने भनेर मलाई सधैँ नै चिन्तै थियो। विशेष गरी इन्क्रिसिङ आउटवर्ड माइग्रेसन, ग्लोबलाइजेसन र हाम्रो फास्ट पेस मोडर्नाइजेसन र जेन्ट्रिफिकेसन अफ सिटिजको सन्दर्भमा। यो विधेयक सयौँ वर्षदेखि चल्दै आएका नेपालको अभौतिक सम्पदाहरूलाई राज्यको औपचारिक परिधिमा ल्याउने प्रयास हो। नेपाल सन् 2003 युनेस्को महासन्धिको पक्ष राष्ट्र भएको कारण यसले कार्यान्वयन गर्न ऐन बनाउनु आवश्यक थियो, र संविधानले पनि भाषा संस्कृति विविधता तथा सङ्घ प्रदेश स्थानीय तह बीचको साझा जिम्मेवारीलाई स्पष्ट गरेको छ। त्यो अर्थमा यो विधेयक आवश्यक र समय अनुकूल छ। यो विधेयकले मैले राज्य समुदाय र अर्थतन्त्रलाई जोड्ने एउटा आधारको रूपमा लिएको छु। नेपाल जस्तो विविधताले बनेको देशमा भाषा, गीत, कथा, पर्व, जात्रा, सिप, परिकार, परम्परागत ज्ञान र जीवन पद्धति नै हाम्रो पहिचान हो। यो विधेयकमा यिनै अभौतिक सम्पदाहरूलाई अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्ने लक्ष्य रहेको छ। तर राम्रो उद्देश्य भएको विधेयक आफैले राम्रो परिणाम दिन्छ भने पनि हुँदैन। सभामुख महोदय, म दुईवटा कुरा विशेष रूपमा जोड दिन चाहन्छु। पहिलो, समुदायको सहमति केवल औपचारिक सहमति होइन, सूचित र सार्थक सहमति अर्थात् प्रायर इन्फर्म्ड कन्सेन्ट हुनुपर्छ। साथै सम्पदाबाट प्राप्त भएको लाभको जस्टिफाइबल डिस्ट्रिब्युसन, स्किल ट्रान्सफर र इन्टरजेनेरेसन नलेज ट्रान्सफर पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्छ। र दोस्रो, स्थानीय तहलाई सेकेन्डरी रोल मात्र होइन नेतृत्वकारी तह बनाउनुपर्छ, किनकि यसै सम्पदाको संरक्षण स्थानीय जीवनमै सम्भव हुन्छ। म यो विधेयकको सैद्धान्तिक आवश्यकतालाई समर्थन गर्छु। अन्तमा, संस्कृति बचाउने कुरा सङ्ग्रहालयमा मात्र राख्ने कुरा होइन, जीवन्त सम्पदालाई, लिभिङ हेरिटेजलाई सम्मान गर्ने, अधिकार दिने र भविष्यसँग जोड्ने रणनीतिक प्रतिबद्धता पनि हो। धन्यवाद।
1: मान्य सदस्य सुलभ खरेल, त्यसपछि मान्य सदस्य साजिता खातुन सिद्दिकी।

0: सम्माननीय सभामुखज्यू, यो राष्ट्रिय सभाबाट उत्पत्ति भएर प्रतिनिधि सभामा आएको यस विधेयकको सम्बन्धमा मलाई एउटा कुरा राख्नु मन लाग्यो। यो हामी सबैले देखिरहेका छौँ, सम्भवतः मन्त्रीज्यूलाई पनि थाहा छ, यो एमआरआर भजन भन्ने सुन्नुभएको छ होला मन्त्रीज्यूले। यो देशैभरि चाहिँ एमआरआर भन्ने एउटा मेन्स रुम रिलोडेड भन्ने एउटा संस्था छ, उसले चाहिँ विभिन्न ठाउँहरूमा भजन कीर्तनहरू गाउने गरेको छ। मेरै क्षेत्रमा पनि एमआरआर भजन बुटवलले प्रत्येक शनिबार जस्तो भजन कार्यक्रमहरू गरिराखेको हुन्छ, र नेपालमा मात्रै होइन, जस्तो बुटवल, पोखरा, काठमाडौँ लगायतका ठाउँहरूमा त यो देखिन्छ। नेपालमा मात्रै होइन, नेपाल बाहिर पनि यस्तो भजनको संस्कृति अगाडि बढिरहेको देखिन्छ। जस्तो टेक्सासमा, युएसमा, टेक्सासमा, त्यसपछि सिडनीहरूमा पनि यस्तो चाहिँ युवाहरूले भजन सुरु गर्नुभएको रहेछ। हाम्रो धर्म संस्कृति जोगाउँ भन्ने अभियानबाट पनि उहाँहरू प्रेरित हुनुहुन्छ। मैले यो जोड्न किन खोजेँ भन्दाखेरि, यो हामीले यो भजनलाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा हुन्छ भनेर स्पष्ट रूपमा पनि लेख्नुपर्ने एउटा चाहिँ त्यहाँ देखेको छु मैले, त्यो हाम्रो परिभाषा खण्डमा। र अर्को भनेको चाहिँ यो विधेयकले चाहिँ देश नेपालमा बसोबास गर्ने व्यक्ति समूह वा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदा भनेर नेपालभित्र मात्रैको लागि चाहिँ हामीले रिकग्नाइज गर्छौँ भनेर भनेको छ। तर देश बाहिर पनि नेपालीहरूले त्यस्तो भजन कीर्तनहरू लगायतका अरू पनि हुन सक्छन्, त्यस्तो कुराहरू संरक्षण गरिरहनु भएको अवस्था छ भने त्यसलाई पनि कानुनी रूपमै प्रस्तावनामै संशोधन गरेर त्यो कुराहरू पनि गर्न सकिन्छ भनेर मैले प्रमुख रूपमा यो एउटा पहिलो अनुरोध गर्न चाहे मान्य मन्त्रीज्यूलाई। दोस्रो कुरा भनेको, यो अब हामीले यो 1972 युनेस्को कल्चरल हेरिटेज र नेसनल हेरिटेजको नेचुरल हेरिटेजको सम्बन्धमा ऐन आइसकेपछि विभिन्न हामीले नेचुरल हेरिटेज र कल्चरल हेरिटेजलाई त मान्यता अवश्य दियौँ। त्यसपछि यो 2010 हामीले साइन गरिसके पश्चात, यो 2003 कन्भेन्सन रेटिफाई गरिसके पश्चात हामीले कल्चरल हेरिटेज अन्तर्गत विभिन्न है अब जस्तो परम्परागत खेल, उखान, टुक्का, किम्बदन्तीसम्म हामीले यसलाई रिकग्नाइज गर्न खोजिसकेको अवस्थामा हामीले लोकल लेभललाई चाहिँ एकदम इम्पावर्ड गर्नुपर्ने छ। किन भन्दाखेरि स्थानीय तहको पनि क्षेत्राधिकारभित्र संविधानले अनुसूची 8 स्थानीय तहको भित्र पनि रहेको हुँदाखेरि यसलाई किन भन्दाखेरि स्थानीय तहसँग नै गएर जोडिने भएको हुनाले सबभन्दा बढी त्यहाँको जात जाति समुदायहरू र सिप बोकेका व्यक्तिहरू त्यहाँ जोडिने भएको हुनाले राष्ट्रिय रूपमा त्यो अभिलेखीकरण गर्न त्यसबाट पनि सहयोग पुग्ने पनि अवस्था देखिन्छ। र अन्तिममा एउटा कोष पनि हामीले बनाउनुपर्छ, नेपाल सरकारबाट प्रदान हुने रकम होला अथवा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्रदान हुने कोषले पनि यसलाई संरक्षण
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।

0: سمانی شوامک مہدے السلام علیکم अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 को विधेयकमा छलफल गर्दैछौँ। यसमा सम्मान छ, निकै राम्रो छ, तर यसैमै म केन्द्रीकृत रहँदा विधेयकमा मुस्लिम समुदायका सांस्कृतिक अभ्यास परम्परा वा सम्पदाको स्पष्ट उल्लेख छैन। अनि कसरी हुन्छ त सांस्कृतिक संरक्षण, क्षमता अनि समानताका सवालहरूलाई हामी कसरी लिएर अगाडि बढ्न सक्छौँ? यही विषयमा रहेर नेपालका सबै समुदायको अभौतिक सांस्कृतिक सम्पदालाई सम्मान रूपमा संरक्षण गर्ने व्यवस्था स्पष्ट रूपमा लेखिनुपर्छ। मुस्लिम समुदायका परम्परा संस्कार, धार्मिक तथा सांस्कृतिक अभ्यासहरूको संरक्षण र अभिलेखीकरण सुनिश्चित गरिनुपर्छ। मदरसा शिक्षा अन्तर्गत रहेका सांस्कृतिक तथा भाषिक परम्पराको अध्ययन र संरक्षणको व्यवस्थापन हुनुपर्छ। अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीमा मुस्लिम समुदायको मौलिक सम्पदालाई समावेश गर्ने प्रावधान हुनुपर्छ। संरक्षण सम्बन्धी समिति वा संरक्षणमा मुस्लिम समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ। कुनै पनि समुदायको सांस्कृतिक पहिचान ओझेलमा नपरोस् भन्ने गरी समावेशी व्यवस्था गरिनुपर्छ। र यसैमा मस्जिद, मदरसा, दरगाह, पीर मजार, सुफी परम्पराका स्थल, ईदगाह र धार्मिक सांस्कृतिकका अभ्यासहरू पनि देख्न सकिन्छ भने नमाज, रमजान, ईद उल फितर र ईद उल अजहा, निकाह, जकात, कुरान, हज जस्ता हाम्रा यो सवालहरू छन् जुन स्पष्ट रूपमा लेखाउनु पर्थ्यो। र यसैमा धार्मिक प्रवचन, खुतबा, मौलाना मुफ्तीको धार्मिक मार्गदर्शन परम्परा का सवालहरू पनि लेख्नुभयो भने राम्रो। र चाडपर्वमा हुने हाम्रा भोज भत्यारहरूका सवालहरूमा पनि राख्नुपर्छ। र मुस्लिम समुदायको स्केल छ, त्यो नेसनल इन्टरनेसनल लेभलमा लैजान सकिन्छ भने गजल, आपको पता ही है गजल बहुत अच्छा जा रहा है, तो गजललाई पनि कसरी यसमा इन्क्लुड गर्न सकिन्छ यो पनि हेर्न जरुरी छ। र मलाई लाग्छ सम्मानको सवालमा मौलिक हकले पनि त्यो दिएको छ। र अब हामी नैतिक शिक्षालाई फोकस गरिराख्दा एक अर्काको धर्म संस्कृतिलाई पनि क्लियर रूपमा राख्यो भने सोधिरहनु पर्दैन हजुर, त्यो स्पष्ट रूपमा पढेर त्यो बेबीहरू सानैदेखि एकअर्कालाई, एकअर्का जात धर्मलाई, संस्कृतिलाई सम्मान गरेर अगाडि बढ्नुपर्छ। त्यस कारणले मैले यो विषयमा मुस्लिमको कुनै पनि एउटा पनि च्याप्टर देखिनँ, सो प्लिज यसलाई इन्क्लुड गर्नुहोला। थ्याङ्क यू सो मच।
1: माननीय सदस्य विश्वराज पोखरेल, त्यसपछि माननीय सदस्य मदन कृष्ण श्रेष्ठ।

Somani Swamuk Mode Southern Ma Punno Haigoli, Nasti Soma Punno Hara, Pratinsoma Pravata Haiko, Avotik, Sanskritik, Sampada Summit and Bidik, the Tirasiko Sadik Pokteko Sama Afno, Choto Pony, Doctor Tanzu, Derekura, Pura Manaji Rubata, Isoko, Tessel Miro Derina Ponicina. मलाई के लाग्छ भने यो हरेक देशको आफ्नै संस्कार संस्कृति हुन्छ र रीतिरिवाज सभ्यता र विकास हुन्छ त्यही चीजहरुको जोड चाहिँ नि मुलुकको इतिहास बन्छ त्यो चीजलाई छुट्यो भने नि मुलुकको इतिहासको एक पाटो छुटेको जस्तो हुन्छ हामीले विगतमा काम गरिरहँदा पनि हामीलाई पनि लाग्थ्यो प्राकृतिक यो हाम्रो अभौतिक संरक्षण अभौतिक जुन सम्पदाहरू छन् त्यसलाई संरक्षण गर्न बनेको

0: सन्दर्भमा यो अहिले चाहिँ 2003 पक्ष राष्ट्र समेत भइसकेको हामी अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धिको 2003 पक्ष राष्ट्र समेत भइसकेको र अहिले चाहिँ हाम्रा धेरै अभौतिक सांस्कृतिक सम्पदाहरू चाहिँ लोपन्मुख भइरहेको सन्दर्भमा यो हेर्न आयो। यो अत्यन्तै धेरै महत्त्वको पनि छ र यसले धेरै कुराहरूलाई हामीले चाहिँ हाम्रो मुलुकले चाहेका धेरै कुराहरूलाई यसले प्रोटेक्सन गर्न सक्छ भन्ने मलाई चाहिँ लाग्छ। हामीले दुईवटा इतिहासलाई मुलुकको इतिहासलाई हेर्दा दुईवटा चिज मैले भने भौतिक सांस्कृतिक सम्पदा र अभौतिक सांस्कृतिक सम्पदा दुइटैलाई सँगै जोडेर लगेपछि मात्रै हेर्न सकिँदो रहेछ। तर हामीमा अहिलेसम्म चाहिँ अभौतिक चाहिँ लोपन्मुख भइरहेको के अरे भौतिक मात्रै संरक्षण भइरहेको यसले गर्दा एक पाटो चाहिँ कमी भइरहेको देखियो। अहिले यो अभौतिक सांस्कृतिक सम्पदालाई पनि संरक्षण गर्नुपर्छ भनेर सरकारले स्थानीय निकाय प्रदेशले स्थानीय निकायले र ग्रामीण लेभलमा पनि सम्बन्धित बासिन्दाहरूले पनि यसलाई चाहिँ संरक्षण गर्ने र खोज गर्ने भनेर जुन यो ऐनमा आएको छ त्यो यो ऐनको मकसद देखेको छ। यसले चाहिँ भोलिका दिनमा हामीले यसलाई अन्तर्राष्ट्रिय
1: मिसिनको काम हो मान्य सदस्य त्यस कारणले मान्य सदस्य मदन कृष्ण श्रेष्ठ त्यसपछि मान्य सदस्य मनमाया विश्वकर्मा

सामान्य सभामुख मोरे उपत्यका लगाएर हाम्रो देश नेपाल जात्रै जात्राको देश नाचै नाचको देश कला संस्कृति पर्व मामली थुप्रै छन् र अनेकताको एकता विविधताले जोडिएको नेपाल र हाम्रो मध्यपुर थिमीमा जीवित जिब्रो छिर्ने जात्रा बिस्के जात्रा निलबारे नाच नवदुर्ग नाच थुप्रै जात जातिको नाच गान लोकगीतहरू छन् र यो केही लोप पनि भइसकेको छ र अहिले 46 सालको आन्दोलनपछि र नगरपालिका स्थानीय पालिकाले पनि यसलाई समर्थन गर्दै आएको छ र 62-63 को संविधान र ऐनले पनि यसलाई समर्थन सम्वर्धन र प्रवर्धन गरेको छ र यसलाई चाहिँ के छ भने यसपालि अहिले विदेशीकरण पनि विदेशमा पनि अहिले हाम्रा नेपालीहरूले विभिन्न नेपालका जात जाति भाषाभाषीहरूको पर्व मामलीहरू पनि मनाउन थालेको छ र यसपालि मध्यपुर थिमको प्रख्यात 32 खटको जात्रा सिन्दुर जात्रा बेलायतमा पनि यसपालि मनाएको छ। सम्मान्य सभामुख महोदय, नेपाल बहुभाषिक बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। हाम्रो मौलिक पहिचान केवल मठ मन्दिर दरबार र ऐतिहासिक संरचनामा मात्र सीमित छैन, बरु लोककला लोकगीत लोकनृत्य भाषा संस्कार जात्रा पर्व परम्परागत ज्ञान र सिप जस्ता अभौतिक सांस्कृतिक सम्पदा पनि निहित छ। यिनै सम्पदाले हाम्रो इतिहास सभ्यता र सामूहिक समृद्धिलाई जीवन्त राखेका छन्। आज विश्वव्यापीकरण र आधुनिकताको प्रभावसँगै कतिपय मौलिक परम्परा लोप हुने जोखिममा रहेका छन्। त्यसैले अभौतिक सांस्कृतिक सम्पदाको पहिचान अभिलेखीकरण संरक्षण र पुस्ताकरण आजको प्रमुख आवश्यकता बनेको छ। नेपाल सरकारले पनि अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण तथा व्यवस्थापनको लागि विभिन्न पहलहरू अघि बढाएको छ। हामीले बुझ्नुपर्छ कि अभौतिक सांस्कृतिक सम्पदा केवल विगतको सम्झना मात्र होइन, वर्तमानको पहिचान र भविष्यको मार्गदर्शन पनि हो। यसको संरक्षणबाट सांस्कृतिक विविधताको समान सामाजिक सद्भावको प्रवर्धन तथा

0: शास्त्रीय पर्यटन को
1: माननीय सदस्य मनमाया विश्वकर्मा।

0: सम्माननीय सभापति महोदय, अभौतिक सांस्कृतिक सम्पदाको यो सैद्धान्तिक छलफलमा पहिलोपल्ट रोस्टरमा उभिरहँदा म ती सम्पूर्ण सर्जकहरूलाई स्मरण गर्न चाहन्छु जसले जसको कारण हामी विश्वमा नेपाललाई सांस्कृतिक सम्पदा लोककलाको धनी भनेर चिनिएका छौँ। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता हो, यसमा हाम्रो सहमति छ। यो विधेयकको उद्देश्य सही छ, दिशा सही छ, तर सभामुख महोदय, नियत राम्रो हुनु र कार्यान्वयन प्रभावकारी हुनु एउटै कुरा होइन। सैद्धान्तिक रूपमा प्रस्तावित विधेयकको सबभन्दा कमजोर पक्ष भनेको तीन तहको सरकार बीचको समन्वयको व्यवस्थापन हो। दफा 10 प्रदेश र स्थानीय तहले कानुन बनाई सम्पदाको संरक्षण तथा सम्वर्धन गर्न सकिने भनिएको छ। यो संहिताको भावना अनुकूल छ, तर सभामुख महोदय, गर्न सक्ने र गर्नुपर्ने भन्ने शब्दहरू बीचमा आफै ठुलो फरक छ। यो विधेयकमा तीन तहको बीचको जिम्मेवारीको सीमारेखा स्पष्ट छैन। यदि सङ्घ, प्रदेश र स्थानीय तह तिनैले एउटै सम्पदाको अभिलेखीकरण गर्न थाले भने के हुन्छ? दोहोरोपना हुन्छ, विवाद हुन्छ र अन्तमा सम्पदाको संरक्षण पछि पर्छ। विधेयकमा राष्ट्रिय सूची मन्त्रालयले बनाउने भनिएको छ, यो ठिक छ, तर स्थानीय तहले बनाएको सूची र राष्ट्रिय सूची बीच समन्वय कसरी हुन्छ? यसको संयन्त्र कहाँ छ? आर्थिक टिप्पणीमा नै सरकारले समन्वय सामान्य आर्थिक दबाव थपिन सक्ने सम्भावना भनेर स्वीकार गरेको छ। यो अस्पष्ट भाषाले बजेट व्यवस्थापन छैन भन्ने मैले बुझेँ। बजेट नभई तीन तहको समन्वय कसरी हुन्छ? तीन तह बीचको समन्वय जिम्मेवारी स्पष्ट रूपमा विभाजन गरियोस्, एकीकृत समन्वय समितिको व्यवस्था गरियोस् र कार्यान्वयनको लागि बजेट प्रक्षेपण विधेयकमै समावेश गरियोस्। यस विधेयकले समुदायलाई आफ्नो अभौतिक सम्पदामाथि अधिकार दिएको छ भनेको छ। यो भन्नुको अर्थ अभ्यास गर्दै संरक्षण गर्ने, व्यवसाय उपयोग गर्ने भन्ने हो। तर यो विधेयकले पनि स्वीकार गरेको छ, तर सभामुख महोदय, अधिकार दिने र अधिकार सुनिश्चित गर्ने यी दुई बीचको खाडल यस विधेयकले पुरा गरेको छैन। जुन समुदायसँग सम्पदा छ तर आर्थिक स्रोत, कानुनी ज्ञान छैन, पहुँच छैन। जस्तै दलित समुदायले बजाउने बाजा राष्ट्रिय बाजा हो, यो समुदायको स्वामित्व खोसिएको छ। गर्वका साथ सबैले आफ्नो परम्परा र संस्कृतिको कुरा गर्दै गर्दा दलित समुदायले विश्वकर्मा जातिहरूले बनाउने गहना सबैको पहिचान नेपालीको हो, तर यसको स्वामित्व छैन र यो पेसाबाट पलायन छन्। जुन पेसा दलितहरूले अपनाउँदै आएका छन् यो पेसाकै कारणले अपमानित हुनु परेको छ। यस्तो अवस्थामा यो विधेयकले संरक्षण गर्ने खालको प्रावधान पनि राखोस्। यसै गरेर अर्को विषय, अभिलेखीकरण गर्दा सम्बन्धित समुदायको सहमति लिनुपर्ने भनिएको छ, तर सहमतिको प्रक्रिया के हो? लिखित हो कि मौखिक हो? एउटा व्यक्तिको सहमति पुग्छ कि सम्पूर्ण समुदायको? यसको जवाफ विधेयकमा
1: छैन, सभामुख महोदय, समुदायको सहमतिको
0: स्पष्ट परिभाषा, समुदायको
1: मान्य सदस्यहरू, अब मान्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौड्याललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सामान्य सभामुख महोदय, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकमाथिको सैद्धान्तिक छलफलमा 25 जना मान्य सदस्यहरूले आफ्नो राय पेश गर्नुभएको छ। सर्वप्रथम राय पेश गर्नुहुने सम्पूर्ण मान्यजीहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। राष्ट्रिय सभामा उत्पन्न भई त्यहाँका विभिन्न चरणका बहसहरू पार गरी यहाँ आइपुगेको यस विधेयकका विभिन्न आयामहरूको बारेमा यहाँहरूको सुझावहरू मनोयोग्य छन्। म त्यसको लागि तपाईँहरू सबैलाई तारिफ गर्न चाहन्छु। अभौतिक सम्पदा भनेको आँखाले नदेख्ने अथवा हेर्न नसकिने भन्ने अर्थबाट मात्रै हामीले धेरैले बुझेको मैले पाएँ। मानिसको 5 वटा इन्द्रियहरू भन्दा परको एउटा सम्पदा हो यो। दृश्यवत हुने चिज मात्रै होइन, पहिला आजभन्दा 1000 वर्ष अगाडिको सर्वोत्कृष्ट गायक को थियो होला? ती गायक अहिले छैनन्, हामीलाई थाहा छैन, अथवा उनको गीत हामीले सुन्न सक्दैनौँ, किनकि 1000 वर्ष पहिले ध्वनिलाई रेकर्ड गर्ने सिस्टम थिएन। तर उनले गुनगुनाएको कुनै सुरताल लय चाहिँ सम्भवत जीवित रहिरहेको हुनसक्छ। समुदायले आफ्ना विभिन्न सांस्कृतिक अवयवहरूलाई विभिन्न माध्यमबाट जीवित राख्छ। स्वर सम्राट नारायण गोपालको स्वर हामीले सुन्छौँ, उहाँको स्वर चाहिँ भौतिक सम्पदा हो, तर उहाँले जुन सुरताल प्रयोग गर्नुभयो त्यो चाहिँ अभौतिक सम्पदा हो। यसर्थ यो कुनै दृश्यसँग मात्रै सम्बन्धित छैन, कहिलेकाहीँ त्यो स्पर्शसँग पनि सम्बन्धित छ, त्यो ध्वनिसँग पनि सम्बन्धित छ, त्यो वासनासँग पनि सम्बन्धित छ, अर्थात् हाम्रा इन्द्रियहरूसँग सबै चिजसँग सम्बन्धित छ। माननीय कृपा महर्जनजीले र धेरै जस्तो अरू धेरै साथीहरूले म सबैको नाम 24 जनाकै नामलाई उल्लेख गरेर सैद्धान्तिक बहसमाथि मेरो प्रतिउत्तर दिनुभन्दा पनि यहाँ सबैले उठाउनुभएका साझा एजेन्डाहरूमाथि राख्दाखेरि समयको बचत होला जस्तो लाग्छ मलाई। यसकारणले नेपालमा बहुभाषिक बहुसांस्कृतिक मुलुक हो, बहुजातीय मुलुक हो भन्ने कुरामा हामी सबैलाई त्यो कुरा थाहा नै छ। र संस्कृति, जबसम्म हामी संस्कृतिको संरक्षणको कुरा गर्छौँ, विशेष गरिकन अभौतिक संस्कृतिको संरक्षणको संवर्धनको प्रवर्धनको कुरा गर्छौँ वा पुस्तान्तरणको कुरा गर्छौँ, त्योसँग जहिले पनि जोडिएर आउने भनेको संस्कृतिले मानिसको, आम नागरिकको अथवा निश्चित समुदायको आर्थिक गतिविधिलाई टेवा पुर्याइरहेको छ वा उनीहरूमाथि त्यो एउटा बोझ भइरहेको छ। त्यो चिजबाट मान्छेले बिस्तारै सांस्कृतिक अभ्यासहरूलाई छोड्दै जाने वा अङ्गाल्दै जाने हुँदोरहेछ। र समुदाय आफैमा एउटा परिवर्तनशील हुन्छ, एउटा ठाउँबाट अर्को ठाउँमा बसाइ सर्छ। कुनै एउटा पहाडको गाउँमा बसोबास गरिरहेको एउटा निश्चित सानो सङ्ख्याको समुदायले अभ्यास गरिरहेको सांस्कृतिक संस्कृति सहर झरिसकेपछि बिर्सिन पुग्छ। कुनै एउटा निश्चित प्रकारको बाजा बजाउने समुदाय त्यो बाजा बजाएर मात्रै जीविकोपार्जन गर्न नसकेको कारणले त्यसबाट पलायन भइजान्छ र जात्रा मेलाहरूमा बजाउनै पर्ने बाजा बजाउने मान्छे नपाउने अवस्था हुनसक्छ। यस्ता चिजहरू हुन्छ। म कहिलेकाहीँ साथीहरूलाई सोध्छु, अब सायद अन्तिम डोको बुन्ने मान्छे को होला, डोकोको आवश्यकतै नभएपछि डोको बुन्ने मान्छे को होला भनी सोधिबस्छु। यी सबै चिजसँग जोडिएको चिज हो। मलाई त भौतिक सम्पदाहरू भन्दा पनि अभौतिक सम्पदाहरूप्रतिको प्रेम बढी ज्यादा लाग्छ। र धेरै जस्तो साथीहरूले स्थानीय तह, प्रदेश र केन्द्रसँगको समन्वयमा आधारित भएर केही प्रश्नहरू, जिज्ञासाहरू राख्नुभएको छ। माननीय सदस्य साथीहरू, अभौतिक सम्पदाहरू एकदमै सानो समुदायमा रहने सम्पदा हो। यो उदाहरणको लागि म दशैँलाई लिन्छु, एउटा नेपालको एउटा ठुलो हिन्दूहरूको ठुलो चाड हो त्यो। पूर्वमा मनाइने दसैँको तरिका, तराईमा मनाइने दसैँको तरिका, पोखरामा मनाइने दसैँको तरिका वा सुदूरपश्चिमको कुनै ठाउँमा बनाइने दसैँको तरिकामा अलिकति भए नि भिन्नता हुन्छ। मुस्ताङमा अथवा त्योभन्दा अलिक पर म्याग्दीमा रहनुभएका एउटा समुदाय छ थकाली। थकाली खाना विश्वभर प्रसिद्ध छ, नेपालमा त प्रसिद्ध छ, तर साथीहरू मुस्ताङमा धानको खेती हुँदैन, धानको उत्पादन उहाँहरूले गर्नु हुँदैन। यस्ता धेरै चिजसँग यो जोडिएको हुन्छ। त्यो भएर के हुन्छ भन्दा, जब हामी अभौतिक सम्पदाको बारेमा कुरा गर्छौँ, यही त्यो स्थानीय तहसँग बढी जिम्मेवारीपूर्वक रहिरहेको विषय हुन्छ। स्थानीय तह अलि बढी ठोक्किन्छ, प्रदेश र केन्द्रभन्दा अलि बढी स्थानीय तह ठोक्किन्छ। केन्द्रले चाहिँ त्यसलाई सूचीकरण गर्ने, संरक्षित गर्ने र उस्तै परेमा बजेट एलोकेसन गर्ने अथवा त्यसका अरूक आयामहरूमा सहयोग गर्ने, समन्वय गर्नु गर्नुपर्छ। र यसमा सबभन्दा बलियो चाहिँ मलाई लाग्छ स्थानीय तह नै हुन्छ। अर्को कुरा, केही साथीहरूले रोयल्टीको कुरा पनि गर्नुभएछ, निश्चित समुदायले त्यसको रोयल्टी पाउनुपर्छ भन्ने कुरा गर्नुभएको छ। त्यो एकदम सुन्दामा राम्रो चिज हो, तर व्यवस्थापन गर्न अत्यन्तै गाह्रो होला। कुनै छरिएर बसेको गुरुङ समुदाय मेची महाकाली सबैतिर पुग्नु भएको छ, उहाँहरूलाई निश्चित समुदायलाई मात्र कसरी दिने अथवा त्यसलाई कुन तहले दिने अथवा उहाँहरूको आयोगहरूलाई दिने वा समूहलाई दिने वा कसरी दिने, त्यो एउटा सुन्दामा राम्रो तर अभ्यासमा अप्ठ्यारोपना पनि होला। तथापि हामी त्यसलाई छलफल गरेर यसरी चाहिँ सकिन्छ है भन्ने निष्कर्षमा हामी पुग्न पनि सक्छौँ। त्यो एउटा कुरा मैले यहाँ राखेँ। त्यस्तै गरेर धेरै साथीहरूले अभौतिक सम्पदाका विभिन्न आयामहरू यो ऐनमा, यो राष्ट्रिय सभामा उत्पत्ति भएर त्यहाँ सकिएर यहाँ आएको चाहिँ यो विधेयक भएको हुनाले, यो विधेयकमा धेरै चिजहरू छन् र धेरै चिजहरू छुटेका पनि छन् होइन। कतिपय चिजहरू साथीहरूले आज राख्नु होला भन्ठानी बसेको थिएँ, केहीले त राख्नु पनि भयो, धेरै चिज छुटेको छ। जस्तो खेलकुद कुरा हेर्नुहुन्छ, खेलकुद आफैमा एउटा अभौतिक सम्पदा हो। अहिले वर्ल्ड कप चलिरहेको छ, के गरिराख्नु भएको छ भने म फुटबल हेर्दैछु भन्यो भने त्यसको दुईवटा अर्थ लाग्छ, एउटा फुटबल हातमा लिएर हेरिरहेको, एउटा गेम हेरिरहेको। त्यो फुटबल हातमा लिएर हेरिरहेको फुटबल चाहिँ भौतिक सम्पदा हो, त्यो गेम चाहिँ अभौतिक सम्पदा हो। हाम्रा धेरै रहिथाने खेलहरू लोप भएका छन्। तपाईँले केटाकेटीमा खेलेका खेलहरू आजकल तपाईँका छोराछोरीलेहरूले अथवा बालबालिकाहरूले नखेल्लान्, त्यो खेल पनि एउटा संस्कृति हो। त्यस्तै गरेर हजुरको कृषि आफैमा एउटा संस्कृति हो। खेतीपाती विधि, अहिले आधुनिक खेतीपातीको नाममा हामीले जुन विधि अपनाउँदै गएका छौँ, जसको कारणले रैथाने बिउ बिजनहरू नष्ट भएर गएका छन्। मेरो आमाले पटपट फुटेको काँक्रोको बियाँलाई भित्तामा छर्केर राख्नुहुन्थ्यो र सिजन आएपछि त्यसलाई उप्काएर उमार्नुहुन्थ्यो र त्यसको स्वाद अलग थियो। अहिले त्यो रैथाने काँक्रो लोप भएको छ र बिउ बिजन संरक्षण गर्ने तरिका पनि लोप भएको छ। त्यो लोप हुनाको कारणले अहिले पोखरा कास्कीमा सबैभन्दा धेरै प्रकार प्रजातिको धान पाइन्थ्यो, 42-44 प्रकार प्रजातिको धान पाइन्थ्यो, सम्भवतः विश्वमा सबैभन्दा धेरै प्रजातिको धान पाइने मध्येको एउटा होला एकै ठाउँमा त्यति नजिकै। तर आजकल 4-5 प्रजातिको धान बाहेक रोप्न छोडे मान्छेले, किनकि आधुनिक खेतीपाती प्रणालीले हामीलाई फाइदाजनक खेती, फाइदाजनक तरकारी बाली लगाउनलाई प्रेरित गरिदियो। यस्तो हुन्छ जसको कारणले हाम्रो रैथाने स्वाद हरायो। यी सबै चिजसँग यो जोडिएको हुन्छ। यो एउटा कुनै जात्रा मेलासँग, सङ्गीतसँग, गीतसँग, वाद्यवादनसँग, पोसाकसँग वा घर बनाउने विधिसँग वा सहरीकरणसँग मात्रै जोडिएको विषयवस्तु होइन, यो यति विराटतम क्षेत्रसँग जोडिएको विषयवस्तु हो। यस यो ऐनको, यो विधेयकको सबैभन्दा सुन्दरतम पक्ष के हुन्छ भन्दा, यसले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छ। तपाईँ हामी हुनुको पहिचानको सही अर्थ दिन्छ। तपाईँ हामीले अभ्यास गर्दै आएको ऐतिहासिक पारम्परिक ज्ञान पद्धतिलाई मान्यता दिन्छ। मैले अघि नै भने, खेतीपाती आधुनिक खेतीपाती गरौँ भन्ने कारणले गर्दा मेरी आमाले सदैव के ठान्नुभयो भन्दा, यतिका वर्षदेखि मैले पाइआएको ज्ञान त बेकारको रहेछ, यो ज्ञान त काम नलाग्ने ज्ञान रहेछ, वास्तविक ज्ञान त टनेलभित्र गोलमेला उमाल्नु रहेछ भनिसकेपछि उहाँले त्यो कुटो कोदालोवाला, गोरुवाला वा हलोले जोत्नेवाला विधि छोडिदिनु भयो र उहाँले आफूलाई अज्ञानी साबित गरेर बाँच्न थाल्नुभयो। कुनै एउटा वाद्यवादकले अरु कुनै प्रकारको वाद्यवादनमा बिहाबारी हुन थाल्यो, भजन कीर्तन कहीँ कुरा चल्दै थियो, भजन कीर्तन हुन थाल्यो भने यो बाजा खैँजडी मुजुरा होइन रहेछ नि, ड्रम बजायो भने, गिटार बजायो भने बल्ल मान्छेले नोटिस गर्दो रहेछ भन्न थाल्यो, र आफूलाई खैँजडी बाजक वा मुजुरा बाधकको रूपमा चिनाउन मुस्किल पर्न थाल्यो भने राष्ट्रिय स्वाभिमान कहाँ जान्छ? त स्वाभिमान हुनु भनेको चाहिँ आफ्नो अभौतिक सम्पदामाथिको गर्वानुभूति लिनुभयो। यो विधेयकको सबैभन्दा सुन्दरतम पक्ष चाहिँ त्यो हो भन्ने मलाई लाग्छ। र यहाँ धेरै प्रकारको कुराहरू उठेका छन्, र अघि एकजना राजीव खत्रीजीले कस्तो मिठो कुरा गर्नुभयो, बाँसुरी मात्रै होइन बाँसुरीको धुन पनिको कुरा गर्नुभएको थियो, बडो सुन्दरतम काव्यिक कुराहरू पनि यहाँ मैले सुन्न पाएँ, मलाई खुसी पनि लाग्यो। र नेपालमा नेपाल हामी चाहिँ कस्तो मुलुक भने एउटा डेथ बेडमा रहनुभएको कुनै वृद्ध वृद्धालाई हामीले सोधिबस्यौँ भने तपाईँको अन्तिम इच्छा के छ भन्यो भने चाहिँ यो देशको भलो होस्, यस्तो होस्, उस्तो होस् भन्नुभन्दा पनि यो खान्छु भन्ने चलन छ क्या। यो भोकाएको देश हो, यो देशको मूलभूत समस्या सदियौँदेखि पेटको थियो, पेटभन्दा माथि उकासिएर आउन नसकेको हाम्रो समाज छ होइन। यस्तो समाजमा चाहिँ संस्कृतिको, धर्मको, परम्पराको, रीतिरिवाजको, यस्तो चिजहरूको संरक्षणको लागि विशेष बजेट, हामी चाहिँ सदैव चाहिँ बजेटमुखी अवधारणाहरू बढी व्यक्त गर्छौँ, केही माननीय ज्यूहरूले त्यो पनि गर्नुभयो। बजेटले मात्रै सबै चिजको समाधान गर्छ भन्ने चाहिँ मलाई लाग्दैन है, त्यो एउटा सैद्धान्तिक दरिद्रताबाट हामी माथि उठौँ। बजेट त आर्थिक उपार्जन गर्ने महत्त्वपूर्ण बाटो नै संस्कृतिहरू हुन्, संस्कृतिलाई पर्यटनसँग जोड्ने, कत्रा कत्रा जात्रा मेला हेर्न मात्रै भनेर विभिन्न देशमा, विभिन्न देशका सहरहरूमा मान्छेहरूको घुइँचो लाग्ने गर्छ। हाम्रो कुकुर तिहार हेर्न मात्रै मान्छेहरूको घुइँचो लागोस्, हाम्रो यहाँका विशेष प्रकारका जा मच्छिन्द्रनाथको जात्रा, रथ तान्ने जात्रा हेर्न चाहिँ मान्छेहरूको घुइँचो लागोस् होइन, त्यसले पर्यटनलाई टेवा दियोस् र आर्थिक उपार्जनको बाटोमा सारा नेपालीहरू लाग्न पाउन्। त्यो कारणले अभौतिक सम्पदाको संरक्षणको महत्त्वपूर्ण पाटो भनेको आर्थिक उपार्जनको एउटा गोरेटो खोल्नु पनि हो, त्यो अर्थबाट पनि यसको सौन्दर्य रहेको छ र धेरै चिजसँग यो जोडिएको छ। र महत्त्वपूर्ण साथीहरूले चाहिँ राख्नुभएको कुराहरूमा यो तीन तहको एउटा सरकारको समन्वय कसरी हुन्छ भन्ने, र मुख्य अर्को एउटा भनेको समितिसँग जोडिएर धेरैले कुरा राख्नुभएको छ, सिफारिस समितिसँग जोडिएर राख्नुभएको छ, म त्यसपछि कन्क्लुड गर्छु। अरू धेरै कुरा चाहिँ यो विधेयकभित्रकै कुराहरूलाई व्याख्या अथवा त्यसको पुनर्पुष्टि गर्ने काममा त्यसलाई स्वागत गर्ने काममा नै साथीहरू लगाइदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद पनि दिन्छु। र यहाँ हजुरले हेर्नुभयो भने सिफारिस समितिको विषयमा त्यहाँ केही चिजहरू छन्, सिफारिस समितिमा चाहिँ केही प्राविधिक चिजहरू सरकारको उपस्थिति बाहेक अर्को केही चिज छ। यहाँ धेरै साथीहरूले हाम्रो जाति जनजातिको अथवा सबैको भूमिका खै भन्ने अर्थबाट लिनुभएको छ, यो चाहिँ राष्ट्रिय सूचीकरणको लागि सिफारिस समिति हो, एउटा स्थानीय तहले आफ्नै बनाउन सक्नेछ त्यहाँ भनेकै छ र प्रदेश तहले पनि आफ्नै बनाउन सक्नेछ भनेकै छ। जात्रा, मेला, पर्व अथवा अभौतिक यस्ता सम्पदाहरू विशेष गरिकन सानो समुदायमा अभ्यास गरिने चिज हुन्, राष्ट्रिय तहमा अभ्यास गरिने चिज चाहिँ होइन। अघि मैले थकाली खानाको कुरा गरेँ, कहिलेकाहीँ म माननीय गणेश कार्कीसँग जिस्कने गर्छु भनेर नेपालले एक प्रकारको अर्को एकीकरण पनि गरेको छ, पृथ्वीनारायण शाहले एउटा जमिनको एकीकरण गर्नुभयो भनिन्छ होइन, भानुभक्त आचार्यले रामायण लेखेपछि नेपाली भाषाले चाहिँ नेपाल धेरै खायो, नेपालको एकीकरण भाषिक एकीकरणको एउटा सूत्र बन्यो भनिन्छ, र अर्को एकीकरण छ थकाली खानाको एकीकरण होइन। नेपालले एउटा म चाहिँ भातले पनि एकीकरण गरेका छ क्या, मेची महाकाली हिजो खाना नखाने, भात नखाने वा अरू परिकार खाने खाने जनजातिहरूले पनि आजकल भातै खान थाल्नु भएको छ, र बोर्डर कट्ने बित्तिकै भातको स्वाद फरक हुन्छ अथवा खानेकुराको स्वाद बोर्डरभित्र चाहिँ हाम्रो अलग प्रकारको स्वाद छ, यस्तो एकीकरणहरू हुन्छ। त्यो एउटा राष्ट्रिय चाहिँ पहिचानको अथवा अभौतिक सम्पदाको अलग कुरा तथा, तर अभौतिक सम्पदा जहिले पनि सानो तहमा, सानो समुदायमा जीवित रहन मन पराउने चिज हो र त्यसैबाट नै त्यसको सार्थकता रहन्छ। र यो जुन चिज छ सिफारिस समितिमा, यहाँ भएका हजुरले हेर्नुहोला भाषा आयोग अथवा तीन तहका प्रज्ञा प्रतिष्ठानहरू, यिनीहरूको बनोट नै त्यसरी भएको हुन्छ, यिनीहरू बन्ने नै विभिन्न जाति जनजातिहरूको समावेशिताको आधारमा संविधानले चाहिँ तोकेका समावेशिताका सिद्धान्तहरूलाई अवलम्बन गरेर बनेका समितिहरू हुन्। यहाँ सबै चाहिँ भाषा आयोगमा होस् वा प्रज्ञा प्रतिष्ठानहरूमा होस् यहाँ भएका सबै चिजहरूमा पहिला नै त्यो सुनिश्चितता गरिएको हुन्छ क्या। त्यो कारणले यसलाई शङ्का नगर्न म अनुरोध गर्न चाहन्छु वा त्यसपछिका हाम्रा समितिहरूमा हुने छलफलमा अरू कुनै उपयुक्त मेथोड आयो भने त्यसलाई पनि त प्रयोग गर्न सकिन्छ। यो एउटा त्यो रूपमा म तपाईँहरूलाई भने यही कुरा चाहिँ राष्ट्रिय सभाका समितिहरूमा पनि कुरा उठेको थियो र उहाँहरूले यसरी नै यसलाई लिनुभएको थियो। म अरू धेरै समय चाहिँ खर्च नगरिकन तपाईँहरूबाट बिदा हुन्छु। बाँकी कुरा समितिहरूमा छलफलमा अवश्य पनि जोडिन्छु। तपाईँको जय होस्, देशको जय होस्। भवतु सर्व मङ्गलम।
1: माननीय सदस्यहरू, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यहीँ समाप्त हुन्छ। अब म राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्दछु। मान्य सदस्य एक मिनटभित्र आफ्नो कुरा राख्नुहोस्, माइक दिनुहोस्।
2: सम्माननीय सभामुख महोदय, बनेवाबाट महाभारत जाँदै गरेको 23/83/98 को बस दुर्घटना भएको छ। दुर्घटनाबाट 7 मृत्यु भएको छ, अहिलेसम्म 15 घाइते भएको पहिचान भएको छ। सडक दुर्घटनाहरू हुने गर्छन्, हामी घाइतेको स्वास्थ्य लाभको कामना गर्छौँ, मृतकको श्रद्धाञ्जली व्यक्त गर्छौँ। तर यो सरकारले दुर्घटनाको कारण किन खोजी गर्दैन? लामो समयदेखि दुर्घटना भइरहँदा सडकको कारणले हुन्छ कि चालकको कारणले गर्नु हुन्छ कि बसको कारणले हुन्छ कि हामी त्यतातिर खोजिरहेका छैनौँ। आज दुर्घटना भयो, मैले पनि सदनमा उभिएर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्छु, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। धुल्खेल अस्पतालमा उपचार भइरहेको छ भन्ने मैले सूचना पाएँ। यो सँगसँगै म राख्न चाहन्छु, सर्वोच्च अदालतले 2075 ठुला सवारी साधन सञ्चालन रोक लगाएको सडकमा आज दुर्घटना भएको छ। जो सडकको चौडाइ र बसको चौडाइ मिल्दैन, जसकारण जुन दुर्घटना भइरहेको छ यसप्रति सरकारको गम्भीर ध्यान आकर्षण होस्। सडक दुर्घटना केवल मृतकलाई श्रद्धाञ्जली र घाइतेलाई स्वास्थ्य लाभको कामना मात्रै गर्ने होइन, यसको प्रति सरकार गम्भीर चुनाव दिएको पर्छ। भएको कारणले गर्दा स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारप्रति गहिरो संवेदना व्यक्त गर्छु। धन्यवाद।
1: मान्य सदस्यहरू, राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 संशोधन पेश गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 कर्मश पेश गर्न अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, अंतर्राष्ट्रीय श्रम संगठन को श्रम निरीक्षण संबंधी महासंधि 1947 नंबर 81 को लक्ष्य उद्योग तथा वाणिज्य क्षेत्र में श्रम निरीक्षण को प्रभावकारी प्रणाली स्थापना र कायम गर्ने रहेको छ। यसको मुख्य उद्देश्य कार्यस्थल को अवस्था र श्रमिक को संरक्षण संबंधी कानूनी व्यवस्था को कार्यान्वयन सुनिश्चित गर्नु हो। यस महासन्धिले श्रम संबंधी कानूनलाई प्रभावकारी रूप में कार्यान्वयन गर्न गराउन रोजगारदाता र श्रमिक दुवै पक्षलाई सहजीकरण तथा सल्लाह दिने काम गर्छ। महासन्धिले खास गरेर कार्यस्थलमा श्रम सम्बन्धी राष्ट्रिय मापदण्ड प्रयोगको अवस्था मूल्याङ्कन गर्ने र काम गर्ने घण्टा ज्याला व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य र बाल श्रम जस्ता क्षेत्रमा सुधारका विषयमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ। महासन्धिमा श्रम निरीक्षण गर्नुपर्ने कार्यस्थल तथा यसको परिसरमा निर्वाध रूपमा प्रवेश गरी जाँचबुझ तथा सोधपुछ गर्ने एवं विश्लेषणको लागि आवश्यक कागजात र सामग्री तथा वस्तुहरूको नमुना माग गर्न सक्ने अधिकार निरीक्षण अधिकारीहरूमा हुनुपर्ने प्रावधान रहेको छ। यसमा श्रम निरीक्षण कार्य एक केन्द्रीय निकायको सुपरिवेक्षणमा गर्नुपर्ने, निरीक्षण सेवाको अन्य सरकारी निकाय र सार्वजनिक वा निजी संस्थासँगको सहकार्यलाई प्रवर्धन गर्नुको साथै श्रम निरीक्षणमा संलग्न अधिकारीहरू र श्रमिक तथा रोजगारदाताहरू बीचको सहकार्यलाई बढावा दिनुपर्ने व्यवस्था रहेकोले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। सम्मान्य सभामुख महोदय, सबै प्रकारका बाध्यकारी श्रमको अन्त्य गर्न प्रभावकारी उपायहरू अपनाउन आवश्यक देखि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको 103 सम्मेलनले 11 जुन 2014 बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 स्वीकृति गरी कार्यान्वयनमा ल्याएको हो। यस प्रोटोकलले महासन्धिले व्यवस्था गरेका सबै प्रकारका बाध्यकारी श्रम अन्त्य गर्ने र दोषीहरूलाई सजाय दिने दायित्वलाई समर्थन गर्दै रोकथाम, सुरक्षा र कानुनी उपचारको सम्बन्धमा थप जोड दिएको छ। प्रोटोकल नम्बर 29 अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आधारभूत दस्तावेज र अन्तर्राष्ट्रिय श्रम सम्मेलनद्वारा अङ्गीकार गरिएको कानुनी रूपमा बाध्यकारी दस्तावेज हो। प्रोटोकलले राष्ट्रहरूले बाध्यकारी श्रम रोक्न, पीडितहरूलाई संरक्षण गर्न र न्याय एवं कानुनी उपचारमा उनीहरूको पहुँच सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिन्छ। बाध्यकारी श्रमको परिभाषाभित्र कुनै व्यक्तिलाई निजको इच्छा विपरीत तथा सम्भावित क्षतिको त्रासमा पारी बाध्य बनाई गराइएका सबै काम वा सेवालाई समेटिएको छ। प्रोटोकलले बेचबिखनको अवस्थालाई समेत बाध्यकारी श्रमभित्र परिभाषित गरेको छ र अपनाउनु पर्ने उपायहरूमा बाध्यकारी वा अनिवार्य श्रम प्रयोजनका लागि मानिसहरूको बेचबिखन तथा ओसार पसार विरुद्ध विशेष कारवाही गर्ने कुरा समेत समेट्नुपर्ने प्रावधान गरिएको छ। नेपालले उक्त बाध्यकारी श्रम महासन्धि 1930 नम्बर 29 3 जनवरी 2002 अनुमोदन गरिसकेको छ र उक्त महासन्धिलाई अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सदस्य राष्ट्रहरूले मात्र यो प्रोटोकल अनुमोदन गर्न सक्ने व्यवस्था रहेकोले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।

माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल असार 1 गते सोमबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।

0: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: माडी नगरपालिका बसन्तपुर चितवन।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
4: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि, यसो चोक्तिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
5: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
7: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 98119 32811 र 98653 73687।
8: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
9: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
10: यस, यामाहा।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट सोलो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98-52-0828-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
7: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 97-625-73-099, 98-074-46-182 र 98-491-95-225।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
0: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको म्याद थप, बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
0: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान सुरु, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा एउटा दुर्घटना सम्बन्धी दुःखद खबर। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोकका लागि छुटेको 23X8398 नम्बरको बस नमबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो 2:15 बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा 4 जना पुरुष र 4 महिला गरी 8 जनाको ज्यान गएको र ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। दुर्घटना भएको बस अरनीको यातायातको हो। प्रहरीका अनुसार बसका चालक सहित 16 जनाको उद्धार गरिएकोमा 1 जनाको ज्यान गएको र बाँकी 15 जनाको धुलीखेलमा उपचार भइरहेको छ।
1: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। प्रतिवेदन बुझाएको 30 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो। यो निर्णयसँगै 2021 सालको नापिएका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटा वडामा अधिग्रहण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यो सहित विभिन्न 3 वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 आउँदो असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार सिन्धुपाल्चोकका रमेश कुमार धितालाई लेखापान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ।
0: सर्वोच्च अदालतले बाल सैन्य दुरुपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात् क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै सर्वोच्च अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मी बीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यसक्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बल मिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यसैबीच सुस्ता क्षेत्रमा एसएसबी छिरेको र स्थानीय बासिन्दाले प्रतिकार गरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। आजको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको हो।
0: राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गते आइतबारदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। राष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक रूपमा जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा राष्ट्रमन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ सँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।
1: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो असार 1 गते सोमबारदेखि सुरु हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आउँदो असार 1 गतेदेखि 4 गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठकभन्दा 1 घन्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पनि आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न समिति संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको सुरुमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुलले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै 52 रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत छरिएर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यसहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नवप्रवर्तन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव, संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश केवारीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि विज्ञान प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना बाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
10: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौँ। अनुसन्धानका बाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो, त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आज सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेर नै यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
11: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
10: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको दायरा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका के अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नास्ट नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन्, ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौँ र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलिक बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
11: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्लान अहिले?
10: त्यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठुलो चुनौती चाहिँ छ, तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौँ, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौँ। एउटा सोच विकास हुनुपर्छ पहिलो काम, कानुनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निर्कुलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
11: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौँ?
10: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौँ, बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौँ। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौँ, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौँ भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इन्डस्ट्रीहरू खुल्न थाल्छन्। केही 4-5 वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा AZ 20 गते सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खोलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानुन उपसचिव कविकृष्ण रेग्मी र शाखा अधिकृत गोलराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5253
13: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र रिसमको रमाइलो टिभीमा
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
12: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कैलाली गोदावरी नगरपालिका 4 को बाढीमा परे 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय परीक्षक योगेन्द्र तिमेसेनाका अनुसार गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।
0: आज र भोलि कोशी प्रदेशको विभिन्न ठाउँमा ठुलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रको 1-2 ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठुलो पानी पर्न सक्ने सम्भावना भएका पहाडी क्षेत्रमा यात्रा गर्ने नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसुन पनि भित्रने तर्खरमा रहेको छ।
1: शेयर बजार लगातार 2 दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4 अङ्कले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्युचुअल फन्ड जीवन बीमा अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 वटा कम्पनीका सेयर घटेकोमा 91 वटाका बढेका छन्। यस्तै 13 वटा कम्पनीका सेयर भने घटबढ भएका छैनन्। आज कालिन्चोक हाइड्रो पावरको सेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपालो हाइड्रो पावरको सेयर 15% बढेको छ। आज नेप्ची घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 3.90 अर्ब कारोबार भएकोमा आज 342 वटा कम्पनी 98,56,000 किता सेयर 4.34 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनु भयो। काठमाडौँमा आजदेखि सुरु भएको पानको 26 औं साधारण सभा तथा 8 औं अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रिया प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाइ छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानुनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड छ।
1: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रुपियाँले बढेको छ। हिजो 5,100 रुपियाँले घटेको सुनको भाव आज 5,300 रुपियाँले बढेर तोलाको 2,92,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रुपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रुपियाँले बढेको छ। चाँदी आज तोलाको 4,840 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सिजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान सुरु गरेको छ। अभियानको सुरुवात स्वरूप हिजो पश्चिमी भारतीय सहर पुणेमा 100 विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराति र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने 1 बजे बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्जगोभिनासँग क्यानाडाको टोरन्टो रङ्गशालामा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडा ले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म छनौटबाट बाहिरिएको क्यानाडाले 6 दुई गोल गरेको छ। यस्तै बोस्निया एन्ड हर्जगोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रङ्गशालामा नेपाली समयअनुसार बिहान 7 सुरु हुनेछ। यसअघि गए राति भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेका छन्।
0: र न्युजिल्यान्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,326 रन बनाएका छन्। केन विलियम्सले सन् 2016 24 अवधिमा 3 फर्म्याटमा न्युजिल्यान्डको कप्तानी गरेका थिए। उनको कप्तानीमा टोलीले आइसिसी एक दिवसीय विश्वकपमा 2 फाइनल र 3 सेमी फाइनल खेल्यो। त्यस्तै सन् 2021 न्युजिल्यान्डले पहिलो आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै।
0: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरुपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
1: नवलपरासीको सुस्थामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने,
0: भारतमा कक्रो जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान सुरु, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा,
1: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
15: तपाईको समुदायको अनि तपाईको सरोकारको
16: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
17: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

आगामी आर्थिक वर्षका लागि माडीका 9 वटा वडाहरूमा कुल 9,07,00,000 रुपियाँ बजेट सिलिङ, सडक बत्ती र 15,00,000 लागतको एक प्राथमिक योजनामा जोड। माडी नगरपालिकामा जडीबुटी पार्क निर्माणको काम सुरु। जेठ 30 गते शनिबार चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने। चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका 200 क्युफिट सालका काठ व्यवस्थापनको काम सुरु। काभ्रेको बुच्चाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुग्यो। र सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मी छिरेको बारे आवश्यक कदम चालिने। सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री। केन्द्रीय क्यान्टिनलाई 2,00,000 रुपियाँ जरिवाना। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकालाई आगामी आर्थिक वर्ष 2083-84 लागि 9 वटा वडाहरूमा कुल 9,07,00,000 रुपियाँ बजेट सिलिङ पठाएको छ। नगर कार्यपालिकाले चालु आर्थिक वर्षको तुलनामा करिब 2,00,000 रुपियाँ कम हुने गरी ओडागत बजेटको सीमा निर्धारण गरेको हो। निर्धारित सिलिङ अनुसार ओडा नम्बर 1 लाई 1,08,00,000 रुपियाँ, ओडा नम्बर 2, 3, 6 र 7 लाई जनही 98,00,000 रुपियाँ, ओडा नम्बर 4, 5 र 8 लाई जनही 88,00,000 रुपियाँ तथा हनुमानझुला क्षेत्र समेत समेटिएको ओडा नम्बर 9 लाई 1,43,00,000 रुपियाँ बजेट सीमा प्रदान गरिएको छ। नगरपालिकाले ओडाहरूलाई बजेट तर्जुमाका लागि केही अनिवार्य मापदण्ड समेत तोकेको छ। ओडाले सडक बत्ती लगायत भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्वका विषयमा बजेट व्यवस्था गर्नुपर्नेछ। त्यसै गरी ओडा स्तरीय खेलकुद प्रतियोगिता संस्कृति

ने उल्लेख गरिएको छ। माडी नगरपालिकामा जडीबुटी पार्क निर्माणको काम सुरु भएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी नगरपालिका साथ गौरीनगरमा जडीबुटी पार्क निर्माण थालिएको हो। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा करिब 300 जडीबुटी जन्य बिरुवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल लगायतका उपयोगी जडीबुटी प्रकृतिका बिरुवा समावेश गरिने उहाँले जानकारी दिनुभयो। जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्नेछ। पौडेलले भन्नुभयो, उहाँका अनुसार पार्क निर्माणका लागि कार्यालयले 2 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। पार्कमा 3-5 मिटरको दूरी कायम गरी बिरुवा रोप्ने योजना रहेको छ। रोपिएका बिरुवाको संरक्षणका लागि बाँसबाट बनेको बार लगाउने व्यवस्था गरिएको छ। माडी 7 रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माणको जिम्मेवारी लिएको छ। जडीबुटी संरक्षण, उत्पादन र स्थानीय स्तरमा यसको उपयोग प्रबन्धन गर्ने उद्देश्यले पार्क निर्माण गर्न लागि माडी 7 वडाध्यक्ष चन्द्रकुमारी बानियाले बताउनुभयो। ब्लड डोनर सोसाइटी नेपालको आयोजनामा जेठ 30 शनिबार भरतपुर स्थित चितवन उद्योग संघको सभाहालमा 2 ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने भएको छ। मानव जीवन रक्षाका लागि आवश्यक रगतको अभाव हुन नदिन तथा नयाँ रक्तदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागि सोसाइटीले जनाएको हो। कार्यक्रममा सहभागी भई रक्तदान गर्ने दाताहरूका लागि विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। आयोजकका अनुसार गोला प्रथा मार्फत 1 रक्तदातालाई स्कुटर, 2 साइकल प्रदान गरिनेछ। साथै टेलिभिजन, सोफा, कुलर 3 लाख रुपियाँ बराबरका मोबाइल, औषधि, साबुन, होटलमा खाना बस्नका लागि विशेष प्याकेज लगायत अन्य उपहार पनि वितरण गरिनेछ। रक्तदाता दिवसको अवसरमा सोसाइटीले महोत्सव आयोजना गरेको हो। हरेक वर्ष जुन 14 अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाइन्छ। संस्थाले रक्तदानलाई मानव जीवन बचाउने पुण्य कार्यको रूपमा लिँदै कार्यक्रममा सहभागी हुन तथा अन्यलाई पनि रक्तदानका लागि प्रेरित गर्न सबैमा आग्रह गरेको संस्थाका उपाध्यक्ष मनरूपा पौडेलले बताउनुभयो। गएको सोमबार भरतपुर अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको संख्या 3187 रहेको थियो। साताभरि नै हाराहारी बिरामी अस्पताल उपचारका लागि आउने गरेका छन्। त्यहाँका निजी 2 मेडिकल कलेजमा स्वास्थ्य बीमा हटेपछि भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप थेग्न मुस्किल परेको छ। भरतपुर अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार सोमबार अस्पताल आएका बिरामी मध्ये 2323 बीमाका बिरामी रहेका थिए। डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका 5 पुराना 5200 क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ। वन ऐन तेस्रो संशोधन 2079 सालका काठ 5 पुराना, सिसौ 2 पुराना र अन्य काठ 1 पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले 5 पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो। चितवनको इच्छा कामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। वडा नम्बर 4 किसानलाई भैँसी पालन प्रबन्धन कार्यक्रम अन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो। बागमती प्रदेश र इच्छा कामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रम अन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपा चोकतर्फ जाँदै गरेको 23 ख 83 98 नम्बरको बस दुर्घटनामा 8 मृत्यु भएको हो। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुगेको जिल्ला प्रहरीकारले काभ्रेका डिएसपी रविन विष्टले बताउनुभयो। दुर्घटनामा परेर घाइते भएका 16 धुलीखेल अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो। सरकारले सुस्थामा भारतीय सशस्त्र सीमा बल एसएसबीका सुरक्षाकर्मी छिरेको बारे आवश्यक कदम चालिने बताएको छ। शुक्रबार मन्त्री परिषद बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो। सुस्थामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनु भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरण मैत्री बनाउन सरकारले एक वृहत पुनर्संरचना योजना अगाडि सारेको छ। काठमाडौँ दिगो शहरी यातायात योजना केएसयुटीपी अन्तर्गत तयार पारिएको प्रतिवेदनले उपत्यकाको हालको यातायात क्षेत्रमा रहेका मुख्य समस्याहरू जस्तै रूटको दोहोरोपन, सवारी साधनको अत्याधिक चाप, कमजोरी, नियमन र न्यून गुणस्तरको सेवालाई सम्बोधन गर्न नयाँ रणनीति प्रस्ताव गरेको हो।
संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले कार्यदलको सीमा एक महिनाका लागि थपेको हो। गत चैत्र 16 गते बसेको

परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको सहयोगतामा कार्यदल गठन गरेको थियो। व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भएको भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग दायर गरेको छ। अभियोग पत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 10 घर भएका पाण्डे पूर्व मन्त्री विक्रम पाण्डेका छोरा हुन्। 48 वर्षीय निकोलस भट्टले स्थापना गरेको लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सञ्चालक रहेको खुलेको हो। सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमन जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश त्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित भरिपूरण उपलब्ध गराउन आदेश दिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबार स्थित केन्द्रीय क्यान्टिन सहित 12 व्यावसायिक फर्महरूमा पुनरा अनुगमन गरी कैफियत भेटिएकालाई कार्यवाही गरेको छ। विभागले शुक्रबार गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन 2075 विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना र निर्देशन दिएको हो। विभागका अनुसार सिंहदरबारभित्र नै सञ्चालित G&V क्याफे ग्रुपलाई 2,01,000 रुपियाँ जरिवाना गरिएको छ। उक्त क्यान्टिनले गुणस्तरहीन सामान प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको विभागले जनाएको हो। जनमत पार्टीले मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको 3 दिनसम्म चलेको बैठकले महाधिवेशनको मिति टुङ्गाएको हो। आगामी वर्षको असोज 9 र 10 गते महाधिवेशन हुने जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो। महाधिवेशनको मिति तय गरे पनि स्थान भने तय हुन बाँकी नै रहेको छ। प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। शुक्रबारको बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्दै पेश गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ। भारतले नेपालमा राजनीतिक नियुक्ति मार्फत राजदूत पठाउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिन लागेको बेला भारतले अर्का राजदूत पठाउने तयारी थालेको हो। यसअघि भारतले करियर डिप्लोम्याट अर्थात् विदेश मन्त्रालयकै कर्मचारीलाई राजदूतको रूपमा पठाउँदै आएको थियो। अब भने राजनीति नियुक्तिको आधारमा पठाउन लागेको स्रोतले जनाएको हो। र आवश्यक चिकित्सकीय योग्यता नै नभई आधुनिक चिकित्सा पद्धतिद्वारा बिरामीहरूको रोग निदान तथा उपचार कार्यमा संलग्न रहेका एक व्यक्तिमाथि थप अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB पत्रचार गरिएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार योग्यता बिना नै चिकित्सा अभ्यास गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएपछि ती व्यक्ति विरूद्ध नेपाल मेडिकल काउन्सिल ऐन 2020 दफा 27 बमोजिम कानूनी कार्यवाही अघि बढाउन CIB पत्रचार गरिएको हो। उक्त ऐनको दफा 27 अनुसार गैर कानूनी चिकित्सा सेवा प्रवाह गर्नेलाई 3 वर्षसम्म कैद वा 3,000 रुपियाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ। आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 77% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। आगामी आर्थिक वर्षका लागि माडीका 9 वटा वडामा कुल 9,09,07,00,000 रुपियाँ बजेट सिलिङ, सडक 32 र 15 लाख लागतको एक प्राथमिक योजनामा जोड। माडी नगरपालिकामा जडीबुटी पार्क निर्माणको काम शुरू। 30 गते शनिबार चितवनमा 2 ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने। चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका 200 क्युबिट फिट काठका सालका काठ व्यवस्थापनको काम सुरु। काभ्रेको भुसाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुग्यो। र सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मी छिरेको बारे आवश्यक कदम चालिने। सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई 2,00,000 रुपियाँ जरिवाना। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रायोल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बिपी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार मृतक 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। रोसी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारीमाया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका DSP रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई आज दिउँसो सडकबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएका र उनीहरूको धुलखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको, बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय SSB को प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
4: सुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनु भएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ। कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
0: नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पूँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालु खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालु खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, सङ्घ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सृजना गर्ने गरी भन्दा पनि ऋण बढाउनेतर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिस्सा तलब भत्ता र अन्यमा खर्च हुने गरी आएको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सृजना गरेको विषयमा ध्यान आकर्षण गराउनुभयो। प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सांसद बदन कुमार भण्डारीले सभामुखसँग समय लिएर सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरिबीको रेखामुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो 1:15 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ। कैलालीको गोदावरीमा बाढीमा परि दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढाउनु पर्नेमा जोड दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले कानून निर्माणका सम्बन्धमा कानून मन्त्रालयले गरेका यस्ता छलफलले सरकारको कार्यक्षमता बढाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानूनको आवश्यकता धेरै रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढिरहेको जानकारी गराउनुभयो। कानून मन्त्री गौतमले कानून निर्माण प्रक्रियालाई प्रभावकारी, समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्व तयारी आवश्यक रहेकोमा जोड दिनुभयो। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सुनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सुनारी गाउँपालिकाले जनाएको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
5: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
6: हामी जसरी पनि आगामीको दिनमा हामीले यसै गरी चाहिँ पोषणयुक्त खानेकुराहरू खान्छौँ, तरकारी उत्पादन गर्छौँ, आफू पनि खान्छौँ र प्लस आफ्ना छरछिमेकमा रहनु भएका अन्य व्यक्तिहरूलाई पनि यसै पोषणयुक्त खानेकुरा खुवाउनका लागि हामीले निरन्तर प्रयास गर्छौँ, अगाडि बढ्छौँ।
5: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत,
7: अहिले हामीले चाहिँ राप्ती सुनारी गाउँपालिका एक र छका हजार दिनका आमाहरूसँग काम गर्छौँ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि
5: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफू उत्पादन गरेका तरकारी फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर,
8: हामी चाहिँ यो तरकारीहरू अब सेलहरू यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छौँ। त्यो समूहमा अब त महिलाहरूलाई चाहिँ यसरी सिप सिकेर जस्तै आफ्नो खुट्टामा आफू उभिनेलाई आत्मनिर्भर आफ्नो पैसा कमाउनेलाई भन्नु।
5: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर छका वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
9: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा कुपोषणको समस्या देखिएको छ।
5: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको अग्रसरतामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन तार हटाउन सुरु गरिएको छ। तार हटेपछि सहरी सुन्दरतामा वृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको ऊर्जा मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युटले शुक्रबार जारी गरेको विज्ञप्तिमा 12 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले मेलबर्नमा 9-19 वर्ष उमेर समूहका करिब 1,200 सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ। अध्ययनका लागि सन् 2025 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढेको चेतावनी दिएका छन्। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षा मन्त्री किम योन ह्युनलाई शुक्रबार 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। कश्मीरमा प्रहरी र आन्दोलनरत समूहबीचको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटीका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: सांसदहरूले बेरोजगारका विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड दिनु भएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनु भयो। त्यस अवसरमा नेपाली सेनाका सभा सेनापति अशोक राज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरोजु मध्ये 60% फर्सद गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनु भयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालय तर्फ 6,35,00,00,000 बेरोजु रहेकोमा हालसम्म 40.28% फर्सद भएको जानकारी गराउनु भयो। साविकको वन मन्त्रालय तर्फ पनि 56,00,00,000 बेरोजु रहेकोमा 16% मात्रै बेरोजु फर्सद भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनु भयो। ऊर्जा क्षेत्रको बृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालु अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन व्यापार पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनु भयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको मसुल बुझाउन अटेर गरेका उद्योगहरूले कारवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बक्रौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी मसुल नबुझाए कानून अनुसार बक्रौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले मसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 भन्दा बढी बक्रौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
12: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद सुरुवात गरेको छ। मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको सुरुवातको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेज गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाडी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिक माथि 2-1 को जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराति बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन प्रशासनले अनुरोध गरेको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रेट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा
13: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
14: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसान सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
13: माडी नगरपालिका, बसन्तपुर, चितवन।
15: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
14: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
15: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
14: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
15: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
14: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
15: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
14: नियमित परामर्श तथा मार्गदर्शन,
15: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
14: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
15: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
14: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
16: Yamaha Monsoon Service Camp, expert care for rainy ride, just 24-30. दक्ष मेकानिक द्वारा देशभरिका 200+ डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
17: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
15: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
18: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10, चितवन।
15: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 37 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
18: 24 घण्टा इमर्जेन्सी सेवा,
15: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
18: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
15: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
18: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
15: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
18: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
15: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
18: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
15: भेन्टिलेटर सेवा,
18: होल बडी चेकअप जाँचको सुविधा
15: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
18: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरुद्ध मुद्दा दर्ता। काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन। आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग। विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
3: प्रश्न गर्ने सांसदलाई तपाईँको कान्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमिन खेतीयोग्य भए पनि 37% जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। अझै पनि 63% जमिनमा सिँचाइ सुविधा पुगेको छैन। सिँचाइको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिँचाइ सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षा कर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
2: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। 1 जना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोसी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारीमाया तामाङ वर्ष 60, उहाँको पनि रोसी गाउँपालिका, एउटा नम्बर 8 हो घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआइसियुमा बढाएर उपचार भइरहेछ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
5: 3 दशकभन्दा बढी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने,

0: तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
1: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनु भयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दुधको दुध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ।
0: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
2: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख
0: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
3: यसपटक त अर्थमन्त्रीले के भन्नु, सर क्याबिनेटले पास गरिरहेको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हुँ, घटाएकै हुँ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन। त्यसो पाइँदैन, जति पेज हो त्यति पेज हो। संसदले टुङ्गाइ, क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारेपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त त्यो ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
0: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिसका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनी

0: प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढी 26 अर्ब 63 करोड रुपियाँ भन्दा बढी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड रुपियाँ भन्दा बढी र शेखल गोल्छा विरूद्ध 52 करोड 50 लाख रुपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सिआइएनसँग बताउनुभयो।
1: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका 2 जना प्रतिवादीलाई चाहिँ बयान कार्य सुरु भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा उपस्थित गराउने, बयान गराउने र कङ्गो पुर्याएर अब घोषणा गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड 27 लाख 71 हजार 59 रुपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल 1:15 शुरू हुनेछ। भोलि बिहान भने 7:15 अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जित हासिल गरेको छ। मेक्सिको ग्वाडा लजारा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
2: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
3: वर्ग खमा छन् ऊ, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो सरोकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
9: सिन्धुपाल्चोकको चौतारा साङ्गाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीडित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन् बढेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
10: राम्रै भएको छ, 300 जति केजी चाहिँ बेच्यो, सबुत मिलेको छ, औषधिको खर्च, घर खर्च।
9: चौतारा साङ्गाचोगढी तिर ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 वटा टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
3: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि सिँगार सम्भार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। एक किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा टनेलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
9: चौतारा साङ्गाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
11: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
9: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साङ्गाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
12: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौँ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनुको लागि पनि निकै ठुलो मद्दत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
9: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यवसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक,
13: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
2: कृषिमा बालबालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरुद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाशनले छलफल गर्नुभएको छ।
14: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कुल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
15: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुनसक्छ, त्यस कारण त्यो जोगाउने ढङ्गबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
14: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम सँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन् तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आयलोको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
15: ऋतु भट्टराईज्यू, स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनुको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
16: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले भन्नुभएको 87%को कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 बच्चालाई रातिको 11 काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि चाहिँ विषादीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ. दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाडमा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ. हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ. कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ त्यसले पनि डिटरमाइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ.
15: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ यसलाई
16: श्रमको रूपमा लिइन्छ. अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, तर त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ. तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको. त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के बाल श्रम के हो. त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ घुम्न सक्छ.
15: अब 12-14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि बिदाको दिनमा अथवा पढाइमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौँ अथवा गर्नुहुँदैन भन्ने भयो. अब यो फियोले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइराख्नु भएको छ यो बारेको जानकारीको लागि?
14: खाद्य सुरक्षालाई कसरी अगाडि बढाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ. दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कुलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ. कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
15: शारीरिक
14: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा गयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न कहीँ
15: चाहिँ
14: माने यस्ता खाले प्रविधिहरू सामान्य प्रविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहयोग
15: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेको छ त्यो भयो. यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावक ल्याउन सक्छ किसान स्वयं ल्याउन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य भएर
14: पक्कै छ. यो दुईटै साइडमा डिमान्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम गर्दैछौँ.
15: माग र आपूर्ति
14: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ. त्यो अहिले कार्यान्वयनको चरणमा छ. विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतको कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चलिरहेको छ.
2: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकबस दुर्घटना हुँदा मृत्यु भएका 8 जनामध्ये 4 जनाको शनाखत भएको छ. 3 दशकभन्दा बढी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ. मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ. विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समिति माग गरेका छन्. अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ. सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसाय दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ. भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्जगोभिनिया बीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दिस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 र 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
0: It's 8 o'clock. अहिले 8 बजे को छ
4: मा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
5: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट
4: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर उपचार हुँदै
5: बाल सैन्य प्रयोगमा प्रचण्ड बाबुराम विरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो
4: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता वायुसेवा निगम सञ्चालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल
5: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण अब दिनमा 200 लिटर मात्रै किन्न पाइने दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय
4: र महिला टी ट्वेन्टी विश्वकप आज सुरु हुँदै उद्घाटन खेलमा इङ्ल्यान्ड र श्रीलङ्का भिड्ने विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 बजे घरेलु मैदानमा बोस्नियासँग खेल्ने
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
5: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सवारी धनी रोशी गाउँपालिका 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री र दैलेख घर भएका नेपाली सेनाका अमलदार बम बहादुर भण्डारीको परिचय खुलेको हो यस्तै रोशी गाउँपालिका 7 का 34 वर्षीय फुलमाया तामाङ र रोशी 8 का 60 वर्षीय प्यारी माया तामाङको पनि पहिचान भएको छ अन्य 4 जनाको यो समाचार तयार पार्दासम्म शनाखत हुन सकेको छैन दुर्घटनामा 16 जना घाइते भएका छन् घाइतेमध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको डिएसपी रबिन विष्टले जानकारी दिनुभयो आज दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खारपा चोक हुँदै सुँगुरे जाँदै गरेको 2398 नम्बरको बस दुर्घटनामा परेको थियो दुर्घटनामा परेको अर्को बसलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ
4: सर्वोच्च अदालतले युद्धमा बाल सैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डाक्टर बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ पूर्व बाल सैनिकका लेनिन विष्टले 2 वर्ष अघि दायर गरेको मुद्दामा अदालतले आज मात्रै द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्याय सम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको निष्कर्ष निकालेको हो न्यायाधीशहरू सपना प्रधान बल्ल सुनिल पोखरेल र शान्ति सिंह थापाको इजलासले बाल सैन्यलाई निश्चित गर्ने कानून बनाउन अर्को निर्देशनात्मक आदेश दिएको छ बाल सैन्य प्रयोगलाई गम्भीर मानवाधिकार उल्लङ्घनको विषयमा समेत आदेशमा भनिएको छ
5: आजै सर्वोच्चले ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ प्रधान न्यायाधीश सहितको संवैधानिक इजलासले आज यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई अब सहज भएको छ। सर्वोच्चले नै गत वैशाख 28 गते तत्कालका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सरकार रिट निवेदन बीच निवेदक बीच आज संवैधानिक इजलासमा छलफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासले छलफलबाट एउटा निष्कर्ष नआएसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सरकारले सार्वजनिक प्रशासनलाई थप निष्पक्ष, व्यावसायिक र प्रभावकारी बनाउने उद्देश्यसहित निजामती कर्मचारी तथा शिक्षकहरूलाई ट्रेड युनियन गतिविधिमा अलग गर्ने नीति अघि सारेको थियो। उक्त निर्णय विरुद्ध विभिन्न सरकारी कर्मचारी र शिक्षक संगठन अदालत पुगेका थिए।
4: यस्तै गरी सर्वोच्चले नेपाल वायु सेवा निगमको सञ्चालक समितिका 5 सदस्यको नियुक्ति बदर गरिदिएको छ। सरकारले गत वैशाख 31 गते निगममा 5 सदस्य नियुक्त गरेको थियो। 6 समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नभई छानेर नियुक्ति दिएको थियो। यस विरूद्ध पहिलो नम्बरमा सिफारिस उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमा आज सुनवाई गर्दै न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको इजलासले नियुक्ति बद्ध गर्ने आदेश दिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिसानी र लीला राज ढकाललाई नियुक्त गर्ने निर्णय गर्नुभएको थियो।
5: सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 प्रतिवादी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। 34 व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरुद्ध 26,63,27,71,59.68 बराबरको बिगो माग गरिएको छ। यस्तै सुलभ अग्रवाल विरुद्ध 25,59,20,06,124.31 बराबरको बिगो माग दाबी गरिएको छ। त्यसै गरी शेखर गोल्छा विरुद्ध 52,50,00,000 बराबरको बिगो दाबी गरिएको छ। उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।
4: सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। यसै गरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिने निर्णय पनि सरकारले गरेको छ। यस्तै लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धितालाई मनोनयन गर्ने निर्णय पनि आज बसेको मन्त्री परिषद बैठकले गरेको छ।
5: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सि जेठ 31 गते 4 भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्ष यीसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीसँग पनि भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनिया व्यवसायिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि छ। मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्कने जनाएको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नुपर्नेमा जोड़ दिनुभएको हो। आज प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक ओलीले परराष्ट्र मन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गर्नुभयो। उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनु भएको छ। प्रमुख सचेतक ओलीले लिपुलेक लिम्पिया धुरा र कालापानी नेपालको हो भन्ने बारे सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने बताउनुभयो।
5: विपक्षी दलहरूले सुस्थामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदले सरकारको यो विषयमा पनि ध्यानाकर्षण गराए। नेकपा एमालेका प्रमुख सचेतक एन महरले सुस्थामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय वासीले लखेटेको उल्लेख गर्दै सरकार के हेरेर बसेको छ भनेर सोध्नुभयो।
7: प्रधानमन्त्रीले सदनमा जसरी बोल्नुभयो र नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका कारण आज भारत यो नेपाल र भारतको धेरै सीमा क्षेत्रमा समस्या भएको छ र एसएसपी बलले नेपाली जनताहरूलाई समस्या दिइरहेका छन् र आज म धन्यवाद भन्न चाहन्छु ती सुस्थावासीलाई जसले त्यहाँको चाहिँ प्रतिकार गरेका छन् एसएसपीको प्रतिकार गरेका छन् र लखेटेका छन्। म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ती राष्ट्रवादी जनताहरूलाई, म नमन व्यक्त गर्न चाहन्छु र म टोपी खोलेर शिर झुकाएर ती राष्ट्रवादी सुस्थावासीहरूलाई म धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय,
5: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेताहरूका साम्पाङले सुस्थामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको बारे रक्षा मन्त्रीको जवाब माग गर्नुभयो।
8: यो सुस्था भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार सशस्त्र सीमा बल जो छ त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की दप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि नियत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई।
5: नेपाल परिवेशमा रासोपाको प्रदेश अधिवेशन जारी, कङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद थप लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटिपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
10: गुणस्तरीय प्लम्बिङको परपर्दा
11: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। अर्थमन्त्री डाक्टर सोरिम बुवाकले यही जेठ 15 गते संसदमा प्रस्तुत गर्नुभएको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिएको हो। अब असार 1 र 2 गते विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफलको समय तोकिएको छ। 1 गते 9 र 2 गते प्रधानमन्त्री कार्यालय सहित 8 मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। छलफल अघि पर्सिसम्म खर्च कटौतीको प्रस्ताव पेश गर्न सांसदहरूलाई समय दिए 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिएपछि यो विधेयक सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ। प्रतिनिधि सभाको अर्को बैठक अब असार 1 गते सोमबार बिहान 11 बजे बस्नेछ।
5: बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डाक्टर सोनी मुवागले माथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले निष्कर्ष निकालेको छ। आज मन्त्री परिषदको बैठकपछि संचारको बीचसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वागले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताउनु भएको छ। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वागले आफूमाथि उठेका प्रश्नको जवाब संघीय संसद र संसदीय समितिमा दिइसकेको उल्लेख गर्नुभयो। अर्थमन्त्रीको प्रष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलले सुनाउनुभयो। यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्री परिषदले उचित कदम चाल्ने उहाँको भनाइ थियो।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश सभापति पदका लागि 6 उम्मेदवारी दर्ता भएको छ। आज बिहानदेखि शुरू भएको अधिवेशनमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास असफल भएपछि चुनाव मार्फत नेतृत्व चयन हुने भएको रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। यस्तै मकवानपुरको हेटौडामा यही जेठ 26 गते सबैभन्दा पहिले उद्घाटन भएर स्थगित भएको बागमती प्रदेश अधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ। निर्धारित कार्यतालिका अनुसार कोशी प्रदेशको अधिवेशन अस्ति 27 गते भएको थियो, तर हिजोका लागि निर्धारित मधेस प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको प्रमुख केसीले बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेशको अधिवेशन भोलि हुने कार्यतालिका छ। कर्णालीमा 31 गते र सुदूरपश्चिमको प्रदेश अधिवेशन असार 1 गते हुने कार्यतालिका यसअघि नै निर्धारण गरिएको रासोपा निर्वाचन आयोगले जनाएको छ।
5: नेपाली कंग्रेसले क्रियाशील सदस्यता द्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गए राति 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनुभयो। यसअघि पनि कंग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थपेको थियो। गए राति 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 5,38,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका छन्। 1,49,309 सदस्यले एवं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको कंग्रेसले जनाएको छ। यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्न गए राति 12 बजेसम्मको समयसीमा तोकिएको थियो।
4: सार्वजनिक लेखा समितिले बेरोजीका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी लिएर बेरुजु फर्च्युटको लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले सरोकारवाला निकायबाट आएका बेरुजुको समस्याको विषयमा घनीभूत छलफल गरेर बेरुजु न्यूनीकरणका लागि प्रभावकारी गृह कार्य गरेर घटाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोक राज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्च्युट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरुजु रहेकोमा हालसम्म 40.28% फर्च्युट गरेको बताउनुभयो। उहाँले साबिकको वन मन्त्रालय तर्फ पनि 56,00,00,000 रुपियाँ बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्च्युट गरेको बताउनुभयो।
5: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिजा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र र कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्नु मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सचिव चन्द्रकान्त भूषालको समेत जगतमा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका उपसचिव कानून गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइयो।

0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटवार्तामा नेपाल चीनबीच कृषि पशुपन्छी मत्स्य वन तथा वातावरण क्षेत्रको सहकारीलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो। उहाँहरूबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनिया बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोगको अपेक्षा गर्नुभयो। साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा एक तथा चौरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चिनिया पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाह संचार .com र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेका छन् काठमाडौँ उपत्यका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को ब्रिटिस काउन्सिल एफसीए आईएलओएस सहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन् रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चर एण्ड क्रिएटिभ इण्डस्ट्रीज फ्रेन्ड्स ग्रुप फर सीसीआई निर्माण गरेर आगामी आपसी अभ्यास ज्ञान सिप अनुभव आदान प्रदान गर्न थालिएको काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले बताउनुभयो
3: पङ्खु खोलामा बुधबार राति गएको बाढीले सडक बगाउँदा दिक्तेल चखेवा भन्ज्याङ सडक तिन दिनदेखि अवरुद्ध छ मध्यपाटी लोकमार्ग अन्तर्गत दिक्तेल चखेवा भन्ज्याङ खण्डमा पहिरोसहितको बाढीले करिब 50 मिटर सडक बगाएपछि तिन दिनदेखि यातायात अवरुद्ध भइरहेको अहिले सो पहिरो हटाउने काम भइरहेको छ
4: काठमाडौँको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले दिएको अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने जनाएको छ नेपालकै पहिलो आँखा अस्पतालको रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ अस्पतालमा हरेक दिन बिहान 8:30 बजेदेखि बिरामी दर्ता शुरू हुने र दिउँसो 3 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ
3: शेयर बजारमा खासै उत्साह हुन सकेको छैन हिजो 8 अङ्कले घटेको नेप्से परिसूचक आज 4 अङ्कले घटेको छ नेप्से परिसूचक 2724 बिन्दुमा कायम भएको छ आज कारोबार भने सामान्य अङ्कले बढ्यो हिजो 3.90 अर्ब करोडको कारोबार भएको बजारमा आज 4.34 अर्ब करोड रुपियाँको सेयर खरिद बिक्री भएको छ आज 92 कम्पनीको सेयर मूल्य बढ्दा 167 कम्पनीको सेयर मूल्य घटेको छ भने 12 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज राष्ट्रपति योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो यसअघि मार्शल र लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो युनले आफूमाथि लगाइएका आरोपहरू स्वीकार गर्दै आएका छन् सन् 2024 अन्त्यमा युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनी विरुद्ध महाभियोग प्रक्रिया शुरू भएको थियो त्यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो अप्रेल 2025 उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो
3: भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेशअनुसार अब कुनै पनि पेट्रोल पम्पले एकजनालाई एक दिनमा 200 लिटरभन्दा बढी हाई स्पिड डिजेल बिक्री गर्न पाउने छैनन् यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक व्यावसायिक र संस्थागत जस्ता ठुला उपभोक्ता लाई पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाइएको छ यी ठुला उपभोक्तालाई आफ्नो आवश्यकताको इन्धन केवल बल्क सेल पोइन्ट थोक बिक्री केन्द्रबाट मात्र खरिद गर्न भनिएको छ यो नियम तत्कालै लागू हुने गरी अनिवार्य गरिएको छ यो प्रतिबन्ध सुरुवाती चरणमा 90 दिनसम्म लागू रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् मध्य पूर्वमा जारी गम्भीर सङ्कटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचानक बढेको छ डिजेलको मागमा असामान्य रूपमा उच्च वृद्धि भएपछि सरकारले यो निर्णयात्मक कदम चाल्नु परेको हो
4: नेपाल परिवेशमा अब खेल समाचार. आईसीसी महिला टी20 विश्वकप आज शुरू हुँदैछ. इंग्ल्याण्डमा हुने विश्वकपको उद्घाटन खेलमा घरेलु टोली र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ. दुई बीचको खेल बर्गिङहममा रहेको एज बास्टन क्रिकेट रंगशालामा नेपाली समयअनुसार आज राति 11:15 बजे शुरू हुनेछ. सन् 2019 घरेलु भूमिमा नै भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन बने यता इंग्ल्याण्डले यो सफलता दोहोर्याउन सकेको छैन. यसपटक 17 वर्षपछि फेरि घरेलु भूमिमा यो सफलता दोहोर्याउने लक्ष्यमा इंग्ल्याण्ड रहेको छ. पहिलो संस्करणको विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको श्रीलंका पहिलो पटक सेमी फाइनल पुग्ने लक्ष्यका साथ शुरूआत गर्न चाहन्छ. महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जसअनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ. समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्.
3: अब विश्वकप फुटबलको प्रसंग.
5: विश्वकप फुटबल विशेष.
6: फिफा विश्वकप 2026 शुरू भएको आज दोस्रो दिन गएराती मेक्सिकोमा भएको उद्घाटन खेलमा दक्षिण अफ्रिका 2-0 गोल अन्तरले पराजित भएको थियो. आज बिहान भएको दोस्रो खेलमा चेक रिपब्लिकमाथि 2-1 जित निकाल्दै दक्षिण कोरियाले विजय शुरूआत गरेको छ. आज राति 1:15 बजे समूह बी अन्तर्गतको खेलमा आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ. अन्तर्राष्ट्रिय फुटबलमा क्यानाडा र बोस्निया बीचको खेल टोरन्टो स्थित बीएमओ फिल्डमा पहिलो पटक हुन लागेको हो. पहिलो पटक घरेलु मैदानमा विश्वकप खेलिरहेको क्यानाडाका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ. समूह बीमा क्यानाडा र बोस्नियासँगै एसियाली च्याम्पियन कतार र स्विजरल्याण्ड पनि रहेका छन्. क्यानाडाका लागि बाँकी दुई प्रतिद्वन्दी तुलनात्मक रूपमा बलिया हुन्. प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको क्यानाडाली टोलीले पछिल्लो 2 वर्षदेखि यही प्रतियोगिताका लागि तयारी गरिरहेको छ. घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै आफ्नो पहिलो विश्वकप जितसँगै समूह चरण पार गर्ने क्यानाडाको लक्ष्य छ. क्यानाडा विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ. क्यानाडाले सन् 1986 र 2022 विश्वकप खेलेको थियो, तर उसले कुनै पनि खेल जित्न सकेको थिएन. आफ्नै भूमिमा विश्वकपको पहिलो खेल जितेर घरेलु समर्थक खुसी पार्ने क्यानाडाका लागि यो सुनौलो अवसर पनि हो. त्यसका लागि क्यानाडाले बोस्नियालाई हराउनु पर्नेछ. क्यानाडाका लागि जोनाथन डेभिड, स्टिफेन एस्टाकियो, साइल लारिन र जोनाथन ओसारियो विपक्षी टोलीका लागि खतरा पैदा गर्न सक्नेछन्. अल्फान्सो डेभिड ह्यामस्ट्रिङका कारण शुरूआती खेलमा उपलब्ध नहुने सम्भावना रहेकाले क्यानाडाका निम्ति चिन्ता थपेको छ. अर्कोतर्फ 12 वर्षको लामो प्रतीक्षापछि विश्वकपमा फर्किएको बोस्नियाका लागि यो खेल निकै चुनौतीपूर्ण हुनेछ. बोस्नियाको टोली 40 वर्षीय अनुभवी स्ट्राइकर एडिन जेकोको नेतृत्वमा मैदानमा ओर्लने भएको छ. सर्जेज बारबारेजको प्रशिक्षणमा रहेको बोस्निया रक्षात्मक रूपमा निकै बलियो मानिन्छ. सिट कोलासिनक, ह्यारिस ताबाकोभिच र अमर डेकिक जस्ता खेलाडीको उपस्थितिले बोस्नियाको टोलीलाई थप मजबुत बनाएको छ. युरोपेली छनौटको कठिन चुनौतीपूर्ण प्लेअफ यात्रा पार गर्दै वेल्स र इटली जस्ता विश्वकपका पुराना हस्तीहरूलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेर बोस्निया विश्वकपमा पुगेको हो. फिफा वरियतामा क्यानाडा 30 स्थानमा रहँदा बोस्निया 65 स्थानमा रहेको छ.
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
4: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत, घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर, उपचार हुँदै.
3: बाल सैन्य प्रयोगमा प्रचण्ड बाबुराम विरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर. संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो.
4: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता. वायुसेवा निगम सञ्चालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल.
3: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्रै किन्न पाइने. दक्षिण कोरियाका पूर्व राष्ट्रपति योलाई थप 3 वर्षको जेल सजाय.
4: र महिला टी20 विश्वकप आज शुरू हुँदै उद्घाटन खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्ने. विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 बजे घरेलु मैदानमा बोस्नियासँग खेल्ने.
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद. अप्सरा र जगत बिदा हुन्छौ. नमस्कार.
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
7: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features:
8: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview.
7: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447917-4490670. Website texasintl.edu.np.
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: न पक्ष न विपक्ष,
12: सधैं निष्पक्ष।
11: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
3: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: मारी नगरपालिका बसन्तपुर चितवन।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिम खडा कृषि शाखा प्रमुख माडी नगरपालिका

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे प्लाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। अब पूरा समाचार। काभ्रे प्लाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बिपी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका अनुसार मृतक 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। रोसी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फुलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्र बहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे प्लाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको बस अनियन्त्रित भई आज दिउँसो सडकबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएको र उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको। बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय SSB को प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भने प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालू खर्च र पुँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाब दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिएर विकासले गति दिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो सभा 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कैलालीको गोदावरीमा बाढीमा परी 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला उनीहरू नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभयो। सङ्खुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट धनकुटामा दुर्घटना हुँदा 12 जना यात्रु घाइते भएका छन्। सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनापछि घाइतेको उद्धार गरी स्थानीय अस्पताल र थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढाउनु पर्नेमा जोड दिनुभयो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै मस्यौदामा सरकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया आह्वान गरेको छ। मन्त्री प्रतिभा रावलले युवाको ऊर्जा, ज्ञान र क्षमतालाई सार्वजनिक सेवासँग जोड्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि तयार गरिएको बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनैतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनैतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्कोट चिल्ड्रेन रिसर्च इन्स्टिच्युट एमसिआरआईले जारी गरेको विज्ञप्तिमा 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा 9-19 वर्ष उमेर समूहका करिब 1,200 सहभागीहरू बीचको अध्ययन गरेको जनाएको छ। अध्ययनको लागि सन् 2025 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायतका सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढेको चेतावनी दिएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड दिनु भएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता हुनुभयो। त्यस अवसरमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्सोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालय तर्फ 6,35 करोड बेरुजु रहेकोमा हालसम्म 40.28% फर्सोट भएको जानकारी गराउनु भयो। साबिकको वन मन्त्रालय तर्फ पनि 56 करोड बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्सोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनु भयो। ऊर्जा क्षेत्रको बृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनु भयो।
0: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद सुरुवात गरेको छ। मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको सुरुवातको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेज गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह एको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान एक एक गोल गरे। चेक रिपब्लिक का लागि भने लाडिस्लाभ क्रेचीले एक गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाडी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 को जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराती बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो।
5: अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे प्लानचोकको नवबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टर बाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशन बाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा, मा फाउनदेखि न घुमा क्या। यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन्, गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
8: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन, मोबाइल 98550509334।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घन्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188353, 5189353।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 9 वडाहरूमा कुल 9,07,00,000 रुपियाँ बजेट सिलिङ पठाएको छ। नगर कार्यपालिकाले चालु आर्थिक वर्षको तुलनामा करिब 2-2,00,000 रुपियाँ कम हुने गरी ओडागत बजेटको सीमा निर्धारण गरेको हो। निर्धारित सिलिङ अनुसार ओडा नम्बर 1 1,08,00,000 रुपियाँ, ओडा नम्बर 2, 3, 6 र 7 जनही 98,00,000 रुपियाँ, ओडा नम्बर 4, 5 र 8 जनही 88,00,000 रुपियाँ तथा हनुमानझुला क्षेत्र समेत समेटिएको ओडा नम्बर 9 1,43,00,000 रुपियाँ बजेट सीमा प्रदान गरिएको छ। नगरपालिकाले ओडाहरूलाई बजेट तर्जुमाका लागि केही अनिवार्य मापदण्ड समेत तोकेको छ। ओडाले सडक बत्ती लगायत भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्वका विषयमा बजेट व्यवस्था गर्नुपर्नेछ। त्यसै गरी ओडा स्तरीय खेलकुद प्रतियोगिता, संस्कृति तथा झाँकी प्रदर्शन, उत्कृष्ट किसान तथा पशुपालक कृषक छनौट र सम्मान जस्ता आन्तरिक असल अभ्यास प्रवर्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ। नगरको निर्देशन अनुसार ओडा तहको एक महत्वपूर्ण योजनामा कम्तीमा 15,00,000 रुपियाँ भन्दा कम बजेट विनियोजन गर्न पाइने छैन भने टुक्री योजनामा बजेट छुट्याउन नपाइने व्यवस्था गरिएको छ। कार्यक्रमहरू निश्चित वर्ग वा समुदायमा मात्र सीमित नभई सबै सरकारवालाहरूलाई लाभ पुग्ने खालका हुनुपर्ने, चालु तथा अनुत्पादक खर्च घटाउनुपर्ने र दोहोरो सुविधा हुने गरी भत्ता वा आर्थिक सहायता वितरण गर्न नहुने उल्लेख गरिएको छ। माडी नगरपालिकामा जडीबुटी पार्क निर्माणको काम शुरू भएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी नगरपालिका साथ गौरीनगरमा जडीबुटी पार्क निर्माण थालिएको हो। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा करिब 300 जडीबुटी जन्य बिरुवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल लगायतका उपयोगी जडीबुटी प्रकृतिका बिरुवा समावेश गरिने उहाँले जानकारी दिनुभयो। जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्नेछ। पौडेलले भन्नुभयो उहाँका अनुसार पार्क निर्माणका लागि कार्यालयले 2,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। पार्कमा 3-5 मिटरको दूरी कायम गरी बिरुवा रोप्ने योजना रहेको छ। रोपिएका बिरुवाको संरक्षणका लागि बाँसबाट बनेको बार लगाउने व्यवस्था गरिएको छ। माडी 7 रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माणको जिम्मेवारी लिएको छ। जडीबुटी संरक्षण, उत्पादन र स्थानीय स्तरमा यसको उपयोग प्रबन्धन गर्ने उद्देश्यले पार्क निर्माण गर्न लागि माडी 7 वडाध्यक्ष चन्द्रकुमारी बानियाले बताउनुभयो। ब्लड डोनर सोसाइटी नेपालको आयोजनामा जेठ 30 शनिबार भरतपुर स्थित चितवन उद्योग संघको सभाहालमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने भएको छ। मानव जीवन रक्षाका लागि आवश्यक रगतको अभाव हुन नदिन तथा नयाँ रक्तदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागि सोसाइटीले जनाएको हो। कार्यक्रममा सहभागी भई रक्तदान गर्ने दाताहरूका लागि विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। आयोजकका अनुसार गोला प्रथा मार्फत 1 रक्तदातालाई स्कुटर, 2 साइकल प्रदान गरिनेछ। साथै टेलिभिजन, सोफा, कुलर 3,00,000 रुपियाँ बराबरका मोबाइल, औषधि, साबुन, होटलमा खाना बस्नका लागि विशेष प्याकेज लगायत अन्य उपहार पनि वितरण गरिनेछ। रक्तदाता दिवसको अवसरमा सोसाइटीले महोत्सव आयोजना गरेको हो। हरेक वर्ष जुन 14 अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाइन्छ। संस्थाले रक्तदानलाई मानव जीवन बचाउने पुण्य कार्यको रूपमा लिँदै कार्यक्रममा सहभागी हुन तथा अन्यलाई पनि रक्तदानका लागि प्रेरित गर्न सबैमा आग्रह गरेको संस्थाका उपाध्यक्ष मनरूपा पौडेलले बताउनुभयो। गएको सोमबार भरतपुर अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको संख्या 3,187 रहेको थियो। साताभरि नै हाराहारी बिरामी अस्पताल उपचारका लागि आउने गरेका छन्। त्यहाँका निजी 2 मेडिकल कलेजमा स्वास्थ्य बिमा हटेपछि भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप थेग्न मुस्किल परेको छ। भरतपुर अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार सोमबार अस्पताल आएका बिरामी मध्ये 2,323 बिमाका बिरामी रहेका थिए। जनपन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका 5 पुराना 5,200 क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ। वन ऐन तेस्रो संशोधन 2079-80 सालका काठ 5 पुराना, सिसौ 2 पुराना र अन्य काठ 1 पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले 5 पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो।
कामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। वडा नम्बर 4 का किसानलाई भैँसी पालन प्रबन्धन कार्यक्रम अन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो। बागमती प्रदेश शिक्षा कामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रम अन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपा चोकतर्फ जाँदै गरेको बा 3 ख 83 98 नम्बरको बस दुर्घटनामा 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या 8 पुगेको जिल्ला प्रहरीकारले काभ्रेका डिएसपी रविन विष्टले बताउनुभयो। दुर्घटनामा परेर घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको। सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबीका सुरक्षाकर्मी छिरेको बारे आवश्यक कदम चालिने बताएको छ। शुक्रबार मन्त्री परिषद बैठकले गरेका निर्देश सुनाउने क्रममा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो। सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनु भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित आधुनिक र वातावरण मैत्री बनाउन सरकारले एक वृहत पुनर्संरचना योजना अगाडि सारेको छ। काठमाडौँ दिगो सहरी यातायात योजना केएसयुटिपी अन्तर्गत तयार पारिएको प्रतिवेदनले उपत्यकाको हालको यातायात क्षेत्रमा रहेका मुख्य समस्याहरू जस्तै रूटको दोहोरोपन, सवारी साधनको अत्याधिक चाप, कमजोरी, नियमन र न्यून गुणस्तरको सेवालाई सम्बोधन गर्न नयाँ रणनीति प्रस्ताव गरेको हो। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले कार्यदलको सीमा 1 महिनाका लागि थपेको हो। गत चैत्र 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग दायर गरेको छ। अभियोग पत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 10 घर भएका पाण्डे पूर्व मन्त्री विक्रम पाण्डेका छोरा हुन्। 48 वर्षीय निकोलस भट्टले स्थापना गरेको लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सञ्चालक रहेको खुलेको हो। सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमन जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश त्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित भरिपूरण उपलब्ध गराउन आदेश दिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबार स्थित केन्द्रीय क्यान्टिन सहित 12 व्यावसायिक फर्महरूमा पुनरा अनुगमन गरी कैफियत भेटिएकालाई कारवाही गरेको छ। विभागले शुक्रबार गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन 2075 विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना र निर्देशन दिएको हो। विभागका अनुसार सिंहदरबारभित्र नै सञ्चालित G&V क्याफे ग्रुपलाई 2,01,000 रुपियाँ जरिवाना गरिएको छ। उक्त क्यान्टिनले गुणस्तरहीन सामान प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको विभागले जनाएको हो। जनमत पार्टीले मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको 3 दिनसम्म चलेको बैठकले महाधिवेशनको मिति टुङ्गाएको हो। आगामी वर्षको असोज 9 र 10 गते महाधिवेशन हुने जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो। महाधिवेशनको मिति तय गरे पनि स्थान भने तय हुन बाँकी नै रहेको छ। प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। शुक्रबारको बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्दै पेश गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ। भारतले नेपालमा राजनीतिक नियुक्ति मार्फत राजदूत पठाउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिन लागेको बेला भारतले अर्का राजदूत पठाउने तयारी थालेको हो। यसअघि भारतले करियर डिप्लोम्याट अर्थात् विदेश मन्त्रालयकै कर्मचारीलाई राजदूतको रूपमा पठाउँदै आएको थियो। अब भने राजनीति नियुक्तिको आधारमा पठाउन लागेको स्रोतले जनाएको हो। र आवश्यक चिकित्सा
चिकित्सकीय योग्यता नै नभई आधुनिक चिकित्सा पद्धतिद्वारा बिरामीहरूको रोग निदान तथा उपचार कार्यमा संलग्न रहेका एक व्यक्तिमाथि थप अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा पत्रचार गरिएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार योग्यता बिना नै चिकित्सा अभ्यास गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएपछि ती व्यक्ति विरूद्ध नेपाल मेडिकल काउन्सिलले 2020 दफा 27 बमोजिम कानूनी कारवाही अघि बढाउन सिआइबीलाई पत्रचार गरिएको हो। उक्त ऐनको दफा 27 अनुसार गैर कानूनी रूपमा चिकित्सा सेवा प्रवाह गर्नेलाई 3 वर्षसम्म कैद वा 3,000 रुपियाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज।

Strādāji nispokšā. Sodies FM, Tirana Petru Blok, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

0: तिमीले के पैदा गरेका थियौ र नाश भयो, तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयौ, जे आज तिम्रो छ त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
2: गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। आज स्वदेशी एफएमबाट यो प्रातःकालमा गुरुदेवको चरणमा परेर भगवान् श्रीकृष्णले अर्जुनप्रति दया परवश भएर बसाउनु भएको गीता ज्ञान हजुरहरू समक्ष म वाचन गर्दैछु। अहिले वाचनको मन्त्र रहेको छ 39 अध्याय 4। श्रद्धावान् लभति ज्ञानम् तत्पर समयतेन्द्रिय ज्ञानम् लब्धा पराम शान्ति मचिरेणाधिगच्छति भन्नुहुन्छ परमात्मा। श्रद्धावान् लभति ज्ञानम् भन्नुहुन्छ, जो कोहीलाई ज्ञान लाभ हुँदैन, जसले श्रद्धा गर्दछ, जसले यो कुरालाई मनन गर्न चाहन्छ त्यसलाई मात्रै ज्ञान हुन्छ भन्नु। कुरुक्षेत्रमा धेरै मान्छे थिए, 18 अक्षौणी मान्छे थिए, ती मान्छेहरू कसैलाई पनि गीताको सुन्नी श्रद्धा भएन। त्यस कारणले श्रद्धावानले मात्रै ज्ञान प्राप्त गर्दछ भनिकन यहाँ यसरी बताइएको छ। भगवान् श्रीकृष्ण जुन श्रद्धालु व्यक्ति ब्रह्म ज्ञानका लागि समर्पित छ र जसले इन्द्रियहरूलाई वशमा राखेको छ त्यही नै यो ज्ञान प्राप्त गर्ने आधिकारिक व्यक्ति हो र यस्तो ज्ञान पाउना साथ उसले तुरुन्तै आध्यात्मिक शान्ति प्राप्त गरिहाल्छ। आध्यात्मिक शान्ति, भौतिक शान्ति हुँदैन, भौतिक शान्तिले कोही पनि तृप्ति भएको पाइँदैन। भगवान् परमात्मा दृढ विश्वास राख्ने व्यक्तिले नै यस किसिमको परमात्मामा भावना भावित भएको ज्ञान प्राप्त गर्न सक्छ। परमात्मामा विश्वास नभएका मान्छेहरू कर्म गर्नाले नै परम सिद्धि पाउन सकिन्छ भनेर विचार गर्ने व्यक्ति नै श्रद्धावान मानिस हो। यस्तो ज्ञान श्रद्धा र भक्तिले पाउन सकिन्छ र परमात्माका नाम स्मरण गरेर भगवान्को कीर्तन गरेर नाम मन्त्रको उच्चारण गरेर जप गर्नाले पनि उक्त ज्ञान प्राप्त हुन्छ। किनभने यसरी भगवान्को नाम जप गर्दा हृदयभित्र जमेको सम्पूर्ण भौतिक मैलोपना सफा हुन्छ, भगवान्को नामले सफा पारिदिन्छ। यस बाहेक मानिसले आफ्ना इन्द्रियहरूलाई संयममा पनि राख्नु उत्तिकै आवश्यकता रहन्छ। जुन मानिस कृष्णप्रति अथवा परमात्माप्रति श्रद्धावान छ र जसले आफ्ना इन्द्रियहरूलाई संयममा राख्दछ त्यसैले छिट्टै नै परमात्माको अमृत पूर्ण उपदेश पूर्ण ज्ञान प्राप्त गर्न सक्छ। अज्ञात सर्वधारणा छ संशय आत्मविनश्यति नायम लोकोऽस्ति न परो न सुखम संशयात्मना। गुरुको आज्ञामा उसलाई विश्वास छैन, शङ्का छ भने ऊ चाहिँ सफल हुँदैन, त्यसलाई संशय आत्मा भनिन्छ। संशय संशय छ, जता हेरे नि ऊ सङ्घै मात्रै गरिरहन्छ भने उसले निशङ्क भएर परमात्माको सेवा गर्न सक्दैन, ऊ असफल हुन्छ। शास्त्रप्रति शङ्का गर्ने अज्ञानी श्रद्धाहीन व्यक्तिले ईश्वरीय चेतना प्राप्त गर्न सक्दै सक्दैन, त्यस्तो व्यक्ति तल झर्छ। तल माने संसारी जीव भएर अत्यन्त दुःख भोग्ने यस्ता जीव कोटीमा ऊ प्रवेश गर्न सक्छ। संशयी व्यक्तिले न त यस लोकमा सुख पाउँछ न त परलोकमा मुक्ति हुन सकेन भने लोकस्तु भयो भने जाने भनेको छ, परलोक माने परजन्म। भगवद् गीता सम्पूर्ण प्रामाणिक शास्त्रहरूमध्येको श्रेष्ठ हो, यो भगवद् गीता अति श्रेष्ठ हो। जो व्यक्ति पूर्णतया पशुतुल्य छ तिनमा न प्रामाणिक शास्त्र प्रति कुनै श्रद्धा छ न त शास्त्रको ज्ञानै छ। कतिपयलाई त शास्त्रको केही ज्ञान हुन्छ र यदा कदा शास्त्रीय वचनहरू उद्धरण पनि गर्दछ, तापनि तिनीहरूमा ती वचनहरूप्रति वास्तविक विश्वास हुँदैन। बाहिर शास्त्रका कुरा त गर्छन्, गर्ने मात्रै हो, उनीहरू त्यो शास्त्रले बताएको विधि अनुसार कर्म गर्दैनन्, उनीहरू देखावटी, यस्तो किसिमको देखावटी पहिरन। त्यो देखावटी पहिरनले त्यो देखावटी टिकाटालाले ज्ञान हुँदैन। कतिपय मानिसहरू जसले भगवद् गीतालाई शास्त्रका रूपमा श्रद्धा त गर्छन् तर भगवान् प्रति अथवा भगवानको पूजा आराधनामा विश्वासै गर्दैन, यस्ता व्यक्तिहरू परमात्मा अथवा त्यस्तो परमात्मा अमृतमय रहस्य बुझ्नै सक्दैन र पतित हुन जान्छन्। माथि उल्लेखित सबै प्रकारका व्यक्तिहरू जो श्रद्धालु छैनन् र सधैँ शङ्का मात्रै गरिरहन्छन् तिनीहरूको कहिल्यै पनि एकपटक होइन कहिल्यै पनि आध्यात्मिक ज्ञानको स्तरमा उनीहरू पुग्नै सक्दैनन्। शङ्कै शङ्काले भगवान् र भगवानका वचनमा श्रद्धा नगर्ने व्यक्तिले न यस लोक न परलोकमा नै सुख पाउँछन्, उनीहरू यो लोक पनि समाप्त हुन्छ परलोक पनि समाप्त हुन्छ। त्यस कारणले यस्ता परलोक विश्वासीहरूले भगवान्का वचनामृतको धारणा गर्नुपर्छ। तिनीहरूले कुनै किसिमको पनि सुख पाउन सक्दैनन्। अतः मानिसले श्रद्धापूर्वक प्रामाणिक शास्त्रका नियमहरूको अनुसरण गर्नुपर्दछ, अनि मात्र ज्ञानका स्तरमा पुगिन्छ। ज्ञानले मात्रै उसलाई आध्यात्मिक अनुभूतिको दिव्य स्तरमा पुर्याउन सहयोग गर्दछ। त्यो हामी निम्न स्तरमा डुलिराखेका छन्। अर्को शब्दमा संशयग्रस्त मानिसले आध्यात्मिक उत्थानका क्षेत्रमा कुनै ठाउँ पाउँदैन, अतः मानिसले शिष्य परम्पराबाट आएका महान आचार्यहरूका चरण चिन्हहरूको अनुसरण गर्नुपर्दछ। यसरी नै उनीहरूले सफलता प्राप्त गर्न सक्छन्, नत्र कार्यक्रम सफल हुन सक्दैन। त्यसकारण परमात्मामा अत्यन्त भक्ति गरेर त्यो परमात्मालाई आफ्नो हृदय प्रदेशमा प्रवेश गराउनु, त्यो ज्योति स्वरूपको दर्शन गर्नु, तब हजुरको जीवन सफल हुन्छ, ज्ञान मार्गमा जानु सफल हुन्छ। यहाँसम्म प्रवचन गरेर आजको बसाइबाट म बिदा लिन्छु। मेरा सम्पूर्ण श्रोताहरू र प्राविधिक मित्रहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै आजको प्रसङ्गबाट म ओझेल पर्छु। जय थु संस्कृतम् हरे नमः।

0: न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: आज मध्य 2083 साल जेठ 30 गते शनिबार ज्येष्ठ कृष्ण त्रयोदशी 13 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एक अर्ब भन्दा बढीको वित्तीय अपराध, 31 वर्षपछि कार्यान्वयन हुँदै रावल प्रतिवेदन, सुस्तामा फेरि तनाव, परराष्ट्र मन्त्री खनाल चीन पनि जाँदै, राष्ट्रपा महाधिवेशनको तयारी तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको चीन पुग्छ कडालीको चुत्रो र गुज्रो शीर्षकको शुभ समाचार।
0: औषधीय गुण मानिने चुत्रो र गुर्जोले बजार पाएपछि अहिले स्थानीयका लागि आमदानीको राम्रो स्रोत बनेको छ। सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि वन जंगल र घर वरपर सजिलै पाइने चुत्रो र गुर्जोको संकलन गर्न यति बेला किसानहरूलाई भ्याइ नभ्याइ भएको छ। महत्व नबुझेर खेर गइरहेको चुत्रो र गुर्जो चिनिया कम्पनीले स्थानीयसँग खरिद गर्ने भएपछि किसानका लागि यस्ता वनस्पतिको संकलन मनग्ञ आमदानीको स्रोत बनेको छ। किसानले बिक्री गरेका यस्ता वनस्पति प्रशोधन गरी धुलो बनाएर औषधिका रूपमा चीन लैजाने गरिएको स्थानीयको भनाइ छ। पूर्वी सुर्खेतको गुरुभाकोट गाउँपालिका वडा नगरपालिका वडा नम्बर 10 खरायो चौरमा सञ्चालनमा आएको चिनिया कम्पनी युभ्यान बायोटेक्नोलोजी प्रालीले किसानसँग चुत्रोको डाँठ जरालाई प्रति किलो 55 रुपियाँ र गुर्जोलाई प्रति किलो 25 रुपियाँमा किन्ने गरेको छ। 55 रोपनी जमिन भाडामा लिएर सञ्चालन गरिएको प्रशोधन कम्पनीमा 3 चिनिया र 60 नेपालीले काम गर्दै आइरहेका छन्। कम मेहनत र लगानी नगरी पर्याप्त आमदानी गर्न सकिने भएपछि किसान पनि उत्साहित देखिएका छन्। दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 3 का छत्र थापा यति बेला किसानलाई आफ्नो बारीको चुत्रो संकलन गर्न भ्याइ नभ्याइ भएको बताउनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले स्थानीय स्तरमा आय आर्जनलाई प्रवर्धन गरिरहेको छ। अहिले कर्णालीका 10 वटै जिल्लाबाट चुत्रो र गुर्जो संकलन गरेर प्रशोधन गरी चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 1 खर्ब बढीको वित्तीय अपराध शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरुपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारी खरानाले पनि अरबौं रुपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरङ्गित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ, धितोपत्र बजार, चलखेल, बीमा कम्पनीहरूको कोष दुरुपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी, ब्रोकर, बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिलको कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1 खर्ब 15 अर्ब रुपियाँ भन्दा बढी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यवसायिक घराना शङ्कर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक बहुस र सत्ताको दुरुपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। भट्ट र ठूला व्यापारी खराना जोडिएको नेपालको वित्तीय क्षेत्रलाई तरङ्गित बनाएको यो मुद्दा अब अदालतमा प्रवेश गरेको छ। विशेष अदालतमा बिहिबार अबेर दायर यो मुद्दाको अभियोग पत्र शुक्रबार मात्र सार्वजनिक भएको छ। अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, शङ्कर ग्रुपका सुलभ अग्रवाल, साहिल अग्रवाल, भ्रुकुटी स्टक ब्रोकिङ हिमालयन रिइन्सुरेन्स हिमालय लाइफ इन्सुरेन्स नेपाल रिइन्सुरेन्स र अन्य वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा बीमा कम्पनीहरूको कोष दुरूपयोग शेयर बजारमा कृत्रिम चल खेल निषेधित कारोबार र डिभेन्चर कारोबार मार्फत रकमको स्रोत लुकाउने तथा गैर कानूनी रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने उद्देश्यले जटिल वित्तीय संरचना प्रयोग गरिएको निष्कर्ष सहित मुद्दा दायर गरिएको हो। अभियोग पत्र अनुसार सबैभन्दा ठूलो बिगो माग दावी भत्ता विरूद्ध गरिएको छ। पट्टसँग 26,63,27,00,000 रुपियाँ बिगो माग दावी गरिएको छ। उनीमाथि नेपाल रिइन्सुरेन्स हिमालयन रिइन्सुरेन्स हिमालयन क्यापिटल सर्भिसेज तथा अन्य संस्थाको रकम दुरूपयोग गरी धितोपत्र बजारमा चलखेल गरेको डिभेन्चर कारोबार मार्फत रकम शुद्धिकरण गरेको तथा गैर कानूनी स्रोतबाट प्राप्त रकमलाई वैध देखाएको आरोप छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहिबार प्रतिनिधि सभाको रोस्ट्रमबाटै 7 करका दर हेरफेर गरेको स्वीकार गरे। तर उनले बजेट विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी पनि दिए। वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, तपाईँका काण्डका बारेमा पनि हामी अनभिज्ञ छैनौं, ती पनि खुल्ने छन्। अर्थमन्त्री बनेपछि उनी पटक पटक धम्की र अहंकारपूर्ण अभिव्यक्ति दिँदै आइरहेका छन्। विगत 35 वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता भन्ने ब्रान्ड बोकेर आएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ। तर उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। आम नागरिकहरूले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्रीले नै अहिले सबैभन्दा बढी विवादित बन्दा प्रश्नहरूले घेरिएका छन्। आफूलाई अर्थतन्त्रका विज्ञ, सुधारक, नैतिकवान, सुशासनवादी, पुरानो राजनीतिक भन्दा फरक भन्ने दावी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा दम्ब र अहंकार देखिन थालेको छ। वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमा करका दर हेरफेर गर्नेदेखि अर्थ विधेयक आउनु पूर्ण व्यापारीलाई आउनु पूर्व व्यापारीलाई सूचना चुहाएर बजेटको 2 अघि नै 100 गाडी भित्राउन सहयोग गरेको र अरबौं राजस्व घाटा गराएको आरोप लागेको छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईँहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 पर्खने पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाफ दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमत सहित जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्री जीमा खुब अहंकार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो। अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो। तपाईँहरूले भने जस्तै कार्यक्रम राख्न 5 पर्खनुहोस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह्न दैनिकमा खबर छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7-9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय रासोपाले गरेसँगै जिल्ला स्थित नेता कार्यकर्ता उत्साह साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासोपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुङ्गो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि जारी रहेको छ। नेता कार्यकर्ता उत्साह साथ व्यवस्थापन तयारीमा लागेको जनाइएको छ भने महाधिवेशन स्थलको टुङ्गो लाग्न बाँकी रहेको पनि जनाइएको छ। 32 देशमा पार्टी संगठन विस्तारदेखि नेतृत्व चयनसँगै नीति र कार्यदिशा तय गर्ने रासोपाको उद्देश्य छ।
0: पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियार सहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा

0: नेपाल छिरेपछि विरुद्ध हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षा कर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ। पश्चिम नवलप्रासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए। उनले भने सुस्ता क्षेत्रमा केही साता यता तनाव बढेको छ, सुस्तामा फेरि पनि तनाव, एसएसबी विरुद्ध प्रतिकार शीर्षकमा मध्याह्न दैनिकमा खबर छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा आइतबार बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ।
0: आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मक्सिर 2080 रुकुम पश्चिमको मुसिकोट एकका राजेन्द्र खड्काको मोबाइलमा बजेको घन्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाडौँ आउनु। फार्मेसी पढेर रुकुमको सदरमुकाम मुसिकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुङ्ग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रुकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए, त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाडौँ पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुबई लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भने अनुसार अन्य 4 जनासँग काठमाडौँबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुबई लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाडौँ फर्काइदिए। त्यसको केही दिनपछि दलालले भने अनुसार राजेन्द्र काठमाडौँबाट सिधै युएईको दुबई पुगे। त्यसपछि सुरु भयो दलालको पैसा माग्ने क्रम। सुरुमा 5 लाख मागियो, उनले घरमा खबर गरेर दलालले भने अनुसार गरे, तर दुबईबाट अगाडि बढ्ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको 1 महिनापछि दलालले अब चाँडै अगाडि बढ्ने हो भन्दै एकैचोटि 40 लाख रुपियाँ माग गरे। सुरुमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हार गुहार गरेर भने जति रकम बुझाए, त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढेन। पर्खाइको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ 4 साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौँ। एक दिन दलालले भने अब यतैबाट उज्बेकिस्तान जाने हो। उनी सहितका 4 जनालाई एयरपोर्ट लगियो। राजेन्द्र सहित 2 जनालाई उज्बेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो। त्यहाँ एक दिन बसेर उनी एक्लै उज्बेकिस्तान पुगे। दलालले भनेका थिए एयरपोर्टबाट ननिस्कनु, हामी क्युबाका लागि टिकट मिलाउँछौँ। तर उनी एयरपोर्ट उत्रेको धेरै बेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन। केही समय बितिएपछि उनी दलालकै निर्देशन अनुसार एयरपोर्टबाट निस्के। त्यसपछिका 2 महिना उनले फेरि अनिश्चित पर्खाइमा बिताए। फेरि उस्तै कथा भयो, जस्तो दुबईमा भएको थियो भिजाको म्याद सकियो कालो सूचीमा परे अनि मुम्बई फिर्ता भए फेरि उनले पट्यार लाग्दो एक महिना मुम्बईमा बिताए भने घुमघाम फिराई गरी दिल्ली त घरी मुम्बई गर्दा मलाई दिक्क लागेको थियो त्यहाँबाट हामीलाई